0: FM चाहिन्छ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको

आदिदेखिको सनातनी इच्छा हो अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्, अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4470-754, 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, सुधारलाई घृणा गर्नाले। सुधार गरिएको कुराहरूलाई हामीले यदि घृणा गरिएको खण्डमा परिणाम के हुँदछ भनिकन बाइबलले धेरै क्षेत्रमा, यानि उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म नै बताएको छ। र तारणालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ भनेर चाहिँ बाइबलले भन्छ। सुधारलाई घृणा गर्ने व्यक्ति चाहिँ ऊ अबुझ हो, यानि ऊ नष्ट भएर जान्छ भनिकन बाइबलले यो कुराहरू बताएको छ। म हितोपदेशको पुस्तक 12 अध्यायको 1-2 पद पढेर तपाईँहरूको समक्ष अहिले सुनाइदिँदछु। यहाँ यस प्रकारले लेखिएको छ, तारणालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ, तर सुधारलाई घृणा गर्ने व्यक्ति अबुझ हो भनेर चाहिँ यहाँ भनिएको छ। भने दुई पदमा असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्दछ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुन्छ भनेकन यस खण्डमा बताइएको छ। र तारणा भन्नाले अनुशासन, ज्ञान, जिन्दगीको डुङ्गा लिएर जाने बाटाहरू दुईटा छन् भनिकन प्रभु येशूले साहित्यमा, यानि दृष्टान्तमा भन्नुभयो। एउटा फराकिलो बाटोको उहाँले कुरा गर्नुभयो, एउटा चाहिँ साँगुरो बाटोको उहाँले कुरा गर्नुभयो। र फराकिलो बाटो भएर जिन्दगी लिएर जाँदाखेरि जे गरे पनि भयो, पापी स्वभावको शरीरले जे माग्छ ती सबै कुराहरू गरे भयो। तर जो साँगुरो बाटोको कुरा, हामीले अनुशासनको जिन्दगीको जो डुङ्गा लिएर अगाडि बढ्दछौं, यसमा चाहिँ हाम्रो शरीरलाई मन पर्दैन। परिश्रम गर्नु हाम्रो पापी स्वभावको शरीरलाई मन पर्दैन। समयमा उठ्नु, समयमा सुत्नु हाम्रो पापी स्वभावको शरीरलाई मन पर्दैन। र ठिक प्रकारको स्वास्थ्यकर खाना खानु हाम्रो पापी स्वभावको शरीरलाई मन पर्दैन। र हामीले परिवारका सदस्यहरूलाई भलाइ गर्नु, मम्मीलाई यानि आमालाई यानि परिवारका श्रीमतीलाई किचनमा अलिकति भर्ते गर्नु, सहायता पुर्याउनु हामीलाई मन पर्दैन। श्रीमानलाई यानि बुवालाई उहाँहरूको काम कुराहरूमा अलिकति सहायता पुर्याउनु हामीलाई मन पर्दैन। परिवारका सदस्यहरू थाकेर गलेर घरमा पस्नु भएको बेला एक ग्लास चिसो पानी दिने, त्यो बोली गरिदिनु हामीलाई मन पर्दैन, किनकि पापी स्वभावले हामीलाई लाज लगाइदिन्छ, यानि पापी स्वभावले हामीलाई अल्छी लगाइदिन्छ, जानेर पनि हामीलाई नगर्ने बनाइदिन्छ। र पवित्र बाइबलको जो वचनको अनुशासन छ, यसलाई हितोपदेशको पुस्तक 12 अध्यायको 1 पदमा तारणा भनिएको छ। र तर यो पापी स्वभावलाई जितेर जो हामीले साँगुरो बाटोको काम कुराहरू गर्दछौं, साँगुरो बाटोमा हिँड्दछौं, मलाई मन नलागे पनि घरका परिवारका सदस्यहरू बुवा आमा थाकेर आउनुभयो, फर्किनुभयो, म एक ग्लास पानी लिएर जान्छु, ढोकामा नै म खुसी साथ बुवा आमालाई स्वागत गर्छु, यानि परिवारका अन्य सदस्यहरूलाई म यस प्रकारले मिठो मुस्कान साथ उहाँहरूलाई घरमा म स्वागत गर्छु, यानि यो प्रकारले राम्रो स्वभाव देखाउँछु भन्ने जुन प्रकारको एउटा साँगुरो बाटो जस्तो हामीलाई भावनाहरू पवित्र आत्मा परमेश्वरले समय समयमा दिनुहुन्छ, तर पापी स्वभावले पर्दैन, किन गरिराख्नु पर्यो, किन देखावटी हुनु पर्यो भन्ने चाहिँ त्यो प्रकारले बताउन सक्दछ। र हामी फेरि फराकिलो बाटोमा नै थाकेर परिश्रम गर्नुभएर लामो यात्रा गर्नुभएर घर फर्केर आउनुभएको छ, तपाईँले आवाज त सुन्नुभयो, तर तपाईँको पापी स्वभावको कारणले गर्दाखेरि नसुने जस्तो गरेर नै एकातिर बचि नै राख्नुभयो। जुन परिवारको एउटा न्यानो पना छ, त्यो पना तपाईँलाई दिनु मन परेन, त्यो साँगुरो बाटो, त्यो अनुशासनको बाटो तपाईँलाई हिँड्नु मन नपर्ने तपाईँ र मेरो पापी स्वभावले बनाउँदछ। तर हामीले यो उसलाई जित्नुपर्छ, हामीले यो अनुशासन जो परमेश्वरको वचनले दिएको छ त्यसलाई जितेर, दुष्टात्माको जो मनको कुराहरू यानि इच्छालाई जितेर हामीले राम्रो स्वभाव ल्याएरै छोड्न पर्दछ भने चाहिँ बाइबलले यही बताएको। तारणालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ। यदि त्यो व्यक्तिले असल गर्न इच्छा गर्नुभयो, त्यो साँगुरो बाटो हिँडिदिनु भयो भने त्यो व्यक्तिले ज्ञानलाई प्रेम गरेको हुँदछ भने चाहिँ भनिएको छ। भने तर सुधारलाई घृणा गर्ने व्यक्ति अबुझ हो, जानेर पनि असल नगर्ने व्यक्ति। सुधार परमेश्वरको वचनले भनेको आधारमा गर्नको लागि, यानि त्यहाँ एउटा न्यानोपना ल्याउनको लागि यो सानो उदाहरण मात्रै हो। इच्छा भएर पनि नगर्नु चाहिँ त्यो व्यक्ति अबुझ हो भनिकन यस खण्डमा बताइएको छ। त्यसले गर्दाखेरि अबुझपनाले हामीलाई नोक्सान पार्दछ। पवित्र बाइबलको विभिन्न ठाउँहरूमा हामीले विभिन्न घटनाहरू पढ्दछौँ। उदाहरणको लागि दाउद राजाका छोरा अब्सलम हुनुहुन्थ्यो, उहाँको इच्छा राजा हुने थियो, त्यो नराम्रो इच्छा थिएन र यो इच्छा अनुसार सम्भव पनि थियो किनकि उहाँको बुवा राजा हुनुहुन्थ्यो र उहाँले राम्रो स्वभाव देखाउनु भएर बुवाको हृदय जित्नु भएको भए दाउद राजाले सोलोमनलाई राज्य दिने राजाले यता अब्सलमलाई पनि राज्य निश्चय नै दिनुहुन्थ्यो। तर उहाँ अबुझ प्रकारले अनुशासनको तरिकाले नगइकन फराकिलो बाटो हिँडेर उहाँले चाहिँ आशिष पाउन चाहनुहुन्थ्यो र बुवाको इच्छा विरुद्धमा धेरै कामहरू गर्नुभयो। त्यो पछि अगाडिको ढोकाबाट भित्र नपस्ने जस्तो गर्नु भएर झ्यालबाट भित्र पस्ने इच्छा गर्नु भएर उहाँले बुवाको हातबाट राज्य खोज्ने यानि बुवालाई नै मारिदिने उहाँले त्यो प्रकारको इच्छा गर्नुभयो। परिणाम स्वरूप उहाँ नै मर्नुभयो र अनुशासनलाई यानि तार्नालाई हामीले घृणा गरेको खण्डमा त्यसले मृत्यु पनि ल्याउन सक्दछ, आशिष होइन। अब्सलमको इच्छा त देशको राजा हुने थियो तर अब्सलमले झ्यालबाट घरभित्र पस्न कोसिस गर्यो। अब्सलमले अगाडिको ढोकाबाट ऊ आउने कोसिस गरेन। अगाडिको ढोकाबाट आउनु चाहिँ अनुशासनबाट यानि ज्ञानबाट आशिष प्राप्त गर्नु कोसिस गर्नु हो र त्यसै गरेर हामीले अन्य विभिन्न घटनाहरू पवित्र बाइबलमा हामी देख्दछौ। दोस्रो इतिहासको पुस्तक 24 अध्यायमा योयास भन्ने जो एक राजा हुनुहुन्थ्यो यहुदा देशको, यो राजालाई जकरिया भन्ने खुजारीका बुवाले चाहिँ लुकाइकन उसलाई अर्को एकजना स्त्रीले मार्न खोज्दथिन् र लुकाउन भइकन उहाँले जो परमेश्वरको भवन भित्रैबाट उहाँ 7 वर्षको उमेर हुँदाखेरि यही अवस्थामा उहाँलाई चाहिँ राजा अभिषेक गर्नु भएको थियो र यो जकरिया भन्ने जो पुजारीको बुवाले यो राजाको जीवनमा ठूलो कामहरू गर्नुभएको थियो र यही प्रकारले उहाँको राज्य व्यवस्थामा पनि जकरियाको बुवाले धेरै उहाँलाई सहायता पुर्याउनु भयो। पछि 130 वर्षको उमेर हुँदा जकरियाको बुवा जो पुजारी हुनुहुन्थ्यो परमेश्वरको भवनमा उहाँ बितेर जानुभयो। बितेर जानु भएपछि जकरिया चाहिँ परमेश्वरको भवनको पुजारी हुन पुग्नुभयो। यस अवस्थामा यहाँ राजा योयास चाहिँ एकदमै संसारिक हुन सुरु गर्नुभयो अरू मानिसहरूसँग लागेर र परमेश्वरको व्यवस्थादेखि उहाँ बाहिर निक्लिनु भयो। बाहिर निक्लिएर उहाँले त अब सृष्टिकर्ता परमेश्वरलाई आत्मा र सत्यताबाट आराधना गर्नुपर्नेमा अब सृष्टिको पूजा पो उहाँले गर्न सुरु गर्नुभयो र एकदमै पापी शरीरले मागेका कुराहरू जस्तो नै गरेर जिउन जब सुरु गर्नुभयो यहाँ जकरिया पुजारीले उहाँले चाहिँ अगमवाणी गर्नुभयो परमप्रभु परमेश्वरले तपाईँलाई यो भन्दै हुनुहुन्छ यस्तो तपाईँले गर्नु हुँदैन भनेर चाहिँ भन्दाखेरि यहाँ योयास राजाले जकरिया पुजारीलाई ढुङ्गाले हानेर मार्न लगाउनु भयो, षड्यन्त्र गरेर उहाँलाई मार्न लगाउनु भयो र मार्न भयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, यहाँ योयास राजालाई पनि राम्रो भएन। उहाँले भलाइ गर्ने व्यक्तिलाई खराबी गर्न भएको कारणले गर्दा उहाँलाई पनि उहाँ मुनिका मानिसहरूले षड्यन्त्र गरेर ओछ्यानमा नै हत्या गरे। त्यसले गर्दाखेरि यहाँ योयास राजाले जो ताडना परमप्रभु परमेश्वरको ताडना सुन्नु भएको थियो इन्कार गर्नुभयो। इन्कार गर्नु भएपछि इन्कार मात्र होइन, उहाँले त यहाँ परमेश्वरको वचन ल्याउने परमेश्वरको जनलाई नै मार्न पनि लगाउनु भयो र अन्तमा उहाँको पनि हत्या भयो र तार्नालाई घृणा गरिएको खण्डमा त्यो व्यक्ति अबुझ हो। त्यो व्यक्तिले आफूमा नै सहार यानि पतन ल्याउँदछ भनिकन हितोपदेशको पुस्तक 12:1-2 हामीलाई यो स्पष्ट बताउँदछ र हामीले पवित्र बाइबलको अध्ययनमा उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म नै जब एउटा व्यक्तिले ठिक काम गर्नुहुन्छ साँगुरो बाटोमा हिँड्नुहुन्छ प्रभुले चलाउनुहुन्छ तर जब एक व्यक्ति साँगुरो बाटोबाट परमेश्वरको वचनबाट बाहिर निक्लिएर उहाँले कामहरू गर्न सुरु गर्नुहुन्छ प्रभुले उहाँलाई ताडना पनि दिनुहुन्छ र त्यो ताडना पाएको समयमा एउटा मानिसले पश्चाताप गर्नु भएर फर्किनु भयो भने फेरि प्रभुले त्यो मानिसलाई मौका दिनुहुन्छ तर त्यो ताडना पाएको बेला त्यो मानिसमा भएको अधिकार त्यो मानिसमा भएको शक्ति त्यो मानिसमा त्यो गलत प्रकारको ज्ञान बुद्धि लगाएर त्यो ताडनालाई खुट्टाले दबाउन कोसिस गर्नुभयो र त्यो ताडनाको विरुद्धमा त्यो व्यक्ति जान भएको खण्डमा यहाँ योयास राजाको जस्तै हालतमा पुग्न जाँदछ र दुष्टात्माले त्यो व्यक्तिलाई यो प्रकारले खतम पार्दछ। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, सुधारलाई हामीले कहिले पनि घृणा गर्नु हुँदैन। सुधारलाई घृणा गर्ने व्यक्ति आफ्नो दुश्मन आफै भएर खडा हुँदछ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह सबैजनालाई। अनि मेरो नाम चाहिँ पवित्र काफ्ले हो। मेरो घर चाहिँ पहिला सिन्धुपाल्चोक जिल्ला हो, अहिले हाल चाहिँ म कोटेश्वर नरेफाँटमा बस्छु। अनि म चाहिँ गेतासमनी एयरपोर्ट चर्चको सदस्य हुँ। अनि यस मण्डलीमा चाहिँ म अहिले आउन थालेको 5 वर्ष भयो। म मेरो गवाई चाहिँ यस्तो छ, म चाहिँ यो गवाई मैले पाएको शान्ति र आनन्द चङ्गाईको गवाई चाहिँ म सबैजनालाई म बाँड्न चाहन्छु। र यो मेरो गवाई परमेश्वरले गर्नुभएको गवाई सुनेर तपाईँहरूले पनि आशिष पाउनुहोस् र चङ्गाई पनि हुनुहोस् भन्ने उद्देश्यमा चाहिँ म यो गवाई बाँड्न आइरहेछु। गुड न्यूज एफएमबाट यो गवाई तपाईँहरूले सुन्न सक्नुहुन्छ। अनि मेरो गवाई चाहिँ यस्तो छ कि हामी चाहिँ यो 67 सालमा काठमाडौँ आयौं सिन्धुपाल्चोकबाट। अनि 68 साल जेठ 24 गते चाहिँ हामी घरमा दिनभरि अब पसल व्यापार गरेर अनिखेरि बेलुका सँगै सारसँगै सुतेको, श्रीमान श्रीमती अब सँगै सुतेको। अनि राति उठेर टोयलेट जाने बेला मेरो श्रीमानले चाहिँ म टोयलेट जाउँ भने म जान सकिनँ, मलाई समातेर लैजाऊ न भन्नुभयो। अनि उहाँ चाहिँ ठट्टा गर्ने अब प्राय। अनि मैले भने होइन, तपाईँ कस्तो ठट्टा गर्नुभएको, जानु न के भन्नुभएको भनेर भने। अनि त्यसो भन्दाखेरि उहाँले होइन म जान सकिनँ, मलाई समातेर लैजाऊ भन्नुभयो। अनि त्यसपछि म उठेर ओहो के भएको त भनेर मैले समातेर लै, उहाँको त एकदम त्यतिखेर यो जिउ काम थियो, हात गोडै काम थियो। अनि मैले यसरी समाएर थामेर लै अनि उहाँलाई टोयलेट सु गरेर लिएर आएँ। अनि त्यसपछि अब केही थाहा थिएन त्यतिखेर, त्यस्तो हो सासँग मान्छे सुतेको। अनि मैले बिहान उठेर अनि मेरो भाइ मामाको छोरा चाहिँ डक्टर थियो, त्यही नजिकै थियो। अनि उसलाई मैले फोन गरेर बोलाएँ, बाबु भिना त सासँगै सुत्नु भएको, बिहान अहिले यस्तो हुनुभयो, आऊ न एकचोटि भने। अनि मेरो मामाको छोरा डक्टर आयो, विनोद दङ्गाल हो उसको नाम पनि। अनि त्यसपछि ऊ आयो अनि उसले हेरो ओहो के भएको त भिनालाई, त्यसपछि माथि क्लिनिकमा ल्याउनु भन्यो। अनि क्लिनिकमा लैयो, उहाँ गएर हेर्दाखेरि केही पनि छैन र त्यस्तो खासै हेर्दाखेरि। अनि हस्पिटल किस्ट हस्पिटलमा लिएर आउनु दिदी, त्यहाँ मेरो मान्छे छ, म चाहिँ त्यो हस्पिटल नभए पनि त्यहाँ उहाँले हेरिदिनुहुन्छ, डक्टर हुनुहुन्छ मैले चिनेको भन्यो उसले। अनि त्यसपछि किस्ट हस्पिटलमा हामीले लिएर गयौँ।

हुनुहुन्छ, डक्टर हुनुहुन्छ मैले चिनेको भने उसले। अनि त्यसपछि टिस्ट हस्पिटलमा हामीले लिएर गयौँ, अनि त्यहाँ लिएर गएपछि अनि त्यहाँ एक हप्ता भर्ना भयो। अनि एक हप्ता भर्ना हुँदाखेरि उहाँको सबै ब्लडहरूबाट हेरियो, सबै चेक जाँच भिडियो एक्सरे सबै भयो, हेर्दाखेरि केही रोग छैन। तर उहाँलाई चाहिँ एकदम यो हात गोडा यो हातले यो डटबिन पनि उचाल्दैन्थ्यो, चम्चा पनि उचाल्दैन्थ्यो, टोइलेट जाँदाखेरि दुईपट्टि समा लानु पर्थ्यो, अनि एकदमै जिउ पोल्ने घोत्ने एकदमै गाह्रो कठिन थियो उहाँलाई। अनि केही रोग छैन भने त्यसपछि घर लिएर आइयो, घर लिएर आएपछि कति जान्नी लाइयो, त्यतिखेर प्रभु पाएको थिएन हामीले, अनि जान्नी लाइयो, कति माताहरू लाइयो, अनि त्यो सबै गर्दाखेरि जब त्यो फुकफाक झारफुक गर्न लायो अनि त्यो दिन अलि हुन्छ भोलि भएपछि फेरि गाह्रो हुने। अनि त्यसपछि हाम्रो घरमा चाहिँ अब त्यसरी मन्दिर पनि बनाएको थियो, अनि उहाँले चाहिँ दिनमा आधा घण्टा जति गएर त्यो मन्दिरको अगाडि गएर उहाँले त्यहाँ गएर प्रार्थना पनि गर्नुहुन्थ्यो मलाई चङ्गाइदिनुहोस् भनेर। तर त्यो मन्दिरले त्यो हामीले पूजेका देवताले केही पनि गरेन, अनि त्यो एकदम निराशा भएर अनि त्यसपछि भने उहाँ बाँसबारी हस्पिटलमा नशा सम्बन्धीको हस्पिटलमा त उपेन्द्र देवकोटा डाक्टरबाट पनि हामीले लयौँ। उहाँबाट हेर्दाखेरि पनि कुनै नसाहरू कहीँ केही पनि भएको छैन, ठिक छ भन्छ। तर उहाँलाई एकदमै गाह्रो कठिन छ, रातभरि सुत्न नसकेर उहाँ पुरै त्यो वरिपरि घुम्नुहुन्थ्यो, छटपटिनुहुन्थ्यो। अनि हेरि त्यति त्यो अवस्थामा अनि निराश भइसकेर अन्तिम भइसकेपछि अनि त्यसपछि मेरो दाई चाहिँ पास्टर हुनुहुन्छ अहिले, एके प्रसाद दुलाल भक्तपुर अनन्त मण्डलीको उहाँ पास्टर हुनुहुन्छ। दाई आइपुग्नु भएको थियो अनि तल पसलमा थियौँ, अनि मेरो बाबु रवि छोरो चाहिँ स्कुलबाट आयो 4 बजीतिर, अनि म चाहिँ पसलमा थिएँ, छोरो माथि गयो रुममा, अनि जाँदाखेरि बुवाको छटपट्टि देखेर उसलाई गाह्रो भएछ, झोला फ्याता फालेर तल पसलमा आयो। अनि उसले आएर भन्यो मम्मी भनेर, हुँदै उसले भन्यो बुवालाई एकदम गाह्रो भएको छ भनेर भन्यो। अनि उसले त्यसो भनेपछि अनि मेरो दाई पनि सँगै हुनुहुन्थ्यो, उहाँ त बिरामी भएको 3 महिना भइसकेको थियो त्यतिखेर, जेठको कुरो यो हामीले विश्वास गरेको थियो, बिरामी हुनुभएको थियो चैतको 24 गते 25 गते 24 गते सारसँगै सोधेको 25 गतेदेखि। अनि त्यसपछि छोरो रुँदै आएपछि अनि के भयो भनेर भन्छ, बुवा कस्तो गाह्रो भएर छटपटिनु भएको छ भन्यो। अनि त्यसपछि मेरो दाई चाहिँ अब उहाँ बिरामी भएको त धेरै भइसक्यो, अब हामी विश्वास गर्ने होइन, जति सुनाउँदा नमान्ने त्यसमा विश्वास गरे होइन, अनि म जान्छु भनेर जान लाग्नु भएको थियो। अनि मैले भने अब बाबु त्यसरी आएछ, अनि उहाँले पनि भन्नुभयो ल जाउँ त माथि आइसिन भनेर। अनि मेरो दाई र म सँगै माथि गयौँ, माथि जाँदाखेरि उहाँको एकदमै गाह्रो कष्ट एकदमै उहाँ अन्तिम अवस्थामा पुगिसक्नु भएको थियो। अनि त्यो भइसकेपछि अनि मेरो दाईलाई देख्ने बित्तिकै उहाँले भन्नुभयो अब मेरो चाहिँ रुपियाँ पैसाले शरीरलाई निको पार्न सकेन, अनि मेरो चाहिँ अब जानी धामीले पनि केही गर्न सकेन, मेरो धन सम्पत्तिले पनि केही गर्न सकेन, अब तपाईँको बहिनीलाई र भान्जा भान्जीलाई हेरि नछाड्नुहोस्, म चाहिँ संसारमा रहिनँ भनेर उहाँले भन्नुभयो। अनि त्यो भनिसकेपछि अनि मेरो दाईले भन्नुभयो, अनि पहिला मेरो नन्द पनि त्यस्तै बिरामी भएर भूमिमा लडाएको मान्छेलाई सबैले माया मारेको मान्छेलाई मेरो दाई र अङ्कल गएर प्रार्थना गरेर निको भएको चाहिँ मेरो श्रीमानलाई पनि थाहा थियो, र पनि त्यतिखेर दुष्टले उहाँलाई त विश्वास गर्ने मन चाहिँ दिएको थिएन। अनि त्यसपछि यो दाईले भन्नु उपाय त तपाईँलाई थाहा छ त जैँ साहब, तपाईँलाई केही पनि हुँदैन, निको हुनुहुन्छ, मात्रै तपाईँले यीशु ख्रीष्टमा विश्वास गर्नुहोस्, उहाँले तपाईँलाई जीवन दिनुहुन्छ, मुक्ति दिनुहुन्छ, शान्ति दिनुहुन्छ, तपाईँ विश्व हुनुहुन्छ, तपाईँलाई केही हुँदैन, तपाईँले यीशुलाई विश्वास गर्नुहोस् भनेर दाईले भन्नुभयो। अनि त्यो भनिसकेपछि त एकतिर छोरो रुने एकतिर छोरी रुने मरु नि त्यस्तो थियो। अनि दाईले त्यस्तो भनिसकेपछि अनि मैले भने मसँग प्रभु बोल्नुभयो, म त्यतिखेर एकदमै कठोर थिएँ त्योभन्दा अगाडि, म यति धर्म कर्म गर्ने, अनि मसँग प्रभु बोल्नुभयो। अनि मैले के भने मेरो शिर भनेको श्रीमान हो, उहाँ हुनुहुन्छ, सबैजना हुनुहुन्छ, उहाँ हुनुहुन्न मेरो कोही पनि हुँदैन, हो हुनुहुन्छ, एक दिन आउनुहुन्छ, मलाई भेट्नुहुन्छ, अनि जानुहुन्छ, सधैँ बस्ने त मेरो श्रीमान हो, मसँग सँगै साथमा बस्ने त, उहाँलाई निको हुन्छ भने म मात्रै होइन मेरो परिवार सबैले विश्वास गर्छौँ, दाई के गर्नुपर्छ तपाईँले गरिदिनुहोस् भनेर मैले 3 चोटिसम्म प्रभुलाई भनी। अनि त्यसो भने मेरो दाईले भन्नुभयो मेरो बहिनीसँग प्रभु बोल्नुभयो, अब चाहिँ प्रभुले चङ्गाइदिनुहुन्छ, यो घरमा शान्ति आयो भनेर दाईले भन्नुभयो। अनि त्यसपछि अनि मैले त्यति भनिसकेपछि अनि उहाँले भन्नुभयो अझै पनि म विश्वास गर्छु भनेर तपाईँलाई चाहिँ भन्दिनँ, मेरो चाहिँ गुरुलाई, मेरो बालाई, मेरो बहिनी दिदी बहिनी छरछिमेक सबैलाई सोध्छु, अनि त्यसपछि मात्रै तपाईँलाई निधो दिन्छु भनेर उहाँले चाहिँ मेरो दाईलाई भनिसकेपछि अनि त्यसपछि हुन्छ ठिक छ तपाईँ सल्लाह गर्नुहोस् अनि तपाईँको सल्लाह मिलेपछि मलाई फोन गर्नुहोस् भन्नुभयो। मेरो दाईको काम अन्तर छ, मेरो दाई मेरो बुवा पनि अहिले जीवित हुनुहुन्छ, अनि हेरि उहाँहरू जानुभयो। अनि त्यति भइसकेपछि अनि हाम्रो परिवार अनि हेरि बस्यौँ, अनि त्यसपछि उहाँले सबैलाई कल गर्नुभयो, फोन गर्नुभयो, मलाई केही गर्दा केही स्टिप लागेन, मलाई एकदम गाह्रो भयो, म संसारमा नरहने भएँ, अब यसमा विश्वास गर्दा चाहिँ निको हुन्छ भनेर भन्नुभयो। त्यसो भएपछि म अब के गरौँ त भन्दाखेरि तिमीलाई निको हुन्छ भने जाऊ भनेर सबैले त्यही सल्लाह दिनुभयो। अनि त्यसपछि हामी केही जानेको थिएन, मेरो श्रीमानले चाहिँ देखाएको थियो बहिनीलाई निको भएको, उहाँले अङ्कलहरू लिएर जानुभएको गाउँमा, अनि उहाँलाई निको भएको देखाएको, तर मैले त खासै त्यस्तो याद गरे पनि थिइनँ। अनि त्यति भनिसकेपछि हाम्रो परिवार बसेर अनि प्रभु हामीले के गर्नुपर्छ हामी जान्दैनौँ, हामीले गरेका भूल गल्तीमा हामीलाई क्षमा गर्नुहोस्, यो तपाईँको छोराको रोग यो के भएको छ हामी जान्दैनौँ, तपाईँले चङ्गाइदिनुहोस्, हामी मरे पनि तपाईँकै संस्कार अनुसार हामी

0: गाडिनुपर्छ, बाँचे पनि हामी तपाईँकै सेवा गर्छौँ, प्रभु हामीलाई सहायता गर्नुहोस्, उहाँलाई चङ्गाइदिनुहोस् भनेर मैले त्यसरी प्रार्थना गरेँ। अनि उहाँले पनि त्यही भन्नुभयो, हामीले त्यसरी घुँडा टेकेर प्रार्थना गर्नुभन्दा अगाडि उहाँले के भन्नुभयो, म विश्वास गरेर पनि म संसारमा रहन भने पनि मेरो बाबु रहेन भने मेरो चाहिँ संसारमा नफर्क होइन, म रहँ भने पनि प्रभुकै सेवा गर्नुपर्छ, हुन्छ त मान्छौ त भनेर छोराछोरी सोद्धाखेरि तपाईँलाई निको हुन्छ भने हामी मान्छौँ। अनि त्यस्तो विश्वासले हामी प्रार्थना गर्यौं। 3 महिनासम्म उहाँलाई भुइँचेलमा लानु पर्थ्यो, खुवाइदिनु पर्थ्यो, उहाँलाई एकदमै कठिन थियो। त्यसरी प्रार्थना गरेको आधै घण्टामा 20 मिनटमा उहाँको 80% रोग निको भयो, प्रभुले चङ्गाइदिनु भयो। अनि उहाँले भन्नुभयो, त्यति प्रार्थना गरेर म तल पसल थियो, पसलमा गएँ, अनि त्यसपछि उहाँले 15-20 मिनट पछि त्यो घरको छतबाट बोलाएर मलाई माइली माइली भनेर भन्नुभयो। मैले यसो हेरेर त मेरो श्रीमान त ओहो पहिला जस्तै चङ्गाई भएर छतबाट पो बोलाउनुहुन्छ, कसरी तपाईँ भनेर म एकदमै आती माथि आऊ पसल सुन्यो भन्नुभयो। म माथि आएँ, म नुहाउँछु, मलाई टावल ल्याऊ, साबुन ल्याऊ, मलाई प्रभुले शक्ति दिइसक्नुभयो, मेरो रोग चाहिँ 80% रोग निको भइसक्यो, मलाई साबुन ल्याऊ टावल ल्याऊ भन्नुभयो। कसरी नुहाउन सक्नुहुन्छ तपाईँ यस्तो मान्छे, अहिले भर्खर यस्तो मान्छे सक्नुहुन्न, भोलि पर्सि नुहाउनु होला, किन अहिले नुहाउनु पर्यो भन्दाखेरि होइन म नुहाउँछु, अहिले नुहाउँछु, मलाई प्रभुले शक्ति दिनुभयो भन्नुभयो। मैले साबुन दिएँ, टावल दिएँ, अनि फेरि मेरो श्रीमान टोयलेटभित्र गएर बाथरुमभित्र गएर होइन म समाउँछु भन्दाखेरि पनि होइन मलाई प्रभुले शक्ति दिनुभयो, होइन म सकिनँ लडी यहीँ म गएँ भने पनि प्रभुको घरमा जान्छु, होइन भने पनि म प्रभुकै महिमा गर्छु, मलाई ल्याऊ भनेर भित्र गएर चुकुर लाएर उहाँले नुहाउनु भयो। 20-25 मिनटकै बीचमा प्रभुले त्यस्तो शक्ति दिनुभयो। अनि यस्तो शक्तिशाली परमेश्वर, यस्तो चङ्गाइदिने परमेश्वर, यस्तो जिउँदो परमेश्वर चाहिँ आज मैले र मेरो परिवारले पाएको छु भने मेरो परिवार, मेरो आफन्त, मेरो छिमेकी सबैलाई आवश्यक छ। सबैले तपाईँ हेर्दै चाहिँ उहाँलाई विश्वास गर्नुहोस्, यसु ख्रिस्टलाई विश्वास गर्नुहोस्। उहाँमा मुक्ति छ, शान्ति छ, जीवन छ, आनन्द छ, खुसी छ, उहाँमा सबै कुरा छ, उहाँमा हुन नसक्ने कुरो केही पनि छैन भनिकन म यो मेरो गवाई, यो उहाँको चङ्गाई, उहाँले दिनुभएको चङ्गाई, गवाई, शान्ति, सबै कुरो मेरा मित्रहरूलाई, मेरो आफन्तहरूलाई, मेरो साथीभाइहरूलाई चाहिँ म यो जुन गुड न्युज एफएममा मैले यो गवाई बाँडेको छु। यो गवाई झुट्टो होइन, सत्य गवाई हो। 2068 साल जेठ 3 गते हामीले यो चङ्गाई पाएको, यो प्रभुको शक्ति यो चङ्गाई पाएको हो भने यो यसरी तपाईँहरूले पनि विश्वास गर्नुहोस्। कोही साथीहरू आफन्तहरू हुनुहुन्छ होला तपाईँहरू पनि यस्तै पन्जामा, दुष्टको पन्जामा रहनु भएको होला, तपाईँहरूले पनि यीशु ख्रीष्टमा विश्वास गर्नुहोस्, आत्माबाट विश्वास गर्नुहोस्, अनि तपाईँलाई पनि प्रभुले चङ्गाई दिनुहुन्छ। सृष्टिकर्ता पिता चाहिँ उहाँ हुनुहुन्छ, सबैका हामी सबैको बुवा चाहिँ उहाँ हुनुहुन्छ, र हामी एउटै छोराछोरी हौ। उहाँलाई तपाईँहरूले सम्झिनुहोस्, घुँडा टेक्नुहोस् र प्रार्थना गर्नुहोस्, तपाईँहरूलाई चङ्गाई, छुटकारा, आनन्द, शान्ति दिनुहुन्छ भन्दै म बिदा माग्छु यीशु प्रभुको नाममा। आमेन। धन्यवाद। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं, र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88 97-66-89-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 4 61, 01 49 62 4 61, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98 49 83 16 84, 98 49 83 16 84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
2: कार्यक्रम नारी आवाज प्रस्तोता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न नभुल्नुहोला।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विश्वमा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
12: फोन नम्बर 40225444
10: 40225742 40225572।
13: जय मसी, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
14: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
15: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
16: उच्च स्थानमा पुग्नका लागि नम्र बन्नुपर्छ। जयमसी, आज आइतबार, मे 17 तारिक, जेठ 3 गते। आजको बाइबलले खण्ड पहिलो पत्रुसको पुस्तक 5:6 रहेको छ र यहाँ यसरी लेखिएको छ, यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र वहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। परमेश्वरले कसैको पनि घमण्ड सहनुहुन्न। यदि आफैलाई उच्च तुल्याउने व्यक्तिहरूले आफूलाई नम्र बनाउन इन्कार गर्छन् भने परमेश्वरले नै तिनीहरूलाई नम्र बनाउनु बाहेक अरू विकल्प रहँदैन। एक दिन बेबिलोनका राजा नबुकदनेस्सरमाथि घमण्ड सवार भयो। उनले भने, के यो महान बेबिलोन होइन जुन मैले आफ्नो कृतिका महिमाको लागि मेरो ठूलो शक्तिद्वारा आफ्नो राजकीय निवासस्थान बनाएको छु? यो कुरा तपाईँले दानियलको पुस्तक 4:30 हेर्न सक्नुहुन्छ। त्यो नाङ्गो र सिधा अहंकार थियो। एक वर्ष अघि दानियलले तिनको सपनाको अर्थ खोल्दै राजालाई बताएका थिए कि तिनले आफ्नो मार्ग परिवर्तन गर्नुपर्छ, तर तिनले दानियलको चेतावनीलाई व्यवस्था गरे। अब परमेश्वरले भन्नुभयो, अति भयो र तिनको अहंकारलाई तोड्नुभयो। यी शब्दहरू उनको ओठबाट नसिद्धिँदै स्वर्गबाट एउटा यस्तो बानी आयो, नबुकदनेस्सर राजा, तेरो लागि फैसला गरिएको छ, तँबाट तेरो राजकीय अधिकार खोसिएको छ। यो कुरा तपाईँले दानियलको पुस्तक 4:31 हेर्न सक्नुहुन्छ। त्यसपछिका 7 वर्षसम्म नबुकदनेस्सर बौलाए अनि जंगली जनावरको हालतमा झारिए। घमण्डले तिनलाई त्यति तल झार्यो। कसैले यस्तो भनेका छन्, आफैमा बेरिएको मानिस निकै सानो पोको बन्छ, अर्थात आफैमा अहंकार गर्ने व्यक्ति सानो देखिन्छ। जब नबुकदनेस्सरले आफूलाई नम्र तुल्याए तब मात्र परमेश्वरले तिनीमाथि दया गर्नुभयो र तिनको विवेक र शासन फिर्ता दिनुभयो। तब तिनले सबै राजा र राज्यहरूमाथि परमेश्वरको सार्वभौमिकता घोषणा गरे। अब म नबुकदनेस्सरले स्वर्गका महाराजाको प्रशंसा बढ़ी बढ़ाउ र महिमा गर्दछु, किनभने वहाँले जे गर्नुहुन्छ ठिक गर्नुहुन्छ र वहाँका सबै मार्गहरू न्यायसंगत छन् अनि वहाँले घमण्डीहरूलाई नम्र बनाउन सक्नुहुन्छ। यो कुरा तपाईँले दानियलको पुस्तक 4:37 हेर्न सक्नुहुन्छ। नम्रताले व्यक्तिलाई उचाल्छ, त्यसकारण नम्र बन्नु नै बुद्धिमानी हुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
15: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
17: मोबाइल नम्बर 98082048 70।
15: इमेल ठेगाना mos.radioministry@gmail.com।
17: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
15: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
18: कोरस नम्बर 108।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी। बिहानी तिमीहरूका जीवन रुपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। हिब्रू 13:5। प्रिय श्रोता, जयमसीह तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज प्राविधिक मित्र सुजनसँगै म आइजेक राई, गुड न्यूज एफएम 105.1 MHz र गुड न्यूज एफएम 105.6 MHz हरेक बिहान यसै समयमा प्रसारण हुने यो महत्वपूर्ण कार्यक्रममा तपाईलाई साथ दिनको लागि उपस्थित भएका छौं। श्रोता, आजको बिहानी तपाईँको कस्तो बितिरहेको छ? एक्लो मनविहीन कार्य गर्दै दिनलाई शुरु गर्दै हुनुहुन्छ कि एका बिहानै प्रभु येशूलाई आजको दिन दिनुभएकोमा सम्पूर्ण हृदयले धन्यवाद दिँदै उहाँको साथ पाएको अनुभव गर्दै आफ्नो कामलाई शुरू गरेर खुशी साथ अगाडि बढ्दै हुनुहुन्छ? आउनुहोस् एकैछिन यही विषयमा कुराकानी गरौं। मित्र, प्राय जसो हामी मध्ये कतिजना एका बिहानैदेखि आफूलाई मन नलागी नलागी कार्यहरू गर्नतर्फ लागिरहेका हुन्छौं, किनभने हामीलाई कतिचोटि बिहानै उठ्न पनि मन लागिरहेको हुँदैन र कुनै काम गर्नु नै पर्ने भएको कारणले मात्र बिहान उठ्ने गरेका हुन्छौं। हामीलाई लाग्छ परमेश्वरले हाम्रो नियमित कार्यहरूप्रति त्यति चासो दिइरहनु भएको छैन र साथ पनि दिइरहनु भएको छैन। त्यसैले हामी हाम्रो दिनको शुरूआत हुनुभन्दा अगाडि नै अब जिउन लागेको दिनको विषयमा अनेक प्रकारका नकारात्मक कुराहरूलाई चाहिँ ध्यान दिँदै एका बिहानैदेखि किचकिचे जीवन जिउनतर्फ लागिरहेका हुन्छौं र आफ्नो परिवार साथीभाइलाई खुशी तुल्याउनको सट्टा उनीहरूको दिन शुरूआतमा नै दुखी तनावग्रस्त बनाउनतर्फ लाग्दछौ। अनि एका बिहानै एउटा नराम्रो उदाहरण वा साक्षी भएको व्यक्तिको व्यवहार देखाउनतर्फ लागेका हुन्छौं। मित्र, यदि तपाईँले पनि आजको बिहानीसम्म पनि आफ्ना परिवार साथीभाइ छरछिमेकीलाई आफ्नो जीवनबाट गलत व्यवहारहरू प्रकट गरेर दुखित तुल्याउनु भएको छ भने हाम्रो विनम्र अनुरोध छ कि यही क्षणदेखि अरूलाई दुःख दिने व्यक्तिबाट म अब परिवर्तन हुनेछु भन्ने प्रतिज्ञा गर्नुहोस् र अरूलाई बिहानैदेखि खुशी बाँड्ने व्यक्ति बन्न सकु भनेर ख्रिस्ट येशूलाई विन्ती गर्दै शक्ति माग्नुहोस्। आफूले अहिलेसम्म एका बिहानै किचकिच गरेर दुःख दिइरहनु भएको व्यक्तिलाई सम्भव भएसम्म भेटेर क्षमा माग्नुहोस् र आफूलाई सहेर बसिदिने त्यो परिवार साथीभाइ छरछिमेकलाई धन्यवाद दिनुहोस्। मित्र, यदि तपाईँले यसो गर्नुभयो भने अब उपरान्त हरेक बिहानी तपाईँले एक्लो मनविहीन कार्य गर्दै सुरु गर्नु पर्ने छैन, किनभने पवित्र आत्माको शक्तिद्वारा तपाईँले आफ्नो सारा दिनलाई प्रभु येशूप्रति धन्यवादी हुँदै बिताउन सक्नुहुनेछ। तपाईँले आफ्नो जीवनमा पवित्र बाइबलको हिब्रू 13:5 पूरा भएको पाउनुहुनेछ। तपाईँलाई राम्रोसँग थाहा हुनेछ कि परमेश्वरले तपाईँलाई कुनै रीतिले छोड्नु भएको छैन, उहाँले तपाईँलाई त्याग्नु भएको छैन। हो मित्र, जब हामीले हृदयदेखि नै ख्रिस्ट येशूले मलाई त्याग्नु भएको छैन भन्ने कुरालाई साँचो रूपमा अनुभव गर्दछौ, हामी हरेक बिहानी प्रति धन्यवादी हुन पुग्दछौ। अनि जब हामी परमेश्वर र हाम्रा परिस्थिति प्रति धन्यवादी हुन्छौ, हामीहरू निश्चय नै हामीहरूसँग भएका कुरामा सन्तुष्ट बस्दछौ र आफ्नो जीवनलाई रुपियाँ पैसाको मोहबाट अलग राख्न सक्षम हुँदछौ। प्रिय श्रोता मित्र, म आशा गर्छु अहिले भर्खरै भनिएका कुराहरूद्वारा तपाईँले आफ्नो जीवनलाई धन्यवादले भरिएको बनाउनमा केही हदसम्म भए पनि मदत मिलेको छ। श्रोता, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै म आइजेक राई आजको लागि बिदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन आशिषमय रहोस्।
1: यति बेला बिहानको 7 बज्यो।

गुर्मिज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डू र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। प्रेसता यो कार्यक्रममा हामी तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्नुको साथसाथै प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि पनि कुराकानी गर्ने गर्दछौ। प्रेसता यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले प्रार्थना किन गर्नुपर्छ भनेर तपाईँलाई बताउनु अथवा प्रार्थना गर्नको लागि उत्साहित गर्नु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। साथमा तपाईँको व्यक्तिगत प्रार्थनाको जीवनमा हामीले तपाईँसँग प्रार्थना गरेर तपाईँको प्रार्थनाको जो दिनचर्या छ त्यसमा ऊर्जा थप्ने काम पनि हामी गर्ने गर्दछौ। श्रोता त्यही अनुरूप आज पनि तपाईँसँग प्रार्थनामा सँगै सँगै हिँड्नको लागि सदाको बिहान झैं तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। त श्रोता आउनुहोस् आज पनि अबको करिब करिब आधी घण्टा हामी एकसाथ मिलेर परमेश्वरको उपस्थितिभित्र प्रवेश गरौं। तादनि श्रोता यदि तपाईसँग प्रार्थनाका कुनै अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामी तपाईँका प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू खुल्ला गरिसकेका छौं, जुन रहेको छ 4470754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9779023446646 हजुर 9823446646 र साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत हामीसँग सम्पर्क राखेर तपाईँको आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै हुनुहुन्छ भने तपाईँले यसमा भोइस मेसेज अथवा टेक्स्ट मेसेज गरेर तपाईँले हामीसँग प्रार्थनाको अनुरोध भन्न सक्नुहुनेछ। तादनी श्रोता अब भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोधहरू हाम्रो स्टुडियोमा फोन मार्फत टिपाउँदै गर्नुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता हामी आज चाहिँ पहिलो सामुएल 13 अध्यायको केही घटनाहरू र 14 अध्यायको एक दुई पदलाई हामी विशेष गरी हेर्नेछौं र हामी चुनौती पाउनेछौं। जब जब हामीले कुनै समस्या चाहिँ सामना गर्नुपर्छ, कुनै एउटा यस्तो आशा नभएको ठाउँ, चारैतिरबाट बाटो बन्द भएको एकदमै निराशा लाग्दो अवस्थामा हामी पुग्छौं, त्यसपछि हामीले के गर्नुपर्ने रहेछ र साउलले के गल्ती गरे र के गुमाए भन्ने विषयमा म आज यो बसाईमा तपाईँसँग बातचित गर्न गइरहेको छु। श्रोता हामीले प्रार्थना गर्दै जाने क्रममा परमेश्वरले हाम्रो समयमा हाम्रो तरिकाले र हामीले भन्ने बित्तिकै उहाँले सबै थोक गर्नुपर्छ भन्ने हुँदैन। हामी एउटा तरिकाले काम गर्न चाहन्छौं तर परमेश्वरले अर्को तरिकाले काम गर्ने एउटा तरिका एउटा इच्छा उहाँले गरिराख्नु भएको हुन सक्छ। जहिले पनि हामी परमेश्वरलाई हाम्रो मर्जी अनुसार काम गर्नै पर्छ भनेर बाध्य तुल्याउन सक्दैनौ, न त परमेश्वरलाई नै हामीले हाम्रो काम गर्नको लागि कुनै कुराद्वारा सहायता अथवा सघाउन नै सक्छौं। सृष्टिकर्ता परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँ असीमित परमेश्वर पनि हुनुहुन्छ र उहाँसँग एउटै समस्याको समाधान गर्नको लागि अनगिन्ती मार्गहरू उहाँसँग हुन्छ।
तर तपाईं र मसँग एउटा कुनै समस्याले समाधान गर्नको लागि केवल एउटा दुईटा अथवा बढीमा तीनटासम्म विकल्पहरू होलान्। र यदि हामीसँग भएका ती विकल्पहरूलाई हामीले प्रयोगमा ल्याइसकेपछि ती सबै विफल भइसकेपछि अनि हामी भन्छौं अब कुनै उपाय लाग्दैन। तर सृष्टिकर्ता परमेश्वरसँग एउटै समस्याको समाधानको लागि असंख्य विकल्पहरू हुन्छन् र उहाँले कसरी काम गर्नुहुन्छ भन्ने कुरा जब उहाँले काम गर्न सक्नुहुन्छ त्यतिखेर मात्रै हामीलाई थाहा हुन्छ, नत्र हामीलाई थाहा हुँदैन। अनि फेरि परमेश्वर पहिला एकचोटि एउटा तरिकाबाट काम गर्नुभयो अनि फेरि उहाँले दोस्रो चोटि त्यही तरिकाबाट त्यही कामलाई सम्पन्न गर्नुहुन्छ भन्ने पनि हुँदैन। हामीले पवित्र धर्मशास्त्र बाइबलमा हेर्ने हो भने हरेक प्रकारका परमेश्वरबाट जुन अलौकिक कार्यहरू भएका छन्, आश्चर्य कामहरू, ती दोहोरिएका छैनन् श्रोता। काहीँ न काहीँ, केही न केही, कतै न कतै फरक छ श्रोता। हामी देख्छौं बाइबल धर्मशास्त्रमा दुईचोटि चट्टानबाट पानी निकालेको घटना उल्लेख गरिएको छ मरूभूमिमा। एकचोटि चाहिँ परमेश्वरले भन्नुभयो, गएर तेरो नजिकको चट्टानलाई हिर्का। मोसाले हिर्काए अनि फेरि त्यहाँबाट पानीका धाराहरू फुटी निस्किए। फेरि अर्को ठाउँमा गएर फेरि चट्टानबाट पानी निकाल र चट्टानलाई आज्ञा गर र पानी निकाल भनेर अराउनु भयो। तर यो पटक चाहिँ मोसाले एकचोटि होइन दुईचोटि हिर्काए। परिणामस्वरूप उनले परमेश्वरको पवित्रतालाई कदर नगरेको ठहरियो र यसरी उनी कनानको देशभित्र प्रवेश गर्न पाएनन्। पहिलोचोटि परमेश्वरको आज्ञा थियो, चट्टानलाई तेरो हातमा भएको लट्ठीले हिर्का। दोस्रो चोटिको आज्ञा थियो, चट्टानलाई हुकुम गर। प्रेसवता काम एउटै थियो, चट्टानबाट पानीको धारा निकाल्नु। तर परमेश्वरले त्यो दुईटै घटनालाई, यद्यपि त एउटै हो र पनि फरक तरिकाले देखाउन चाहनुहुन्थ्यो, फरक तरिकाले गर्न चाहनुहुन्थ्यो। तर मोसाले सोचे, पहिला चट्टानलाई हिर्काउँदा मूल फुटेको थियो, एकचोटि हिर्काउँदा अब चाहिँ एकचोटि होइन दुईचोटि हान्नु पर्छ होला सायद भनेर उनले दुईचोटि हाने। उनले सोचे, परमेश्वरसँग चट्टानबाट पानी फुटाउने तरिका यही एउटै मात्र होला। तर वास्तवमा मूसाको यो गलत सोचाइले उनले जुन प्रतिज्ञाको भूमिमा पस्नुपर्ने अधिकार थियो त्यो अधिकारको भूमिमा टाढाबाट देख्न पाए तर त्यस देशमा पाइला समेत राख्न पाएनन्। श्रोता, त्यसै गरी अर्को घटना म तपाईँको बीचमा लिएर आउँछु, पहिलो सामुएलको पुस्तक 13 अध्यायमा, जहाँ जोनाथनले जो साउलका छोरा थिए पलिस्टीहरूको बीचमा आक्रमण गरेर पलिस्टीहरू र इजरायलीहरूको बीचमा शत्रुताको बीज रोपे। यद्यपि यो सृष्टिकर्ता परमेश्वरको इच्छा अनुसार नै भएको थियो, किनभने पलिस्टीहरू इजरायलीहरूको अगाडि मुखले मात्र मित्रताको व्यवहार गरेका थिए तर भित्रभित्रै भने उनीहरूले इजरायलीहरूलाई आफ्नो दास अथवा गुलाम बनाएर एउटा अत्याचारको त्यो बोझमुनि राखेका थिए। श्रोता, जब यसरी त्यहाँ शत्रुताको बीज रोप्यो, अब यो शत्रुताको बीजारोपण अब भीषण युद्धमा परिणत हुँदैछ र यसपटक चाहिँ सामुएलले साउललाई लडाईँको सेनापति बनाएर लडाईँको नेतृत्व गर्नको लागि पठाएका छन् र सामुएलले भनेका छन्, म कुनै कामले मेरो ठाउँमा जानुपर्छ र त्यसमा गएर म 7 दिनसम्म आउनेछु र तिमीहरू चाहिँ गिलगालमा बस्नु र मलाई प्रतीक्षा गर्नु। प्रेसवता वास्तवमा सामुएल
अगम वक्ताले त्यो लडाई कसरी लड्नुपर्छ र परमेश्वरको अगुवाई कसरी खोज्नुपर्छ भन्ने कुराको त्यहाँ एउटा निर्देशन दिनेवाला थिए। र त्योभन्दा अगाडि त्यो युद्धको जितको निम्ति अगुवाई खोज्ने र परमेश्वरसँग मार्गदर्शन खोज्ने जिम्मेवारी पनि सामुएल अगमवक्ता आफैले लिएका थिए, जो इसरायलका अन्तिम न्यायकर्ता पनि थिए। आदरणीय श्रोता, तर त्यहाँ परमेश्वरले सायद साउलले जुन तरिकाले परमेश्वरले काम गर्नुहुनेछ भन्ने सोचेका थिए, तर परमेश्वरले त्यहाँ फरक तरिकाले काम गर्नेवाला हुनुहुन्थ्यो। त्यसै कारण परमेश्वरले साउललाई यो पनि सिकाउँदै हुनुहुन्थ्यो कि साउलले अब सामुएल अगमवक्तामाथि भर पर्ने होइन, उनको अगमबाडीमाथि पनि होइन, तर सिधै सृष्टिकर्ता परमेश्वरमाथि निर्भर रहेर परमेश्वरको छत्रछायामुनि परमेश्वरको बाहुली मुनिबाट उनले चाहिँ राज्य गरोस् र लडाईमा जित हासिल गरोस् भनेर देखाउने इच्छा गर्नुभएको थियो। त्यही कारण परमेश्वरले त्यहाँ एउटा परिस्थिति सृजना गर्नुभयो जहाँ पलिस्टीहरूले पेल्दै पेल्दै नजिक आउन लागे र इसरायलीहरूको बीचमा यति ठूलो त्रास फैलियो कि इसरायली सेनाहरू अब साउलदेखि भागेर ओडारहरूमा लुक्दै अथवा वरपरका जिल्लाहरूमा भागेर लुक्न पुगेको घटना हामी देख्न सक्दछौं। ओडारहरूमा र झाडीहरूमा, चट्टानको बीचबीचमा, खाडलमा र इनारभित्र लुक्न पुगेको कुरा हामी पाउँदछौं। प्रेसवार्ता सात पद 13 अध्यायको सात पदमा कोही हिब्रूहरू यर्दन नदी पार गरेर गात र गिलादका जिल्लाहरूमा पनि भागे, तर साउल चाहिँ गिलगामा नै बसे र उनका पछि लागेका सबै मानिसहरू डरले काप्न लागे। आधुनिक श्रोता, गिलगालको अर्थ के हो? गिलगालको अर्थ परमप्रभुले हामीलाई यहाँ आएर हाम्रो शर्म र हाम्रो गिल्लालाई सदाको लागि गुडाइदिनुभयो भन्ने अर्थ लाग्छ। हजुर, गिलगालको अर्थ हाम्रो शर्म र हाम्रो अपमानलाई सधैँको निम्ति गुडाइदिनुभयो भन्ने त्यो ठाउँको नाम चाहिँ त्यसरी राखिएको थियो। वास्तवमा गिलगालमा जब साउल र उनका सेनाहरू थिए, इसरायलीहरूको विरूद्धमा उनको विरूद्धमा पलिस्टीहरू, जसलाई हामीले आत्मिक भाषामा भन्ने हो भने ती चाहिँ दियाबोलसका सेनाहरू भनेर हामी लिन सक्छौ, उनीहरूले पेल्दै आए तापनि त्यहाँ वास्तवमै साउल र उनका सेनामाथि ती पलिस्टीहरू विजय हुन सक्ने परिस्थिति त्यहाँ थिएन। किनभने गिलगालमा यदि शत्रु सेना विजय भयो भने त्यहाँ फेरि साँच्ची नै सदाको निम्ति दासत्वको जो गिल्ला र निन्दा थियो त्यो गुडाइएको ठहरिने थिएन। गिलगालको अर्थ साँच्ची नै एउटा विजयको स्थान भन्ने पनि बुझिन्छ, त्यो अनन्त विजयको स्थान। आदरणीय श्रोता, साउल त्यही परमेश्वरद्वारा विजय दिनुभएको ठाउँको स्थानमा उभिएका थिए र परमेश्वरले त्यो ठाउँमा एउटा अद्भुत रीतिले साउललाई विजय दिएर उनको नजरमा आफ्नो महिमा प्रकट गर्ने विचार गर्नुभएको थियो। तर अब यहाँ हेर्नुहोस्, सामुएलको प्रतीक्षालाई नगरिकन साउलले परमेश्वरमाथि अविश्वास गरे र त्यहाँ उनले एउटा गल्ती गरेको हामी पाउँदछौं। आठ पद सामुएलले ठहराए अनुसार साउल सात दिनसम्म पर्खिराखे, तर सामुएल गिलगालमा आएनन् र मानिसहरू साउलदेखि हट्न थाले। यसकारण उनले भने, होमबली र मेलबलीहरू यहाँ मका ल्याऊ। तब उनले नै होमबली चढाए। साउलले बलिदान चढाइसकेका मात्रै थिए तब सामुएल आइपुगे र साउलले तिनलाई भेट गर्न गए। सामुएलले भने, यो तपाईँले के गर्नुभयो? साउलले जवाफ दिए,
मानिसहरू मबाट हटिरहेका मैले देखेँ र तपाईँले प्रतिज्ञा गर्नुभएको समयमा तपाईँ पनि आइपुग्नु भएन र पलिस्टीहरू मिक मासमा जम्मा हुँदै थिए अनि मैले यही विचार गरे कि पलिस्टीहरू मेरो विरूद्धमा गिलगालमा आउनेछन् र मैले परमप्रभुका निगाहको निम्ति विन्ती गरेको छैन यसैले म आफैले यो होमबली चढाउन बाध्य भएको अनुभव गरे भनेर उनले यसरी आफ्नो गल्तीलाई सुधार्ने अथवा आफ्नो गल्तीलाई ठूलो देखाउने प्रयत्न गरेका छन् र परमेश्वरका अगम वक्तालाई चाहिँ गलत ठहराउने प्रयत्न गरेका छन्। यद्यपि होमबली चढाउने काम मेलबली चढाउने काम वास्तवमा राजाको थिएन, यो चाहिँ पुजारीहरूको थियो र सामुएल अगम वक्ता उनी एउटा पुजारी पनि थिए। आदरणीय श्रोता, तर दुःखलाग्दो कुरो बेन्यामिन कुलको साउलले जो पुजारी होइनन्, जो राजा हुनको निम्ति मात्रै ठहराइएको थियो, परमेश्वरलाई मेलबली र होमबली चढाउनको निम्ति होइन, उनले त्यो कुरालाई इन्कार गरेर अविश्वासमा एउटा विकल्प खोजेर परमेश्वरको कामलाई उनले आफ्नो तरिकाले गर्न चाहेको हामी देख्दछौ। साउलको यो गल्ती यहाँ देखिन्छ, तर यदि उनी साँच्चीकै परमेश्वरलाई पुकारा गर्नै चाहन्थे भने उनले यसरी पनि पुकारा गर्न सक्थे, प्रभु सामुएल अगम वक्तालाई छिटो पठाइदिनुहोस् अथवा तपाईँले केही गर्नुहोस्, सामुएल अगम वक्ता छिटो आउन सकुन् ताकि तपाईँबाट सल्लाह लिएर मलाई मार्गदर्शन गर्न सकुन् भनेर सायद उनले सबै मानिसहरूलाई यसरी प्रार्थना गर्न लगाएको भए र आफैले पनि प्रार्थना गरेका थिए भने त्यहाँ एकदमै असल हुने थियो। तर उनले त्यसको सट्टा आफू एउटा राजा भइसकेपछि घमण्डमा आएर आफ्नो सर्वे सर्वाको अधिकारलाई प्रयोग गरेर परमेश्वरद्वारा नगर भन्नुभएको काम जुन परमेश्वरले जिम्मेवारी दिनुभएको थिएन त्यो कार्य गरेको कारण परमेश्वरले साउललाई दोषी ठहराउनु भयो। आदरणीय श्रोता, 13 पदमा सामुएलले साउललाई भने, तपाईँले मूर्ख काम गर्नुभयो, परमप्रभु तपाईँका परमेश्वरले तपाईँलाई दिनुभएको आज्ञा तपाईँले पालन गर्नु भएन, यदि तपाईँले पालन गर्नुभएको भए उहाँले तपाईँको राज्य इजरायलमाथि सधैँको निम्ति स्थिर गराउनुहुने थियो, तर अब तपाईँको राज्य निरन्तर रहने छैन, परमप्रभुले आफैले रुचाउनु भएको एकजना मानिस खोज्नुभएको छ र तिनलाई नै आफ्नो प्रजाको अगुवा हुन नियुक्त गर्नुभएको छ किनभने तपाईँले परमप्रभुको आज्ञा पालन गर्नु भएन भनेर उल्लेख गरिएको छ। श्रोता, यो सामुएल अथवा साउलको र त्यो इजरायलीहरूको विपत्तिको बीचमा पलिस्टीहरू जो शत्रुको रूपमा आएका थिए उनीहरूलाई गिलगालसम्म आउन नजिकै आउन दिएका थिए भने र परमेश्वरसँग यो कठिन परिस्थितिमा वरपरका स्थितिहरूलाई नहेरिकन पूर्ण भरोसा राखेर प्रार्थना गरेर सहायता मागेका थिए भने साउलको घरना सदाको निम्ति विजयी हुने थियो र पलिस्टीहरूको जुन दासत्वपूर्ण अपमानपूर्ण कुराहरू थियो, जसरी मिश्रको दासत्वको अपमानपूर्ण परिस्थितिलाई परमेश्वरले गुडाइदिनु भएको थियो, साउलको पनि जीवनबाट उनका शत्रुको अपमानलाई सदाको निम्ति गुडाइदिनेवाला हुनुहुन्थ्यो। तर उनले आफ्नो स्वविवेक र शक्तिलाई र अधिकारलाई प्रयोग गरेर परमेश्वरले गर्न लाग्नेको काममा हस्तक्षेप गरेको कारण अब साउलको जीवनमा परमेश्वरले जे गर्न आँट्नु भएको थियो त्यो गर्न सक्नु भएन। आदरणीय श्रोता, त्यही कारण सृष्टिकर्ता परमेश्वरले तुरुन्तै अर्को राजाको निम्ति विचार बदल्नु भएको कुरा अगम वक्ताले साउल राजालाई बताएको हामी पाउँदछौ र यसरी उनको राजत्व काल भनौ उनको राजकीय पद उनीसँगै उनको केही वर्षसम्मको लागि मात्रै सीमित रहेको कुरा हामी देख्न सक्छौ। तपाईँलाई थाहा छ साउलका छोरा जोनाथन त्यसपछि राजा भएनन्,
साउल आफ्नो जीवनकालमा उनी राजा भए, त्यसपछि उनको उत्तराधिकार कोही पनि राजसिंहासनमा बस्न सकेनन् र पाएनन् पनि। प्रेसवता गल्ती यही थियो कि परमेश्वरको योजना अनुसार उनी चलेका थिएनन्। उनले अविश्वास प्रकट गरेका थिए, परमेश्वरमाथि उनले पूरा भरोसा गरेनन्। बरु आफ्नो राजकीय पदमाथि भरोसा गरे, राजकीय शक्तिमाथि भरोसा गरे, जुन शक्ति जुन पद परमेश्वरले उसलाई दिनुभएको थियो। आदरणीय श्रोता, अब 14 अध्यायको 20 पदमा चाहिँ त्यहाँ हामीले हेर्छौँ भने, जब जोनाथन परमेश्वरमाथि पूरा भरोसा राखेर पालिस्टियरको छाउनीमा गए, त्यसपछि त्यहाँ बिना हतियार परमप्रभु परमेश्वरले आफैले ती इसरायलहरूको शत्रुमाथि खैला बैला ल्याइदिएर एक आपसमा नै लडाएर उनीहरूलाई परास्त गर्नुभएको कुरा यहाँ हामी पढ्न पाउँछौ। श्रोता, पहिलो सामुएल 14 अध्यायको 15 पददेखि 20 पदको सारांश यही नै हो र 20 पदमा विशेष भनिएको छ, तब साउल र उनका सबै मानिसहरू रणभूमितिर लागे, जहाँ पलिस्टीहरू तितर बितर भएर आफू आफूमै लडाई गरिरहेका र तिनीहरूले देखे। प्रेसवता भएको के थियो? हामीले 11 र 12 पदमा हेर्ने भने साउलका छोरा जोनाथनले परमेश्वरमाथि यसरी भरोसा राखेका छन्। यसै कारण म अझै अलि माथिबाट पढ्न चाहे, 8 पददेखि यहाँ यसरी लेखिएको छ, आऊ हामी नाघेर पारिपट्टि जाउँ र उनीहरूले हामीलाई देखुन्, यदि हामी नआउन्जेल तिमीहरू त्यहीँ पर्खी बस भनी उनीहरूले भन्नेछन् भने हामी आफू बसेकै ठाउँमा बसिरहौं र उनीहरू कहाँ नजाउं, तर यदि उनीहरूले यहाँ हामी कहाँ उक्लेर आओ भनेर भन्छन् भने हामी उक्लेर जाउँ, किनभने परमप्रभुले उनीहरूलाई हाम्रो हातमा सुम्पिदिनु भएको रहेछ भन्ने त्यो हाम्रो निम्ति एउटा चिन्ह हुनेछ। यसै कारण तिनीहरू पलिस्टीहरूका देखा परे अनि पलिस्टीहरूले भने, हेर त हिब्रूहरू आफू लुकेका पालबाट निस्कँदैछन्। उनीहरूले जोनाथन र तिनका हतियार बोक्ने मानिसलाई भने, यहाँ हामी कहाँ उक्लेर आओ, हामी तिमीहरूलाई पाठ सिकाउनेछौ। जोनाथनले आफ्नो हतियार बोक्नेलाई भने, मेरो पछि उक्लेर आऊ, परमप्रभुले उनीहरूलाई इसरायलको हातमा सुम्पिदिनु भएको रहेछ। आदरणीय श्रोता, यो जोनाथनको विश्वास, यद्यपि उनी सल्लाह लिनको लागि सामुएल अगम वक्तासँग गएका थिएनन्, आदरणीय श्रोता, र उनले यसरी सृष्टिकर्ता परमेश्वरले के गरी काम गर्दै हुनुहुन्छ भनेर पूर्ण प्रार्थनासहित भरोसा राखेको कारण दुईजना व्यक्ति त्यो छाउनीमा गएर खडा हुँदामा मात्रै पनि त्यहाँ ठूलो भूकम्प गएर उनीहरू एक आपसमा अन्योलमा परेर लडाई गर्दै, एक आपसमा लड्दै आफै परास्त भएको कुरा हामी देख्न सक्छौ। प्रेसवता, यदि हामी पनि हाम्रा हरेक खराब परिस्थितिहरूमा परमप्रभुमाथि भरोसा राखेर उहाँसँग प्रार्थना गर्दै उहाँको तरिकाले हामी काम गर्न दिन्छौं भने हामी पूर्ण रूपले निशस्त्र हुँला अथवा हामी निर्बल रहँला, तर पनि परमेश्वरले हाम्रो पक्षमा भएर हामीले हामीसँग बिना हतियारको अवस्थामा पनि उहाँले हाम्रा युद्ध लडेर हामीलाई सताउने जो दुष्ट शक्ति छ त्यसको जग समेत हल्लाएर परास्त गर्न सक्नुहुन्छ। यसकारण तपाईँ हामीले हाम्रा वरपरको परिस्थितिलाई हेरेर त्यसलाई समाधान गर्ने विकल्प खोज्नुको सट्टा सबैभन्दा पहिला सृष्टिकर्ता परमेश्वरसँग घुँडा टेकेर प्रार्थना गर्दै उहाँसँग मार्गदर्शन पो माग्ने हो कि? आदरणीय श्रोता, यति भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता तथा पास्टर जोनाथन गिरी भनी प्रविधिमा हुनुहुन्छ सुजन किमरेज्यू। तादन श्रोता अब भने आजको कार्यक्रममा तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा हरिबोल बुढाथोकीज्यूको प्रार्थनाको अनुरोध परेको छ र उहाँको प्रार्थनाको अनुरोधहरू तीनवटा छ र म तपाईँको बीचमा यो अनुरोधहरूलाई राख्न चाहन्छु र त्यसपछि हामी सबैजना मिलेर उहाँहरूको निम्ति प्रार्थना गरिदिनेछौं। र उहाँको प्रार्थनाको अनुरोध यस प्रकार रहेको छ, मेरो नातिनीलाई खाना अरुचि भइरहेको छ, खाना खाने मन भएको होस् भनेर प्रार्थनाको अनुरोध राख्नुभएको छ भने अर्को, त्यसै गरी मेरो छोरा सचिन बुढाथोकीको टाउको दुखिरहने समस्या छ, चंगाई भएको होस् भनेर प्रार्थनाको अनुरोध राख्नुभएको छ। तेस्रो चाहिँ, मेरा कतिवटा नराम्रा कुराहरू सेवन गर्ने बानी छ, त्यसबाट छुटकारा पाउन सकौं भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। त श्रोता आउनुहोस् हामी हरिबोल बुढाथोकीको नातिनी, उहाँको छोरा र उहाँको आफ्नै निम्ति हामी सबै मिलेर प्रार्थना गरिदिउं। सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौं र तपाई महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ, तपाईँ जीवित परमेश्वर हुनुहुन्छ अनि तपाईँ महिमाको राजा हुनुहुन्छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौं जसले हाम्रा हरेक प्रार्थनाहरूलाई सुनेर जवाफ दिइराख्नु भएको छ र आज पनि दिनुहुनेछ। पिता हामी प्रार्थना गर्दछौ हरिबोल बुढाथोकीज्यूको लागि र उहाँको नातिनी र उहाँको छोराको निम्ति। प्रभु हामी प्रार्थना गर्दछौ हरिबोल बुढाथोकीज्यूको कतिपय प्रभु नराम्रा कुराहरू सेवन गर्ने बानी छ, पवित्र आत्मा तपाईँ परमेश्वरले उहाँलाई त्यस्ता बानीहरूबाट छुटकारा दिनुभएको होस् र ती खराब बानीहरू जो उहाँलाई दासमा बनाएको छ त्यो दासत्वलाई सदाको निम्ति गुडाइदिनुहोस् पिता हामी प्रार्थना गर्दछौ। तपाईँ परमेश्वर छुटकारा दिने प्रभु हुनुहुन्छ, चंगाइ दिने प्रभु हुनुहुन्छ, हामी प्रार्थना गर्दछौ। र उहाँको छोरा सचिनको पनि टाउको दुखिरहने समस्या भएको छ, पिता परमेश्वर प्रभु हामी प्रार्थना गर्दछौ हरिबोल बुढाथोकीज्यूको कतिपय प्रभु नराम्रा कुराहरू सेवन गर्ने बानी छ, पवित्र आत्मा तपाईँ परमेश्वरले उहाँलाई त्यस्ता बानीहरूबाट छुटका

पिता परमेश्वर के कारणले र किन दुखी रहन्छ सो हामी जान्दैनौ, तपाईँ जान्नुहुन्छ। तपाईँ सबै प्रकारका रोग बिमारको विशेषज्ञ तपाईँ हुनुहुन्छ। पिता, तपाईँले छुनुहोस् र उहाँको छोराको टाउको दुखाई सदाको लागि छुटकारा दिनुभएको र निको पार्नुभएको पिता हामी प्रार्थना गर्दछौ। साथै उहाँको नातिनीलाई जो खान अरुचि भएको छ पिता परमेश्वर, खानामा रुचि हुन सकेको पिता हामी प्रार्थना गर्दछौ। प्रभु तपाईँ परमेश्वरले आफ्नो छोरीलाई खाने मन दिनुभएको, कुनै भिटामिनको कमी भयो के भयो सो तपाईँ जान्नुहुन्छ। पिता तपाईँ परमेश्वरले सहायता गर्नुभएको छ, धन्यवाद पिता प्रभु। तपाईँको महिमा होस्, तपाईँको प्रशंसा होस् प्रभु। हामी मानिस जातिमा कति कुराहरू असम्भव छन् तर तपाईँमा कुनै कुरा असम्भव छैन पिता परमेश्वर। तपाईँ युद्ध गर्नुहुन्छ र बिना हतियार तपाईँ युद्ध जित्नुहुन्छ प्रभु। हामी तपाईँलाई धन्यवाद दिन्छौं र तपाईँ परमेश्वरले हरिबोल बुढा थोकेका यी समस्या जोहरू रहेका छन् यिनीहरूमाथि तपाईँले उहाँलाई सहजै विजय दिनुहुनेछ भने हामी पूरा विश्वास गर्दछौं र तपाईँले विजय दिइसक्नु भएको छ भने हामी घोषणा पनि गर्दछौं। धन्यवाद, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौं प्रभु। माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधका साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र यतिखेर हामीसँगै मिलेर प्रार्थना गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको भन्दै प्राविधिक कक्षबाट प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस् र तबसम्म तपाईँ निरन्तर प्रार्थना गर्दै गुड न्युज एफएम सुन्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। हवस् त, जय मसीह।

0: तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाई प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू जय मसिया, सदाको आइतबार चाहिँ आजको आइतबार पनि म तपाईँहरूको माझ उपस्थित भएको छु। सधैँ हामीले स्वास्थ्य सम्बन्धी विभिन्न विषयवस्तुमा यहाँहरूको माझमा कुरा गरिरहेका थियौँ भने आज अलि भिन्न प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्धी नभए तापनि यो पनि स्वास्थ्यसँग रिलेटेड कुरा नै हो जस्तो लाग्छ। तपाईँले सुन्नुभएको जुन आजको हाम्रो विशेष कार्यक्रम छ, यो एसीको रिजल्ट भर्खर आएको छ। धेरै नानी बाबुहरूले राम्रो गर्नुभएको छ, कतिले पास गर्न सक्नु भएको पनि छैन। सबैलाई हार्दिक बधाई, एसी सकेर बस्नुभएका भाइ बहिनीहरूलाई। अनि एसी परीक्षा सकिएसँगै अहिले हजारौं विद्यार्थीहरूको मनमा एउटै प्रश्न छ, अब के पढ्ने, कुन कलेज राम्रो होला, साइन्स कि म्यानेजमेन्ट कि यता आर्ट्स कि अब ल होला, अब यता टेक्निकल फिल्डतिर पनि होला होइन, नेपालमा बस्ने कि पछि भोलि प्लस टू पछि विदेश जाने, अनि फेरि अर्को हाम्रो बाबुआमाको चाहना एकातिर छ, बाबुआमाले यो पढ भन्ने, नानी बाबुले अर्को पढ्ने खोज्ने, साथीभाइको समूहले एउटा कुरा भन्ने, विभिन्न कुराहरूले गर्दा कतिपय विद्यार्थीहरू साथीको दबावमा पनि छन्, कतिपय विद्यार्थीको आर्थिक समस्याले पनि चिन्तित छन्। नम्बर त राम्रो आयो तर भनेको ठाउँमा पढ्न पाइँदैन, सकिँदैन, अनि कतिपयलाई आफू जीवनमा असफल हुन्छु कि भन्ने अर्को डर छ। फेरि आजको कार्यक्रममा हामी यी सबै विषयमा गहिरो तर सरल ढंगले हामी छलफल गर्नेछौँ। विद्यार्थी, अभिभावक र शिक्षक सबैको लागि उपयोगी बन्ने खालको प्रोग्राम हो जस्तो लाग्छ मलाई। यहाँहरूले शुरूदेखि अन्तसम्म सुनिदिनु र म अनुरोध गर्दछु। एसी पछि किन तनाव हुन्छ होला त? म एउटा मनोवैज्ञानिक परामर्शदाता पनि भएको नाताले यहाँको माझमा यी कुराहरू आज राख्न गइरहेको छु। एसी जीवनको अन्तिम परीक्षा होइन, तर एउटा नयाँ जीवनको एउटा नयाँ ढोका चाहिँ हो। तर हाम्रो समाजले यसलाई धेरै ठूलो बनाइदिएको छ, कसैले यसलाई आइरन गेट भनिदिएका छन्, कसैले के भनिदिएका छन् होइन, त्यसले विद्यार्थीहरूले तनावमा परेको म देख्छु। यो तनावमा पर्ने मुख्य कारण रिजल्टको एउटा डर हो। फेरि जस्तो रिजल्ट कस्तो आउँछ, साथीको भन्दा नराम्रो आउँछ कि आफन्तको भन्दा नराम्रो आउँछ कि होइन, अनि जुन हामी अरूसँग कम्पेयर गर्छौँ, अरूसँग जुन तुलना गर्ने हाम्रो एउटा प्रवृत्ति छ हाम्रो समाजको, त्यसले पनि बच्चाहरूमा थप तनाव परेको हामी देख्छौँ। अनि अलिकति राम्रो नम्बर ल्यायो भने सबैले साइन्स नै पढ्नुपर्ने भन्ने दबाव छ, अनि एकातिर बाबुआमाको दबाव छ, मेरो छोरो डाक्टर इन्जिनियर भइदियोस् भन्ने, अनि बच्चाहरूको आफ्नो चाहना छ फेरि, अनि उता फेरि साथीभाइहरूको आफ्नो कुराहरू छ फेरि होइन, कसरी गर्ने के गर्ने। अनि हामी कहाँ के देखिन्छ त भन्दा छोरालाई डाक्टरै बनाउनु पर्यो, किन त भन्दा फलानु समाजमा चाहिँ मेरो छोरा डाक्टर छ भनेर प्रभाव जमाउनु छ, आफ्नो समाजमा देखाउनु छ बाबुआमालाई, अभिभावकहरूलाई। बच्चाहरूको फेरि अर्कै पढ्ने कुरा होला, इच्छा होला, तर त्यसले अलिकति द्वन्द्व सिर्जना पनि गरेको हुन्छ घरहरूमा अहिले। अनि अर्को बच्चाहरूले प्रतिस्पर्धा छ, राम्रो कलेज नपाइएला भन्ने डर छ, किनकि हाम्रो एजुकेसन सिस्टम अलिकति ठ्याक्कै 100% नै राम्रो छ भन्ने अहिले अवस्थामा छैन, म किनभने शिक्षामा पनि अहिले व्यापारीकरण भइरहेको छ। अनि अर्को समस्या छ फेरि, सँगै स्कूलमा यत्रो वर्ष सँगै पढे, अब साथीहरू छोड्छन्, को कता होइन, सबैको आफ्नो चोइस छ, त्यो समस्या छ। अनि सँगसँगै नेपाली हाम्रो परिवेशमा एउटा अर्को ठूलो समस्या छ, राम्रो नम्बर त ल्याए पढ्न चाहन्छ तर आर्थिक समस्या छ, राम्रो कलेज पाउँदैन, धेरै कुराहरू छ। यसले गर्दा बच्चाहरूले आफूलाई आफ्नो भविष्य अस्पष्ट भएको, अलिक अनिश्चित भएको जस्तो महसुस गरेको पाउँछौ। र धेरै कुरा चाहिँ अघि पनि मैले भने, परिवारका मान्छेहरूको अत्याधिक एउटा अपेक्षा छ, मेरो छोराले यही गरिदिए भए हुन्थ्यो भन्ने स्थिति छ। त्यसले गर्दा कता कता बच्चाहरू अलि डिस्टर्बमा छन् अहिले। अनि एउटा चासो उनीहरूमाथि पनि के छ भने, यदि म असफल भयो भने सबैले के भन्लान्, टोल छिमेक इष्टमित्र साथी, यही नै हो हाम्रो समाज। तर हामीले याद राख्नुपर्ने कुरा के छ भने, एसी तपाईँको त्यो अन्तिम मूल्य होइन, यो केवल एउटा शैक्षिक एउटा खुड्किलो एउटा चरण मात्र हो बच्चाहरूको लागि। मानिसको सफलता यो आएको त्यो मार्कसिटले मात्र तय गर्ने होइन, मानिसको भविष्य उसको अनुशासन, उसको मेहनत, उसको चरित्र, शिप्र धैर्यले भविष्य बनाउँछ। मैले योभन्दा अगाडि धेरै नानी बाबुलाई हेरेको छु, एसीमा राम्रो नम्बर ल्याएको छ अनि प्लस टूदेखि माथिको पढाइ राम्रो छैन, कसैको एसीमा राम्रो रिजल्ट छैन तर माथि गएर टप गरेको, त्यसकारण यही नै अन्तिम कुरा हो भन्ने म मान्दिन। त्यसकारण सही विषय कसरी छनौट गर्ने भन्ने कुरा चाहिँ बरु मुख्य कुरा हो अहिलेको। नेपालमा धेरै विद्यार्थीहरू अरूको देखासेखीमा विशेष छनौट गरेको पाउँछौँ, साथीले यो पढ्यो, फलानाले यो पढ्यो, फलानाले यो पढ्यो, बाबुआमाको प्रेसर यो आयो, यसरी हामीले यो विषयवस्तुहरू छनौट गरेको पाउँछौँ। त्यसो चाहिँ गर्नु हुँदैन मेरो विचारमा। यदि साइन्समा गयो भने आफू पनि साइन्समै जाने, डक्टर बन्ने, अब इन्जिनियर बन्ने, अब यस्तो कुराहरू छन् भने, तर आफ्नै रुचि र क्षमता अनुसार बुझ्नुपर्छ, आफ्नो सपना के हो त्यतातिर बच्चाहरूले ध्यान दिनुपर्छ। विद्यार्थी भाइ बहिनीहरूलाई एउटै मेरो अनुरोध छ, विद्यार्थीहरूले आफैले आफैलाई प्रश्न सोध्नुहोस्। तपाईँहरूले मलाई कुन विषय पढ्दा रमाइलो लाग्छ, म कुन विषय पढ्दा मलाई मनैदेखि पढ्नु पढ्नु लाग्छ, इन्जोय गरेर, पढाइ भनेको पनि इन्जोय गर्दै पढ्ने कुरा हो, रमाइलो गर्दै, कुनमा आफूलाई बढी इन्ट्रेस्ट छ, जस्तो गणित हुन सक्ला, विज्ञान हुन सक्ला, व्यापार होला, भाषा होला, कम्प्युटर होला, कला होला, केमा तपाईँको चाहना छ त्यसमा तपाईँले त्यसलाई छान्नु पर्ने हुन्छ। अनि अर्को कुरा, कुन सब्जेक्टमा म राम्रो छु त, अब कुन विषयवस्तु मलाई मनपर्छ, म लिडरसिप गर्ने नेतृत्व गर्ने खालको छु कि, म क्रिएटिभ काम गर्ने सृजनात्मक काममा म अगाडि छु कि, म हिसाबमै राम्रो छु कि, म्याथमेटिक्स मेरो राम्रो छ कि, मेरो बोल्ने कला राम्रो छ कि, मेरो लेख्ने राम्रो छ कि, मेरो डिजाइनहरू राम्रो गर्छु कि, म टेक्नोलोजीमा राम्रो छु कि, आइटीमा राम्रो छु कि, यस्ता कुराहरू आफैले आफैलाई चिन्नु पर्छ। अनि अर्को, भविष्यमा म कस्तो जीवन चाहन्छु त, होइन, म स्वदेशमै बस्न चाहन्छु कि म कतातिर जान्छु, एउटा भित्री मन, एउटा भित्रदेखि बर्निङ डिजायर भन्छ नि, तपाईँसँग भएको त्यो भित्रको आगोलाई तपाईँ जगाउनु पर्ने हुन्छ। कस्तो चाहनुहुन्छ तपाईँ, तपाईँले जस्तो चाहनुहुन्छ जीवन पनि त्यस्तै बन्न सक्छ। तर साइन्स मात्र सफलताको बाटो होइन, साइन्स पढेर मात्र ठुलो भइन्छ भन्ने एउटा गलत सोच हाम्रो समाजमा, हाम्रो प्यारेन्टिङमा देखिन्छ, तर यो सत्य होइन। आजका सफल व्यक्तिहरूलाई तपाईँहरूले हेर्नुभयो भने व्यवसायहरू सफल छन्, धेरै नपढेका व्यवसायहरू माथि पुग्नु भएको देखिन्छ हामी अहिले स्थितिमा, पत्रकारहरू 101 छन् अहिले, राम्रो शिक्षकहरू छन्, आइटी एकदमै अहिले आइटीमा राम्रो गर्न सकिन्छ, आइटीको भविष्य एकदमै ठुलो छ, तपाईँ कलाकार बन्न सक्नुहुन्छ, तपाईँ राम्रो कृषक बन्न सक्नुहुन्छ, राम्रो डिजिटल क्रिएटर बन्न सक्नुहुन्छ, तपाईँ राम्रो होटल व्यवसायी बन्न सक्नुहुन्छ, या कुनै इन्डस्ट्री तपाईँ लगाउन सक्नुहुन्छ। सबै क्षेत्रबाट मान्छेहरू माथि आएका छन्, कुनै पनि क्षेत्रमा सकिँदैन भन्ने होइन। तपाईँले नेपाली सब्जेक्ट छानेरै तपाईँले राम्रो राइटर भइदिनु भयो भने, तपाईँको किताब लाखौं प्रति बिक्यो भने त्योभन्दा के चाहिन्छ। त्यसकारण कुनै क्षेत्र राम्रो नराम्रो भन्ने हुँदैन, तर नानी बाबुहरूले जुन विषय मैले आफूले छान्छु त्यो भित्र देखि आफूलाई मन परेको विषयलाई छान्नुभयो भने तपाईँहरूले गर्न सक्नुहुन्छ। तर त्यसको लागि मेहनत तपाईँहरूले गर्ने, लगन तपाईँहरूको, परिश्रम तपाईँहरूको, अरूले त तपाईँहरूलाई सपोर्ट मात्र गर्ने हो। त्यसकारण अहिले विभिन्न क्षेत्रमा अवसरहरू छन्, तपाईँ जेमा पनि पढ्न सक्नुहुन्छ, जस्तो साइन्स नै पढ्नुभयो भने पनि तपाईँ भोलि डाक्टर बन्न सक्नुहुन्छ, इन्जिनियर बन्न सक्नुहुन्छ, नर्स बन्न सक्नुहुन्छ, फार्मासिस्ट बन्न सक्नुहुन्छ, ल्याब टेक्निसियनका कुराहरू छन्, अनि रिसर्चर, रिसर्चकोमा जान सक्नुहुन्छ। त्यसकारण म्यानेजमेन्ट त्यस्तै ठुलो क्षेत्र भएर आएको छ, ब्याङ्किङमा जाने कि, बिजनेसमा जाने कि, चार्टर अकाउन्टेन्ट हुने कि, होटल म्यानेजमेन्ट पढ्ने कि, अथवा अरू कुनै इन्टरप्रेनरसिप लिने कि, होइन, त्यसकारण अरू ह्युमेनिटिज एजुकेसनहरूमा पनि ठुलो सम्भावनाहरू छ अहिले। यसो तपाईँ राम्रो टिचर बन्न सक्नुहुन्छ, सोसल वर्कको कुराहरू छ, साइकोलोजी त्यस्तै अहिले संसारभर एउटा राम्रो विषय भएर आएको छ, मिडियामा जान सक्नुहुन्छ, पब्लिक सर्भिस छ, अनि यतातिर गएर टेक्निकल एजुकेसनमा पनि त्यत्तिकै सम्भावनाहरू छ। तपाईँ कम्प्युटर पढ्नुहोस्, इलेक्ट्रोनिक्समा जानुहोस्, एग्रिकल्चरमा जानुहोस्, भेटनरीमा जानुहोस्, फेसनमा जानुहोस्, ग्राफिक डिजाइनमा जानुहोस्, धेरै क्षेत्रहरू अहिले हाम्रो अगाडि आएका छन्। र पहिलाको जस्तो यही विषय पढ्नुपर्छ भन्ने छैन, त्यसकारण अहिले अप्सन धेरै छ, तर तपाईँहरूले सही निर्णय तपाईँले गर्नुपर्छ, सही विषयवस्तु तपाईँले छान्नुपर्छ। तर यहाँहरूलाई मैले अर्को अनुरोध गर्न चाहेँ, आदरणीय श्रोताहरू, गलत विषय रोज्दा के हुन्छ त, धेरै विद्यार्थीहरू अरूको दबावमा विषय लिन्छन्, पछि के हुन्छ म तपाईँहरूलाई भन्न चाहन्छु यी कुराहरू। त्यसकारण अहिले तपाईँहरूसँग समय छ, अझ पनि राम्रो विषय छान्न सक्नुहुन्छ। यदि आफूले मन नपरेको गलत विषय रोजियो भने पहिलो कुरा त पढाइमा मन लाग्दैन, पहिलो कुरा, दोस्रो कुरा तपाईँ त्यही विषयमा बारम्बार फेल हुनुहुन्छ, तपाईँको आफ्नो आत्मविश्वास घट्छ, अनि त्यो रिजल्टको कारणले तपाईँमा डिप्रेसन बढ्छ र तपाईँको जीवन प्रतिको निराशा आउँछ तपाईँ प्रति, किनकि कोही साथीहरू तपाईँका माथि पुगिसक्छन्, अनि त्यसले गर्दा गलत एउटा तपाईँको निर्णयले गर्दा तपाईँको जीवनलाई नै त्यसले धराशायी गर्न सक्छ। कहिले काहीँ विद्यार्थीले आफ्नो क्षमता कमजोर होइन, उसको क्षमता ठिकै हुन्छ, तर कहिले काहीँ उसले गलत बाटो रोजेको कारणले उसले जीवनमा सफलता हासिल गर्न सकेको हुँदैन। त्यसकारण यो बेस्ट समय छ तपाईँको जीवनमा, एउटा जीवनको टर्निङ पोइन्ट आउँदैछ, त्यसलाई तपाईँहरूले असल तरिकाले छान्नुपर्ने हुन्छ। अभिभावकको भूमिका पनि यसमा एकदमै महत्वपूर्ण छ, किनकि अहिले उनीहरूले सही डिसिजन लिने अवस्था अलिक कम छ, तर पनि उनीहरूको भावनाले हामीले बुझ्नुपर्ने हुन्छ। प्रिय बुवा आमाहरू, छोराछोरीलाई केवल अङ्कले मात्र उसलाई नराम्रोस्, उसले जीवनमा कति मार्क्स ल्यायो, कति ग्रेड ल्यायो, त्योसँग नजोड्नु त्यसलाई। सबै बच्चा डाक्टर वा इन्जिनियर बन्नुपर्छ भन्ने छैन, सबैको क्षमता फरक हुन्छ। सबै डाक्टर बनिदियो भने व्यापार कसले गरिदिने, होइन, सबैले व्यापार गरिदियो भने कसले पढाइदिने, फेरि टिचर कहाँबाट पाउने, त्यसकारण नर्स कहाँबाट पाउने, फार्मासिस्ट कहाँबाट पाउने, त्यसकारण सबैको आफ्नो आफ्नो जिम्मेवारी छ। त्यसकारण सबै मान्छेका जिम्मेवारीका कारण नै यो संसार अडेको छ, चलेको छ। त्यसकारण मैले अभिभावकहरू यहाँहरूलाई अनुरोध गर्न चाहे, पहिलो कुरा बच्चालाई सुन्नुहोस्, उसको भावना बुझ्नुहोस्, उसँग नजिक हुनुहोस्, अरूसँग उसलाई कहिल्यै पनि तुलना नगर्नुहोस् र नचाहिँदो दबाव पनि नदिनुहोस्, प्रोत्साहन दिनुहोस्, उसलाई आफ्नो भित्रदेखिको एउटा चाहना उसलाई राख्न दिनुहोस्, अनि तपाईँले घरमा अहिले तपाईँले तत्काल अभिभावकहरूले गर्नुपर्ने कुरा भनेको के हो त भन्दा फलानाको छोराले यस्तो गर्यो, फलानाको छोरीले यस्तो गर्यो, त्यो कुरा तपाईँ नगर्नुहोस्। अरूसँग तुलना नगर्नुहोस्। तिमीले हाम्रो इज्जत राख्नुपर्छ भनेर प्रेसर नगर्नुहोस्। तिमीले साइन्स नै पढ्नुपर्छ, तिमीले डक्टरै बन्नुपर्छ, तिमी इन्जिनियर बन्नुपर्छ भन्ने कुराहरू पनि तपाईँहरूले प्रेसरमा नराख्नुहोस् नानी बाबुहरूलाई। बरु यसको सट्टा तपाईँहरूले भन्नुहोस्, तिमी के पढ्न चाहन्छौ, हामी तिमीलाई साथ दिन्छौ, तिमीले मन लगाएर गरेको काममा सफल हुन्छौ, गल्ती भए पनि फेरि उठ्न सकिन्छ बाबु, तिमी आफ्नो तरिकाले आफ्नो मन परेको कुरा तिमी गर्न सक्छौ भनेर हामीले सिकाउनु पर्ने हुन्छ। अहिले हाम्रो समाजमा एउटा ट्रेनिङ छ, विदेश जाने कि नेपालमै बस्ने। एसी दियो, प्लस टू पनि गरेको छैन, विदेश जाने पासपोर्ट बनाउनु शुरू भइसक्छ। त्यस कारण आज धेरैले भन्छन् हाम्रो देशमा, यो देशमा केही छैन, प्लस टू सकेपछि विदेश जानुपर्छ भन्ने एउटा जुन भाष्य सिर्जना गरिएको छ त्यो एकदम डरलाग्दो कुरा हो। हामीमा राष्ट्रियता चाहिन्छ, हामीमा राष्ट्रियता भएन भने हामीले केही गर्न सक्दैनौ। तपाईँ जतिसक्दो ठुलो हुनुहोस्, माथि जानुहोस्। यदि तपाईँको राष्ट्र कमजोर छ भने, हामीले राष्ट्रलाई कमजोर बनायौँ भने हामी भोलि कहाँ जाने, हाम्रो अस्तित्व के, तपाईँको पहिचान के, मेरो पहिचान के, त्यो कुरामा हामी एकदमै विदेश जानु नराम्रो चाहिँ होइन। तपाईँहरूले सिप सिकेर आउन सक्नुहुन्छ, केही कुराहरू सिकेर नेपालको लागि गर्न सक्नुहुन्छ, तर केवल भिडलाई पछ्याएर जानु एकदम खतरनाक हो। फलानु गयो म चाहिँ जानु पाइनँ, म पनि जानुपर्छ भन्ने कुराहरूमा चाहिँ हामी लाग्नु हुँदैन। तर विदेश जानु अघि पनि हामीले सोच्नुपर्ने कुराहरू छन्। पहिलो त हामीले विचार गर्नु पर्यो, मेरो उद्देश्य के हो, म किन जाँदैछु विदेश, पढ्न जान्छु कि पैसा कमाउन, अनि म मेन्टली म कतिको तयार छु, मानसिक रूपमा म तयार छु कि छैन, मेरो आर्थिक अवस्था कस्तो छ, भाषा सिप पर्याप्त छ कि छैन, हामी अर्को मुलुकमा जाँदा हामीसँग हामीबाट घरबाट पठाउने सधैँभरि पैसा पठाएर सम्भव पनि छैन हाम्रो नेपाली आय स्रोतले। त्यस कारण त्यहाँ गइकन तपाईँले गर्ने सिप के हो, तपाईँ जहाँ जाँदै हुनुहुन्छ त्यहाँको भाषा तपाईँलाई आउँछ कि आउँदैन, यी कुराहरूमा तपाईँ पर्याप्त रूपमा जानकारी लिएर मात्र तपाईँ जानुहोस्, सिप सिकेर मात्र जानुहोस्, नभए धेरै भाइ बहिनीहरूले दुःख पाएको न्युजहरू आइरहेको पाउँछौ। नेपालमै पनि अहिले थुप्रै अवसरहरू छन्। आज नेपालमा तपाईँले आइटीको क्षेत्रमा एकदमै ठूलो काम गर्न सक्नुहुन्छ, नेपालमै बसेर संसारभरिको काम गर्न सक्नुहुन्छ, एउटा आइटी हब बनाउन सकिन्छ नेपाललाई। त्यसै गरेर एग्रिकल्चरको कुरा गर्नुभयो भने तपाईँ आधुनिक एग्रिकल्चरमा रहेर तपाईँ धेरै कामहरू गर्न सक्नुहुन्छ, किनकि धेरै जमिनहरू अहिले बाँझो छ, खेतीयोग्य जमिनहरू, किनकि धेरै कुराहरू अन्य विदेशी सामानहरूबाट हामीले परिपूर्ति गर्नु परिरहेको अवस्था छ। त्यस कारण एग्रिकल्चरमा ठूलो समस्या छ, पशुपालनमा त्यस्तै छ, अनि हेल्थको सेक्टरमा तपाईँ फार्मासिस्ट हुन सक्नुहुन्छ, ल्याब टेक्निसियन हुन सक्नुहुन्छ, डेन्टल हाइजिन, तपाईँको डेन्टलका कुराहरू छन्, त्यहाँ विभिन्न क्षेत्रमा तपाईँ काम गर्न सक्नुहुन्छ, किनकि धेरै अवसरहरू गाउँ गाउँमा क्लिनिकहरू छैनन्, त्यहाँ तपाईँ जान सक्नुहुन्छ। नेपाल यस्तो यस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको, टुरिज्ममा एकदमै राम्रो सेक्टर, पर्यटनमा हामीले धेरै कामहरू गर्न सक्छौँ, तपाईँ उद्यमशीलतामा लाग्न सक्नुहुन्छ, आफ्नो व्यवसायलाई बढाउन सक्नुहुन्छ, अहिले सानो सानो बिजनेसहरू तपाईँले गरेर धेरै कुराहरू अनलाइन मार्फत पनि गर्न सक्नुहुन्छ। अनलाइन बिजनेस एकदमै बढिरहेको अहिलेको ठुलो एउटा बिजनेस रूपमा मानिन्छ, संसारभर यसको ठुलो बजार छ, यसमा गर्न सकिन्छ, अनि डिजिटल मार्केटिङलाई हामीले अझ ठुलो सम्भावना बोकेको क्षेत्र छ यो। त्यस कारण नेपालमा धेरै कामहरूमा हामी काम गर्न सक्छौँ, तर देश खराब भनेर भाग्नुभन्दा देश सुधार्न सक्ने युवा बन्नु अझ ठुलो कुरा हो। देशलाई तपाईँको अहिले खाँचो छ, त्यसकारण देशका लागि तपाईँले केही सोच्दै बेला आएको छ। यहाँहरूलाई म अर्को आदरणीय श्रोताहरू, आर्थिक समस्या भएको विद्यार्थीको लागि पनि म केही कुराहरू भन्न चाहन्छु। कतिपय विद्यार्थीको मनमा पीड़ा हुन्छ, मेरो घरको आर्थिक अवस्था कमजोर छ, म पढ्न सक्दिन होला, यस्ता कुराहरू मनमा खेलिरहेका, तर याद राख्नुहोस्, गरिबी स्थायी होइन, तपाईँको गरिबी सधैँभरि तपाईँसँग रहने होइन, संघर्षले सफलताको, संघर्ष तपाईँले यदि गर्नुभयो भने, मेहनत गर्नुभयो, उचित निर्णय लिनुभयो भने तपाईँलाई सफलता हुनुबाट कसैले रोक्न सक्दैन। त्यसकारण संसारका धेरै महान व्यक्तिहरू सामान्य परिवारबाट माथि उठेका छन्। तपाईँले नेपालमा पनि त्यस्ता धेरै उदाहरण देख्न सक्नुहुन्छ, गरिबीमा भएका, नेपाल या नेपाल बाहिर गएर या छात्रवृत्तिमा पढेका, स्कलरसिपमा पढेका, अनि काम गर्दै गर्दै पढेका, दुःख गरेर सफल बनेका थुप्रै उदाहरणहरू तपाईँ पाउन सक्नुहुन्छ अहिले। त्यसकारण गरेर नहुने भन्ने यो संसारमा केही पनि छैन, त्यो मेरो आफ्नो अनुभव पनि हो आदरणीय श्रोताहरू। त्यसका लागि यदि हामीसँग पैसा छैन भने पनि हामीले स्कलरसिप खोज्नुपर्छ, धेरै ठाउँमा स्कलरसिपहरू पाइन्छ, कसरी गर्ने के गर्ने तपाईँहरूले खोज्न सक्नुहुन्छ, स्कुलहरूमा कलेजहरूमा ठाउँ ठाउँमा गएर तपाईँ गर्न सक्नुहुन्छ। अनि यसका लागि यदि मसँग पैसा छैन भने सुरुमै तपाईँहरूले टेक्निकल स्किल सिक्नुपर्छ, तपाईँ फार्मेसी पढ्न सक्नुहुन्छ, नर्सिङमा जान सक्नुहुन्छ, हेल्थ असिस्टेन्टमा जान सक्नुहुन्छ, ल्याब टेक्निसियनमा जान सक्नुहुन्छ, धेरै धेरै कुराहरूमा तपाईँ जान सक्नुहुन्छ। र अर्को कुरा, पढ्दै काम गर्दै पार्ट टाइम जब पनि तपाईँ गर्न सक्नुहुन्छ, त्यसले पनि तपाईँको जीविका चल्न सक्छ, पढ्न सकिन्छ। अर्को कुरा, अहिले धेरै कुरा अनलाइनमै पाइन्छ, तपाईँले अनलाइन लर्निङ गर्न सक्नुहुन्छ, अनलाइनबाट धेरै कुराहरू सिक्न सक्नुहुन्छ। अनि अर्को कुरा, राम्रो सरकारी कलेजहरू छान्न सक्नुहुन्छ, पढाइ तपाईँले गर्ने हो, कलेजको हाई फाई, ठुलो बिल्डिङ, ठुलो बस, त्यो फेसनले पढाइ हुने होइन। त्यस कारण सरकारी कलेज पढेका मान्छेहरू अहिले यो देशका टप टप ठाउँमा भएका मान्छेहरू, धेरै उच्च स्तरमा पुगेका व्यक्तिहरू जो हुनुहुन्छ, उहाँहरू सबै सरकारी स्कुलबाट आउनु भएको हो। त्यसकारण सरकारी स्कुललाई नराम्रो भन्नु हुँदैन, तर तपाईँले कस्तो गर्नुहुन्छ, तपाईँले पढाइ कस्तो गर्नुहुन्छ, तपाईँको हातमा छ। आर्थिक समस्या तपाईँको सपना मार्ने कारण बन्नु हुँदैन। तपाईँले आफ्नो सपनालाई बचाएर राख्नुपर्छ, त्यसको लागि मेहनत गर्नुपर्छ। आदरणीय श्रोताहरू, यसी पछि धेरै विद्यार्थीमा कहिले काहीँ एन्जाइटी, स्ट्रेस अनि डर, आत्मविश्वासमा कमी अनि ओभर थिङ्किङ अलिक धेरै सोचेको पनि देख्छु म कता कता। यस्तो बेलामा हामीले के गर्ने त? पहिलो कुरा, आफूलाई अरूसँग तुलना नगर्नुहोस्। हरेक व्यक्तिको यात्रा फरक हुन्छ, हरेक व्यक्ति फरक। अनि अर्को कुरा, अहिलेको नयाँ पुस्तालाई म एउटा अनुरोध गर्न चाहन्छु, तपाईँ सामाजिक सञ्जाललाई चाहिँ कम प्रयोग गर्नुहोस्। त्यसबाट इन्टरनेटबाट लिने धेरै कुराहरू छन्, त्योबाट फाइदा लिन सकिन्छ, तर तपाईँ त्यसबाट टाढा बस्नुहोस्। समय धेरै सोसियल मिडियालाई नदिनुहोस्। तपाईँको टाइम आफ्नो प्रगतिमा, उपलब्धिमा लगाउनुहोस्। अरूको सफलताले, अरूको सफलताको फोटोले तपाईँलाई कमजोर महसुस गराउन सक्छ, अरूको सफलताले तपाईँलाई अझ डिप्रेसनमा लान सक्छ। त्यसकारण तपाईँ आफ्नै मेहनत, आफ्नै परिश्रममा तपाईँ लाग्नुहोस्। त्यसकारण नियमित दिनचर्या बनाउनुहोस् आफ्नो। एकदमै संसारमा मान्छेको पहिलो सफलताको राज छ समयमै सुत्ने, समयमै उठ्ने, समयमै व्यायाम गर्ने, समयमै खाना खाने र परिवारसँग मिलेर बस्ने, परिवारसँग कुरा गर्ने। त्यो कुराले गर्दा तपाईँ गर्नुभयो भने तपाईँको जीवन सहज तरिकाले जान्छ। अनि आफ्नो भावनालाई कहिले पनि मनमा लुकाएर नराख्नु होला। आदरणीय श्रोताहरू, मैले अहिलेका नानी बाबुहरूलाई भन्न चाहे, सबैलाई भन्ने कुरा हो यो, मनका कुरा दबाएर नराख्नुहोस्। त्यसकारण असफलतालाई स्वीकार नसक्नु। एकपटक तपाईँ फेल हुनुभयो भने पनि जीवन समाप्त हुने होइन, एकपटकको फेल भयो भने जीवन समाप्त हुने होइन। जसरी एउटा बच्चा भर्खर भर्खर हिँड्न सिकेको बच्चा हिँड्दै जाँदा सुरुमै लड्छ, फेरि उठ्छ, लड्छ, फेरि उठ्छ, अनि उचाइ एकदम सफल भएर आफ्नो झोला आफै बोकेर स्कुल जान सक्ने हुन्छ। त्यसकारण फेल हुनु भनेको जीवन समाप्त हुनु होइन। त्यसकारण आदरणीय श्रोताहरू, तपाईँहरूलाई प्रेमदायी सन्देश दिन चाहन्छु म। फेरि विद्यार्थी भाइ बहिनीहरू, तपाईँ अहिले जीवनको एउटा मोडमा हुनुहुन्छ, तर बाटोहरू धेरै छन्, तपाईँहरूसँग धेरै अप्सनहरू छन्। यदि एउटा ढोका बन्द भयो भने पनि तपाईँको जीवन समाप्त हुँदैन। एउटा ढोका बन्द भयो भने सयौं ढोकाहरू खुल्न सक्छन्। यो नै तपाईँले एकदमै दिमागमा राख्नुपर्ने कुरा हो। भाइ बहिनीहरू, रुख पनि एकै दिनमा ठूलो भएको हुँदैन। कुनै पनि रुख आज रोप्यो भोलि फल दिने हुँदैन, त्यसकारण त्यसलाई पनि समय चाहिन्छ। त्यसै गरेर मान्छेको जीवनमा पनि तपाईँले गरेको मेहनत, लगनले एउटा सक्सेस हुनको लागि समय, धैर्य र सङ्घर्ष चाहिन्छ। त्यसकारण जसरी रुखले हावा पानी, घाम पानी, असिना सबै सहेर एक दिन फल फलाउँछ, त्यसरी तपाईँको जीवन पनि त्यसरी फल फुलाउने एउटा फुलफुल जीवन हुनुपर्ने सक्छ। त्यसकारण तपाईँहरूले आफ्नो बाटोलाई पछ्याउनुहोस्, आफ्नो स्पष्ट पहिचान बनाउनुहोस् र आफ्नो भिजनलाई क्लियर बनाउनुहोस्। आज तपाईँ आन्दोलनमा हुन सक्नुहुन्छ, र सही निर्णय, मेहनत र विश्वासले भोलि तपाईँ उज्यालो भविष्य पनि पाउन सक्नुहुन्छ। आदरणीय श्रोताहरू, हामी अब कार्यक्रमको अन्ततिर आइसकेका छौँ। विद्यार्थी अभिभावक सबैका लागि परमेश्वरको वचनबाट एउटा आशाको सन्देश म यहाँहरूलाई बाँड्न चाहन्छु। यर्मिया 29:11 यहाँहरूले हेर्नुभयो भने देख्नुहुन्छ, किनकि तिनीहरूका निम्ति मैले राखेको योजना म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती योजनाहरू भलाइका हुन्, हानिका होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनको लागि हुन्। आदरणीय श्रोताहरू, कहिले काहीँ हामीलाई भविष्य अन्धकार जस्तो लाग्न सक्छ, तर परमेश्वरले हाम्रो जीवनको योजना जान्नुहुन्छ। परमेश्वरले तपाईँको योजना उहाँले पहिल्यै तय गरिसक्नु भएको छ। रिजल्टले तपाईँको भविष्य समाप्त गर्दैन। कम नम्बर आयो, धेरै नम्बर आयो, केही ठूलो कुरा होइन। असफलताले तपाईँलाई बेकार बनाउँदैन। तपाईँको अन्तिम यात्रा, त्यो यात्रा टुङ्गिने पनि होइन। गरिबीले तपाईँको सपना पनि रोक्दैन, किनकि परमेश्वरले हरेक व्यक्तिलाई विशेष उद्देश्यका लागि बनाउनु भएको छ। परमेश्वरले तपाईँ र मलाई यस धरतीमा त्यसै ल्याउनु भएको छैन, उहाँको योजना छ, त्यो योजना हामीले पछ्याउनु पर्छ। तसर्थ आत्मविश्वासमा रहनुहोस्, आत्मविश्वास बढाउनुहोस्, मेहनत गर्नुहोस्, मेहनत गर्नुहोस्, मेहनत गर्नुहोस्, एकदमै मेहनत गर्नुहोस्, र तपाईँले सही निर्णय लिनुहोस्। सही निर्णय लिन सक्नु भएन भने तपाईँको गन्तव्यको यात्रा पूरा नहुनु पनि सक्छ। अनि अर्को कुरा, तपाईँले प्रार्थना गर्नुहोस्। प्रार्थनामा सबै कुरा सम्भव छ। परमेश्वरले तपाईँलाई असल ज्ञान, बुद्धि, विवेक र बाटो देखाउनुहुन्छ। प्रार्थना गर्नुहोस् र आफ्नो जीवनलाई मूल्यवान सम्झनुहोस्, किनकि परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको हो। तपाईँ र मलाई आफ्नै स्वरूपमा बनाउनु भयो, त्यसकारण हामी एकदमै मूल्यवान जाति हौ। त्यसकारण आदरणीय श्रोताहरू, आजको कार्यक्रम भविष्यको सही बाटो म यही अन्त गर्न चाहन्छु। यसी जीवनको अन्त्य होइन, यो त सुन्दर भविष्यको एउटा शुरूआत मात्र हो। सही सोच, सही निर्णय र सही मार्गदर्शनले हरेक विद्यार्थी उज्यालो भविष्यतिर अगाडि बढ्न सक्छ। तपाईँहरूको भविष्य एकदम सुन्दर छ। आउँदो जीवन तपाईँको असल भएको होस्। यो देश तपाईँहरूको हातमा हुनेछ, किनकि परमेश्वरले तपाईँहरूलाई यो देश बनाउनलाई जिम्मा दिँदै हुनुहुन्छ। किनकि तपाईँहरू अहिलेदेखि आफूलाई तयार गर्नुहोस्। परमेश्वरले यहाँहरूको दिन असल राख्नु भएको होस्। परमेश्वरले तपाईँ हामीलाई आशिष दिनुभएको होस्। सबैलाई जय मसीह, धन्यवाद।
0: आदरणीय श्रोता, तपाई अहिले कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईलाई कस्तो लाग्यो आशा गर्दछौ तपाई आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाई कुनै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83 98511030 83। हवस् त श्रोता अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह।

0: तपाईहरु सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: आजको वचन जुन पाठ पढिएको छ त्यो खण्डबाट मात्रै म व्याख्या गर्नेछु, अनि त्यो कुराहरू हामीले बुझ्न सक्यौँ भनेदेखि राम्रो हुन्छ। हामी 50 दिनको यात्रामा छौँ। यीशु ख्रीष्टको मृत्यु, क्रुसमा मर्नुभएको दिन, बलिदान, अनि तेस्रो दिनमा बौरी उठ्नुभयो। त्यहाँबाट हामी 50 दिनको यात्रा, जब पेन्टिकोसको दिन आउनेछ, पवित्र आत्मा मण्डलीमा आउनुभयो, यो 50 दिनको यात्रालाई हामी विशेष यीशु ख्रीष्टको पुनरुत्थान, मृत्युबाट जीवित हुनुभएको विषयलाई अध्ययन गर्दछौ। अनि हामीले शीर्षक चाहिँ राखेका छौँ कि यीशु ख्रीष्टको पुनरुत्थानमा हाम्रो सहभागिता, आवर युनियन विथ क्राइस्ट इन हिज रेजरेक्सन। अनि त्यो विषयलाई हामी केही हप्ताहरू, अझै 30 दिन जस्तो बाँकी छ, हामी 1 महिना अझै यसमा विचार राख्नेछौँ। अनि आजको वचन चाहिँ एउटा जग बसाले जस्तो हामी विचार गर्दैछौँ। अनि मैले सोचे कि हामी ठक्कै लुका 24 अध्याय, जब यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो अनि त्यसपछिको घटनाहरूलाई विचार गरिरहेका छौँ। लुका 24 अध्यायको घटनालाई आज हामी एकछिन निहालेर हेर्नेछौँ। यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभएको कुरा चाहिँ यसको आफ्नै सन्दर्भ, यसको आफ्नै प्रसङ्गभित्र राखेर हामीले बुझ्नुपर्ने हुन्छ। एउटा लुका 24 अध्याय, अनि बाइबलमा 4 सुसमाचारको पुस्तकहरू छन्, मत्ती, मर्कुस, लुका, यहुन्ना, यी 4 पुस्तकमा चाहिँ यीशु ख्रीष्टको मृत्यु र तेस्रो दिनमा उहाँको पुनरुत्थान भएको कुराहरू लेखिएका छन्। भन्नुको मतलब लेखकहरूलाई यो विषय चाहिँ एकदमै महत्वपूर्ण छ। किन होला, हामी त्यो विचार गर्दै जानेछौँ। भनेदेखि यीशुको मृत्यु र पुनरुत्थान बारे चाहिँ हामी पुरै बाइबलको प्रसङ्गलाई पनि हेर्न बुझ्न आवश्यक हुन्छ। यो विषयहरूलाई हामी विचार गर्नेछौँ। पुनरुत्थान भनेपछि के, कति कुराहरू चाहिँ हाम्रो विचारधाराहरू अलिक छोटो भएको अथवा गलत विचारधारणाहरू छ। मृत्युपछि पुनरुत्थान हुन्छ। पुनरुत्थान एक त यो प्राचीन समयमा यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभएछ भन्ने कथा कहानी सुनेको धेरै हो, अनि हामीलाई त्यो बानी बसिसकेको छ, त्यसको अर्थ विचार हामी गर्दैनौँ। यति गर्छौँ होला कि पुनरुत्थान भनेको चाहिँ मरेपछि आउने कुरा हो, त्यसकारणले आज त मेरो सरकार भएन। प्राचीन समयको घटना कहानीहरू हामी पढ्दैछौँ, पुराण सुने जस्तो, उहिले यस्तो हो थियो अरे भने त गरे अनि सुन्यो, अथवा हामी त अहिले मर्ने बेला भएको छैन, मृत्युपछि यो पुनरुत्थान हुने त मेरो सरकार होइन, इट डजन्ट कन्सर्न मी बिकज आई एम नट नियर डेथ अर डेथ डजन्ट कन्सर्न मी राइट नाउ। तर त्यसकारणले पुनरुत्थानको अध्ययन गर्न हामीलाई किन खाँचो छ भन्दा, तपाईँ र म यी कुराहरूमा संलग्न छौँ, हाम्रो जीवन गाँसिएको छ यो विषयमा, पुनरुत्थानको विषयमा। कसरी, किन? बाइबलमा परमेश्वरले आदम र हवालाई सृष्टि गर्नुहुँदा, जीवन फुकिदिनु हुँदा, उनीहरू जीवित प्राणी बन्दाखेरि नै पाप र पतनले चाहिँ मृत्यु ल्यायो, अनि मृत्यु चाहिँ सबैको अन्तिम शत्रु हो। सबैले भेट्नै पर्छ अनि हार्नै पर्छ, जित्ने धेरै कोही पनि छैन, धेरै त नभनौँ कोही पनि छैन। यसकारण विचारमा पनि यो महत्वपूर्ण छ। जब हामी पुरानो करारमा जब जब मृत्युको नजिक मानिसहरू हुन्छ है, घटनाहरू हामी देख्छौँ, जस्तो कि इजरायल जब दासत्वमा थियो मिश्र देशमा, त्यहाँबाट निकाला भएर आउँदाखेरि त्यहाँ धेरै मृत्युको कुराहरू गरिएको छ होइन, 10 विपत्तिहरू थिए, अनि सबै परिवारमा जेठो छोरा मरेपछि इजरायल जाति चाहिँ त्यहाँबाट छुटकारा पाएर उनीहरू फेरि भाग्दै गर्दाखेरि अर्को मृत्यु उनीहरूको आँखा नजिक आइपुग्यो। त्यो चाहिँ लाल समुद्र अथवा बाढी आएको ठूलो समुद्र, उनीहरू तर्नु पर्ने थियो, त्यहाँ बाँच्ने उपाय थिएन। र त्यस ठाउँमा हामी देख्छौँ परमेश्वरले उनीहरूलाई बचाउनु भयो, त्यहाँबाट निस्केर मरुभूमिमा बाँच्ने आशा थिएन, परमेश्वरले उनीहरूलाई मन्ना खुलाउनु भयो, उनीहरू बाँचे। यो मृत्यु र जीवनसँग सरोकार रहेको जीवन जब जब देख्छौँ, केही हप्ता अगाडि हामीले योनाको जीवन अध्ययन गर्दैथ्यौँ कि कसरी पानीमा उसलाई फ्याँकिदिइसकेपछि ती नाभीहरूले आफ्नो ज्यान जोगाउनको लागि योनालाई अर्पण गरे, तब ऊ मर्नुपर्ने थियो तर ऊ त्यहाँ बाँचेर आयो। यो मृत्यु र जीवनको कुरा गर्दै गर्दा रेजुरेक्सन भन्ने कुरा चाहिँ मृत्यु पछिको जीवनलाई परमेश्वरले सधैँ नै मानिसहरूको दिमागको सतहमा राखिदिनु भएको छ, किनकि हामी सबै मृत्यु ताकेर हिँडेका मानिसहरू हौ। अनि यीशु ख्रीष्ट नयाँ करारमा आउँदाखेरि चाहिँ उहाँले धेरै पटक आफ्नो मृत्युको बारेमा अगमबानी गर्नुभयो, अनि त्यसै अनुसार है वचनमा हामी सुन्छौँ, पढ्छौँ कि यीशु ख्रीष्टलाई मानिसहरूले क्रुसमा टाँगेर मारे, त्यसको तेस्रो दिनमा उहाँ जीवित हुनुभयो, अनि जीवित हुनुभएपछि उहाँले आफ्नो जीवनको विषयमा, आफ्नो पुनर्जीवनको विषयमा भन्दै गएको कुराहरू आज हामी विचार गर्दैछौँ, विचार गर्नेछौँ। अनि त्यसपछिका प्रेरितहरू जसले बाइबल नयाँ करार लेखे, उनीहरूले पनि हामीलाई बुझाउन प्रयास गरिरहेका छन् कि पुनरुत्थान यीशु ख्रीष्टको र हाम्रो जीवनमा संलग्नता सहभागिता चाहिँ के छ त हामी विचार गर्दछौ। त्यसकारण तपाईँ र मेरो लागि पनि यो सरोकारको विषयमा किन कसरी एन्टी राइटको किताब एकदमै मन पर्ने, सायद मैले धेरैचोटि कोटेसन गरेको छु उहाँको किताबबाट, तर आज एउटा इक्जाम्पल उहाँले दिनुभएको छ अनि उहाँले भन्नुभयो, अङ्ग्रेजीमा लेख्नु भएको छ, म पढ्छु त्यसलाई, म छोटो व्याख्या गर्ने प्रयास गर्छु। इफ द मेसेन्जर ब्रिङिङ भाइटल न्युज फल्स इन टु द रिभर एन्ड देन इज रेस्क्युड, हि इज रेस्क्युड नट फर हिमसेल्फ अलोन बट फर द सेक अफ दोज हु आर वेटिङ in desperate hope for his life-giving message. If Jesus is raised, Luke is saying, as a part of the Bible, according to Luke chapter 24, Luke is saying, he really was and is the Messiah, carrying the promises made to Abraham, to Moses, to David, the Psalms, the prophets, promises not only for Israel, but also for the whole world. What is the Bible? One man says, Samasar Bahak, समाचार लिएर ऊ आउँदै थियो अनि पारी गाउँ छ, बिचमा खोला छ, खोला तर्दा तर्दै त्यो मान्छे डुबेर मर्न लाग्यो। उसले केही समाचार लिएर आयो, के कुरा लिएर आएको छ, ऊ खोलामा डुबेर मर्न लाग्यो भने, तर कसैले गएर उसलाई त्यहाँबाट रेस्क्यु गर्यो भनेदेखि चाहिँ उसले ल्याएको जीवन दिने समाचार उसको लागि मात्र होइन, तर पारी गाउँमा बस्ने सबैजनाको लागि जीवन दिने समाचार हुन्छ। यसो ख्रिस्टको जीवन र मृत्युको विषयमा उहाँले भन्दै हुनुहुन्छ। मानव कि कोरोना भाइरसको उपचार औषधि लिएर कोही आउँदै थियो, ऊ डुबेर मर्न लागेको छ, तर उसलाई बचाएर त्यो औषधि, त्यो फर्मुला बचाइयो भनेदेखि पारी गाउँमा बस्ने रोगले ग्रस्त मानिसहरू अब त्यो उपचारको कारण उनीहरू बाँच्न सक्छन्। त्यसरी चाहिँ हामीले यसो ख्रिस्टको पुनरुत्थानलाई बुझ्नुपर्छ अरे। अनि उहाँ भन्नुहुन्छ, द रेजुरेक्सन फर लुक is neither an odd miracle nor a sign we shall go to heaven after we die. Yesu Christ ko punarthan chha achamma ko ghatna matre haina re aasharyapurna ghatna athawa e ho raicha mare pachi swarga pugincha bhanne bishay pani haina re, but rather the fulfillment of the ancient scriptural promises and the beginning of God's new worldwide mission. Yesu Christ mrityu bata jeevit hunu bhayo bhaneko kura chai khas bhannu parda प्राचीन समयदेखिको अगमबानीहरू पूरा भएका छन्। आजको पाठमा हामी हेर्नेछौँ प्राचीन समयदेखिको अगमबानीहरू, भविष्यवाणीहरू पूरा भएका छन् यीशु ख्रीष्टमा, र यसले चाहिँ यीशु ख्रीष्टको पुनरुत्थानले चाहिँ र नयाँ अभियान र नयाँ युगको सुरुवात गरेको छ। एकछिन मसँग विचार गर्नुहोस्, पुनरुत्थान चाहिँ प्रियहरू इतिहासको एउटा घटना होइन, तपाईँ र मलाई जीवनलाई हेर्ने दृष्टिकोण दिने एउटा जीवनको परिदृष्टिकोण हुन्छ, वर्ल्ड भ्यू हामीलाई दिएको छ, अनि त्यो नजरले हामीले जीवन, मृत्यु र मृत्यु पछिको मुक्तिको जीवन, अनन्तको जीवनलाई हामीले हेर्न, देख्न, बुझ्न सक्यौँ भनेदेखि हामी फरक तरिकाले जिउन थाल्छौँ। नयाँ दृष्टिकोणले हाम्रो जीवनले नयाँ भ्याल्यु पाउँछ, हाम्रो नयाँ मूल्य मान्यताहरू हाम्रो जीवनले पाउँदो रहेछ। यसकारण यीशु ख्रीष्टको पुनरुत्थानलाई बुझ्न आवश्यक छ। उहाँ भन्नुहुन्छ, द रेभोल्युसनरी न्यू वर्ल्ड विच बिगेन इन द रेजरेक्सन अफ जिजस हेज इज फ्रन्ट लाइन आउटपोस्ट इन दोज हु इन ब्याप्टिजम हेभ सेयर इन हिज डेथ एन्ड रेजरेक्सन। अब यो कुराले कसरी हामीसँग संलग्नता छ त भन्दा, तपाईँ र म जसले बप्तिस्मा लिएका छौँ, हामीले यीशु ख्रीष्टको पुनरुत्थानको जीवन हामी भित्र्याएका छौँ, धारण गरेका छौँ, हामीमा छ, अनि अब हामी चाहिँ पुनरुत्थान बोकेको फ्रन्ट लाइनहरू, लडाईँमा गएको मान्छेहरू, फ्रन्ट लाइन अग्रपङ्क्तिमा लडाईँ गर्न हिँडेको मानिसहरू, हामी त्यो समाचार वाहकहरू बनेका छौँ, किनकि यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ हामीमा बास गर्छ र हामीले बोल्ने, व्यवहार गर्ने, आँखाले हेर्ने, जीवनले आँट्ने सबै कुराहरूमा चाहिँ पुनरुत्थानको अभिव्यक्तिहरू पुग्दछ। महत्त्वपूर्ण कुरो रहेछ, पुनरुत्थान हामीले बोकेको छौँ, त्यसकारण हाम्रो जीवन अब फरक छ, फरक तरिकाले हेर्छौँ, देख्छौ, सुन्छौ, बोल्छौ, व्यवहार गर्छौ, किनकि पुनरुत्थान हामीभित्र छ। यस विषयमा हामी अन्त्यमा फेरि हेर्नेछौ। अहिले केही समयको लागि हामी लुकका 24 अध्यायलाई अध्ययन गर्नेछौ, जहाँ हामी देख्छौ कि कसरी यीशु ख्रीष्टले अन्तिममा गएर 27 पदमा हामी देख्दछौ कि उहाँले धर्मशास्त्र उनीहरूलाई खोलिदिनु भयो, उनीहरूको आँखा नजर अब यीशुलाई देख्न, धर्मशास्त्र बुझ्न सक्ने र परमेश्वरको योजना र मिशनलाई बुझ्न सक्ने उनीहरू भए। किन, हाउ, के भयो त्यहाँनिर, अनि हामी त्यसलाई एकछिन विचार गर्यौँ। लुका 24 अध्याय मसँग हेर्नुभयो भनेदेखि त्यहाँ एक पददेखि हामीले हेर्दाखेरि एउटा प्रसङ्ग छ, अघि मैले भने एउटा कन्टेक्स्ट छ जहाँ हामी देख्छौँ कि हप्ताको पहिलो दिन अथवा आइतबार बिहान सबेरै स्त्रीहरूले तयार गरेर सुगन्धित द्रव्य लिएर उनीहरू चिहानमा जहाँ येशु गाडिनु भएको थियो त्यहाँ पुगे। तिनीहरू ढुङ्गा चाहिँ हटाइएको भेट्टाए तर भित्र पस्दा येशुको शरीर चाहिँ पाएनन्। स्वर्गदूतहरूले त्यहाँ आएर ती नारीहरूलाई ती स्त्रीहरूलाई भन्नुभयो, पाँच पदको अन्तिम भागमा ती दुई स्वर्गदूत पुरुषहरूले उहाँ तिनीहरूलाई भने, तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूको बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न तर जीवित भई उठ्नु भएको छ, गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई भन्नुभएको थियो। अनि त्यो कुरा पहिलो दिन पहिलो पुनरुत्थानको बिहान स्त्रीहरूले सुने बुझे, उनीहरू मनमा गुन्दै गरेका थिए। अनि साँझ परिसकेको छैन तब के भयो? तेह्र पदमा हामी हेर्दछौ, 24 अध्यायको 13 पदमा, त्यही दिन उहाँका चेलाहरू मध्ये दुईजना यरुसलेमबाट प्राय 11 किलोमिटर टाढा इम्माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरू बारे तिनीहरू आपसमा बातचित गर्दै थिए। तिनीहरू आपसमा बातचित गर्दै बहस गरिरहेको बेला येशु आफै तिनीहरूको नजिक आएर तिनीहरूको साथ हिँड्न लाग्नुभयो, तर तिनीहरूको आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए। अनि 17, 18, 19 पदमा हामी देख्छौँ येशूले प्रश्न मात्रै गर्नुहुन्छ। यो पाठमा हामी धेरै येशूले सोध्नु भएको प्रश्नहरू देख्छौँ। अनि मैले सुन्दै थिएँ टिएस एलियटले भनेको छ, बी अवेयर अफ द वान हु आस्क क्वेसन्स, स्ट्रेन्जर हु आस्क क्वेसन्स, होस गर्नु, होसियार गर्नु जसले महत्वपूर्ण प्रश्न सोध्छ। 17 पदमा हामी देख्छौँ उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ? यसो ती दुई गाउँलेहरूको साथमा नजिक हिँड्दै हिँड्दै जानुहुन्छ, तिमीहरू के बहस गरिरहेका छौ? ती दुई क्लेओपासले उहाँलाई जवाब दिए, यरुसलेम घुमफिर गरी आउने भएर पनि हिजो आज यरुसलेममा घटिरहेको कुरा तपाईँलाई थाहा छैन? अनि 19 पर्दा यसले तिनीहरूलाई सोध्नुहुन्छ, कुन कुरा? अनि मैले यो जब विचार गर्दै थिएँ है, जब हामी बाइबल पढ्छौँ सुन्छौँ बुझ्ने प्रयास गर्छौँ, यहाँ एउटा सामाजिक शैली छ, एउटा मानव समाजमा चाहिँ एउटा लोकशैली हुँदो रहेछ जुन कुराहरूबाट हामीले जीवनलाई हेर्न बुझ्न आँखा नजर अन्दाजहरू प्राप्त गर्न इन्टरप्रिटेसन मेकानिजम हाम्रो दिमागमा कसरी अर्थ लगाउने यो कुराहरूलाई भनेर सोध्दै गर्दाखेरि चाहिँ बुझ्न सहायता पुग्ने कुराहरू चाहिँ हाम्रो समाज सोसाइटीबाट जे कुरा हामीले हेर्दै देख्दै भोग्दै आएका छौँ ती कुराहरूबाट हामीले जीवनको हर्मेन्युटिक्सहरू अर्थ लगाउने साधनहरू प्राप्त गरेका हुन्छौँ। उनीहरूको उत्तरमा सामाजिक दृष्टिकोण हामी देख्दछौँ, उनीहरूले के जवाब दिए? 19 पदको दोस्रो भागदेखि 24 पदमा हामी त्यही कुराहरू पाउनुहुन्छ। मसँग हेर्नुहोस् बाइबलमा, येशूले सोध्नु कुन कुरा? तिनीहरूले जवाब दिए, ती दुईजना गाउँलेहरूले येशूलाई भने, ओ येशू नासरीको बारेमा उहाँ एकजना अगमवक्ता हुनुहुन्थ्यो, परमेश्वर र सबै मानिसहरूको सामुने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो, तर मुख्य पुजारीहरू उनीहरूको समाजको शासकहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, उहाँलाई क्रुसमा चाँगेर मारे। 21 पदमा, इजरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ। यी सब कुरा छोडेर आज घटेको तेस्रो दिन हो, यस बाहेक हामी मध्येका कोही कोही स्त्रीहरू हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए र येशूको शरीर भेट्टाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, हामीले स्वर्गदूतलाई देख्यौं जसले येशू जीवित हुनुहुन्छ भने, हामीहरू मध्येका कोही कोही चिहानमा गए र ती स्त्रीहरूले जे भनेका थिए त्यस्तै भेटाए, तर येशूलाई चाहिँ देखेनन्। उनीहरूको व्याख्या बयान, बिहान के भयो, स्त्रीहरूले के भने, अनि गाउँमा के हल्ला चर्चा भइरहेछ, अनि त्यसको बीचमा चाहिँ उनीहरूको आफ्नो अन्दाज छ, उनीहरूको आफ्नै इच्छा आकांक्षा, उनीहरू विद्यमान मानिसहरू, उनीहरू एजुकेटेड व्यक्तिहरू हुन् जसले यहुदीहरूको परम्परामा है एउटा एजुकेसन सिस्टममा एउटा विद्या शिक्षा प्रणालीमा उनी हुर्केर आएका छन्। बाइबल वचन पुरानो करार उनीहरूले पढेको छ सुनेको छन्, उनीहरूलाई थाहा छ के कस्ता कुराहरू लेखेका छन्, अनि त्यसभित्र त्यो सोसाइटीमा जुन कल्चरमा हुर्केर आएको कारण उनीहरूले एउटा कुरा आशा गरेका छन्। हामीले आश गरेका थियौँ उहाँले हामी इजरायलीहरूलाई उद्धार गर्नुहुनेछ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ, तर चाहिँ भनिहाले छैन यिनीहरूले है, आशा छ यिनीहरू चाहिँ के हुन्छ, अल्पविश्वासीहरू होइन, चेलाहरू त हो तर अर्थ कल्छ आधा मनको आशा गर्ने तर पुरै जीवनले हाम फालेर येशूमा विश्वास गरिहालेको चाहिँ छैन जस्तो सुनिन्छ होइन। यहाँ हामीले आशा गरेका थियौँ अनि उनीहरूले यी कुराहरू आफ्नै एथनिक एथनोसेन्ट्रिक आफ्नो सुपेरियोरिटी आफ्नो जाति प्रधानताको नजरबाट हेरिरहेका छ हामीलाई उद्धार गर्ने रोमीहरूको शोषण शासनबाट हामीलाई छुटकारा दिने मसीह हुनुहुन्छ भन्ने हामीले आशा गरेका थियौँ उनीहरूको इच्छा आकाङ्क्षा। अब यहाँ मैले एउटा कुरा भन्न चाहे कि प्रस्तुत गरिएको वचन त्यही स्थानीय लोकशैलीमा नै हामी देख्दछौँ तर अर्थ भने या भित्र रहेको मिनिङ र दर्शन भने पुनरुत्थानको देखाउन चाहेको दर्शन भने सारा सृष्टिको लागि सम्पूर्ण इतिहासको लागि थियो। महत्वपूर्ण घटना त्यहाँ घट्यो अनि त्यो उच्चारण प्रसारण गर्ने शैलीहरू चाहिँ त्यहाँको लोकशैलीहरूबाट त्यहाँको गाउँलेहरूको तरिका समाजमा भएको हामी देख्दछौँ। तर के कुरा भन्न खोजिएको छ त्यसको रहस्य अर्थ र त्यसको दर्शन एउटा दूरदर्शन भने चाहिँ सारा सृष्टिको लागि थियो। उनीहरू आफू चाहिँ आफ्नो सोसाइटी र जातीय हिसाबले अन्दाज गरी बुझिरहेका छन् तर यीशुले व्याख्या गर्दै जाँदै अहिले हामी हेर्नेछौँ 25 पददेखि 27 पदसम्म यीशुको नजर दृष्टिकोणबाट चाहिँ के कुराहरू हामी देख्दछौँ। यीशुको नजर दृष्टिकोणबाट बुझ्नभन्दा अगाडि एउटा कुरा मैले तपाईँको माझमा राख्न चाहेँ, एउटा जस्ट भन्नै पर्ने क्या, जब जब पुनरुत्थानको यीशु ख्रीष्टको पुनरुत्थानको विषयमा चर्चा हुन्छ अनि यो कुरा चाहिँ म छुटाउनै सक्दिनँ क्या, एकछिन मसँग विचार गर्नुहोस्। है अगाडि एउटा फोटो मैले राखिदिएको छु। यीशुको मृत्यु सामाजिक राजनीतिक ढङ्गबाट बडो ठुलो इतिहासको घटना बनेको थियो त्यही समयको लागि पनि हाम्रो लागि पनि। त्यो जातिको प्रशासन शैलीबाट सभाघरको प्रधान शासकहरूले उहाँलाई मृत्युको लागि दण्ड दिन सरकारमा सुम्पिदिएका थिए। यहुदीहरूले पिलातस जो त्यहाँको प्रधानमन्त्री थियो अनि त्यसपछि राजा हेरोद उनीहरूले यो मुद्दा लिएर निर्णय गरेर पब्लिकली सबै समाजको अगाडि ठूलो महान निर्णय गरेर यीशुको लागि मृत्युदण्ड दिएका थिए। त्यति मात्र होइन, भोलि गएर उनीहरूले तमासा बनाएर टुँडी खेलको बीचमा क्रुसमा झुन्ड्याएर यीशुलाई मारेको थियो। अब कुनै पनि न्युज समाचार है न्युज सोर्स त्यहाँ नपुगेको थिएन होला क्या, चाहे बीबीसी भनौँ चाहे सीएनएन भनौँ चाहे नेपाल न्युज समाचार सबैजना त्यहाँ क्यामेरा लिएर पत्रकारहरू त्यहाँ अवश्य पुगेको हुनुपर्छ, उनीहरू रिपोर्ट गरिराखेका छन् किनभने यो राष्ट्रिय घटना बनेको छ। तर तेस्रो दिनमा यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुहुँदाखेरि के कस्तो कुराहरू हुनुपर्ने थियो तपाईँ र मैले विचार गरौँ, के कस्तो कुराहरू समाजमा हुनुपर्ने थियो अथवा यीशु आफैले गएर चाहिँ त्यो सामाजिक सबै मञ्चहरूमा गएर साटो फेर्ने, समाचार प्रसारण गर्ने, है न्युज कन्फरेन्स बोलाएर विवरण दिनुपर्ने, कसलाई गएर चाहिँ उहाँले भेट्नुपर्ने अनि आफ्नो बदला लिनुपर्ने अथवा अनेक विचारहरू है त्यहाँ हुनसक्छ। त्यति केही पनि उहाँले गर्नुभएको हामी यहाँ पाउँदैन। किन होला? यीशु गएर उनीहरूसँग जोडी खोज्नु हुँदैन, उनीहरूसँग केही पनि सरोकार राख्नुभएको हामी देख्दैनौँ। किन होला? एउटा रहस्यको विषय छ यो। उहाँ मृत्युबाट जीवित हुनुभयो अनि यी गाउँलेहरूसँग मात्रै, आफ्नो चेलाहरूसँग मात्रै उहाँले भेट्नुहुन्छ अनि केही कुरा उनीहरूलाई सिकाउनु बुझाउनुहुन्छ। परमेश्वरको राज्यको गोप्य सूत्रहरू बुझ्ने आँखा नजरहरू तिमीहरूलाई दिएको छ। यस्तो अभियान सुरु भयो नि त्यो दिन। अब हेर्नुहोस् है, राजा हेरोद पिलातस प्रधानमन्त्री शक्तिशाली त्यहाँको सबै सत्ता धान्य व्यक्तिहरू सबै उनीहरूको जीवनकालमा शासन गरे, उनीहरू मरेर गए। रोमीहरूको साम्राज्य थियो त्यो पनि बिलाएर गयो। तर आज तपाईँ र म यहाँ बसेर यीशु ख्रीष्टको मृत्यु र पुनरुत्थानको विषयमा हामी चर्चा गर्दैछौँ। किन होला? कसरी किन हुन गयो यस्तो विषय, यो शैली क्या, यो स्टाइल? अब यीशुको नजरबाट हामीले हेर्दाखेरि उहाँले आफ्नो मृत्यु पुनरुत्थान र त्यो बिहानको घटनालाई उहाँले कसरी बुझ्नु भएको छ हामी 25 पददेखि पढौँ त। उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताले भनेको कुराहरू तिमीहरू विश्वास गर्दैनौ? अर्को प्रश्न, के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? अर्को प्रश्न, रिटोरिकल होस् तर प्रश्न, तब उहाँले 27 पदमा मोसा र सबै अगमवक्ताहरूबाट सुरु गरेर अनि 44 पदमा हेर्नुभयो भनेदेखि व्यवस्थाको पुस्तक, अगमवक्ताको पुस्तक र भजन संग्रहको पुस्तकहरूलाई, ज्ञानको पुस्तकहरूलाई लिएर आफ्नो विषयमा लेखेको कुराहरू अर्थ तिनीहरूलाई खोलिदिनु भयो। उहाँको मृत्यु र पुनरुत्थानको विषयमा लेखिएको यो सम्पूर्ण बाइबलको वारिपारी वचनहरू उहाँले तिनीहरूलाई खोलिदिनु भयो। अनि तल पछि गएर उनीहरूले भनेका छन् 32 पदमा, तिनीहरूले आपसमा भने, उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनु हुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र? उनीहरूको आँखा खुले, उनीहरूको घैँचोमा घाम लाग्यो, अनि उनीहरूले बल्ल बुझ्न थाले कि यी सबै कुराहरू सृष्टिदेखि त्यो दिनसम्म लेखिएको परमेश्वरले ल्याउनु नै उद्धारको विषयमा चाहिँ येशु ख्रिस्टको मृत्यु र त्यसपछिको पुनरुत्थानले संसारको उद्धारको र मुख्य स्थान त्यसले ओगटेको रहेछ। उनीहरूले बुझे, अनि यदि हामीले यसैया 6 अध्यायमा 9 र 10 पदमा हेर्यो भनेदेखि त्यहाँ लेखिएको मैले त्यहाँ अन्डरलाइन गरिदिएको छु, यसैया 6 अध्याय पुरानो करारमा लेखिएको 9 र 10 पदमा, तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ तर थाहा पाउँदैनौ। है, यी मानिसहरूको आँखा हृदय कठोर, तिनीहरूको कान नसुन्ने पार, तिनीहरूको आँखा बन्द गरिउन्, नत्र त तिनीहरूले आफ्नो आँखाले देख्लान् र कानले सुन्लान् र दिमाग मगजले बुझ्लान्। अनि यो शब्द चाहिँ यो अगमबानीको पुरानो करारको येशु ख्रीष्ट भन्दा 700 वर्ष अगाडि बोलिएको वचनहरू चाहिँ मत्ती, मर्कुस, लुक्का, यहुन्ना र प्रेरितको पुस्तकमा गएर 5 चोटि यही वचनलाई दोहोऱ्याएको रहेछ। अब हेर्नुहोस् त, मैले किन यो कुरा बताउँदैछु भन्दा पुनरुत्थानको विषय बुझ्न हाम्रो समाजमा हुर्केको यो नाङ्गो आँखाले, यो दिमागले, यो सोसाइटीको वर्ल्ड भ्यूले हामीलाई पुग्दैन रहेछ। अनि यी दुई अल्पविश्वासी चेलाहरू जस्तै हामीलाई येशु ख्रीष्टको साथ अनि सङ्गत, पवित्र आत्माको ज्ञान र उहाँले बुझाउनु भएपछि हाम्रो दिमाग, हाम्रो जीवनको घैँचोमा चाहिँ घाम लाग्दो रहेछ क्या। अनि हामी बुझ्न थाल्छौँ कि यो कारण रहेछ हाम्रो जीवनको दृष्टिकोणहरू, येशु ख्रीष्टको दृष्टिकोण हामी लिन सक्छौँ, हामी बुझ्न सक्ने हामी बन्छौँ। अनि त्यसपछि जिउनको लागि जीवनको ट्र्याक अलिकति चेन्ज हुन्छ। प्रिय, पहिला यसरी यता हिँड्दै थिएँ, यस्तो जीवनको दर्शनहरू बोकेर यो ताकेर म अगाडि बढ्दै थिएँ, तर होइन, येशु ख्रीष्टको पुनरुत्थानमा हामी संलग्न छौँ भनेदेखि, यदि हामीले येशु ख्रीष्टमा विश्वास गरेर बप्तिस्मा लिएका छौँ भनेदेखि हाम्रो जीवनको ट्र्याक चेन्ज हुँदो रहेछ। अनि हामी अर्को नजर दृष्टिकोणले जीवनलाई हेर्न, आफ्नो जीवनलाई, छिमेकीहरूलाई बुझ्न, है, उनीहरूसँग सेवा सहकार्य गर्न, अनि जीवनको बाटो हाम्रो अलिकति फरक फरक हुँदै जाँदो रहेछ। किनकि यसले भन्नुभयो जस्तै परमेश्वरको राज्यको यी सूत्रहरू बुझ्ने समशक्ति, हेर्ने आँखा नजरहरू, सुन्ने कानहरू, बुझ्ने दिमागहरू उहाँले हामीलाई दिनुभएको छ। अनि त्यस कारणले हामी त्यसरी जिउन सक्दछौँ। तलको पदलाई हामी आउने हप्ता हेर्नेछौँ, यसको दोस्रो भागलाई। है, आज तपाईँ र म यसरी बसेर सुन्दै गर्दाखेरि हामीले जीवनमा गर्नुपर्ने केही अभ्यासको कुराहरू, होइन, धेरै कुराहरू छ। किनकि मैले भर्खरै भने कि रेजुरेक्सन चाहिँ येशु ख्रीष्टको पुनरुत्थान चाहिँ हामी संलग्न हुने र हाम्रो जीवनको आँखा नजरहरू नजरअन्दाजको लागि छुट्टै वर्ल्ड दृष्टिकोण हामीले प्राप्त गर्दैछौँ भनेदेखि हामीले अब जीवनलाई कसरी आफ्नो जीवनमा अभ्यास गर्ने त, यो पुनरुत्थानलाई, हाम्रो सहभागितालाई अभ्यासमा लाँदा कस्तो देखिन्छ? फेरि पनि एउटा एन्टी राइटको कोटेसन हामीले सधैँ पहिला सुन्दै आएको विषय मलाई दोहोऱ्याउनु मन लाग्यो। उहाँ के भन्नुहुन्छ, एउटा थपक्कै यो बिउ स्वरूप हाम्रो मनमा राखिराखौँ। जिजस रेजुरेक्सन इज द बिगिनिङ अफ गॉड्स न्यू प्रोजेक्ट, नट टु स्न्याच पिपल अवे फ्रम अर्थ to heaven, but to colonize the earth with the life of heaven. पुनरुत्थान भनेको चाहिँ हामीलाई जुर्क उठायो स्वर्ग लानको लागि होइन अरे, तर स्वर्गको कुराहरूले अब पृथ्वीलाई कलोनाइज गर्ने, पृथ्वीलाई समेट्ने, ओगट्न उहाँ कार्यरत हुनुहुन्छ। येशु ख्रीष्ट जब भन्नुहुन्छ मेरो पछि लाग, त्यसपछि हामीले सुन्दै आएको छौँ कि यदि तिमीहरू मसँग मेरो मृत्युमा सहभागी भयो भनेदेखि, गएको महिनामा हामीले अध्ययन गरेको ख्रीष्टको दुःख भोगमा, उहाँको मृत्युमा हाम्रो सहभागिता, आवर युनियन विथ क्राइस्ट इन सफरिङ एन्ड डेथ, यदि उहाँसँग हामी संलग्न भएको छौँ उहाँको मृत्युमा भनेदेखि, पावलले भन्दछन् कि हामी उहाँको पुनरुत्थानमा पनि संलग्न हुनेछौँ। जब येशूले मेरो पछि लाग भन्नुहुन्छ तब हामीलाई त्यही कुराहरूमा, उहाँको दुःख भोग, जीवन, मृत्यु र पुनरुत्थानमा मेरो पछि लाग, जो कोही म पछि आउने इच्छा गर्छ भनेदेखि उसले आफूले आफूलाई त्यागोस्, आफूले आफूलाई इन्कार गरोस्, दैनिक आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। येशूले बोलाउनु हुँदा चाहिँ एउटा बलिदानको जीवनमा हामीलाई बोलाउनु हुँदो रहेछ। अनि उहाँले भन्नुहुन्छ म तिमीलाई भरपूर जीवन दिन्छु, यस्तो खालको जीवन दिन्छु कि पुनरुत्थान र जीवन मनै हो, म माथि विश्वास गर्ने मान्छे मर्यो भने पनि बाँच्नेछ। यीशुको शब्दहरू, अनि उहाँले मेरो पछि लाग भन्दाखेरि उहाँसँगको दूरी, उहाँसँग नजिकतामा हिँड्दै जाँदाखेरि हामी यी कुराहरू सिक्छौँ कि कसरी उहाँलाई पछ्याउन हामी सिक्ने, उहाँको मृत्युमा, उहाँको पुनरुत्थानमा उहाँसँग संलग्न हुन सिक्ने भन्ने कुरा हामी सिक्दै बुझ्दै अगाडि बढ्दछौँ। रोमी 6:3-5 पदलाई हामी विचार गरौँ। पावलले भन्नुभएको छ के तिमीहरू जान्दैनौ, हामी सबै जतिले यीशु ख्रीष्टमा बप्तिस्मा लियौं उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं, यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकोहरूबाट जीवित पारिनुभयो त्यसरी नै हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं, नयाँ दृष्टिकोणले जिउन। 5 यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौँ। कति सफासँग उहाँले पावलले यीशु ख्रीष्टको मृत्यु र पुनरुत्थानलाई बुझेर तपाईँ र मलाई बुझ्नको लागि यो पदहरू लेखिदिनु भएको छ। सर्वप्रथम कुरो चाहिँ यीशु ख्रीष्टमा विश्वास गरेर बप्तिस्मा लिनु पर्ने रहेछ। बप्तिस्मा लिनु, के तपाईँले बप्तिस्मा लिनु भएको छ? बप्तिस्मा चाहिँ कुनै चर्चले गरेर डुबाएर निकालेर तपाईँलाई लस चर्चको सदस्य भयो भन्ने कुरा मात्र होइन प्रिय। बप्तिस्मा लिनु भनेको चाहिँ त्यो जीवन रहेछ, यीशु ख्रीष्टको मृत्युमा अनि उहाँको पुनरुत्थानमा। बप्तिस्मा लिएर त्यो बप्तिस्मालाई हामीले जीवन सम्हालिराखौँ, सम्हालिराखौँ कि मेरो साथी केभन एडम्सले भन्नुहुन्छ, उहाँको किताबको टाइटल नै लिभिङ अन्डर वाटर, बप्तिस्मा भित्र जिउने, त्यो पानीमा डुबेर पानीभित्र जिउनु जीवन चाहिँ अर्को दृष्टिकोणले बनेको जीवन अरे। पुरानो करारमा एउटा यहुदी खानदानमा एउटा नानी जन्मेपछि, एउटा केटा छोरा मान्छे जन्मेपछि उसलाई खतना गरिन्थ्यो अनि त्यो चाहिँ उसको बप्तिस्मा हो, है, उसको छाला काटिएर त्यो दाम उसले जीवनभरि बोकेर हिँड्छ र म चाहिँ यहुदी हो, म परमेश्वरको यहोवाको चुनिएको जाति हुँ। उसले जीवनमा त्यो चिन्ह बोकेर आजीवन गुजारा गर्नु। तपाईँ र मैले पनि बप्तिस्मा लिएपछि एक दिन लिएर बिर्सेर बस्नु होइन, त पुरै जीवन बप्तिस्मा भित्र जिउनको लागि हामी बोलायौँ। के कुराले हामीलाई सम्झाउँछ होला बप्तिस्मा मैले लिएको छु? याद गर्नुहोस्, हामी ख्रीष्टको मृत्युमा, उहाँको पुनरुत्थानमा संलग्न भएको मानिसहरू हौ, अनि त्यो पहिचानलाई, किनकि ब्याप्टिजम भनेको चाहिँ हाम्रो पहिचानको विषय हो, हाम्रो आइडेन्टिटी हो, जीवन नागरिकता परिचय पत्र बनाएको जस्तो, म नेपाली हुँ, म ख्रीष्टको हुँ, बप्तिस्माले मलाई त्यो परिचय दिएको छ। अनि दोस्रो कुरा चाहिँ पुनरुत्थानको चस्मा, दृष्टिकोण भने मैले, त्यो दृष्टिकोणलाई चाहिँ एउटा चस्मा मानौँ, पुनरुत्थानको दृष्टिकोण चस्मा लगाऊ र पुनरुत्थानको समाज अभ्यास गरौँ। अब यो किन मैले भने, यी मानिसहरूको आँखा खुलियो, उनीहरूले यीशुलाई देखे चिने, अनि त्यसपछि जब यीशु स्वर्गारोहण हुनुभयो उनीहरूलाई एउटा जीवनमा मिसन दिएको थियो, उनीहरूले एउटा यस्तो जिम्मेवारी पाए कि अब गएर जे कुरा यीशु ख्रीष्ट सँगसँगै उनीहरू गरिरहेका थिए, गएर रोगी बिरामीहरूलाई प्रार्थना गरिदिने अनि उनीहरू निको हुँदाखेरि उनीहरू त्यो समाजमा आबद्ध हुने, अनि सँगै बसेर खाँदाखेरि दुखी गरिबहरूको वास्ता गर्ने, आफ्नो भागबाट काटेर भेटी दिनु मात्र होइन र उनीहरूलाई सम्हालिदिनको लागि के कुराको खाँचो, आफ्नो जीवनको आत्मिक वरदानहरूले उनीहरूको सेवा गर्ने काम ती मानिसहरूले, किनकि उनीहरू पुनरुत्थान हुनुभएको यीशु ख्रीष्टसँग सहभागी भएका थिए, यीशुले सिकाउनु भएको शिक्षाहरू उनीहरूले एक आपसमा बाँड्दै सुन्दै सुनाउँदै जिउन थाले। यी कुरा तपाईँले प्रेरित 2 पाउनुहुन्छ। अनि यीशुले सिकाउनु भए जस्तै रोटी भाँचेर खान उनीहरूले सिके घर घरमा, अनि नहुनेहरूसँग भोजन बाँडेर, अनि मण्डलीमा जाँदा एक आपसमा ख्रीष्टको शरीर अभ्यास गरेर उनीहरू जिउन थाले, अनि उनीहरूको जीवनशैली त्यो बन्न थाल्यो, पुनरुत्थानले छाएको जीवन, समाजमा जिउने जीवनशैली रहेछ। यसरी हामीले ख्रीष्टको मण्डलीलाई, ख्रीष्टको शरीरलाई बुझ्दै पहिचान गर्दै उनीहरूले एक आपसमा बाँड्दै सुन्दै सुनाउँदै जिउन थाले। यी कुरा तपाईँले प्रेरित 2 पाउनुहुन्छ। अनि यीशुले सिकाउनु भए जस्तै रोटी भाँचेर खाना उनीहरूले सिके घर घरमा, अनि नहुने

0: क्याम्पसमा अभ्यास गर्छौँ प्रियहरू, हाम्रो दिमाग पुनरुत्थानको चस्मा लगाएर हेर्दाखेरि अघि भने ट्र्याक फरक हुन्छ, हाम्रो दृष्टिकोणहरू फरक हुन्छ, किनकि मृत्युमाथि विजय भएका मानिसहरू हामीहरू हौ। यीशु ख्रीष्टको पुनरुत्थान अनन्त जीवन हामीसँग छ अनि हामीभित्र लिएर हामीले त्यो जीवन जिउँदाखेरि चाहिँ आफ्नो दृष्टिकोणहरू हामी सच्याउँछौँ, अर्को चाहिँ हामी समाजमा आबद्ध भएर अभ्यास गर्छौँ यो कुराहरू गर्नको लागि, जसरी प्रेरितहरूले गर्न थाले, जसरी पावलले पहिलो कोरिन्थी 15 अध्यायमा पुनरुत्थानको अभ्यास लिँदै है उसले मण्डलीमा भइरहेको समस्याहरूलाई आफ्नो आत्मिक वरदान र अभ्यास गर्दै जिउन सिकाएको हामी पहिलो कोरिन्थी 11, 12, 13, 14, 15 अध्यायमा हामी पाउँदछौँ। त्यही कुराहरू नै आज तपाईँ र म 21 शताब्दीको क्रसवे चर्च भएर हामी यो कुराहरू गर्न सिक्दैछौँ, सिकाउँदैछौँ, बुझ्दैछौँ, बुझाउँदैछौँ अनि हामी यसरी अभ्यास र ख्रीष्टको शरीर मण्डली बन्दै जानेछौँ। तपाईँले हामीले आशिष गर्नुभएको छ।
1: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
2: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
3: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: श्रोता मित्र, विशेष गरेर मानिसले आफ्नो जीवनमा तीनवटा अवस्थाहरू पार गरेको हुन्छ। पहिलो बाल बच्चाको अवस्था, दोस्रो जवान जवानीको अवस्था अनि तेस्रो वृद्धहरूको अवस्था। यी तीनवटा अवस्था पार गरिसकेपछि मानिसले मृत्यु सहनु पर्छ। जवानी अवस्थामा धेरै इच्छाहरू हुन्छन्, आकांक्षाहरू हुन्छन् अनि त्यही इच्छाहरू र आकांक्षाहरू पूरा गर्न एउटा जवान जवानीले आफूलाई मन लागेको कुरा गरिरहेको हुन्छ, जुन परमेश्वरको वचन भन्दा विपरीत छ। त्यही कारणले गर्दा आज संसारमा धेरै जवान जवानीहरू कुलतमा फसेका छन्। आफ्नो इच्छा पालन गर्दै गर्दा आफ्नो जीवन बिगारिरहेका छन्। हो श्रोता मित्र, परमेश्वरको वचनले जवानीहरूको बारेमा, जवानहरूको बारेमा यसरी भन्दछ। उपदेशक 11 अध्यायको 9-देखि 12 अध्यायको 1 पदसम्म म तपाईँको निम्ति पढ्न जाँदैछु। हे जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हो, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। यसै कारण चिन्तालाई तिम्रो हृदयबाट पर राख र शरीरको दुःखलाई फालिदेऊ, किनभने युवा अवस्था र बल व्यर्थ हुन्। दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। जवानी अवस्था भनेको तरुण अवस्था हो। सायद 18-देखि 30 वर्षसम्मको उमेरमा मानिस जवानीको अवस्थामा हुन्छ होला। जीवनको सबैभन्दा सुन्दर अवस्था हो भन्दा गल्ती नहोला। यो अवस्थामा मानिसको शरीरको पूर्ण विकास भएको हुन्छ, सुन्दरता पनि चरम सीमामा पुगेको हुन्छ, शारीरिक बल र शक्ति पनि धेरै हुन्छ, जोश र उमङ्गले भरपूर हुन्छ यो जवानी अवस्था। साथै हृदयमा पनि धेरैवटा कल्पनाहरू र सपनाहरू हुन्छन्। मानिसको जीवनको सफलताको जग पनि यसै बेला बसालिन्छ। यो अवस्थामा एक व्यक्तिले लिएको निर्णयले उसको जीवनभरि उसलाई प्रभावित पार्छ। असल निर्णयले सफलतातिर डोर्याउँछ, गलत निर्णयले जीवनलाई पीडादायक र असफल बनाउँछ। यसै कारण जवानीको जोशमा मानिसले आफ्नो होस सम्हाल्नु पर्छ भनिन्छ। हो श्रोता मित्र, आज धेरै जवान जवानीहरू, युवा युवतीहरू जोशको बेलामा होस गुमाएको कारणले गर्दा कुलतमा लागिरहेका छन्। जवान युवा युवतीको समय अति महत्वपूर्ण हुन्छ। उनीहरूले आफ्नो समयलाई उचित प्रकारले प्रयोग गर्नुपर्छ। बगेको खोलो र बितेको समय फर्केर आउँदैन। वास्तवमा समय जीवन हो। मानिसले हर क्षण हर पल बुद्धिमानी साथ जिउनु पर्छ। यसरी जिउने कार्यमा परमेश्वरको वचन बाइबलले हामीलाई सहायता गर्न सक्छ। हो श्रोता मित्र, मानिसको जीवनको जिउने एउटा मात्र आधार परमेश्वरको जीवित वचन बाइबल हो र यसैलाई हामी हाम्रो जीवनको आधार मान्नुपर्छ। पवित्र बाइबलमा हरेक उमेरको मानिसलाई उचित रूपले जीवन यापन गर्ने सम्बन्धमा सल्लाह र उपदेश दिएको छ। परमेश्वर यही चाहनुहुन्छ कि प्रत्येक मानिसले संसारको छोटो जीवन अर्थपूर्ण रूपले जिउन सकोस्। मैले भर्खरै पढेर तपाईँलाई सुनाएको बाइबल पदले विशेष गरी जवान युवा युवतीलाई उपदेश दिएको छ। त्यहाँ यसरी लेखिएको छ, ए जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू तिम्रा र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। बाइबलले खुसी हुन मनाही गरेको छैन श्रोता मित्र, बाइबलले आनन्द गर्न पनि निषेध गरेको छैन। मानिसले रमाइलो गर्नु हुँदैन भनेको छैन बाइबलले। खुसी हुन नसक्ने, आनन्दित हुन नपाइने, रमाइलो गर्न नपाइने जीवन खै के जीवन? त्यस्तो जीवन त उजाड मरूभूमि जस्तो हुन्छ। मित्र, बाइबलले मानिसलाई खुसी नहुनु, रमाइलो नगर्नु भनेको छैन। तर हामी कुन र कस्ता कुरामा आफ्नो खुसी खोज्छौ त्यो चाहिँ धेरै महत्वपूर्ण कुरा हो। धेरैजना मानिसहरू उनीहरूका आँखाद्वारा डुराइएका हुन्छन्। आँखाले जे देख्छन् त्यो मन पराउँछन्, त्यो प्राप्त गर्न चाहन्छन्। एक क्षणको रमाइलोको कारण सारा जीवनलाई विपत्तिमा पार्छन्। हामी कुन कुराहरू गरेर खुशी र आनन्द पाउन खोज्छौ त्यसमा हामी होसियार हुनुपर्छ भनी बाइबलले बताउँदछ। धेरै जना मानिसहरू मद्यपान गरेर अनैतिक कार्यहरू गरेर जीवनमा खुशी पाउन चाहन्छन्। त्यस्ता कार्यहरूको पछि लाग्ने मानिसहरूको जीवनको अन्त्य कसरी हुन्छ त्यो सायद तपाईँले देखिसक्नु भएको छ। अहिलेको संसारमा मानिसहरू यस्तै कुराहरूको पछि लागेका छन् मित्र। शरीरलाई मन पराउने, शरीरलाई आनन्दित दिने थुप्रै कुलतहरूले उनीहरू आनन्दित भइरहेका छन्। खुशी र आनन्द पाउन सकिने अरू उपायहरू पनि छन् भनी मानिसहरूले बुझ्न सकिरहेका छैनन्। के मद्यपानले मात्रै, के अनैतिक कार्यले मात्रै मानिसलाई खुशी पार्न सक्छ र? त्यति मात्र होइन, मानिसले गरेको प्रत्येक कार्यको हिसाब परमेश्वरले लिनुहुन्छ। गलत तरिका र उपायले मानिसको शारीरिक जीवनलाई साथै आत्मिक जीवनलाई पनि नाश पार्दछ र यो सबै कुराको लेखा एक दिन परमेश्वरले स्वयं व्यक्तिसँग लिनुहुनेछ। मेरो आवाज सुनिरहनु भएको मित्र, गलत कुराहरूमा तपाईँ खुशी नखोज्नुहोस्। अनैतिक कुराहरूमा आनन्द पाउने इच्छा नराख्नुहोस्। याद गर्नुहोस्, सायद आज तपाईँ जवान हुनुहुन्छ तर सधैँ तपाईँ जवान रहनुहुन्न। तपाईँको रूप उडेर जान्छ, तपाईँको बल र शक्ति पनि घटेर जान्छ। अहिलेको बलिष्ठ शरीर थाकेर क्लान्त हुने समय पनि आउँछ, त्यस बेला समय बितिसकेको हुनेछ। मौकाले नौ डाँडा काटेर गइसकेको हुनेछ। जीवन त्यस बेला समुद्र बीच भुमरीमा फसेको नौका जस्तै हुनेछ। तर आज त तपाईँ जवान हुनुहुन्छ, समय छ, मौका छ, होस गर्नुहोस् मित्र। परमेश्वरको वचनले भन्छ, त्यो दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा सृष्टिकर्ताको सम्झना गर। परमेश्वरलाई सम्झेर, उहाँलाई भजेर, उहाँको शिक्षा पालन गरेर जिउने मानिसको जीवन नाश भएर जाँदैन श्रोता मित्र। परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुन्छ। धेरैजना जवान युवा युवतीहरू भन्छन्, अहिले त हामीले परमेश्वरको भक्ति गर्ने समय होइन, अहिले त हामीले मोज मजा गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, आफूलाई मन लागेको कुरा गर्नुपर्छ। हो, यसै भन्छन् उनीहरू। यस्तै कुराको पछि लागेर उनीहरूले आफ्नो समय मात्र होइन तर जीवन समेत नाश पारिरहेका छन्। प्रिय जवान मित्र, तपाईँले चाहिँ त्यसो नभन्नुहोस्। संसारको रमाइलोमा हराएर नजिउनुहोस्। परमेश्वरले जुन आनन्द र खुशी दिनुहुन्छ त्यो त धेरै अनमोल छ, त्यो आनन्द कहिल्यै हराएर जाने छैन। प्रिय जवान भाइ, जवान बहिनी, तपाईँलाई जीवन दिनुहुने परमेश्वरको शिक्षामा तपाईँ हिँड्नुहोस्। तपाईँको जीवन सार्थक हुन सकोस् भनी प्रभु येशु संसारमा आउनु भएको हो। याद राख्नुहोस्, तपाईँको अवस्था सधैँ यस्तै हुँदैन। संसारका कुराहरूमा आशा भरोसा राख्ने मानिसहरू धोकामा पर्छन्, तर परमेश्वरमाथि भरोसा राख्नेहरूको विषयमा यसो भनिएको छ, परमप्रभुमा आशा राख्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड झैं माथि माथि उड्नेछन्, तिनीहरू थाक्ने छैनन् अनि मूर्छा पर्ने छैनन्। यसैया 41 अध्यायको 31 पद, यो परमेश्वरको प्रतिज्ञा हो मित्र, तपाईँको निम्ति जुन कहिले पनि टलेर जाने छैन र परमेश्वरको इच्छा अनुसार परमेश्वरका महिमाको निम्ति तपाईँले संसारमा आफ्नो इच्छा लगाउनुहोस् र आफ्नो आनन्द र खुसी तपाईँले त्यहीबाट प्राप्त गर्नुहुनेछ। आज नै यसको लागि तपाईँले येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ, जुन येशु ख्रिस्ट तपाईँको जवानी अवस्था सार्थक होस् भनेर, तपाईँको जीवनले अर्थ पाओस् भनेर यो संसारमा आउनु भएको हो। त्यसैले म तपाईँलाई विनम्र अनुरोध गर्दछु, जवान जवानी भाइ बहिनीहरू, आज नै येशुमा विश्वास गर्नुहोस् र आफ्नो जवानीलाई गरुण जस्तै माथि माथि उड्ने बनाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने
1: अथवा प्रभु येशू ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। पदार्थ न त सृष्टि गर्न सकिन्छ, न त त्यसलाई बिल्कुलै नाश पार्न सकिन्छ भन्ने विज्ञानको भनाई छ। विज्ञानमा आविष्कार, खोज र सृष्टि जस्ता शब्दहरूको चर्चा गरिन्छ। यस्ता शब्दहरू सुन्दा तपाईँलाई कस्तो लाग्छ? यी शब्दहरूका अर्थ के हुन्? आज यस विषयमा हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले लेख्नुभएका पत्रहरूको निम्ति, तपाईँले दिनुभएको सुझाव र प्रतिक्रियाको निम्ति, साथै तपाईँले नियमित रूपमा दिनुभएको अनुदानको निम्ति, यी सबै सहयोगले गर्दा हामीले यस कार्यक्रमलाई निरन्तरता दिन सकिरहेका छौं। धेरै धन्यवाद तपाईँको सहभागिताको निम्ति। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्। आउनुहोस् त आज पनि एउटा

हामी जुन संसारमा जिउँछौ त्यो अति विशाल छ। मलाई लाग्छ एक मानिसले आफ्नो जीवनभरिको समयमा पनि यो संसारलाई पूर्ण रूपले बुझ्न सक्दैन। यो ब्रह्माण्डमा र पृथ्वीमा हामीले बुझ्न नसक्ने कुराहरू धेरै छन्। वैज्ञानिकहरू ब्रह्माण्डमा भएका कुराहरूलाई बुझ्न र खोज्न रात दिन परिश्रम गर्छन्। धेरै वैज्ञानिकहरू आफ्नो खोज वा अध्ययन पूरा नगरी मरेर जान्छन्। कति मानिसहरू विज्ञानलाई नै सबै कुरा ठानेर जिउँछन्। उनीहरू परमेश्वरको अस्तित्वलाई स्वीकार गर्न चाहँदैनन्, तर विज्ञानले आफै कुनै कुरा सृष्टि गर्न सक्दैन। विज्ञानले त्यो कुराको अध्ययन गर्छ जुन कुरा अघिदेखि नै छ। भौतिक विज्ञानले भन्छ पदार्थ न त सृष्टि गर्न सकिन्छ न त त्यसलाई कुनै रूपबाट बिल्कुलै नाश पनि पार्न सकिन्छ। पदार्थ कहिले पनि नाश हुँदैन। एउटा कागजको टुक्रालाई विचार गर्नुहोस्, जब त्यसलाई आगोमा हालिन्छ त्यो जलेर खरानी हुन्छ। के त्यो समाप्त हुन्छ त? हुँदैन। कागजको रूपमा त्यसको अस्तित्व समाप्त भएको हुन्छ, तर त्यसको अस्तित्व समाप्त भएको हुँदैन, किनभने त्यो कागजबाट खरानीमा परिणत भएको हुन्छ। यसै कारण भौतिक पदार्थको एउटा रूपको अस्तित्व समाप्त हुन साथ त्यसको अर्को रूपमा उसको अस्तित्व कायम रहन्छ। मानिसको सम्बन्धमा पनि केही यस्तै हुन्छ। जब मानिसको शारीरिक मृत्यु हुन्छ तब उसको शारीरिक अस्तित्व समाप्त हुन्छ, तर त्यसपछि उसको आत्मिक अस्तित्व शुरू हुन्छ। के तपाईँले यस विषयमा कहिले विचार गर्नुभएको छ? बाइबलले भन्दछ परमेश्वरले शून्यबाट आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएको थियो। सृष्टिकर्ता परमेश्वर मात्र हुनुहुन्छ। सृष्टि गर्नु भनेको के हो त्यो हामीले बुझ्न जरूरी छ। सृष्टि गर्नु भनेको शून्यबाट एउटा नयाँ कुरा बनाउनु, सृष्टि गर्नु हो। हाम्रो पृथ्वी विशाल ब्रह्माण्ड परमेश्वरले सृष्टि गर्नुभयो। शून्यबाट परमेश्वरले सबै कुरा अस्तित्वमा ल्याउनुभयो। आज वैज्ञानिकहरूले परमेश्वरले बनाउनु भएका कुराहरूको अध्ययन र खोज गरिरहेका छन्। विज्ञानले सृष्टि गर्न सक्दैन तर आविष्कार गर्छ। आविष्कार गर्नु भनेको के हो? आविष्कार गर्नु भनेको पहिलेदेखि भएका थोकहरूलाई जोडजाड गरी नयाँ कुरा बनाउनु आविष्कार गर्नु हो। वैज्ञानिक जेम्स वाटले कितलीभित्र पानी उम्लदा कितलीको ढक्नी खटखट खटखट खटखट गर्दै उफ्रेको देख्दा भापको शक्ति थाहा पाए, अनि तिनले भापले चल्ने इन्जिन आविष्कार गरे र रेलगाडीको आविष्कार भयो। अरू वैज्ञानिकहरूले पनि त्यसै गरेका छन्। उनीहरूले भएकै थोकहरू मिलाएर नयाँ कुराहरू बनाएका छन्। यसो गर्नु आविष्कार गर्नु मानिन्छ। हाम्रो माझमा प्रचलित अर्को शब्द पनि छ, त्यो शब्द हो खोज वा पत्ता लगाउनु। पत्ता लगाउनु भनेको त तपाईँ बुझ्नुहुन्छ, यसको अर्थ हो भएकै कुराको पत्ता लगाउनु। कोलम्बसले पत्ता लगाएको जस्तो वा बारी खन्दा गार्डन भेटे जस्तै। बाइबलले भन्दछ परमेश्वरले आकाश अनि पृथ्वी अनि त्यसमा भएका सबै कुराहरू सृष्टि गर्नुभयो। लेखिएको छ कि उहाँले सृष्टि गर्नुभएका सबै कुरा असल थिए। आजको संसारलाई हेर्दा त परमेश्वरले सृष्टि गर्नुभएका संसार असल थियो भने विश्वास गर्न हामीलाई धेरै गाह्रो पर्छ। आज त चारैतिर समस्या छ। मानिसले सामना गर्न नसक्ने, मानिसलाई नै नाश पार्ने समस्याहरूले भरिएको छ हाम्रो संसार। यस्तो किन भयो? बाइबलले भन्छ जब संसारमा पापले प्रवेश गरे तब पापको प्रभावले सबै कुरा नष्ट पार्दै लग्यो। यो पापको पछि एउटा व्यक्ति छ जसलाई हामी शैतान भन्ने गर्छौं। त्यसले परमेश्वर र मानिसको विरोध गर्दछ अनि परमेश्वरले बनाउनु भएका सुन्दर कुराहरूलाई नाश पार्दछ। परमेश्वरले पापले भरिएको संसारबाट एउटा ईश्वर भक्त परिवारलाई चुन्नुभयो। उहाँले ठूलो जल प्रलय पठाउनुहुँदा त्यो परिवारलाई बचाउनुभयो। 40 दिन 40 रातको जल प्रलयले पृथ्वीलाई नष्ट नै पारिदियो, तर पनि पृथ्वीको अस्तित्व समाप्त भएर गएन। परमेश्वरले पृथ्वीमा भरिएको पानी सुकाइदिनुभयो। पानी बिल्कुलै सुकेपछि परमेश्वरले जहाजभित्र सुरक्षित राख्नुभएका मानिसहरू पशु प्राणीहरूले पृथ्वीको भूमिमा फेरि पाइला टेक्न सके। त्यो घटना समाप्त भएपछिको एउटा नयाँ शुरूआत थियो। त्यो जल परलयपछि बनेको नयाँ संसार फेरि पनि पापले ग्रस्त हुन पुग्यो। अहिले हाम्रो शताब्दीमा त पाप धेरै चुलिएर पनि पोखिन थालेको छ भन्ने गरिरहेका छौं। सबैले यसो भन्ने गर्छन्, यो संसारको अन्त्य अब धेरै टाढो छैन। तपाईँ पनि सायद यसै भनिरहनु भएको छ कि आजभन्दा धेरै वर्ष अघि संसार पापले भरिँदा परमेश्वरले जल प्रलयले
संसारलाई नष्ट पार्नुभयो। अब चाहिँ यो संसार आगोद्वारा नष्ट हुने सूचना बाइबलले हामीलाई दिइसकेको छ। बाइबलमा यसरी लेखिएको छ, दोस्रो पत्रुस 3:6-10 खण्डमा, पानीबाट त्यस समयको संसार जल प्रलयमा डुबेर नष्ट भयो, तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मका लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँची राखिएका छन्। तर प्रिय हो, यो एउटा कुरा नभुल कि प्रभुको निम्ति एक दिन 1000 वर्ष झैं र 1000 वर्ष एक दिन झैं हुन्छ। आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै कसैको भनाई भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबैले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। तर प्रभुको दिन त चोर जस्तै गरी झट्टे आउनेछ, जसमा आकाश चाहिँ ठूलो आवाज साथ बिती जानेछ, तत्वहरू आगोको रापले पग्लिनेछ र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्। अहिले पृथ्वीको ताप बढेर गएको छ, यो कति ठूलो चिन्ताको विषय भएको छ होइन र? यसले मानिसलाई मात्र असर पार्ने होइन, तर अरू पशु प्राणी तथा वनस्पतिलाई पनि असर पार्नेछ। धेरै ताप बढेर गयो भने भूमि सुक्खा हुँदै जान्छ, पृथ्वीको गर्भमा जुन पानी छ त्यो सुक्दै जान्छ, वनस्पति मर्न थाले भने मानिसले के खाएर बाँच्छन् होला? पृथ्वीको तापमान निरन्तर बढेर गइरहेको छ, यसले कुनै दिन पृथ्वीलाई मानिस जिउन नसक्ने स्थान बनाउने लक्षण अहिले नै देखाइरहेको छ। अहिले संसारका शक्तिशाली देशहरूले आणविक हतियारहरू थुपारेका छन्, ती पनि आगो ल्याउने साधनहरू हुन्, पृथ्वीलाई एकै क्षणमा नाश पार्न सक्छन्। यी सबै कुराहरूले बाइबलका भविष्यवाणीहरू पूरा हुने संकेतलाई स्पष्ट गरिरहेका छन्। तर धेरैजना मानिसहरू यो कुरालाई प्रवाह नगरी बाँचिरहेका छन्, खाऊ पिउ मौज गरौं भन्ने विचार लिएर जिउँदैछन्। तपाईँको जीवनको चाल कस्तो छ? यो संसार एक दिन आगोद्वारा नष्ट हुने निश्चित छ, किनकि परमेश्वरको वचनले यो कुरा भनेको छ। यो संसार र यसमा भएका कुनै पनि थोक बाँकी रहने छैनन्। यो पृथ्वी र त्यसमा भएका पापीहरू नाश भएपछि परमेश्वरले एउटा नयाँ आकाश र पृथ्वी सृष्टि गर्नुहुनेछ। परमेश्वरमा विश्वास गर्ने मानिसहरू पनि आगोद्वारा नष्ट हुनेछन् होइन? बाइबलमा लेखिएको छ, यस्तो विपत्ति आउनुभन्दा अघि नै प्रभु येशु आकाशमा देखा पर्नुहुनेछ, अनि उहाँमा विश्वास गर्नेहरूलाई संसारबाट उठाएर लैजानुहुनेछ। जब संसार सबै खत्तम भइसक्छ, तब परमेश्वरले फेरि नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नुहुनेछ। बाइबलमा लेखिएको छ, प्रकाश 21:1 अन्तिम बाइबलको पुस्तक, मैले नयाँ आकाश र नयाँ पृथ्वी देखे, किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिहाले, समुद्र त अब रहँदै रहेन। पापले भ्रष्ट पारिएका मानिसहरूको पनि अन्त्य हुनेछ, ती मानिसहरू नष्ट पारिनेछन्। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँको स्वरूपमा सृष्टि गर्नुभएको थियो, पापले त्यो स्वभावलाई नष्ट पार्यो, मानिस पापद्वारा नष्ट हुँदै जाँदैछ, अनि एक दिन पाप साथै सबै पापीहरू नष्ट पारिनेछन्। याद गर्नुहोस्, बाइबलले भन्छ कोही ख्रिष्टमा आउँछ भने ऊ एक नयाँ सृष्टि हुन्छ, पुरानो सबै कुरा बिति जानेछन् र सबै कुरा नयाँ हुनेछन्। यो परमेश्वरले तपाईँ र मलाई दिनुभएको प्रतिज्ञा हो, परमेश्वर र उहाँको प्रतिज्ञामा विश्वास गर्नुहोस्। हामी भित्र एउटा नयाँ विचार जीवन शुरू गर्ने जमर्को गरौं। नयाँ कुराको सृष्टि मानिस आफैले गर्न सक्दैन, परमेश्वरले गर्नुहुन्छ। आउनुहोस्, उहाँको चरणमा आउनुहोस्। जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। समय बिस्तारै मलाई बिदाई दिएको छ। याद गर्नुहोस्, विश्वास गर्नेहरूको निम्ति सबै कुरा सम्भव छन्। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म अवश्य नै जवाफ दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो, कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। परमेश्वरले तपाईँलाई प्रशस्त

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सात्विक साई धर्म एउटा सम्बन्ध हो। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको अंक 10 यहाँहरूलाई स्वागत छ। प्रिय हो, आज म तपाईँलाई तपाईँको विश्वासको बारेमा धेरै महत्वपूर्ण कुरा बाँड्न चाहन्छु। यसमा यीशु ख्रीष्टसँगको तपाईँको व्यक्तिगत सम्बन्ध समावेश छ। साँचो क्रिस्चियन विश्वास भनेको धर्म होइन, यो केवल मण्डलीको सेवाहरूमा भाग लिने, भजन गाउने र अन्य सदस्यहरूलाई परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ भन्ने होइन। साँचो क्रिस्चियन विश्वास भनेको तपाईँ आफ्नो प्रभु येशूसँग स्थापित गर्नुभएको घनिष्ठ सम्बन्ध हो। धेरै मानिसहरू छन् जो वर्षौंदेखि मण्डली गइरहेका छन्। उनीहरूलाई मण्डलीको संस्कृति र अभ्यासहरूको बारेमा सबै कुरा थाहा छ, तर यी मानिसहरूले मुक्ति पाउँछन् भन्ने छैन। तिनीहरूमध्ये धेरैले येशूसँग कहिले व्यक्तिगत सम्बन्धमा अन्तर्क्रिया गरेका छैनन् र तिनीहरूले उहाँलाई आफ्नो जीवन निर्देशन गर्न पनि दिएका छैनन्। योहन्नाको पुस्तक 10:27 यसरी लेखिएको छ, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्। प्रिय हो, तपाईँ स्विमिङ पुल भएको ठाउँमा जानुहुन्छ भन्दैमा तपाईँ पौडी खेल्ने व्यक्ति हुनुहुन्छ भन्ने होइन। तपाईँले समय बिताउन खोज्नु भएको वातावरणले तपाईँको आत्मिक स्थितिको सूत निर्धारण गर्दैन। केही मानिसहरूको लागि यसो केवल उनीहरूको जीवनमा एक प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ जसको बारेमा उनीहरू कुरा गर्छन्, तर त्यस्तो व्यक्ति होइन जससँग उनीहरूको घनिष्ठ सम्बन्ध वा व्यक्तिगत सम्बन्ध छ। तिनीहरू यसलाई पछ्याउँदैनन्। तिनीहरू धार्मिक रीतिरिवाजहरू पालना गर्छन् जसमा इसाई धर्मको सुन्दर छाप समावेश छ। साँच्चै नै आफ्नो प्रार्थनामा तिनीहरूले आफूले गर्न चाहेको काममा परमेश्वरलाई आशिष दिनुहोस् भनी विन्ती गरिरहेका हुन्छन्। बरु हाम्रो प्रार्थना यस्तो हुनुपर्छ, हे परमेश्वर, म अहिले तपाईँको अगाडि नम्रतापूर्वक आउँछु। मेरो इच्छाको सट्टा तपाईँको इच्छा पूरा गर्न चाहन्छु। त्यसपछि तपाईँले येशूलाई सोध्नुपर्छ, तपाईँ मबाट के चाहनुहुन्छ। प्रकाशको पुस्तक 3:20 यसरी लेखिएको छ, हेर म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। प्रिय हो, यसो तपाईँको हृदयको ढोका ढकढकाइरहनु भएको छ। उहाँ तपाईँले मण्डलीमा उहाँलाई भेट्न आउनु भएको मात्र चाहनुहुन्न, उहाँ तपाईँले हरेक दिन गरिराख्नु भएको सबै कुराको हिस्सा बन्न चाहनुहुन्छ। साँचो इसाई धर्म जीवनशैली हो। हप्तामा एकपटक उपस्थिति हुने मण्डलीको संगति मात्र होइन, काममा हुँदा तपाईँ आफ्नो काम गरिरहेको बेलामा येशूसँग कुरा गर्न सक्नुहुन्छ। उहाँसँग सधैँ र सबै ठाउँमा तपाईँ कुराकानी गर्न सक्नुहुन्छ। प्रिय हो, के तपाईँ येशूसँग संगति गर्न दिनमा समय छुटाउन तयार हुनुहुन्छ? तपाईँलाई यति धेरै प्रेम गर्ने प्रभुसँग कुराकानी गर्न जसले सो इच्छाले कष्ट भोग्नुभयो र तपाईँको पापको लागि त्यो क्रुसमा मर्नुभयो, येशूको अगाडि आफूलाई विनम्र बनाउनुहोस्। उहाँलाई तपाईँसँग बोल्न दिनुहोस् र तपाईँले गर्ने सबै महत्वपूर्ण निर्णयहरूलाई उहाँलाई मार्गदर्शन गर्न दिनुहोस्। यस संसारमा तपाईँको आत्मिक जीवन र भविष्यको सहस्राब्दी राज्यको तपाईँको आत्मिक जीवन पूर्ण रूपमा यसै कुरामा निर्भर गर्दछ। आजको सन्देशद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: प्रियदर्शी नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
5: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।

आजको दिन नै त्यो अर्को दिन हो। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। मत्ती 6:34। तपाईले यी दुई शब्द कसरी बोल्नुहुन्छ भन्ने कुराले तपाईँको जीवन प्रतिको दृष्टिकोणको बारेमा धेरै कुरा बताउँछ। ती दुई महत्वपूर्ण शब्द हुन् अर्को दिन। अब सोच्नुहोस्, बिहान उठ्दा जब तपाईँ भन्नुहुन्छ अर्को दिन, तपाईँले यो कसरी भन्नुहुन्छ? तपाईँको आवाजले तपाईँको दृष्टिकोणको धेरै कुरा प्रकट गर्छ। सोच्नुहोस्, जेलमा बस्ने मानिसले यो शब्द कसरी भन्छ जब उसले जेलको बारहरूबाट घामका किरणहरू झुल्किरहेको देख्छ? अर्को दिन ऊ भन्छ, जसको अर्थ हुन्छ अर्को उही थकानपूर्ण र निराश दिन। यस्तै एउटा महिला जसले अस्पतालको ओछ्यानमा पल्टिएर अर्को पीड़ापूर्ण दिन झेल्नु परेको छ, उनी अर्को दिन भनी दुःखको स्वरले भन्छिन्। उस्तै गरी व्यवसायीले बिहान आफ्नो पसलको ढोका खोल्दै भन्छ अर्को दिन, जसको अर्थ ग्राहक, बिक्री, समस्या र मानिसहरूको भीड़ले भरिएको दिन। र त्यो नयाँ दुलहीको भावना कति फरक हुन्छ होला जसले आफ्नो विवाह पछिको पहिलो दिन आफ्नो श्रीमानको हात समाउँदै भन्छे अर्को दिन। एकछिन रोकिनुहोस् र यी दुई शब्द अर्को दिन उच्चारण गरेर सुन्नुहोस्, तपाईँको लागि यो कस्तो सुनिन्छ? एउटा व्यक्तिले गुनासो गर्छ कि ऊ बस स्टेशनबाट 5 घर टाढा बस्छ र हरेक दिन ऊ त्यहाँ पैदल हिँडेर जानुपर्छ। तर वर्षौंदेखि अपाङ्ग बालक जसले आफ्नो व्हीलचेयरको सीमालाई स्वीकार गर्दैन र खुशी साथ भन्छ, आज म 12 कदम हिँडे। एउटा व्यक्तिले आफ्ना दुई खुट्टाको गुनासो गर्छ जसले उसलाई 5 घर परसम्म डोर्याउँछ, तर अर्को व्यक्तिले खुशी साथ आफ्ना 12 कदमको प्रशंसा गर्छ। तपाईँले त्यो व्यक्तिको कथा सम्झनुपर्छ जसले भनेका थिए, म जुत्ता नभएकोमा गुनासो गर्थे तबसम्म जबसम्म मैले खुट्टा नभएको मानिसलाई भेटिन। अर्को दिन, तपाईँ यसलाई कसरी प्रयोग गर्नुहुन्छ? यो केवल अर्को दिन होइन, यो आज हो र आज तपाईँको जीवनको सबैभन्दा महत्वपूर्ण दिन हो। यो तपाईँको जीवनको एकमात्र दिन हो जसमा तपाईँले केही गर्न सक्नुहुन्छ। सिर्फ आजको लागि पूरा वर्तमानमा बाँच्न प्रयास गर्नुहोस्। जीवनका सबै समस्याहरू आजै समाधान गर्ने प्रयास नगर्नुहोस्। केवल आजका समस्याहरूको सामना गर्नुहोस्। सिर्फ आजको लागि परमेश्वरको इच्छा पूरा गर्न प्रयास गर्नुहोस्। हिजोका असफलताहरू तपाईँको पछाडि छन् भन्ने सम्झनुहोस्। बिहान उठ्दा भन्नुहोस्, परमेश्वर आज मलाई साथ दिनुहोस्। प्रभु मेरो हात समातेर मलाई मार्ग देखाउनुहोस्। आजलाई मेरो जीवनको अन्तिम दिन झैं बिताउन मलाई मदद गर्नुहोस्। सिर्फ आजको लागि कृतज्ञता रोज्नुहोस्। भनिएको छ, धेरै मानिसहरू त्यति नै खुशी हुन्छन् जति खुशी बन्ने निर्णय गर्छन्। सिर्फ आजको लागि भेटेका सबैलाई केही दयालु कुरा भन्ने प्रयास गर्नुहोस्। अन्त्यमा आजलाई यसरी जिउनुहोस् कि दिनको अन्त्यमा तपाईँ आफ्नो सृष्टिकर्तालाई भेट्नुहुनेछ। बाइबलले आजको महत्वलाई जोड़ दिन्छ। यसले भन्छ, आजको दिन परमप्रभुले सृजनु भएको हो, यसमा हामी आनन्दित हौं र रमाऊ। भजन संग्रह 118:24। यदि तपाईँको हृदयमा शान्ति छैन भने आजै त्यसको निम्ति परमेश्वरलाई पुकार्नुहोस् जसले तपाईँलाई प्रेम गर्नुहुन्छ। परमेश्वरलाई तपाईँमा आफैलाई प्रकट गर्न निमन्त्रणा दिनुहोस्। उहाँ एक प्रेमी पिता हुनुहुन्छ जसले तपाईँलाई क्षमा गर्न चाहनुहुन्छ र तपाईँ उहाँको सन्तान भएको निश्चयता तपाईँलाई दिन चाहनुहुन्छ। भनिएको छ, जीवन धेरै छिट्टै हिजोमा बदलिने आजहरूको श्रृंखला हो। केही मानिसहरू पछाडिको पछुतोमा समय बिताउँछन् र अरू केही चिन्ता र अल्छेपनको कारणले सधैँ भोलिको प्रतीक्षामा बस्छन्। यी दुवै अवस्थामा हामीले एउटा महत्वपूर्ण दिन आजलाई नजरअन्दाज गर्ने खतरा छ। यो जीवन बाँच्नको लागि उपयुक्त समय हो। तपाईँ आजलाई कसरी बिताउँदै हुनुहुन्छ?

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जेपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो नाम इमानुएल प्रधान, अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
2: तापनि म रमाउने छु। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा र मसँग तपाईँको लागि धन्यवाद चढ़ाउने एउटा पद छ। यो हबकुक 3 अध्यायको 17-18 पदबाट हो। सुन्नुहोस्, यहाँ भनिएको छ, अंजीरको बोटमा मुना नपलाए तापनि र दाखका बोटहरूमा दाख नफले तापनि, जैतुनको बोटहरूमा फसल नभए तापनि र खेतहरूले अन्न उब्जाउ नगरे तापनि, खोरहरू खोरमा भेडाहरू नभए तापनि र गोठमा गाईवस्तुहरू नभए तापनि, म परमप्रभुमा रमाउनेछु। म मेरो उद्धार कन्टारा र मसँग तपाईँको लागि धन्यवाद चढ़ाउने एउटा पद छ। यो हबकुक 3 अध्यायको 17-18 पदबाट हो। सुन्नुहोस्, यहाँ भनिएको छ, अंजीरको बोटमा मुना नपलाए तापनि

त्यस्तो ठुलो कुरा केही पनि होइन जस्तो लाग्छ मलाई चाहिँ, होइन? हामीले देख्ने भनेको प्रेजेन्ट, एकछिन पछाडि पनि थाहा छैन, अहिले तत्कालै भइरहेको कुरासँग यदि हामी सहमति छौँ, यदि हामीले असल डिसिजन लिन सकेका छौँ, यस भन्न सकेका छौँ, प्रभुले जे भन्नुहुन्छ म त्यो गर्न तयार हुन्छौँ भन्नु विकल्प हाम्रो केही पनि छैन। परमेश्वरको वचनमा भनिएको छ नि, यदि परमेश्वरले चाहनु भयो भने र यस्तो गरिदिनु भयो भने यो गरौँला त्यो गरौँला भनेर चाहिँ तिमीहरूले सपना देख्ने हो, तिमीहरूले चाहिँ योजना बनाउने हो, होइन? तिमीहरूले यो गरौँला त्यो गरौँला भनेर परमेश्वरले गर्नु भएन भने त्यो के हुन्छ त? त्यो कारणले गर्दाखेरि चाहिँ हामी परमेश्वर होइनौ, हामीलाई परमेश्वरले दिनुभएको कुरा म स्वीकार गर्छु भन्ने कुरा नै सबभन्दा ठूलो आज्ञाकारिता हो जस्तो लाग्छ मलाई, होइन? तपाईँहरूलाई पनि यस्ता केही कुराहरू लाग्न सक्छ। यदि यो कुरामा तपाईँलाई केही लाग्छ भने तपाईँले फेसबुकबाट प्रसारण भइरहेको छ यो कार्यक्रम, तपाईँहरूले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ, परमेश्वरको वचनबाट उत्साह दिन सक्नुहुन्छ, सल्लाह सुझाव दिन सक्नुहुन्छ। र मैले देखेको चाहिँ भनौँ न परमेश्वरको वचनबाट मैले देखेको कुरा चाहिँ यही नै हो कि जस्तो रेबिकाले चाहिँ करेन्ट सिचुएसन के जब तत्काल उनलाई अफर आएको छ नि, यो चाहिँ परमेश्वरबाट हो कि होइन, उहाँ चाहिँ परमेश्वरको जन हो कि होइन, र परमेश्वरमा चाहिँ म आज्ञाकारी हुनुपर्छ, र अब्राहमका परमेश्वर मेरा पनि परमेश्वर, अनि यो व्यक्ति चाहिँ परमेश्वरको गाइड अनुसार आइरहनु भएको छ भने पछाडि चाहिँ मैले यो कुरालाई स्वीकार गर्नुपर्छ। यति कुरा मात्रै हेरेकी छन् जस्तो लाग्छ मलाई उनले, मैले बिहे गर्ने पुरुषको हो, उनको स्वभाव कस्तो छ, के छ, कसो छ, अनि मलाई यो मनपर्छ, यो गर्छ कि गर्दैन, मेरो लागि त्यो गरिदिन्छ कि गर्दिनँ भन्ने खालको कुरा चाहिँ हामी यहाँ देख्दैनौँ। तर हामी मानिसौँ, हामीलाई हाम्रो फिक्री लाग्छ, हामी धेरै पटक परमेश्वरभन्दा अगाडि जान खोज्छौँ, धेरै हामी परमेश्वरले भन्दा बढी सोच्छौँ कि मैले नसोचे कसले सोच्ने त, होइन? मेरो विषयमा त, मेरो भविष्यको विषयमा, मेरो परिवारको विषयमा मैले सोच्नुपर्छ म भन्ने कुरालाई हामी प्रायोरिटीमा राख्छौँ। तर के हामीले मात्रै सोचेर हुन्छ त? हामीले परमेश्वरलाई जुन स्थानमा राखेका छौँ, म भन्दा पनि अगाडि राखेका छौँ जस्तो भने चाहिँ हामीले चाहिँ उहाँको अनुसार गर्न सक्छौँ। तर परमेश्वर भन्दा पनि अगाडि म भन्ने शब्द छ भने चाहिँ सबै कुरा हामी गर्छौँ, अनि अन्तमा गएर चाहिँ परमेश्वरले गरिदिनु भएको, जुटाइदिनु भएको, अनि सबै कुरा मैले योजना बनाएँ, सबै कुरा मिल्यो, अनि सायद परमेश्वरको यो उद्देश्य थियो होला भनेर हामी सोच्छौँ कि त्यो उद्देश्य चाहिँ तपाईँको हो भन्छु म चाहिँ। किन भन्दाखेरि परमेश्वरले दिनुभएको सिचुएसन, बाटो र परिस्थिति मिलिरहेको छ भने चाहिँ तपाईँले परमेश्वरको वचन अनुसार जिउनु भयो होला। प्रभु, यो सबै कुरा तपाईँको हातमा, तपाईँ परमेश्वरले देखाउनुभएका बाटोहरू असल छन्। भोलिको दिन म जान्दिनँ, तर अहिलेको सिचुएसन मेरो यो छ र मैले यति देख्ने भनेको यही नै हो। मलाई थाहा छ तपाईँ मसँग हुनुहुन्छ, योभन्दा बाहेक हामीले गर्न सक्ने कुरा केही हो जस्तो लाग्दैन मलाई। जब मानिसले त्योभन्दा अगाडि गर्न खोज्छ नि, अनि विभिन्न किसिमका दुर्घटनाहरू, विभिन्न किसिमका कुराहरू भइरहेका छन् किनकि मानिसको हातमा केही पनि छैन। त्यसो भन्दैमा तपाईँहरूले योजना बनाउन छोड्नुहोस् भनेको होइन, तर परमेश्वरलाई पनि काम गर्न दिनुहोस् न, तपाईँले मात्रै नसोच्नुहोस् न यति धेरै, होइन? र रेबिकालाई चाहिँ हामी हेर्छौँ भने चाहिँ रेबिकाको जीवनमा चाहिँ यो दृष्टिकोण चाहिँ उनको एकदमै राम्रो थियो, विश्वासको दृष्टिकोण चाहिँ। उनले परमेश्वरको मार्गदर्शन खोजिन् र अब्राहमका परमेश्वरलाई स्वीकारिन्। यो एकदमै सिम्पल छ तर यो महत्वपूर्ण छ। अब्राहमको परमेश्वरलाई स्वीकारेकी छन्। आज तपाईँ र मैले एकअर्कालाई स्वीकार्दैछौँ भने व्यक्ति स्वीकार्छौँ अथवा उसले स्वीकारेको परमेश्वरलाई स्वीकारेको कारणले गर्दा त्यो व्यक्तिलाई हामीले स्वीकार्छौँ। व्यक्तिका राम्रा नराम्रा, यो त्यो भएका नभएका, होइन, चासोका कुराहरू गर्छौँ अथवा उसले चाहिँ कसलाई विश्वास गर्छ र उसले विश्वास गरेको कुरा चाहिँ के हो भन्ने कुरालाई हामी लिन्छौँ कि लिँदैनौँ। हामी कतिपटक हामी आफूलाई मात्र राम्रो देख्छौँ कि हामी आफूलाई मात्र ट्रस्ट गर्छौँ, अरूलाई हामी थोप्पै ट्रस्ट गर्दैनौँ, अरूलाई हामी विश्वासघाती देख्छौँ, धोकेबाजी देख्छौँ कतिपटक। भोलि गएर यो गरिदियो भने भन्ने कुरा गर्छौँ। सबैभन्दा पहिला त हामी परमेश्वरको राज्यको खोजी गरौँ न।

परमेश्वरले परमेश्वरको सन्तान हो कि होइन भन्ने कुरालाई, उसले पछ्याउने कुरा के हो भन्ने कुरालाई हामी विश्वास गरौन। मानिसको स्वभाव त परमेश्वरलाई पछ्याए अनुसारको नै हुने होइन र, अनि त्यो कारणले गर्दा चाहिँ हामीले त्यो कुरा स्वीकार्नुपर्छ। अब्राहमका परमेश्वरलाई रेबिकाले स्वीकार गरेको जस्तै हामीले पनि हाम्रो वरिपरि भएको व्यक्तिमा चाहिँ उसले स्वीकार गरेको परमेश्वर को हो भन्ने कुरालाई चाहिँ हामीले हेर्नुपर्छ। आफू हुर्किएका सबै परिवेशहरू हामी हेर्छौँ भने त्यो त्याग्न राजी भएको कुरालाई हेरौँ न हामी, होइन? उनको क्वालिफिकेसन, उसको भित्री कुरा चाहिँ डजन्ट म्याटर जस्तो लाग्छ मलाई। मसँग मिल्छ कि मिल्दैन, मेरो घरनासँग मिल्छ कि मिल्दैन, मेरो स्ट्यान्डर्ड लेभल मिल्छ कि मिल्दैन भन्नुभन्दा पनि उसले विश्वास गरेको परमेश्वरलाई उसले कति दिलो ज्यानले खोज्छ त भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो। रेबिकाले के देखाएकी छन् भन्दा फेरि परमेश्वरप्रतिको समर्पणता के, म राजी छु तपाईँको मालिकको परमेश्वरको आज्ञालाई, अथवा त्यो अनुसार तपाईँ यहाँसम्म आएर मिलिरहेको छ भने म राजी छु, यो परमेश्वरबाट भएको हो भन्ने कुरामा उनी राजी भएका छन्, भएकी छिन्। इसाकसँग विवाह गर्न उनले चालेको यो साहसिलो कदमले महत्वपूर्ण परिणामको उजागर गरेको छ। अब्राहमका दासले इसाकका निम्ति रेबिकालाई कसरी भेटाउँछन् भन्ने विवरण वैवाहिक बन्धनमा बाँधिन चाहने नवजोडीहरूले अनिवार्य अध्ययन गर्नुपर्छ। यो रेबिकाको चाहिँ विवाहको लागि चाहिँ एकदमै महत्वपूर्ण एउटा सपोर्टिभ आइडल जोडीको रूपमा लिन्छु म चाहिँ यसलाई, एकदम महत्वपूर्ण लाग्छ। आज धेरैजनाले विवाहमा चाहिँ यो वचनलाई दिइरहनु भएको हुन्छ, तर साँच्चीकै सम्बन्धलाई जोडिँदाखेरि चाहिँ परमेश्वरको उपस्थिति र परमेश्वरको स्वीकार चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हो। आज हामीले व्यक्तिहरू छनौट गर्दाखेरि चाहिँ कोही व्यक्तिसँग सम्बन्ध राख्दा त्यो व्यक्तिले पछ्याएको परमेश्वर र त्यो व्यक्तिले परमेश्वरलाई कुन स्थानमा राखेको छ भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा। उसले कमाएको धन सम्पत्ति, उसको आवरण, लवाई खवाई, एजुकेसन, होइन, उसको घराना, उसको यो त्यो भन्दा पनि हामी एउटै घरनाका हौँ, हामी परमेश्वरका घरनाका हौँ। परमेश्वरलाई पछ्याउँछौँ भने हामी परमेश्वरका घरनाहरू हौँ। र त्यो व्यक्तिले तिम्रो लागि, तपाईँको लागि म तयार छु भन्दैछ भने चाहिँ यो महत्वपूर्ण कुरा हो, यो चाहिँ विचार गर्नुपर्ने कुरा हो। यस घटनाले चाहिँ परमेश्वरको अगुवाई र बन्दोबस्तलाई विशेष रूपमा जोड दिएको छ। उत्पत्ति 24 तपाईँले अध्ययन गर्न सक्नुहुन्छ। निस्सन्देह रेबिकाले विवाह परमेश्वरकै प्रबन्धको परिणाम थियो। रेबिकाको विवाह चाहिँ तिनको गर्भधारण प्रार्थनाको जवाब थियो र तिनका छोराछोरी भविष्यवाणीको पूर्णता थिए। तसर्थ यहुदी समाजमा सारा मरियमकै स्थानमा राखेर रा, रेबिकाको सम्झना गरिन्छ। विवाह पश्चात 20 वर्षसम्म रेबिका बाँझी थिइन्। पितृसत्तात्मक समाजमा बाँझोपनको 20 अनुभव गरेकी रेबिकाको जीवनमा आशिष ल्याउने परमेश्वरको शक्तिलाई उनको कथामा परिचित गराइएको छ। रेबिका जब जीवनमा जब हामी हेर्छौं भने रेबिकालाई परमेश्वरको वचनमा उल्लेखित प्रथम जुम्लिया सन्तान याकुब र एसाबकी आमा बन्ने अवसर मिलेको छ। यी दाजुभाइ दुई ठूला जाति इजरायल एदोमीहरूका पूर्वज हुन्। कालान्तरमा यी जुम्ला दाजुभाइबाट द्वन्द्वग्रस्त दुई जातिको जन्म पनि भएको हामी देख्न सक्छौं। रेबिका निर्भीक हुनुको साथै हामी जस्तै गल्ती गर्ने साधारण महिला पनि थिइन्। मैले अघि तपाईँहरूको बीचमा भनेकी छु, कोही पनि पर्फेक्ट छैन, त्यसो भन्दैमा हामी गल्ती गर्ने लाइसेन्स पाएका छौं भन्न खोजेको होइन। जति पनि महिला बाटोको विषयमा मैले तपाईँहरूको बीचमा कुराकानी गरिरहेकी छु, एकदमै पर्फेक्ट खोट रहित अनि उहाँहरू चाहिँ दाग रोहित हुनुहुन्छ है, अनि तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ भनेर कम्पेयर गरेको होइन। हामी जस्तै उनी पनि कमजोरी गल्ती गर्ने साधारण स्त्री थिइन् जसले कान्छा छोरा याकुबको पक्ष लिएकी छिन्। यसरी सन्तानहरू बीच पक्षपातपूर्ण व्यवहारको कारण पारिवारिक एकतालाई नाश गरेको कुरो प्रष्ट रूपमा देखिन्छ। यो चाहिँ एउटा ठूलो पाठ छ कि यहाँनिर
सन्तानहरूको बीचमा एउटा आमाको भूमिका र अभिभावकको भूमिका कस्तो हुनुपर्छ अनि असल भएन भने चाहिँ त्यसले कस्तो खालको फुट लिएर आउँछ भन्ने कुरा हो। मलाई एकदमै पहिला पहिला यो खण्डलाई पढ्दै गर्दा धेरै प्रश्न आउँथ्यो कि आमाले मान्छेले भन्छ नि एउटा सन्तानलाई चाहिँ अर्को व्यक्ति अथवा अर्को आमाले मात्रै पश्चपात गर्छ प्रेम गर्न सक्दैन भनेर आज मानिसहरूले भनेको आज पर्यन्त पनि सुनिन्छ। तर रेबिका त उनीहरूको साक्षी आमा थिइन्। उनको कोखबाट जन्मिएका दुईटा सन्तानहरूको बीचमा पनि त्यहाँ भिन्नता भएको छ। अनि हामी मानिस कसरी जज गर्न सक्छौ मानिसहरूको बीचमा कि यो चाहिँ राइट हो र यो रङ हो भन्ने कुरा प्रष्टै परमेश्वरको वचनमा भनिएको छ। हामी मानिस कमजोर छौ, हामी मानिस गल्ती गर्ने साधारण हौ। गल्ती नगर्ने त परमेश्वर मात्रै हुनुहुन्छ। हामी त पार सिक्दै जाँदै परमेश्वरको शरणमा जाँदै पश्चाताप गर्दै फर्किएका जातिहरू हौ। त्यो कारणले गर्दाखेरि चाहिँ गल्ती नै हुँदैन। आमाले बुवाले आफैले पाएकोहरूले मात्रै प्रेम गर्नुहुन्छ। फेरि त्यसो भन्दैमा आफ्नो आमा बुवाले प्रेम गर्नुहुन्न भनेको होइन। कहिलेकाहीँ साक्षै आमाबाट पनि गल्ती हुन सक्छ, भेदभाव हुन सक्छ। मानिस हो, उसले पनि राम्रै गर्न सोचेको होला तर गलत हुन सक्छ। त्यही कुरा अर्को स्त्रीले गर्यो भने चाहिँ अर्काको बच्चा अर्को आमा यो खालको ट्यागहरू लाग्छ कि अहिले पनि समाजमा। कति दुःख लाग्दो कुरा छ तपाईँहरूको विषयमा मैले हाँगारको विषयमा कुराकानी गरेँ। समाजले यस्तो मेन्टालिटी बनाइदिएको छ नि हामीलाई, यो कुरा त गलत हो भनेर हामीले छापै लगाइदिएका छौँ कि। अर्को स्त्रीले त अर्को बच्चाहरूलाई प्रेमै गर्न सक्दैन भनेको छौँ हामीले। हेर्नुहोस् त समाजमा यति धेरै चिल्ड्रेन होमहरू खुलिरहेको छ त। बच्चाहरू व्यवहारसीय अवस्थामा भएको अथवा अव्यवस्थित हुनुभएको अथवा कारणवश आफ्नो बुवा मम्मीले हेर्न नसक्नु भएको बच्चालाई हेरिरहनु भएको छ त। उहाँहरूले एउटा बच्चाको अवस्थालाई स्वीकारिरहनु भएको छ। आफ्नै आमाले त भेदभाव गर्छ अथवा कुनै समयमा उसले त गल्ती गर्छ भने यदि धेरै बच्चाहरू हेर्ने क्रममा जोबाट पनि गल्ती हुन सक्छ नि। मलाई एउटा मैले एउटा स्टोरी अथवा एउटा न्यायको विषयमा पढेको थिएँ कि, अनि त्यो समय मलाई त्यो कुराले एकदम मन छोएको थियो। हामी चाहिँ कतिपटक फलानुले गल्ती गर्यो, फलानु भएर चाहिँ गल्ती गरेको, जस्तो उदाहरणको लागि यो चाहिँ केटी भएको कारणले गर्दा यो हुन गयो, पाप हुन गयो, अथवा यो पुरुष भएको कारणले गर्दा पाप हुन गयो, यो फलानी भएको कारणले गर्दा फलानु भएको कारणले गर्दा चाहिँ पाप भयो भन्छौ अरे के। तर गल्ती चाहिँ के हो भन्ने कुरा चाहिँ हामी हेर्दैनौँ रे के। फलानुबाट योबाट त्योबाट भन्छौँ रे, गल्ती चाहिँ के हो र कसबाट भएको हो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो रे के। यसमा गल्ती अनि कुनै पनि कुरा भनेको जेन्डरले गर्दैन अरे के, यो चाहिँ मानसिकताले गर्छ अरे, यो चाहिँ परिस्थितिले गर्छ अरे, यो चाहिँ कसले गर्यो भन्ने थाहा छैन तर उसको ऊ जसले पनि गर्न सक्छ अरे क्या गल्ती भन्ने कुरा। यो जेन्डरले यो मापन गर्दैन अरे। त्यो कारणले गर्दाखेरि चाहिँ यो एकदमै महत्त्वपूर्ण कुरा छ। भाइ फुटे गबार लुटे भन्ने हो नेपाली उखान छ होइन। रेबिकाको परिवारमा सान्दर्भिक देखिन्छ त्यहाँनिर। हेर्नुहोस् त आमाले गरेको निर्णयको कारणले गर्दा दाजुभाइ कति लामो समय भाग्नु परेको छ। उनीहरूलाई पाउने आफ्नै आमा हो नि। म मेरो होइन त्यो प्रश्न मेरो मम्मीसँग पनि कहिलेकाहीँ गर्ने गर्थेँ कि, यो यस्तो पनि हुन्छ अथवा भनौँ कति माया लाग्छ तपाईँलाई आफ्नो सन्तानको, बराबरी लाग्छ अथवा कम घटी कमी लाग्छ भने। यो एकदमै सुन्नु नहुने प्रश्न हो। तर मैले जब बाइबल पढ्दै थिएँ भर्खर भर्खर परमेश्वरको वचन पाउँदै थिएँ, यो घटनाले मलाई एकदमै मनमा छोएको थियो कि, साँच्चीकै यो हुन्छ भनेर मैले सोधेकी थिएँ यो प्रश्न। अनि यो प्रश्न सोध्नु गलत रहेछ भन्ने कुरा मैले पछि थाहा पाएँ। हुन त एउटा बच्चामा एउटा क्युरियोसिटी आउनु नर्मल पनि हो, यो नहुनु पर्थ्यो यो भयो। यसबाहेक आफ्नो मनपर्ने छोराको लागि एउटी आमा जुनसुकै मूल्य चुकाउन पनि तयार हुँदी रहेछन्।
एउटा प्रसंगमा रेबिकाले छल गरेर जेठा छोरा इसाबले पाउनुपर्ने सबै आशिष उनका मन पर्ने छोरा याकुबको पोल्टामा पार्न सफल भएकी थिइन्। रेबिकाको झूट बोल्ने र आफ्ना पतिलाई धोका दिने कदम सोरेयाना गलत छ भनेको 100% नै गलत छ। तथापि मानिसहरूका गलत निर्णयले परमेश्वरका योजनाहरूलाई विफल पार्दैन र परमेश्वरले हाम्रो पापको बावजुद आफ्नो दया र बुद्धिद्वारा अन्तत आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ उत्पत्ति 50 को 20 हामी देख्न सक्छौ। त्यो गल्तीमा दुईवटा बच्चा निर्दोष छन्। लोभ सबैलाई लाग्छ होइन, आमाले चाहिँ बढी मलाई माया गर्नुहुन्छ भन्छ कि कतिजना सन्तानले, मलाई चाहिँ बुवाले धेरै माया गर्नुहुन्छ भन्छ कतिजनाले। यो घटनालाई पढ्दै गर्दा हो जस्तो पनि लाग्छ, फेभरेट बच्चाहरू पनि हुँदो रहेछ, कतिवटा केस होला, कतिवटा हुनसक्छ। मानिसको त कुनै 100% स्योरिटी नै छैन कि त्यो एउटा हुनै छैन। एउटा दुधे बालकले एउटा आमालाई छोड्न सक्छ तर म तलाई छोड्न सक्दिनँ, अथवा भनौ त्यो खालको मानिस र परमेश्वरको कम्पेरिजन नै छैन कि। मानिस चाहिँ फेरि कामै नलाग्ने चाहिँ होइन, परमेश्वरले जिम्मा चाहिँ फेरि मानिसलाई नै दिनुभएको छ नि सन्तानको। तर हामीले सिक्दै जानु पर्यो कि परमेश्वरको बुद्धिलाई प्रयोग गर्दै जानु पर्यो। हाम्रो आफ्नो बुद्धि र विवेक चाहिँ प्रयोग गर्नु भएन। यस्तो भएको छ भने तपाईँले एकचोट विचार गर्नुहोस्। अत मानवीय त्रुटिका बावजुद पनि परमेश्वरको सार्वभौमिकता र उहाँको प्रतिज्ञाहरू पूरा गर्ने परमेश्वरको बारेमा हामी रेबिकाको जीवनबाट राम्रोसँग बुझ्न सक्छौं। प्रेरित पावलले रोमीहरूलाई लेखेको पत्रमा रेबिकाको गर्भमा रहेका जुम्ल्या सन्तानको उदाहरण दिँदै परमेश्वरको सार्वभौमिक र चयनको उद्देश्य र मानव इतिहासमा यसको प्रभावलाई पुनः पुष्टि गरेका छन्। रोमीको पुस्तकमा हामी देख्न सक्छौं र रेबिकाको देहान्तको विषयमा अधिक विवरण छैन, तर प्रारम्भमा रेबिकाको कहानी मिठो भए तापनि उत्तरार्धमा चाहिँ उनको जीवनले तितो अन्त्य बेहोर्नु परेको पनि हामी देख्न सक्छौं। उनलाई सारा र अब्राहम सँगैको चिहानमा राखिएको थियो। उत्पत्ति 39:29-31 रेबिकाको कथा परमेश्वरको भलाइले भरिएको छ। उनी कुनै विशिष्ट महिला थिइनन्, उनी केवल पितृसत्तात्मक समाजमा बाँचेकी एक साधारण बुहारी मात्र पनि थिइन्। एउटा किसिमले एउटा असल एउटा कुरा पनि देखिन्छ, तर स्वर्गका परमेश्वरले तिनको दुःख कष्टलाई मा तिनलाई देख्नुभयो, परमेश्वरले तिनको खाँचो पूरा गर्नुभयो र तिनका छोरालाई आशिष दिनुभयो, किनभने तिनीहरूद्वारै परमेश्वरले आफ्नो मुक्तिको योजना पूरा गर्दै हुनुहुन्थ्यो। रेबिकाको जीवनीले चाहिँ हामीलाई सम्झना दिलाउँछ कि परमेश्वरले सधैँ आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ। परमेश्वरलाई धन्यवाद होस् जसले रेबिका जस्तै स्त्रीलाई प्रयोग गर्नुभयो र हाम्रो लागि उहाँको अद्भुत चरित्र चाहिँ स्पष्ट गर्नुभयो। रेबिकालाई प्रयोग गर्ने परमेश्वरले तपाईँ र मलाई पनि प्रयोग गर्नुहुन्छ। हामी कतिपटक समाज देखेर निराश हुन्छौँ क्या, व्यक्तिहरू देखेर निराश हुन्छौँ, ए त्यो गर्नेलाई त्यस्तो परमेश्वरले आशिष दिइरहनु भएको छ, होइन भेदभाव गर्ने स्त्रीको परिवारमा आशिष छ, मेरो आमाले मलाई माया गर्दैन तपाईँ, मेरो बुवाले यो गर्नुहुन्न, होइन यस्तो स्त्री त्यस्तो स्त्री हामी केलाइरहेका हुन्छौँ। हामी मानिस हौ, हामीमा कमजोरी छ भन्ने कुरा तपाईँ छोराछोरीले पनि र तपाईँ बुवा मम्मीले पनि स्वीकार्नुपर्छ। तर त्यसो भन्दैमा परमेश्वरले तपाईँ र मेरो जीवनमा देख्नुभएको प्रतिज्ञा देख्नुभएको योजना विफल पक्कै पनि बनाउनुहुन्न, उहाँले पूरा गर्ने हरदम प्रयास गर्नुहुन्छ। कतिपटक हाम्रो कारणले गर्दा हाम्रो बुद्धि विवेकलाई प्रयोग गर्न गरेकोले गर्दा ढिला चाहिँ हुनसक्छ। यो समय एउटा गीतको साथमा तपाईँ आगा दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। आज मैले तपाईँहरूको बीचमा रेविकाको जीवनबाट केही उत्साह दिने प्रयास गरी कार्यक्रमको अन्तमा छु। म तपाईँहरूलाई अन्तमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ, हामी के सोध्छौं भन्दाखेरि चाहिँ, बुवा मम्मी हुने बित्तिकै उहाँहरू चाहिँ एकदम पर्फेक्ट हुनुपर्छ, अनि उहाँहरूले चाहिँ गल्ती नै गर्नु हुँदैन, उहाँहरूले चाहिँ सबै कुरा असल गर्नुपर्छ, हामीले जे जे भन्नु त्यही गर्नुपर्छ, अनि उहाँहरूबाट चाहिँ केही नै मिस्टेक हुनु हुँदैन। तब उहाँहरू चाहिँ यस्तो हुनुपर्छ कि भनौँ न हामीले खोजेको जस्तो हुनुपर्छ, अथवा उहाँहरूको इच्छा आकांक्षा नै हुँदैन भने जस्तो हामी सोच्छौँ कि हाम्रो सबै भनौँ न उहरू चाहिँ इच्छाहरू उहाँहरूबाट पूरा हुनुपर्छ, अनि उहाँहरू चाहिँ सक्नुपर्छ भन्ने खालको पर्फेक्ट हामी खोज्छौँ कि। परमेश्वरको वचन पढेका मानिसहरू हामी, उहाँहरू पनि परमेश्वरको सन्तानहरू हो। उहाँहरू पनि कुनै समय तपाईँ र म जस्तै सन्तान छोराछोरी हुनुहुन्थ्यो, उहाँहरूलाई पनि त्यसरी नै उहाँको बुवा मम्मीले एउटा भनौँ न जिम्मेवारीमा हुर्काउनु भएको थियो, प्रेम गर्नुभएको थियो, अनि उहाँहरूको पनि इच्छा र आकांक्षाहरू हुन्छन्। उहाँहरूको जीवनमा पनि परमेश्वरको उद्देश्य छ, उहाँहरू पनि मानिस हो, उहाँहरूबाट पनि कमजोरीहरू हुन सक्छ। आज कति धेरै सन्तानहरू हुर्किसके पछाडि आफ्नो बुवा मम्मीको उद्देश्यहरू अथवा इच्छाहरू पूरा गरिदिनु भएको छ कि, कतिजनालाई मेन्टल्ली फिजिकल्ली स्पिरिचुअल्ली एकदमै सपोर्ट गर्नुभएको छ भने, कतिजना बच्चाहरूले चाहिँ दोष मात्रै पनि लगाइरहनु भएको छ, मेरो बुवाले गर्दा, मेरो मम्मीले गर्दा, उहाँहरूले नमिलिदिएर अथवा यो गरिदिएर त्यो गरिदिएर उहाँहरूले गरिदिएको भए अनि मलाई गाह्रो हुँदैन थियो, त्यो हुँदैन थियो, यो हुँदैन थियो भन्ने गर्छौँ हामी। उहाँहरूलाई पनि परमेश्वर दिनुभएको एउटा जिम्मेवारी हो भने हामीलाई पनि त्यो जिम्मेवारी भोलिको दिनमा दिनुहुन्छ। आजको छोराछोरी भोलिको बुवा मम्मी हुनुपर्छ, अनि आफू त्यही छोराछोरी फेरि बुवा मम्मी हुँदा उसले पनि त त्यो भूमिका निभाउनुपर्छ। बाइबलले परमेश्वरको वचनले प्रष्टै भनेको छ, मानिसबाट गल्ती हुन्छ, मानिस कमजोर छ, मानिस सबै थोक होइन, मानिसले सबै थोक गर्न सक्दैन। त्यो कारणले गर्दा हामीले चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ परिवारमा आमा बुवाहरूको बीचमा छोराछोरीको बीचमा खोज्ने एउटै कुरा भनेको चाहिँ परमेश्वरलाई हो। सबै कुरा परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ। हामीलाई लाग्छ कहिलेकाहीँ म मेरो छोराछोरीको लागि सब थोक हो, म भइनँ भने केही पनि हुँदैन, म रहन भने मेरो छोराछोरी केही पनि होइनन्, म भइनँ भने मेरो बुवा मम्मी केही पनि होइन भन्छौँ हामी। तपाईँको प्रेम जायज हो, ठिक हो, तपाईँको सोच, तर परमेश्वरको वचनलाई हामी हेर्छौँ भने परमेश्वरले यो संसारमा ल्याउन चाहिसके पछाडि, परमेश्वरको उद्देश्यमा आइसके पछाडि, हामी भाउँ नभाउँ, हामी जेसुकै गरौँ, तर हाम्रो परमेश्वरले त्यो व्यक्तिलाई प्रोटेक्ट गर्ने, त्यो व्यक्तिको जीवनमा उद्देश्य राखिदिनु भएको छ। हरेकको जीवनमा उद्देश्य छ नि। कहिलेकाहीँ आफूलाई म सबै थोक हो भन्ने लाग्छ, तपाईँ सबै थोक होइन, तपाईँले सबै थोक गर्न सक्नुहुन्न, चाहेर पनि गर्न सक्नुहुन्न। तपाईँको मन हुनु त एकदम राम्रो कुरा हो, तपाईँले विचार गर्नु राम्रो कुरा हो। त्यो कारणले गर्दा कहिलेकाहीँ हामी कतिवटा कुराबाट निस्किन सक्दैनौँ, कतिवटा कुराहरू हामी गर्न सक्दैनौँ, दुखित हुन्छौँ कि आफूले आफूलाई सबै थोक सम्झिएको कारणले गर्दा। त्यो कारणले गर्दा सबै थोक परमेश्वरमा समर्पण गरौँ, सबै थोक परमेश्वरलाई दिउँ। उहाँ हुनुहुन्छ तपाईँ अभिभावकलाई पनि समेट्ने, तपाईँको बच्चा, तपाईँको फ्यामिलीलाई समेट्ने, हामी सबैजनालाई समेट्ने। हामीलाई त केही पनि थाहा छैन पछि एकछिन पछाडि के हुन्छ भन्ने कुरा, हाम्रो परमेश्वरलाई सबै थाहा छ र त हामीलाई संसारमा ल्याउनु भएको छ। सर्वे सर्वा तपाईँ र म होइन, हामी एउटा मेडिएटर मात्र हौ। हामी जहिलेसम्म सक्छौँ र जहिलेसम्म परमेश्वरको उद्देश्य हाम्रो जीवनमा योजना छ, परमेश्वर चाहनु भयो भने म यो गर्छु भन्ने उद्देश्यको साथ हामी जिउँ भन्ने उत्साह म तपाईँलाई दिन चाहन्छु। र रेबिकाको जीवनबाट सिक्ने पाठ पनि यो हो जस्तो मलाई लाग्छ। नि हामी पर्फेक्ट छैनौँ, अभिभावक भयौँ भन्दैमा पर्फेक्ट छैनौँ, र बच्चाहरूले पनि यो कुरा नसोचौँ, अभिभावकहरूले पनि नसोचौँ, परमेश्वर पर्फेक्ट हुनुहुन्छ यो कुरामा चाहिँ ढुक्क हौ भन्दै आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। अर्को हप्ता यस्तै कुराकानी म तपाईँहरूको बीचमा गर्नेछु। आजलाई पनि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। दैवसी नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो एसई पनि सकियो,
6: मेरो प्लस टू को एक्जाम पनि सकियो,
7: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
8: गुड न्युज एफएम ले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
9: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
10: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
9: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
10: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी, म पनि 12 वर्षमा बेची, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
13: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
15: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: हो र, म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
15: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मिसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
15: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9855109625, 9855109625 र 9862242010, 9862242010।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
18: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
19: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
20: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
3: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: जयमसी, नमस्कार। म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
2: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ।
3: मर्सी बुटिक कलेक्शन, थासिकेल, ललितपुर।
4: नेपाली दौरा सुरुवाल साथै विभिन्न जातिका कल्चरल पोसाकहरू भाडामा पाउनुको साथै अर्डर अनुसार बनाई देश विदेशमा बिक्री वितरण पनि गरिन्छ।
3: प्रोप्राइटर सरिता थापा, मोबाइल 9849972171, 9849972171 र 9810064449, 9810064449।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सम्पर्क राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफमा आदरणीय श्रोता कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफ लिएर प्राविधिक मित्र सन्ध्या र म ब्रह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईलाई कार्यक्रममा साथ दिनेछौं र तपाईले पनि हामीलाई कार्यक्रम मा फोन गरेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा भने म तीनवटा प्रश्न राख्ने गर्छु र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ म गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछु र विजेता प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी बुट्टी होमले हजुर मर्सी बुटिक होमलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु लामो समयदेखि गुड न्यूज एफएमलाई उहाँले प्रार्थना सहित सहायता पनि गरिराख्नु भएको छ गिफ्ट ह्याम्परको लागि धन्यवाद र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबको आजको प्रश्न यस प्रकार रहेको छ यसो रुनुभयो भने बाइबलको कुन पुस्तकमा लेखेको छ अध्याय र पद सहित भन्नुहोस् दोस्रो प्रश्न हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ हाम्रो नागरिक स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ तेस्रो प्रश्न पहिलो पत्रुस एकको सोह्र पदमा के उल्लेख गरिएको छ पहिलो पत्रुस एकको सोह्र पदमा के उल्लेख गरिएको छ हजुर यो तीनवटा प्रश्न तपाईँको निम्ति कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ गोरा प्रथाबाट हामी विजेता पक्कै पनि बनाउनेछौं र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी बुट्टे खोमले र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646 हजुर अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

0: यो अर्थपूर्ण भजन पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो सर,
0: जय म श्री पम्फाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु पम्फाजी। अनि तपाईँ के छ नयाँ नौलो?
1: ए सबै नयाँ छ नि हजुर, आजको दिन पनि देख्ने मौका दिनुभयो परमेश्वरले, आजको दिन पनि आइथपिदिनु भएको छ, अनि परमेश्वरको सेवाको संगति गर्ने मौका समय दिनुभयो, हजुरसँग कुराकानी गर्ने यो हाम्रो प्रश्न त तपाईँको जवाफमा कार्यक्रममा भाग लिने मौका समय मैले पाएँ, अनि सबै नयाँ हो नि हजुर।
0: हजुर एकदमै एकदमै धन्यवाद। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ यतिखेर हजुर?
1: प्रश्न राखिबस्छु नि हजुर, उत्तर दिने प्रयास गर्नेछु।
0: यीशु रुनुभयो भने बाइबलको कुन पुस्तकमा लेखेको छ?
1: यौना 11:35 पदमा।
0: हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ?
1: फिलिपी 3:20।
0: पहिलो पत्रुस 1:16 पदमा के उल्लेख गरिएको छ?
1: किनभने यो लेखिएको छ तिमीहरू पवित्र हो किनभने म पवित्र छु भनेर लेखिएको छ।
0: धेरै धेरै धन्यवाद, अन्तिमसम्म कार्यक्रम सुनेर साथ दिनुहोला। अहिलेलाई हामी छुटौ। जय मसी। उहाँ हुनु त पम्फा रोक्काजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770755 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हजुर,
0: जय मसी। उत्तमजी आरामै हुनुहुन्छ?
2: हजुर म सन्चै छु, तपाईँलाई कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर। अनि हजुरको खाना भयो?
2: हजुर मैले भर्खर खाना खाएँ।
0: ए हजुर हजुर। उत्तमजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ यतिखेर?
2: प्रश्न राख्दै जानुभयो भने म जवाब दिँदै जाउँला।
0: यसो रुनुभयो भने बाइबलको कुन पुस्तकमा लेखिएको छ?
2: सुसमाचार युहन्ना 11:35 पद।
0: हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ? पहिलो पत्रुस 1:16 पदमा के उल्लेख गरिएको छ?
2: किनभने यो लेखिएको छ तिमीहरू पवित्र हो किनभने म पवित्र छु।
0: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनुहोला। अहिले हामी छुटौँ है त।
2: हस्
0: धन्यवाद। जय मसी। उहाँ हुनुहुन्थ्यो उत्तम सेवाकोटीजी, अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

निकै नै अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ तिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा मैले तपाईँको निम्ति तीनवटा प्रश्न राखिरहेको छु र पहिलो प्रश्न रहेको छ यसो रुनुभयो भने बाइबलको कुन पुस्तकमा लेखेको छ अध्याय र पद सहित भन्नुहोस् र दोस्रो प्रश्न हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ र तेस्रो प्रश्न पहिलो पत्रको 16 पदमा के उल्लेख गरिएको छ। हजुर यो तीनवटा प्रश्नको सही जवाब दिनुभयो भने तपाईँले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी पुट्टी खोमले र मर्सी पुट्टी खोमलाई पनि धेरै धेरै धन्यवाद र फोन गर्नुहोस् हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244446 9800244446। हजुर अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: मर्सी बुटिक कलेक्शन थासिकेल ललितपुर
1: नेपाली दौरा सुरुवाल साथै विभिन्न जातिका कल्चरल पोसाकहरू भाडामा पाउनुको साथै अर्डर अनुसार बनाई देश विदेशमा बिक्री वितरण पनि गरिन्छ।
0: प्रोप्राइटर सरिता थापा मोबाइल 9849972171 9849972171 र 9810067449 9810067449।
2: यो अर्थपूर्ण भजन र छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी धर्म विनोद बरालजी, एकदम ठिकठाक छु
3: तपाईँ?
2: हजुर एकदमै एकदमै मजाले। हजुरले अनि के छ हजुरको नयाँ नौलो?
3: ठिकै छ, अहिले ड्युटीमा हो।
2: ए, ड्युटीमा हुनुहुन्छ। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
3: म जवाब दिन्छु होला।
2: हुन्छ, सुरु गर्नुहोस्।
3: एक एघार 35, दुईको फिलिपी 3:20,
2: हजुर,
3: तिनको किनभने यो लेखेको छ तिमीहरू पवित्र हो किनभने म पवित्र छु।
2: कार्यक्रम सुन्दै रहनु होला धर्म विनोद परालजी, अहिलेलाई छुटौं।
3: धन्यवाद।
2: चाहिँ मसी धर्म विनोद परालजी हुनुहुन्थ्यो, हामीलाई पाटनबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जयमसी हजुर।
2: जयमसी हजुर, चन्द्रमायाजी
4: हजुर
2: आरामै हुनुहुन्छ?
4: हजुर म आराम छु।
2: तपाईँको त खाना भएको छैन?
4: होइन सर, खाना खाएर बलियो भएर हजुरको बलियो
2: भएर। ए हजुर हजुर, भनेपछि कसैले आज तपाईँलाई लडाउने वाला छैन? भनेपछि बलियो हुनु भएको छ है? हुन्छ, सधैँ बलियो हुनुहोस्।
4: हेलो हेलो, जयमसी हजुर।
2: जयमसी हजुर, चन्द्रमायाजी
4: हजुर
2: आरामै हुनुहुन्छ?
4: हजुर म आराम छु।
2: तपाईँको

0: भाषा
1: हो हजुर हजुर भनेपछि त मलाई त सबैले लडाउनु होला जस्तो छ. प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? यीशु रुनुभयो भन्ने बाइबलको कुन पुस्तकमा लेखेको छ?
0: सुसमाचार यूहन्ना 35:11
1: 35. हाम्रो नागरिकता स्वर्गमा छ भन्ने बाइबलमा कहाँ उल्लेख गरिएको छ? पहिलो पत्रुस 1:16 के उल्लेख गरिएको छ?
0: किनभने यो लेखिएको छ तिमीहरू पवित्र हौ किनभने म पवित्र छु
1: तिमीहरू पनि पवित्र हौ भन्नुभएको छ. हजुर, धेरै धेरै धन्यवाद चन्द्रमायाजी, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौँ.
0: हुन्छ,
1: धन्यवाद. जय मसी. चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने यो समय तपाईँको निम्ति हो. तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ. के थाहा, आजको विजेता तपाईँ नै पो हो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी बुटिक होमले. भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो, कोही मित्र त हुनुहुन्थ्यो तर बाहिरको जानकारी मैले पाइसकेको छु. यतिखेर भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ. भन्दै थिए कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो, जय मसी. हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर, म सानो नगरकोटी परिचय भएर.
1: सानो नगरकोटीजी आरामै हुनुहुन्छ?
2: हजुर, आरामै छु. हजुर,
1: म पनि एकदमै ठिकठाक छु. हजुर, अनि हजुरको खाना भयो?
2: हजुर, खाना भइसक्यो.
1: हजुर हजुर, सानोजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
2: म जवाब दिन्छु सर.
1: हुन्छ, सुरु गर्नुहोस्.
2: पहिलो प्रश्न छ यूहन्ना 11:35 पर. दोस्रो प्रश्न छ फिलिपी 3:20.
1: हजुर,
2: तेस्रो प्रश्न छ किनकि यो लेखिएको छ तिमीहरू पवित्र हौ म पनि पवित्र छु.
1: हजुर, धेरै धेरै धन्यवाद सानुजी, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटाउँ. हुनुहुन्थ्यो सानो नगरकोटी जी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो. र अहिलेलाई मैले राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा.

0: मर्से बुटिक कलेक्शन थासिकेल ललितपुर।
1: नेपाली दौरा सुरुवाल साथै विभिन्न जातिका कल्चरल पोसाकहरू भाडामा पाउनुको साथै अर्डर अनुसार बनाई देश विदेशमा बिक्री वितरण पनि गरिन्छ।
0: प्रोप्राइटर सरिता थापा, मोबाइल 9849972171, 9849972171 र 9810067449, 9810067449।
2: यो छोटो व्यापारिक विश्राम पछि अनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ देखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तीनवटा प्रश्न तपाईँको निम्ति मैले पस्किरहेको छु र पहिलो प्रश्न रहेको छ, सुरु नै भयो भने बाइबलको कुन पुस्तकमा लेखिएको छ अध्याय र पद सहित भन्नुहोस्। दोस्रो प्रश्न, हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ। तेस्रो प्रश्न, पहिलो पत्रुस 1:16 के उल्लेख गरिएको छ। पहिलो पत्रुस 1:16 के उल्लेख गरिएको छ। हजुर, यो तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा राखिरहेको छु र कार्यक्रमको एउटै उद्देश्य हो कुनै पनि बेला कसैले तपाईँलाई प्रश्न सोध्यो भने त्यसको सही जवाब सहज तरिकाले दिन सकियोस् भनेर पनि हो, किनभने कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब दिन सकेन भने हामी अप्ठ्यारोमा पर्छौं। त्यो परिस्थिति त्यो समय नआओस् भन्नैकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाब। र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244446, 9800244446। हजुर, यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु, कार्यक्रममा केही छैन। अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यता काठमाडौँ गर्ल्सको कुमारी क्लबबाट सात्विक फुलदेल बोल्दैछु।
0: अलिक हजुरको नाम बुझिन मैले।
1: सात्विक फुलदेल।
0: सात्विक फुलदेल
1: हजुर।
0: सात्विक जी होइन?
1: हजुर।
0: सात्विक फुलदेल
1: हजुर।
0: हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दैछु।
0: अनि प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
1: प्रश्न राख्नुहोस् न।
0: यसो रुनुभयो भने बाइबलको कुन पुस्तकमा लेखिएको छ?
1: सुसमाचारको 11:35 पदमा।
0: हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ?
1: फिलिपी 3:20 पद।
0: पहिलो पत्रुसेको 16 पदमा के लेखेको छ?
1: किनभने यो लेखिएको छ कि तिमीहरू पवित्र हो किनभने म पवित्र छु।
0: हजुर, कार्यक्रम सुन्दै रहनुहोला, अहिलेलाई हामी छुटौँ।
1: धन्यवाद।
0: हस् धन्यवाद। सात्विक फुलदेवजी हुनुहुन्थ्यो, हामीलाई साथ दिनुभयो त्यो कार्यक्रममा, र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98024646 98024646। के त आजको विजेता तपाईँ नै पो हो कि? अझै पनि हामीसँग समय छ, हजुरले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हजुर, जय मसी।
0: जय मसी हजुर, कहाँबाट?
2: चित्र मगर।
0: ए चित्रजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु। अनि खाना खाइसक्नु भयो? तपाईँ त अब कुकम्यान पनि हो होइन, त्यो भएर खाना त बेलामा खानुपर्छ होइन? पहिले आफू खाने अनि अरूलाई खुवाउने नि होइन? चित्रजी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर, ओके। यसो रुनु भयो भने बाइबलको कुन पुस्तकमा लेखेको छ? हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ? पहिलो पत्रुसेको 16 पदमा के उल्लेख गरिएको छ?
2: तिमीहरू पवित्र हो किनभने म पवित्र छु।
0: ओके, कार्यक्रम सुन्दै रहनुहोला, अहिलेलाई छुटौँ हामी। हस् धन्यवाद। जय मसी। चित्र मगर्जी हुनुहुन्थ्यो, भक्तपुरबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। अझै पनि थोरै समय हामीसँग छ, तपाईँलाई यो मौका म दिनै चाहन्छु। कतिले गुनासो गर्नुहुन्छ, कति कोसिस गर्दा गर्दा पनि फोन लागेन भन्नुहुन्छ, तर लाग्छ है, फोन गर्नुहोस् है। अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यतिखेर हामीसँग अन्तिम श्रोता हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्न चाहन्छु। हेलो
1: हेलो हेलो,
0: कोही मित्र त हुनुहुन्थ्यो तर उहाँ पाइसक्नु भएको छ, केही छैन। र अन्तिम चोटि प्रश्न, यसो रुनुभयो भने बाइबलको कुन पुस्तकमा लेखिएको छ? हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ? पहिलो पत्रुसेको 16 पदमा के उल्लेख गरिएको छ? हजुर, अब भने म फोन कल लिने छैन, अब एउटा गीत राख्न चाहन्छु, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

आदरणीय श्रोता, अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर नै आइसकेका छौं र कार्यक्रममा आउनु प्रश्न तपाईँको जवाबमा जो जतिले फोन गरेर साथ दिनुभयो धेरै धेरै धेरै धन्यवाद भन्न चाहन्छु र फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु र यसको जवाब यसो रुनुभयो भने बाइबलको कुन पुस्तकमा लेखिएको छ अध्याय र पद सहित भन्नुहोस् भनेको थियो योहन्नाको पुस्तक 11:35 पदमा हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ फिलिपी 3:20 पदमा पहिलो पत्रुस 1:16 पदमा के उल्लेख गरिएको छ तिमीहरू पवित्र हौ किनकि म पवित्र छु सबैले यसको सही जवाब दिनुभयो धेरै धेरै धेरै धन्यवाद र अब तपाईँले लगभग हामीलाई 9 जनाले फोन गरेर साथ दिनुभयो अब 9 जनालाई नै विजेता त बनाउन सकिन्न तर 1 जनालाई विजेता मैले बनाउनु पर्ने हुन्छ गोला प्रथाबाट आजको विजेताको नाम रहेको छ पम्फा रोका पम्फा रोकाजी बधाई छ तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्न चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु 1 घण्टाभरि हामीलाई प्राविधिक कक्षामा रहेर सहायता पुर्याउनु भयो यसको लागि पनि धेरै धेरै धन्यवाद र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने मर्सीपुटी कमलाई पनि धेरै धेरै धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि बिदा हुन्छु धन्यवाद जय मसी नमस्कार

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: साँचो इसाई धर्म एउटा सम्बन्ध हो। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको अंक 10 यहाँहरूलाई स्वागत छ। प्रिय हो, आज म तपाईलाई तपाईँको विश्वासको बारेमा धेरै महत्वपूर्ण कुरा बाँड्न चाहन्छु। यसमा यीशु ख्रीष्टसँगको तपाईँको व्यक्तिगत सम्बन्ध समावेश छ। साँचो क्रिश्चियन विश्वास भनेको धर्म होइन, यो केवल मण्डलीको सेवाहरूमा भाग लिने, भजन गाउने र अन्य सदस्यहरूलाई परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ भन्ने होइन। साँचो क्रिश्चियन विश्वास भनेको तपाईँ आफ्नो प्रभु येशूसँग स्थापित गर्नुभएको घनिष्ठ सम्बन्ध हो। धेरै मानिसहरू छन् जो वर्षौंदेखि मण्डली गइरहेका छन्। उनीहरूलाई मण्डलीको संस्कृति र अभ्यासहरूको बारेमा सबै कुरा थाहा छ, तर यी मानिसहरूले मुक्ति पाउँछन् भन्ने छैन। तिनीहरूमध्ये धेरैले येशूसँग कहिले व्यक्तिगत सम्बन्धमा अन्तर्क्रिया गरेका छैनन् र तिनीहरूले उहाँलाई आफ्नो जीवन निर्देशन गर्न पनि दिएका छैनन्। योनाको पुस्तक 10:27 यसरी लेखिएको छ, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्। प्रिय हो, तपाईँ स्विमिङ पूल भएको ठाउँमा जानुहुन्छ भन्दैमा तपाईँ पौडी खेल्ने व्यक्ति हुनुहुन्छ भन्ने होइन। तपाईँले समय बिताउन खोज्नु भएको वातावरणले तपाईँको आत्मिक स्थितिको सूत्र निर्धारण गर्दैन। केही मानिसहरूको लागि यसो केवल उनीहरूको जीवनमा एक प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ जसको बारेमा उनीहरू कुरा गर्छन्, तर त्यस्तो व्यक्ति होइन जससँग उनीहरूको घनिष्ठ सम्बन्ध वा व्यक्तिगत सम्बन्ध छ। तिनीहरू यसलाई पछ्याउँदैनन्। तिनीहरू धार्मिक रीतिरिवाजहरू पालना गर्छन् जसमा इसाई धर्मको सुन्दर छाप समावेश छ। साँच्चै नै आफ्नो प्रार्थनामा तिनीहरूले आफूले गर्न चाहेको काममा परमेश्वरलाई आशिष दिनुहोस् भनी बिन्ती गरिरहेका हुन्छन्। बरु हाम्रो प्रार्थना यस्तो हुनुपर्छ, हे परमेश्वर, म अहिले तपाईँको अगाडि नम्रतापूर्वक आउँछु। मेरो इच्छाको सट्टा तपाईँको इच्छा पूरा गर्न चाहन्छु। त्यसपछि तपाईँले येशूलाई सोध्नुपर्छ, तपाईँ मबाट के चाहनुहुन्छ। प्रकाशको पुस्तक 3:20 यसरी लेखिएको छ, हेर म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। फ्री हो, यसो तपाईँको हृदयको ढोका ढकढकाइरहनु भएको छ। उहाँ तपाईँले मण्डलीमा उहाँलाई भेट्न आउनु भएको मात्र चाहनुहुन्न, उहाँ तपाईँले हरेक दिन गरिराख्नु भएको सबै कुराको हिस्सा बन्न चाहनुहुन्छ। साँचो इसाई धर्म जीवनशैली हो, हप्तामा एक पटक उपस्थिति हुने मण्डलीको संगति मात्र होइन। काममा हुँदा तपाईँ आफ्नो काम गरिरहेको बेलामा येशूसँग कुरा गर्न सक्नुहुन्छ, उहाँसँग सधैँ र सबै ठाउँमा तपाईँ कुराकानी गर्न सक्नुहुन्छ। प्रिय हो, के तपाईँ येशूसँग संगति गर्न दिनमा समय छुटाउन तयार हुनुहुन्छ? तपाईँलाई यति धेरै प्रेम गर्ने प्रभुसँग कुराकानी गर्न जसले सो इच्छाले कष्ट भोग्नुभयो र तपाईँको पापको लागि त्यो क्रुसमा मर्नुभयो, येशूको अगाडि आफूलाई विनम्र बनाउनुहोस्। उहाँलाई तपाईँसँग बोल्न दिनुहोस् र तपाईँले गर्ने सबै महत्वपूर्ण निर्णयहरूलाई उहाँलाई मार्गदर्शन गर्न दिनुहोस्। यस संसारमा तपाईँको आत्मिक जीवन र भविष्यको सहस्राब्दी राज्यको तपाईँको आत्मिक जीवन पूर्ण रूपमा यसै कुरामा निर्भर गर्दछ। आजको सन्देशद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
6: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: मेरो एसई पनि सकियो,
6: मेरो प्लस टूको इक्जाम पनि सकियो,
7: म त खाली समय बिताइरहेछु, के गर्ने होला.
8: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ. यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
9: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्.
10: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ. सम्पर्क नम्बर
9: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755.
10: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला. छोटो अवधिको तालिम दीर्घकालीन फाइदा.
11: खै जन्म दर्ता दिनुहोस् त.
12: जन्म दर्ता गरेको छैन नि म्याडम.
11: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
12: हो र, मलाई त थाहा नै थिएन म्याडम.
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
12: पहिला कसैले भनेनन्?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
15: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
16: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्.
15: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्ड. हाम्रा सेवाहरू
16: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त.
15: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा.
16: चर्च, सोरुम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन.
15: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्.
16: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141. र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ. साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com.

0: म गायक अबराम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
3: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 98-13-18-91-65, 98-13-18-91-65।
4: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार 1-2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। कार्यक्रम मार्फत विशेष गरिकन हामी अन्ताक्षरी खेल्छौं, भजन गीतहरू गाउँछौं, गुनगुनाउँछौं र प्रभुको महिमा गर्दै आइरहेको छौं। कार्यक्रमका केही नियमहरू छ। जुन अक्षर तपाईँको भागमा पढ्न सफल हुन्छ त्यही अक्षरबाट शुरू हुने भजन गीतहरू तपाईँले गाउनुपर्ने हुनेछ। एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रमको अन्तिममा चाहिँ हामी एकजना श्रोतालाई विजेता पनि बनाउँछौं र उहाँले रिचार्ज कार्ड प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले। र सकभर तपाईँले एउटा कोरोस

अन्तरा सम्म गाइदिनु भयो भने अन्य श्रोताले पनि कार्यक्रममा सहभागिताको लागि समय प्राप्त गर्न सक्नुहुनेछ। यी सबै कुराहरूलाई मध्यनजर गर्दै आज पनि तपाईसँग कुराकानी गर्न, भजन गीतहरू गाउन, गुनगुनाउन र अन्ताक्षरीलाई अगाडि बढ़ाउन हामी एकदमै उत्साहित छौं। श्रोता फोन गरेर साथ दिन सक्नुहुनेछ। फोन गर्न एकदम दम तयार भएर बस्नुहोला। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु र यही गीतबाट तपाईँलाई म एउटा अक्षर पनि दिने भएको कारणले गर्दा अवश्य पनि गीत ध्यान दिएर सुन्नुहोला र फोन गर्न एकदमै दम तयार भएर बस्नुहोला। म भन्ने गीतपछि उपस्थित हुने नै छु।

0: यीशुको माया जालमा सबलाई पारन एकदमै तपाईँको लागि गीत राख्यौं हामीले र न अक्षर तपाईँको लागि राखेको छौ। अक्षर नबाट शुरू हुने गीत तपाईँले अब गाएर हामीलाई साथ दिन सक्नुहुनेछ र अक्षर नबाट थुप्रै भजन गीतहरू छन् र कुनै एउटा भजन गीत गाउनको लागि हाम्रो श्रोता आई पनि सक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसीह नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ? हेलो हेलो नैनाजी हुनुहुन्थ्यो र सायद उहाँको अलिकति नेटवर्कले साथ दिएन जस्तो लाग्यो मलाई। तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र फोन गर्नको लागि चाहिँ हाम्रो फोन नम्बर र वाट्सएप कल एकदमै खुला छ र हाम्रो टेलिफोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र 98-23-44-646 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय
0: मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु हजुरलाई।
0: हजुर, हामी पनि एकदमै आरामै छौँ र आज भजन गीतहरू गाउँदै प्रभुको महिमा गर्न तपाईँ तयार हुनुहुन्छ?
1: आमेन, हालेलुया, गर्न चाहन्छु।
0: र नैनाजीलाई कस्तो मिलेको, न अक्षर परेको छ नैनाजी।
1: हजुर, प्रभुको महिमाको निम्ति नबाट म भजन गाउन तयारी छु।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

प्रभु भन्छन् मेरो आत्माले अक्षर ल छोडिदिनु भएको छ। मिठो भजन गीतकार साथ दिनुभएको लागि धन्यवाद नैनाजी। र अहिलेलाई चाहिँ हामी छुटाउँ छै मसी। हजुर, हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र अक्षर ल तपाईँको लागि छोड्नु भएको छ र तपाईँले फोन गर्न सक्नुहुनेछ र फोन हाम्रो लाइन एकदमै खुला रहेको छ। अक्षर ल तपाईँको भागमा छ र ल अक्षरबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र त्यसको लागि चाहिँ अवश्य पनि तपाईँले हामीलाई फोन गर्नुहोला। हामी मिलेर अन्ताक्षरीहरू खेल्दै प्रभुको महिमा गर्दै आइरहेको छौ कार्यक्रम मार्फत र यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: जय मसी पम्फाजी, जय मसी। र एकदमै खुसी लाग्यो गीत सहित कार्यक्रममा प्रवेश गर्नुभएको छ। कस्तो हुनुहुन्छ तपाईँ? हजुर एकदम ठिक छौ हामी, तपाईँ कस्तो हुनुहुन्छ? र कार्यक्रम अन्ताक्षरीको सुरुवात सँगसँगै हाम्रो पम्फाजीले पनि अब मिठो गीत गाउनुहुनेछ भनेर हामी पनि उत्साहित छौ। र अक्षर ल छ तपाईँको भागमा, तयार हुनुहुन्छ?
1: हुन्छ, धन्यवाद। परमेश्वरको महिमा भएको
0: आमेन। सुरु गर्न सक्नुहुनेछ।

हुन् ऐ तलाल बग्ने खोलानी हाई हाई दुई दिने हाम्रो चोलानी यीशु

0: 在那त्यो न्याय पायो होला भन्दै हजुरलाई कामी
1: हजुर एकदमै न्याय पाए एकदमै न्याय पाए पम्फाजी हजुर तपाईँलाई पनि धेरै धेरै धन्यवाद आफूले रचना गर्नुभएको मिठो गीत गाउनु भएको छ र अहिलेलाई चाहिँ छुटौँ हामी पम्फाजी जय मसी हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो र अक्षर तपाईँको लागि छोड्नु भएको छ भने व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो हेलो जय मसी हजुर जय मसी कहाँबाट को बोल्दै हुनुहुन्छ कुवेतबाट एकचोटि नाम बताइदिनुहोस् न हजुर
0: मेरो नाम रुथ
1: मङ्गरा हजुर कस्तो हुनुहुन्छ तपाईँ हामी एकदमै आरामै छौँ र रुची आज फेरि पनि कार्यक्रममा सहभागिता जनाउनु भयो एकदमै खुसी लागेको छ हामीलाई र हामी कार्यक्रम मार्फत चाहिँ भजन गीतहरू गाउँछौँ त्यो पनि हाम्रो भागमा जुन अक्षर परेको छ त्यही अक्षरबाट सुरु हुने त्यही भएर तपाईँ तयार हुनुहुन्छ अक्षर रबाट भजन गीत गाउन
0: हजुर म यहाँ भजन खोज्दै पनि छु हजुरसँग बोल्दै
1: र अक्षरबाट एकदमै तपाईँले गाउन सक्नुहुनेछ
0: प्रभुलाई धन्यवाद हजुर यो समय दिनुभएको लागि धेरै धेरै धन्यवाद हजुर हजुरलाई सम्पूर्ण मण्डली परिवारलाई एउटा भजन मलाई याद आयो म यहाँ निकालिहाले सबलाई धन्यवाद
1: हुन्छ सुरु
0: गाउन सक्दैन कि हेरेरै गाउँ
1: भनेर एकदमै हेरेरै गाउन सक्नुहुन्छ
0: ल मेरो त आज त समय आउँदैन पो होला भनेदेखि एकजना सिस्टर बोल्दै हुनुहुन्थ्यो अनि म चाहिँ नयाँ नयाँ परे त्यो कारणले गर्दा अनि
1: यहाँनेरि
0: भजन खोज्दैछु प्रभुलाई धन्यवाद हुन्छ
1: रगतले
0: रगतले भजन गर्नेछ
1: है सक्नुहुनेछ

0: धेरै धेरै धन्यवाद रुचि, प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई छिटौँ हामी र हाम्रो रुत मङ्गरातीजी हुनुहुन्थ्यो, हामीलाई कुवेतबाट फोन गरेर साथ दिनुभएको थियो भने साह्रै मिठो उहाँले भजन गीत गाउनु भएको छ र अक्षर म तपाईँको लागि छोड्नु भएको छ र अक्षर मबाट शुरू हुने भजन गीत गाएर अब तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। र कोही हुनुहुन्छ व्हाट्सएप कलमा उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, फेरि पनि जय मसी।
0: हजुर, फेरि पनि जय मसी अनि स्वागत छ नैनाजी तपाईँलाई कार्यक्रममा।
1: हजुर धन्यवाद धेरै।
0: र अक्षर म छ तपाईँको भागमा, मबाट सुरु हुने भजन गीत अब तपाईँले गाउनु पर्ने हुनेछ। तयार हुनुहुन्छ?
1: हजुर
0: मबाट।
1: हजुर
0: सुरु गर्नुहोस्।
1: हेलो,
0: हजुर हजुर हजुर,
1: सुन्दैछु म, यहाँ पल्टाउनु चाहिँ खोजेको।
0: हजुर
1: मबाट भन्नुभयो कि भबाट भन्नुभयो? म भ सुने कि
0: मबाट। हजुर मायाको म।
1: ए
0: हजुर तयार हुनुहुन्छ?
1: मैले निश्चय गरेको सुराउँछु ल।
0: हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा।
1: मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा। साह्रै मिठो वाचन गीत गाउनुभयो नैनाजी, प्रभुले धेरै आशिष दिनुभएको होस्। र अहिले
0: विषय पनि राख्छु ल दिदी, मेरो घाँटी दुखिरहेको छ, हजुरहरूले प्रार्थनामा सम्झिदिनु होला।
1: हजुर हुन्छ, हामी अवश्य पनि
0: रमाउन यीशुमा मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा। धन्यवाद।
1: मैले निश्चय

0: त्यही हुनुहुन्छ, उहाँलाई हामी स्वागत गर्न चाहन्छौ। हेलो
1: हेलो, जय मसी हजुर।
0: जय मसी साराजी, जय मसी। कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै ठिक ठाक, प्रभुको अनुग्रहले हजुरहरूको प्रार्थना।
0: हजुर, प्रभुलाई महिमा भएको साराजी। र म अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
1: एकदमै, म अक्षर हो।
0: हजुर हजुर, म अक्षर छ तपाईँको भागमा। हाम्रो
1: म गाउँछु नि हजुर।
0: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: हुन्छ
1: संसारमा अरू केही थोक चाहिँदैन। साह्रै मिठो भजन गीत गाउनु भयो साराजी। हजुर हुन्छ, धन्यवाद। यसलाई छुटौँ हामी। जय मसी,
0: जय
1: मसी। हजुर, हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो, न अक्षर तपाईँको लागि छोडिदिनु भएको छ। साह्रै मिठो भजन गीत गाउनु भयो, म हो यीशुको, औ यीशु मेरो, संसारमा अरू केही थोक चाहिँदैन। र अवश्य पनि हामीले यीशुलाई पाइसकेको छौँ, हामीले सबै थोकहरू पाइसकेको छौँ। र गई हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
2: हेलो, जय मसी।
1: जय मसी, सानुजी बोल्दै हुनुहुन्छ।
2: हजुर,
1: आरामै हुनुहुन्छ तपाईँ?
2: हजुर, आरामै छु। हजुर, तपाईँलाई कस्तो छ?
1: एकदमै आरामै छु हामी पनि। र आज न अक्षरबाट भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ?
2: नबाट है?
1: हजुर,
2: ए हुन्छ
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: भन्ने भए चिनै राख्छु।
1: हात माले भनेपछि ल अक्षर छोडिदिनु भएन त सानुजी। हुन्छ, धेरै धेरै धन्यवाद। यसलाई छिटो हामी चाहिँ र सानो नगरकोटीजी हुनुहुन्थ्यो र ल अक्षर तपाईँको लागि छोड्नु भएको छ। एउटा गीतको साथ दिन चाहन्छौ, श्रोता फोन गर्दै गर्नुहोला। गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, एकदमै एकदमै दुईचोटिसम्म सहभागिता जनाउन सक्नुहुनेछ र फेरि पनि स्वागत छ तपाईँलाई रुचि कार्यक्रममा। र अब चाहिँ तपाईँले भजन गाउनु पर्ने हुनेछ अक्षर लबाट, तयार हुनुहुन्छ तपाईँ?
1: हजुर, लबाट मैले भजन गाइराख्छु। यो अर्जुन देवानले गाउनु भएको मिल्छ नि होइन?
0: हजुर मिल्छ। हजुर
1: धन्यवाद भएको। हजुर, रुथ मङ्गाती, म कुवेतबाट, मेरो घर चाहिँ मोरङ विराट चोकमा पर्छ। तपाईँलाई धन्यवाद, म नयाँ नयाँ भएकोले परिचय दिनु पनि भुल्न रहेछ है, सरी पनि भन्न चाहन्छु। अनि म त्यो अहिले कुवेतको समयमा म घरमा काम गर्छु, खाना बनाउने समय भएको छ, अनि एउटा गीत गाएर
0: खिच्छु।
1: एघार बजेको छ यहाँ चाहिँ, एघार बज्न गएछ।
0: हजुर हुन्छ
1: हुन्छ। एजेन्ट दाले होइन, अर्कोले पो गाउनु भयो, गाएको नाम चाहिँ थाहा भएन, तर मैले भजन
0: गाउँछु।
1: रोहित थापाले गाउनु भएको जस्तै लाग्छ, अब हेरौँ कसले गाउनु भएको।

0: केही फरक पर्दैन र धेरै धेरै धन्यवाद रुचि, प्रभुले धेरै आशिष दिनु भएको होस् र हुन्छ हामीलाई चाहिँ छुट्टौ हामी जय माथि। र रुच मङ्गरान्तीजी हुनुहुन्थ्यो कुवेतबाट र उहाँले अघि भन्नुभए अनुसार नै उहाँ चाहिँ यता नेपालमा चाहिँ मोरङ विराट चोकबाट हुनुहुन्छ र हामीलाई एकदमै साथ दिइरहनु भएको छ भने कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: जय मसी नेनाजी माफ गर्नुहोला मिस बाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै
0: आरामै छौ। लामो समय पछि कुराकानी हुँदैछ, के गर्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ? र सबै ठिकठाक छ, सबैजना सन्चै हुनुहुन्छ?
1: एकदमै ठिक छ, परमेश्वरलाई धेरै धन्यवाद।
0: हजुर एकदम
1: धेरै समस्या बाबत पनि प्रभुलाई एकदमै स्थिर राख्ने दिनुभएको छ, त्यही नै ठुलो कुरा हो। तपाईँको तपाईँहरूको प्रार्थनाले पनि हो जस्तो लाग्छ है। अहिले एकदमै सबै कुरा ठिकै भइराखेको छ,
0: सबै
1: कुरा ठिकै बनाउनुहुन्छ।
0: सबै परिस्थितिमा हाम्रो साथमा परम प्रभु परमेश्वर हुनुहुन्छ होइन, र त्यो भएको कारणले गर्दा पनि र आज कुराकानी गर्ने अवसर पाएँ, प्रभुलाई धन्यवाद। र मिसपाजी, अब हामी तपाईँको आवाज, त्यो मिठो आवाजबाट भजन गीत सुन्न चाहन्छौ, अनि हाम्रो रुथ मङ्गरातीज्यूले चाहिँ ह अक्षर छोड्नु भएको छ, हालेलुयाको ह, र तयार हुनुहुन्छ भजन गीत गाउन?
1: हजुर एकदमै।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

सुधा राई हामीलाई पछ्याउनु भयो भनेर अक्षर भने म राखिदिन चाहन्छु हाम्रो मिश्राजीको तर्फबाट र उहाँ चाहिँ फोनलाइनबाट बाहिरिनु भएको छ र सायद अवश्य पनि उहाँको फोनमा अथवा केही कुराहरूमा समस्या भएको हुनुपर्छ हामीले यसरी बुझ्यौं र भ अक्षर तपाईँको लागि हामीले दिइसकेको छौ र अक्षर भबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र फोन लाइन एकदमै खुला रहेको छ यो समयमा एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, अब चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नु पर्ने बेला भइसकेको छ। अझै थुप्रै श्रोतासँग कुराकानी गर्ने अन्ताक्षरी खेल्ने मन थियो तर हामीले विदा माग्नु पर्ने बेला भइसकेको छ। आज फोन गरेर साथ दिनुहुने मध्येबाट मैले लकी ड्र गरिसकेको छु। एकजना श्रोताको नाम पढ्न सफल भएको छ जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ। उहाँको नाम रहेको छ नैना थापा।
1: Congratulations.
0: यहाँलाई एकदमै बधाई छ। कार्यक्रम सके पश्चात पुनः फोन गर्नुभएर आफ्नो फोन नम्बर टिपाइदिन हुनको लागि म अनुरोध गर्न चाहन्छु। र कार्यक्रममा आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र सँगसँगै कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने राइजिङ फ्रुट सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिँदै प्राविधिक मित्र सन्ध्याजी र म बुनमी समय कार्यक्रमको न्यूनताक्षरीबाट विदा हुन चाहन्छौ। जय मसी, नमस्कार।

0: छु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ, किनभने उहाँले आफ्नो कान मतिर थाप्नु भएको छ। यसकारण म बाँचुन्जेल उहाँको पुकारा गर्नेछु।
1: टाइम चेक। यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: मरेँ के हो
2: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
6: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
7: चर्च सोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन
6: आदै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 9514424141 9514424141 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com
2: नमस्ते डाक्टर सर
1: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
1: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
1: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: होइन हो एस्तर बहिनी हतार हतार गर्दै कता जान लाग्नु भएको नि
9: कता हुनुहुने दाइ हेर्नुहोस् न देश विदेशबाट पाहुनाहरू आउँदैछन् उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि
8: लौ न एस्तर बहिनीलाई थाहै छैन कि क्या हो हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि
9: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ
8: यदि यसो हो भने हामीलाई सम्झनुहोस्
10: बेथलेम गेस्ट हाउस।
11: हाम्रा सेवाहरू
12: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
11: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
12: पार्किङ र ग्रीन गार्डन भएको,
11: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
12: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
11: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्खुडोल भैँसीपाटी ललितपुर।
12: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवापस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पणमा एकदमै प्रभुमा समर्पित कुराहरू नै म हाम्रो इसाई जीवनको निम्ति राख्ने गर्छु र आज पनि केही महत्वपूर्ण कुरा तपाईँको निम्ति रहनेछ। यसको निम्ति त तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ एक घण्टाभरि। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। आज भने म लगभग चारवटा कुरा तपाईँको निम्ति राख्नेछु। परमेश्वरले समय सबैलाई बराबरी दिनुभएको छ। जस्तो यो बिहान, जस्तो हामीलाई परमेश्वरले 24 घण्टा दिनुभएको छ, अनि यो समय एकदमै महत्वपूर्ण कुरा छ। किनभने जसले समयलाई चिन्छ नि त्यो मानिसले आशिष पाउँछ, जसले समयलाई चिन्दैन, समयलाई महत्व राख्दैन, त्यो मानिसहरू आशिषित कहिले पनि बन्न सक्दैनन्। संसारमा समयलाई चिनेर संसारमा प्रख्यात धनी व्यक्तिहरू यसो भन्छन् अरे, संसार सुतिरहेको छ तर हामी जागिरहेका छौ भनेर कति सफल व्यक्तिहरूले यो कुरालाई भन्छन्। किनभने मैले फेरि तपाईँलाई नसुत्नु भनेको होइन, हामी सुत्नुपर्छ, सुत्ने एउटा समय छ होइन, काम गर्ने एउटा समय छ होइन, जब गर्ने एउटा समय छ, समय त छ नि त। तर आज धेरै मानिसहरूले समयलाई चाहिँ सदुपयोग गरिरहेको अवस्था पाइँदैन, र समयलाई हामीले मनैदेखि सदुपयोग गर्यौँ भने हामी सफल भन्छौँ। समयले चाहिँ आकार दिन्छ अरे क्या, जसले समयलाई चिनेको छ त्यसलाई चाहिँ समयले एक दिन आकार दिन्छ अरे, जसले समयलाई चिनेको छैन त्यसले चाहिँ त्यो चाहिँ आकारविहीन हुन्छ अरे, अथवा त्यसको कुनै अस्तित्व नै रहँदैन। मैले भन्न खोजेको कुरा के हो भने परमेश्वरले न धनी न गरिब होइन केही छुट्याउनु भएको छैन, बराबरी समय दिनुभएको छ। धनीलाई चाहिँ 24 घण्टा, गरिबलाई 2 घण्टा भन्ने हुँदै हुँदैन। त्यो धनी होस् या गरिब होस् होइन, त्यो टिचर होस् त्यो विद्यार्थी होस्, सबैलाई के हो, समय बराबरी नै हो। तर समयलाई सदुपयोग गर्ने र नगर्नेमा यति मात्रै फरक हुन्छ होइन। परमेश्वरले दिनुभएको यो बहुमूल्य उपहारलाई, यो समयलाई तपाईँ र मैले कसरी गरिरहेका छौं, कसरी सदुपयोग गरिरहेका छौं, कि समय हामीले बर्बाद गरिरहेका छौं त। हाम्रो समयलाई चारवटा भाइरसले दिनदिनै कमजोर बनाइरहेको हुन्छ, र यो चारवटा भाइरस एउटा हो अल्छेपन होइन, अल्छी गर्ने, जे कुरा गर्न पनि अल्छी गर्ने। समयमा हामीले कुनै काम गरेनौँ भने नि फुर्सदमा हामी पछताउनुपर्छ होइन, कुनै पनि कुरामा अल्छी नगरिकन आजको कामलाई भोलि नभन्नुहोस्। आज छ भने त्यो कामलाई आज गरिहाल्नुहोस्, तपाईँले भोलि अर्को काम गर्न सक्नुहुन्छ। अल्छे मानिसहरूले खालि भोलि भोलि भोलि भन्छन् अरे होइन, तर जोसिलो मानिसहरूले भोलि त म अर्को नयाँ काम गर्छु, र तपाईँ र म जोसिलो मानिस हौ कि अल्छे मानिस हौ, त्यो भएर तपाईँ र मैले जहिले पनि अल्छी गर्नुहुँदैन, कुनै पनि काममा अल्छी गर्नुहुँदैन। काम गरेपछि मनदेखि गर्नुपर्छ, हृदयदेखि गर्नुपर्छ, यो कुरा एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई। र परमेश्वरको वचनले पनि भन्दछ, ए अल्छे हो कमिलाबाट सिक। हेर्नु त कति राम्रो एक्जाम्पल छ, कमिलाहरू यति परिश्रमी हुन्छन्, उनीहरूले यति ठुल्ठुला घर बनाउँछन् क्या, त्यो ज्ञान एउटा कमिलालाई त छ भने तपाईँ र म त सर्वश्रेष्ठ प्राणी होइन र आफ्नै स्वरूपमा बनिएको, हामी अल्छे हुने त होइन, हामी जोसिलो हुनुपर्छ, अब हामीले केही गर्नुपर्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

र तपाईँ र मलाई हामी अल्छीपनले गर्दा हाम्रो समय कतिचोटि बर्बाद भइरहेको हुन्छ। बाइबलले यसरी भन्छ, हितोपदेश 10:4 अल्छे हातहरूले मानिसहरूलाई कंगाल तुन्याउँछ, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ र म अल्छे छौँ भने नि हामी गरीब बन्छौँ, तर हामी परिश्रमी छौँ भने हाम्रो हातले सम्पत्ति आर्जन गर्छन्। अल्छीहरूलाई परिश्रम गर्न मन लाग्दैन, तर जो परिश्रमी छ परिश्रमीहरूलाई चाहिँ परिश्रम गर्न मनपर्छ। उनीहरू परिश्रमै रमाउन चाहन्छन्, तर अल्छेहरू सुत्न रमाउँछन्, होइन? त्यो भएर तपाईँ र मलाई चाहिँ परमेश्वरले यति धेरै प्रेम साथ 24 घण्टा समय दिनुभएको छ। र यसरी पनि लेखेको छ परमेश्वरको वचन, तिमीले एक दिन समयको चाहिँ लेखा दिनुपर्नेछ, होइन? यसरी परमेश्वरले माया गरेर दिएको समयलाई तपाईँ र मैले कसरी प्रयोग गरिरहेका छौँ भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। परमेश्वरको वचनले यसरी भन्दछ, हितोपदेश 20:13, निन्द्रालाई प्रेम नगर जसले तँलाई झन्झन दरिद्र तुलाउँछ, जागा रहेस र तँसँग जगेरा अन्न रहनेछ। जब तपाईँ र म निन्द्रालाई प्रेम गर्छौ नि, निन्द्राले चाहिँ तपाईँ र मलाई दरिद्र बनाउँछ, गरीब बनाउँछ, धेरै गरीब बनाउँछ। अनि जागा रहेस र तँसँग जगेरा अन्न रहनेछ, अथवा मेहनती हातलाई परमेश्वरले आशिष दिनुहुनेछ। त्यो भएर अल्छेपनबाट तपाईँ र म अलग रहनुपर्छ। हामी अल्छे हुनुहुँदैन, परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ। त्यो जोस, त्यो जाँगरले भरिएको मानिस हामी हुनुपर्छ। हामी जब अफिस जान्छौँ अथवा हामी कुनै पनि क्षेत्रमा काम गर्छौँ भने हामीले जति समय कामको लागि हो नि मेहनत साथ काम गरौँ, ठग्ने काम नगरौँ। किनभने तपाईँ र मैले होइन परमेश्वरलाई ठगेको, हामीले त्यो समयलाई के गरिरहेका छौँ, बर्बाद गरिरहेका छौँ। समयलाई सदुपयोग गरौँ। त्यो भएर परमेश्वरको वचनले भन्दछ, तिमीहरू धनी बन्न चाहन्छौ भने चाहिँ लगनशील बन, नत्र तिमी दरिद्रता तिमी माथि आउनेछ। हामी सबैलाई धनी बन्न मन लाग्छ, धेरै मानिसहरू धनी बनेका छन्, तर उनीहरू के थिए त, परिश्रमी नै थिए। आज धेरै मानिसहरू त्यही ठाउँमा छन्, गरीब छन्। किन छन्? परिश्रम गर्दैनन्, होइन, मेहनत गर्दैनन्, रात दिन खट्दैनन्, तर मानिसहरू रात दिन खटिरहेको अवस्थाहरू छ। म देख्छु कतिजना विदेश जानुहुन्छ, रात दिन नभनी मेहनत गर्नुहुन्छ, अनि कति राम्रो घर बनाउनुहुन्छ, अनि आफ्नो परिवारलाई त्यहाँ सार्नुहुन्छ, तर त्यही ठाउँमा अरू मानिसहरू पनि छन्। उनीहरू यता क्यारमबोर्ड खेल्छन्, उता क्यारमबोर्ड खेल्छन्, सँगैको साथी विदेश गएर घर बनाइसक्यो, सँगैका साथीहरूले क्यारमबोर्ड खेल्न छोडेको छैनन्, त्यो क्यारमबोर्ड त उनीहरूलाई छोडेको छैन, होइन? ती कुराहरू पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई। त्यो भएर हामी परिश्रमी बन्नु आजको आवश्यकता हो।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह।

0: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
1: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
0: अधिक जानकारीका लागि
1: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आदेश सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

ए अल्छी, कमिला कहाँ गएर त्यसको चार ढङ्ग हेरेर बुद्धिमानी बन। त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरा सञ्चय गर्छ। ए अल्छे, त कहिलेसम्म सुतिरहन्छस्? त कहिले आफ्नो निन्द्राबाट जाग्छस्? छेडिक सुताई र छेडिक उखाईले हात बाँधेर केही बेरको आराम गराइले दरिद्रता तमाथि टाकु छै र अभाव चाहिँ हतियार भिरेको मानिस चाहिँ आइलाग्नेछ। यो अर्थपूर्ण छ। यो परमेश्वरको वचनले मलाई कतिचोटि उत्साह दिँदछ। कतै म पनि त अल्छी भइरहेको छैन, होइन? मलाई त त्यो प्रश्न आउँछ भने, होइन, हामी धेरैलाई प्रश्न आउन सक्छ, साँच्चै म अल्छी त छुइनँ, होइन? त्यो भएर तपाईँ र म अल्छी बन्नु हुँदैन, किनभने समयलाई समयमै सदुपयोग गरियो भने हामी एकदमै आशिषित व्यक्ति बन्छौँ। तपाईँलाई थाहा छ, क्यालेण्डर हामी यसरी पल्टाउँछौँ, आज एक महिना, फेरि अर्को महिना, महिनै पछि त्यो क्यालेण्डर पल्टाउँदै जान्छौँ, त्यो पान्नाहरू पल्टाउँदै जान्छौँ। त्यसरी नै समयहरू गइरहेको हुन्छन्। समयलाई हामी पर्खन सक्छौँ, तर समयले कहिले पनि पर्खिँदैन। त्यो भएर समयमा कुनै पनि काम गरिएन भने फुर्सदमा हामी पछताउनु पर्छ नि, होइन र? हो नि। त्यो भएर समयमै उठ्ने, समयमै सुत्ने, समयमै खाने, समयमा बचत गर्ने।

समयमा स्वास्थ्यको हेरचाह गर्ने धेरै कुरा छ। समयमा अफिस पुग्ने, समयमा घर पुग्ने, समयमै साथीभाइहरूसँग कुराकानी गर्ने, यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छ नि, होइन? त्यो भएर एउटा कुरा चाहिँ म भन्न मन लाग्यो। एकजना व्यक्ति, उहाँलाई यङ अवस्थामै उहाँले चुरोट खान थाल्नुभयो, अनि अब जवान अवस्थामै चुरोट खान थालेपछि त त्यसको परिणाम त, चुरोटको परिणाम त सबै तपाईँ मलाई थाहा छँदैछ, होइन? मुटुको समस्या, फोक्सोको समस्या, चुरोटको परिणाम है। अनि केही समयपछि म खोक्न थाल्नुभयो, डक्टर कहाँ जानुभयो, मलाई एकदमै खोकी लाग्छ। डक्टरले भन्यो चुरोट खानुहुन्छ, मजाले खान्छु। त्यसो भए तपाईँलाई लामो समय बाँच्न मन छ भने चुरोट छोडिदिनुहोस्, उहाँले हुन्छ भन्नुभयो। उहाँले एक महिना खानु भएन, दुई महिना खानु भएन, तीन महिनाको बाद फेरि पनि उहाँले चुरोट खान थाल्नुभयो। डक्टरले भनेको थियो बाँच्न मन छ भने चुरोट छोडिदिनुहोस्, तर उहाँले तीन महिनापछि फेरि चुरोट खान थाल्नुभयो, अनि फेरि त्यो समस्या शुरू भइगयो। उहाँ जानुभयो, डक्टरले भन्नुभयो अब म तपाईँलाई बचाउन सक्दिन, तपाईँले फेरि चुरोट खानु भएन, हजुर टेन्सन हुन्छ, त्यो टेन्सन भुल्नको लागि पनि चुरोट खानुपर्छ, टेन्सनको औषधि चुरोट हो र, होइन? त्यसपछि उहाँले समयमै आफूलाई नचिनेको कारण, समयले आफ्नो हेल्थलाई उहाँले केयर नगरेको कारण, केही समयपछि उहाँ ठूलो रोगबाट भएर जानु पर्यो, उहाँको सारा सम्पत्ति सिते, परिवारलाई उहाँले सड़कमा ल्याउनु भयो। जानी जानी आफन्तलाई, आफ्नो प्यारेन्ट्सलाई, आफ्नो मम्मी, आफ्नो ड्याडीलाई बचाउन मन लाग्छ नि, होइन? बरु सकियोस्, बरु सड़कमा आउने, तर बचाइदिनुहोस्, सारा सम्पत्ति पनि सिद्धियो, उहाँ पनि सिद्धिनु भयो। मैले भन्न खोजेको कुरा के हो भने, तपाईँ र म चुरोट खान्छौ, तपाईँ र म जहाँ रक्सी खान्छौ, यसले तपाईँ र मेरो जीवन कहिले कहिले कहिले पनि फाइदा गर्दै गर्दैन, हामी विष पिइरहेका छौ, होइन? त्यो भएर समयमै आफ्नो शरीरलाई प्रेम गर्यौं भने हामी लामो दीर्घायुसम्म बाँच्न सक्छौ, रोगविहीन भएर बाँच्न सक्छौ। तर तपाईँ र म देख्छु, मैले साना साना बच्चाहरू चुरोट खाइरहेको देख्छु, मन दुखेर आउँछ, अनि देख्छु कहिलेकाहीँ खाजा खान गइन्छ होटलतिर, टक्क दिदी बहिनीहरू वरिपरि बसेर दिदी बहिनीहरूले पनि चुरोट तानिरहेको देख्छु, मन दुखेर आउँछ, उनीहरू विष खाइरहेका छन्, होइन? त्यो भएर तपाईँ र म सानो सानो कुरामा होसियार हुनुपर्छ। जुन दाईको घटना मैले तपाईँलाई बताएँ, आफू पनि रहनु भएन, सम्पत्ति पनि रहेन, आफ्नो छोराछोरी सड़कमा पुग्नु पर्यो। मुटुले भन्छ अरे त मेरो लागि आधी घण्टा हिँड्न सक्दैनस्, म तेरो लागि दिन दिनै धड्किरहेको हुन्छु, तर मेरो मुटुले हामीलाई कति टाइम दिएको छ नि त, हामी आमाको गर्भमा रहेदेखि यो मुटु धड्किरहेको छ, हाम्रो लागि यो मुटु होइन धड्किरहेको छ, चलिरहेको छ, तर मुटुले भन्छ अरे, मुटुबाटै भन्छ अरे त मेरो लागि आधी घण्टा हिँड्न, हामी हिँडेका छौं, हामीलाई केही लिन पर्यो भने नै गाडी चाहिन्छ, केही लिनु जानु पर्यो दस मिनटको टाइममा पनि हामीलाई ट्याक्सी चाहिन्छ, होइन हामीलाई स्कुटी चाहिन्छ, अनि हामीले हाम्रो मुटुलाई हेल्दी राख्नको लागि, स्वास्थ्य राख्नको लागि हिँड्नु पनि आवश्यक छ, र तपाईँ अथवा म मेरो मुटु सधैँ स्वास्थ्य रहोस् भन्ने चाहन्छौँ भने बिहान बेलुका हिँड्नुपर्छ, त्यो चाहिँ समयमै गर्नुपर्छ। कतिजनाले आफ्नो ज्यान घटाउन चाहन्छन् क्या, स्लिम हुन चाहन्छन् जो पनि,
तर मैले देखेको छु उहाँहरू एक दुई दिन एकदमै एक्सर्साइज गर्नुहुन्छ, जुम्बा डान्स होस् या जिम होस् जे पनि जानुहुन्छ, तर एक हप्ता भएपछि उहाँहरूलाई के हुन थाल्छ, अल्छी लाग्न थाल्छ, भन्नुहुन्छ आज जान्न भन्नुहुन्छ, त्यतिकै अनि उहाँहरूले छोडिदिनुहुन्छ क्या। त्यो होइन नि त, म लामो समयसम्म बाँच्नुपर्छ भन्ने जस्तो लाग्छ, अथवा म फिट हुनुपर्छ, मेरो शरीर हेल्दी देखिनुपर्छ, चिटिक्क देखिनुपर्छ जस्तो लाग्छ भने त परिश्रम पनि त्यसरी नै गर्नुपर्छ नि त, होइन र? आफूलाई माया गर्नु पर्यो क्या। जसले आफूलाई माया गर्छ नि उसले परिश्रम गर्छ, जसले आफूलाई माया गर्दैन उसले परिश्रम गर्दैन। त्यो भएर तपाईँ र म समयमै जे कुरा पनि समयमा गर्न आवश्यक छ। मैले सुनिरहेको थिएँ एकजना वृद्ध बुवालाई पढ्न मन लाग्यो, उहाँ 50 कटिसक्नु भएको मान्छे, तर उहाँलाई विभिन्न कारणले गर्दा उहाँले पढ्न पाउनु भएन, पढ्न मन लाग्यो तर उहाँ स्कूल भर्ना हुनुभयो, अब स्कूलको ड्रेस लगाएर जानु पर्यो नि त, होइन? त्यो सानो बच्चाहरूसँग उहाँ एक दुई दिन जानुभयो अरे, त्यस दिनदेखि उहाँलाई त्यो सर्ट प्यान्ट होइन हाफ प्यान्ट लगाएर स्कूल जाने अप्ठ्यारो लाग्यो। म यो किन जोड्दैछु भने उहाँले सायद पढ्ने मन त रहेछ नि, समयमै पढेको भए समय त निकाल्न सकिन्थ्यो नि, अथवा पढ्ने मन थियो भने कसैसँग हार गुहार गरेर ल न मलाई पढ्ने मन छ, मलाई स्कूल भर्ना गरिदिनुहोस् न अथवा म पढ्छु नि। धेरै देखेका छौँ हामीले काठमाडौँमा निम्न वर्गका मानिसहरू काठमाडौँमा आएर कसैको घरमा केही गरिदिएर उनीहरू पढेर अलि राम्रो गरिरहेका छन्। कयौं त्यस्ता घटनाहरू छन्। इच्छा शक्ति हो नि, होइन र? त्यो समयमै जे गर्नु छ समयमै गर्नुपर्छ, समयमा गरेन भने फुर्सदमा पछुताउनु बाहेक अरू केही पनि रहँदैन। र अर्को महत्वपूर्ण कुरा मैले बताउन चाहन्छु तपाईँलाई, समय बहुमूल्य छ, समय त्यत्तिकै बर्बाद नगर्नुहोस्। हामी के गरेर समय बर्बाद गर्छौँ थाहा छ? सुतेर बर्बाद गर्छौँ, अल्छी गरेर बर्बाद गर्छौँ, मोबाइलमा बढीभन्दा बढी समय दिएर बर्बाद गर्छौँ, अनि बढीभन्दा बढी अरूको कुरा काटेर समय मारिरहेका हुन्छौँ हामीले। यी चारवटा कुराले तपाईँ र मेरो समय बर्बाद गरिरहेको हुन्छ, के गर्ने त? होइन, कुनै साथीसँग भेट भयो, हामी कसै न कसैको कुरा काटेर बस्छौँ, त्यो के भयो? समय त्यत्तिकै बर्बाद भयो, होइन? अब मोबाइल तपाईँ र मेरो हातमा छ भने हामी घोप्टेकै घोप्टे गर्छौँ क्या मोबाइलमा, त्यहाँ हेरे केही हेरे, होइन? समय त्यत्तिकै बर्बाद पनि होइन के, मोबाइल हेरिराख्नु, टिकटक हेरिराख्नु, गेम हेरिराख्नु के हाम्रो जागिर हो र? के त्यो दुई तिन घन्टाको जब हो र? होइन नि, तपाईँले दुई घन्टा हेर्नुहोला, एक घन्टा हेर्नुहोला, तपाईँको त्यो बहुमूल्य समय त त्यत्तिकै त्यसले खाइरहेको छ नि त। अनि त्यो समयमा तपाईँले अरू केही गर्नुभयो भने यस्तो लाग्दैन? मलाई कयौंचोटि लाग्छ, मैले मेरो समयलाई किन बर्बाद गरिरहेको छु? समयमै सोच्छेन भने फुर्सदमा पछताउनु पर्छ। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भोजन पछि भने अब भने लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता र चंगाईकर्ता प्रभु येशु ख्रिस्टको उच्च र पवित्र नाममा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रको खण्ड युहन्नाको सुसमाचारबाट 8 अध्यायको 48 पददेखि 59 पदहरूलाई म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ। यहाँ यसरी लेखिएको छ, यहुदीहरूले उहाँलाई जवाफ दिए, के हाम्रो यो भनाई ठिक होइन कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ? यीशुले जवाफ दिनुभयो, मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु र तिमीहरू मेरो अनादर गर्दछु, तर म आफ्नै महिमा खोज्दिन। एकजना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु देख्ने छैन। यहुदीहरूले उहाँलाई भने, अब हामीलाई पक्का थाहा भयो तिमीलाई भूत लागेकै हो। अब्राहमको मृत्यु भयो, अगम वक्ताहरू पनि मरे, तर तिमी भन्दछौ कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु चाख्ने छैन। के हाम्रा पुर्खा अब्राहम भन्दा तिमी महान हौ? उनको मृत्यु भयो अनि अगम वक्ताहरू पनि मरे, तिमी चाहिँ आफैलाई को हुँ भनी दावी गर्छौ? यीशुले जवाब दिनुभयो, यदि मैले आफ्नो महिमा गरे भने मेरो महिमा व्यर्थ हुन्छ। मलाई महिमा दिने मेरो पिता हुनुहुन्छ, जसलाई तिमीहरू हाम्रा परमेश्वर भन्दछौ। तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्दछु। म उहाँलाई चिन्दिन भन्छु भने म तिमीहरू सरा झुटो ठहरिनेछु, तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। तिमीहरूको पुर्ख अब्राहम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए र तिनले देखे अनि रमाए। यसकारण यहुदीहरूले उहाँलाई भने, तिमी अझै 50 वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहमलाई देखेका छौ? यीशुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु। तब तिनीहरूले उहाँलाई हान्न भने ढुङ्गा टिपे, तर यीशु लुकेर मन्दिरबाट बाहिर निस्किजानुभयो। यो खण्ड हेर्दै जाने क्रममा

तिमीहरूको पिता चाहिँ डियाबोलस हो भनेर भनिदिँदाखेरि अझ यीशु प्रति उनीहरू क्रोधित भएको देखिन्छ। तर यीशु प्रभुले चाहिँ आफूलाई प्रस्ट्याउन खोजिराख्नु भएको छ, आफूलाई प्रकट गर्न खोजिराख्नु भएको छ कि उनीहरूले यीशु ख्रीष्ट वास्तवमा को हुनुहुन्छ, यीशु ख्रीष्टको अस्तित्वको बारेमा उनीहरूले जान्नु पर्ने कुरालाई यीशुले प्रकट गर्दै हुनुहुन्छ। यहाँनिर यीशुको अस्तित्व अनन्त छ भन्ने विशेष विचार चाहिँ यहाँ राखिएको छ, मुख्य विचार यहाँ राखिएको छ। यो खण्डमा यीशुले यीशुको अस्तित्व अनन्त छ भन्ने कुरालाई प्रस्ताव राख्नु भएको छ। उनीहरूले यीशुलाई मानवीय दृष्टिकोणले मात्र हेरे, यीशु ख्रीष्टलाई उनीहरूले मानवीय दृष्टिकोणमा मात्रै हेरेको कारण उनीहरू अन्योलमा परे। यीशु ख्रीष्ट मानिस मात्र हुनु हुँदैन थियो, हुनुहुन्न थियो, यीशु मात्र के अरे मानिस मात्र हुनुहुन्न थियो, उहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो र उहाँ आफै परमेश्वर भएर मानव चोलामा आउनु भएको वास्तविकतालाई बुझाउन खोजिराख्नु भएको थियो र युहन्ना एकको एक र दुईमा स्पष्ट रूपमा बताइएको छ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो र त्यही वचन परमेश्वर हुनुहुन्थ्यो र युहन्ना एकै 14 पदमा त्यो वचन चाहिँ देहदारी हुन आयो, देहदारी हुनुभयो अथवा शरीरमा उहाँ आउनुभयो, मानव चोलामा आउनुभयो भन्ने कुरा स्पष्ट लेखिएको छ। त्यसै कारण यीशुको अस्तित्व अनन्त छ भन्ने कुरा यहाँ प्रस्ताइएको छ र उहाँले घोषणा गर्नुभएको छ। एक नम्बरमा यहाँनिर 39 पदमा हामीले हेर्यौं भने यीशुले आफूलाई भूत नलागेको कुरालाई घोषणा गर्नुभयो। उनीहरूले यीशुको कुरा सुनिसकेपछि उनीहरूले यीशुको बारेमा राम्रोसँग बुझ्न सकेन र यीशुलाई उल्टो

पितासँगै उनीहरू अनन्ततासम्म रहन्छन्। त्यसै कारणले पनि यीशुको वचन पालन गर्नेहरूले अब मृत्यु देख्दैनन् भनिकन यीशुले घोषणा गर्नुभयो र यीशुले परमेश्वरलाई चिनेको कुरा घोषणा गर्नुभयो। 55 पदमा यीशु ख्रिस्टले आफूलाई यो कुरा स्पष्ट पार्नुभयो कि उनीहरू ती यहुदी धर्मगुरूहरू अथवा यहुदी अगुवाहरूलाई यो स्पष्ट बनाउनु थियो येशु प्रभुको मानवीय गुणलाई मात्रै उनीहरूले देखिरहेको र मानवीय दृष्टिकोणलाई मात्र उनीहरूले हेरिराखेको र येशुलाई चाहिँ उनीहरूले चङ्गाईकर्ताको रूप

देखेको छ यो दुनियाँमा, किनभने परमेश्वर आत्मा हुनुहुन्छ। उहाँलाई आराधना गर्नेहरूले आत्मा र सत्यतामा आराधना गर्नु पर्दछ भनिकन युहन्ना 4:24 लेखिएको छ। त्यसकारण आज सारा विश्वको मानिसहरू परमेश्वरलाई चिन्न खोजिरहेका छन्। परमेश्वरलाई चिन्नु पाए हुन्थ्यो, परमेश्वरलाई देख्न पाए हुन्थ्यो, परमेश्वरको अगाडि उभिनु पाए हुन्थ्यो भन्ने धेरै मानिसहरूको विचार छ, चाहना छ, खोजी गरिरहेको छ, ईश्वरको खोजीमा मानिसहरू हिँडिरहेका छन्। तर परमेश्वरलाई चिनेको कुराको घोषणा भएको छैन। यीशुले मात्र परमेश्वरलाई चिनेको कुराको घोषणा गर्नुभएको छ र उहाँले यो कुरा भन्नुभयो, तिमीहरूले उहाँलाई चिनेका छैनौ तर म उहाँलाई चिन्छु, म उहाँलाई चिन्दिन भन्छु भने म तिमीहरूबाट तिमीहरूसँग झुटा ठहरिनेछु, तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। यसरी यीशु प्रभुले परमेश्वर जो अदृश्य परमेश्वर हुनुहुन्छ, जो परमेश्वरलाई कसैले देख्न सकिँदैन, ती नदेखेका परमेश्वरलाई, ती मानिसले नचिनेका परमेश्वरलाई चिन्ने व्यक्ति यीशु ख्रीष्ट मात्र हुनुहुन्छ। जसले यीशुलाई चिन्छ त्यो व्यक्तिले मात्र परमेश्वरलाई चिन्छ। त्यसै कारणले आज सारा मानिसहरूलाई परमेश्वर चिन्नु आवश्यक छ र परमेश्वर देख्नु आवश्यक छ, परमेश्वरको बारेमा बुझ्नु आवश्यक छ र परमेश्वरसँग संगति गर्न आवश्यक छ। परमेश्वरबाट मानिसहरूले पाप क्षमा भएको हुनु अथवा पाप क्षमा पाउनु आवश्यक छ। आज जतिजनाले यो प्रवचन सुनिराख्नु भएको छ र हजुरहरूले विचार गर्न सक्नुहुन्छ, कतिचोटि परमेश्वर तपाई भनेर विभिन्न तरिकाले हामी परमेश्वरलाई खोजिरहेका हुन्छौं, चिन्न खोजिरहेका हुन्छौं, तर हामीलाई त्यो निश्चयता छैन। हामीले परमेश्वरलाई चिनेका छौं, परमेश्वरलाई भेटेका छौं भनेर आज दुनियाँका मानिसहरूले भनौ, यीशुलाई नचिन्ने मानिसहरूले, यीशुलाई विश्वास नगर्ने मानिसहरूको लागि परमेश्वरलाई चिनेको, परमेश्वरलाई देखेको, परमेश्वरको बारेमा बुझेको कुरा पक्कै पनि अधुरो रहिरहेको छ। जतिजनाले यीशुलाई विश्वास गरेका छन् उनीहरूले मात्र परमेश्वरलाई चिन्दछ, उनीहरूले मात्र परमेश्वरको बारेमा बुझ्दछ, उनीहरूको मात्र पाप क्षमा हुँदछ र उनीहरू मात्र परमेश्वरको सन्तान भनेर घोषणा गर्न सकिन्छ। जतिले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिनुभयो, अर्थात् उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई। यीशु ख्रीष्टलाई चिन्नु भनेको परमेश्वरलाई चिन्नु हो, किनभने यीशु ख्रीष्ट अदृश्य परमेश्वरको दृश्य रूप हुनुहुन्छ र यीशुले परमेश्वरको आज्ञा पालन गरेको कुराको घोषणा गर्नुभयो। यहाँ 55 नै उहाँले यो पनि भन्नुभयो कि मैले परमेश्वरको अथवा यीशुले परमेश्वरको आज्ञा पालन गरेको कुरा यहाँ देखिन्छ। यीशुले परमेश्वरको आज्ञा पालन गरेको हुनाले उहाँ चाहिँ परमेश्वरको बारेमा बताउन सक्ने व्यक्ति हुनुहुन्छ भनेर हामी विश्वास गर्छौं। र यीशु यसले यो पनि भन्नुभयो कि अब्राहमले यीशुको दिनलाई देखेको कुरा घोषणा गर्नुभयो र अब्राहम यीशु मानव चोलामा आउनुभन्दा धेरै वर्ष अगाडि अब्राहमको जन्म भएको थियो। अब्राहमले यीशुलाई त्यतिखेर नै अगमबानीको रूपमा अथवा यीशु ख्रीष्टको बारेमा त्यतिखेर नै उनले देखेका थिए, किनभने यीशु पुरानो करारको प्रत्येक पुस्तक र अध्यायहरूमा यीशु ख्रीष्टको बारेमा बताइएको छ र अब्राहमले यीशु ख्रीष्टलाई विश्वासद्वारा देखेको कुरा पनि यहाँ स्पष्ट पारिएको छ। यीशु ख्रीष्ट हिजो आज

0: सधैँभरि हुनुहुन्थ्यो र हुनुहुन्छ र हुन आउनुहुनेछ र यीशु ख्रीष्टको अस्तित्व उत्पत्ति भन्दा अगाडिदेखि नै थियो र उहाँ मानव चलामा आउनु भएको मात्र केवल 2024 वर्ष लगभग भएको कुरा हामी स्पष्ट भन्न सक्छौ। उहाँको अस्तित्व त आदिमै थियो भन्ने कुरा स्पष्ट हुन्छ र यसरी उहाँले भन्नुभयो अब्राहम हुनुभन्दा अघिबाटै उहाँ हुनुहुन्छ भन्ने कुराको घोषणा गर्नुभयो। येशु ख्रीष्टको अस्तित्व उहाँ परमेश्वर हिजो आज सधैँभरि एक समानको परमेश्वर हुनुहुन्छ। येशु ख्रीष्टमा मानवीय पूर्ण गुण र ईश्वरीय पूर्ण गुण भएको व्यक्ति हुनुहुन्छ र उहाँलाई मानवको दृष्टिले मात्रै होइन ईश्वरीय दृष्टिकोणबाट हेरिन्छ। दुवै गुण भएको व्यक्ति हुनुहुन्छ र मानवको गुणको कारणले गर्दा सारा मानव जातिको कमजोरीहरू बुझ्नुहुन्छ, मानव जातिको खाँचोहरू बुझ्नुहुन्छ, मानव जातिको सबै समस्याहरूबाट विजय गर्न उहाँको हृदय त्यहाँ जोडिएको हुन्छ। र अर्को कुरा चाहिँ उहाँ अनन्त परमेश्वर पनि हुनुभएकोले हामीलाई पाप क्षमा गर्ने परमेश्वर उहाँ नै हुनुहुन्छ र अनन्त स्वर्ग राज्यमा लैजानुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ र मानिस मर्यो भने पनि जीवित पार्नुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ। त्यसकारण यीशुलाई हरेक व्यक्तिले उहाँको अस्तित्व अनन्त छ र उहाँ मानव भएर जन्मे पनि उहाँ मानवीय चोलामा हुनु भए पनि उहाँ चाहिँ ईश्वर नै हुनुहुन्छ। उहाँको अस्तित्व थोरै समयको लागि होइन अनन्ततासम्मको लागि नै भएकोले उहाँ परमेश्वर हुनुहुन्छ र उहाँको अस्तित्वलाई हामीले आदिदेखि नै अथवा सुरुदेखि नै उहाँको अस्तित्व भएको कुरा स्पष्ट हुन्छ र त्यो सत्यतालाई बुझेर हरेकले विश्वास गर्नु आवश्यक छ। यसरी माथि उल्लेखित बुद्धहरूले यीशुको अस्तित्व अनन्त छ भन्ने सत्यताको घोषणा गरेका छन्। पहिलोले यीशुलाई कुनै भूत नलागेको कुराको घोषणाले उहाँको भनाई सत्य छ भन्ने अर्थ हुन्छ। दोस्रोले यीशुको वचन पालन गर्नेले आनन्द जीवन पाउँछ भन्ने अर्थ हुन्छ। तेस्रो बुद्धले यीशु परमेश्वरको साथमा हुनुहुन्छ, उहाँलाई चिन्नुहुन्छ भन्ने अर्थ हुन्छ। चौथो बुद्धले यीशुले परमेश्वरको आज्ञा पालन गरेर अनन्त परमेश्वर भन्ने अर्थ हुनुहुन्छ र पाँचौले यीशुको अनन्तको अस्तित्वलाई अब्राहमलाई थाहा भएको अर्थ हुन्छ। छैटौं बुद्धले यीशुको अस्तित्व अनन्त छ भन्ने अर्थ दिन्छ। यसकारण हरेकले यीशुको अस्तित्वलाई विश्वास गरेर अघि बढ्नु पर्छ। यीशु अनन्तको परमेश्वर हुनुभएकोले उहाँलाई विश्वास गर्ने र उहाँको वचन पालन गर्नेहरूले मृत्यु देख्ने छैन। के आज हजुरहरूको जीवनमा मृत्युको समस्या छ? आज अनन्तताको जीवन अथवा अनन्त परमेश्वरलाई विश्वास गरेर मृत्युदेखि अलग हुनु चाहनुहुन्छ? आउनुहोस् अनन्त परमेश्वरलाई विश्वास गरौं, मृत्युदेखि अलग हौ। आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति। हजुरहरू सबैलाई अनन्त प्रभु यीशुले आशीर्वाद दिनुभएको होस्।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको बच्चनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौ र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

योशूको पुस्तक अध्याय 19 अरू कुलहरूका भाग दोस्रो चिट्ठा सिमियोनका अर्थात सिमियोनका कुलको नाउँमा तिनीहरूका वंश वंश अनुसार निस्क्यो। तिनीहरूको अधिकार चाहिँ यहुदाका कुलका अधिकारको बीचमा पर्यो। तिनीहरूको अधिकारमा परेका यिनै हुन्: बेरसेबा अर्थात सेबा, मोलादा, हसर, सुवाल, बाला, एसएम, एल्तोलद, बतुल, होर्मा, सिगलग, बेथ मर्काबोत, हसर, सुसा, बेथ लबाओत र सारुहेन। तिनीहरूको बस्तीहरू समेत 13 शहरहरू हुन्: ऐन, रिमोन, एतेर र आसान। तिनीहरूका बस्तीहरू समेत 4 शहरहरू हुन् र ती शहरहरूको वरिपरिका सबै बस्तीहरू बालात बेयर अर्थात नेगेब भनिने अर्थात दक्षिण देशको रामा समय। सिमियोनका कुलको अधिकार तिनीहरूको वंश वंश अनुसार यही हो। सिमियोनका सन्तानहरूले यहुदाका सन्तानहरूको हिस्साबाटै अधिकार पाएका थिए, किनकि यहुदाका सन्तानहरूलाई तिनीहरूलाई चाहिएको भन्दा बढ़ता भाग परेको थियो। यसकारण सिमियोनका सन्तानहरूले यहुदाका भागको सिमानाभित्र नै अधिकार पाएका थिए। तेस्रो चिट्ठा जबुलुनका सन्तानहरूको नाउँमा तिनीहरूको वंश वंश अनुसार यसरी निस्क्यो: तिनीहरूका अधिकारको सिमाना सारिदसम्म भयो, अनि तिनीहरूको सिमाना पश्चिमतिर मरलासम्म बढ़ेर दब्बेसेतसम्म पुगी योकनामका अगाडिको खोल्सासम्म पुगेको थियो। त्यो सिमाना सारिदबाट फेरि पूर्वपट्टि किस्लोस बोरको सिमानासम्म पूर्वतिर मोड़िएको थियो। त्यो दावरथमा निस्केर यापीसम्म चढ़ेर गएको थियो। त्यहाँबाट त्यो पूर्वतिर लागेर गात, हेपेर र इथ काशिनसम्म छिचली रिमोनसम्म पुगेर नेयातिर गएको थियो, अनि त्यो सिमाना हन्नतोनतिर उत्तर मोडिएर इप्ताहयलको बेसीमा पुगेको थियो। त्यस सिमानाभित्र काथात, नहलल, सिम्रोन, इदलाह र बेथलेहेम पनि थिए। तिनीहरूको बस्तीहरू समेत 12 शहरहरू हुन्। तिनीहरूका वंश वंश अनुसार जबुलुनका कुलका अधिकारका शहरहरू तिनका बस्तीहरू समेत यिनै हुन्। चौथो चिट्ठा इसाखारका सन्तानहरूको नाउँमा तिनीहरूको वंश वंश अनुसार यसरी निस्क्यो: तिनीहरूको सिमाना इजरेल, कसुल्लोत, सुनेम, हपरैम, सियोन, अनाहारत, रबित, किस्योन, एवेस, रेमेत, एनगनिम, एनहद्दा र बेथ पसेस भएर सुसिमाना तबोर, सहसुमा र बेथ सेमेससम्म पुगेर एर्दनमा टुंगिएको थियो। तिनीहरूको बस्तीहरू समेत 16 शहरहरू हुन्। तिनीहरूका वंश वंश अनुसार इसाखारका कुलको अधिकारका शहरहरू तिनका बस्तीहरू समेत यिनै हुन्। पाँचौं चिट्ठा आसेरका कुलको निम्ति तिनीहरूका वंश वंश अनुसार यसरी निस्क्यो: तिनीहरूको सिमाना हेलकत, हली, बेतेन, अछ्याप, अल्लमेलेक, अमाद, मिसाल र पश्चिम कर्मेलतिर सिहोर लिबनाथसम्म पुगेको थियो र बेथ एमेक र नियलको उत्तरतिर गएर त्यो बायाँ हातपट्टि काबुलमा निस्केको थियो। त्यो सिमाना इब्रोन, रहोब, हम्मोन र कना भएर महासिदोनसम्म पुगेको थियो, अनि त्यो सिमाना रामा र पर्खाल भएको टुरु सहरतिर मोडिएको थियो। त्यो सिमाना फेरि होसातिर मोडियो।

र अग्जीव उम्मा अपेक र रहोवका नजिकको समुद्रमा टुंगिएको थियो। तिनीहरूको बस्तीहरू समेत 22 शहरहरू हुन्। तिनीहरूको वंश अनुसार आसेरका कुलको अधिकारका शहरहरू तिनका बस्तीहरू समेत यिनै हुन्। छैठौं चिट्ठा नप्तालीको कुलको निम्ति तिनीहरूको वंश अनुसार यसरी निस्क्यो। तिनीहरूको सीमाना हेलेप र सानन्निममा भएको ठूलो रूखदेखि अदामी नेकेब र एभनेल छिचली लक्कुमसम्म भएर एर्दनमा टुंगिएको थियो। अनि सो सीमाना पश्चिमतिर नोस लबोरपट्टि मोडिएर त्यहाँबाट हुकोकमा निक्लेको थियो र त्यो दक्षिणतिर जबलुनसम्म पश्चिमतिर आशेरसम्म र पूर्वतिर एर्दनसम्म पुगेको थियो। पर्खाल भएका शहरहरू चाहिँ सिद्धिम शेर हम्मत रक्कत किन्नरेत अदामा रामा हासोर केदेश एद्रई एन हासोर इरोन मिगदल एल होरेम बेथ अनाथ र बेथ सेमेस थिए। तिनीहरूको बस्तीहरू समेत 19 शहरहरू हुन्। तिनीहरूका वंश अनुसार नप्तालीका कुलको अधिकारका शहरहरू तिनका बस्तीहरू समेत यिनै हुन्। सातौं चिट्ठा दानका कुलको निम्ति तिनीहरूको वंश अनुसार यसरी निस्क्यो। तिनीहरूका अधिकारको सीमाना सोरा एस्थोल इर सेमेस सालोबिन अयालोन इतला एलोन तिम्ना एक्रोन एल्तके गिब्बतोन बालात यहुद बने बरक गात रिमोन मे एयरकोन र रिकोन साथै योपाको सीमानासम्म थियो। तर दानका खलकहरूलाई आफ्नो भूभागमाथि यसर्थ दानका खलकहरू लेसेममा गएर त्यससँग युद्ध गरेर त्यसलाई तरवारले नाश गरी कब्जा गरे र त्यहाँ बसेर लेसेमलाई आफ्नो पुर्खा दानको नाउँ अनुसार दान नाउँ राखे। तिनीहरूको वंश अनुसार दानका कुलको अधिकारका शहरहरू तिनका बस्तीहरू समेत यिनै हुन्। यसरी तिनीहरूले अधिकारको निम्ति सीमाना छुट्याई देश बण्डा गरी सिध्याए। अनि इजरायलीहरूले नुनका छोरा यहोशूलाई परमप्रभुको आज्ञा अनुसार तिनीहरूको बीचमा अधिकारको एक भाग दिए। तिनीहरूले तिनलाई तिनले मागेकै इफ्राइमको पहाड़ी देशको तिम्नस सेरह जग्गा दिए अनि तिनले शहर बसालेर त्यहाँ बसे। पुजाहारी एलाजार नुनका छोरा यहोशू र इजरायलका कुलनायकहरूले परमप्रभुको सामुन्य सिलोमा भेट हुने पालको ढोकामा बसेर चिट्ठा हाली बण्डा गरेका अधिकारका सीमाना यिनै हुन्। यसरी तिनीहरूले देश बण्डा दिने काम सिध्याए। यहोशूको पुस्तक अध्याय 20 च्यानमाराका शरण नगर। तब परमप्रभुले यहोशूलाई यसो भन्नुभयो, इजरायलीहरूलाई भनिदिए, मूसाद्वारा मैले तिमीहरूलाई भने बमोजिम तिमीहरूले शरण नगर नियुक्त गर, भूलले वा अजानमा कसैले कसैलाई मार्यो भने सो ज्यानमारा भागेर त्यहाँ जाओस् र ती शहरहरू हत्याको बदला लिनेहरूबाट शरणस्थान हुनेछन्। ती शहरहरूमध्ये एउटामा त्यो भागेर जाओस् र त्यस शहरभित्र पस्ने ढोकामा उभियोस् र त्यस शहरका धर्मगुरूहरूलाई आफ्नो कुरा सुनाओस् अनि तिनीहरूले शहरभित्र आफूहरू कहाँ लगी त्यसलाई ठाउँ देउन् र त्यो तिनीहरूको साथमा बसोस्। यदि हत्याको बदला लिनेले त्यसलाई खेद्यो भने तिनीहरूले त्यस च्यानमारालाई त्यसको हातमा नसुम्पनु, किनभने त्यसले आफ्नो छिमेकीलाई अजानमा मारेको हो र उसित त्यसको केही दुश्मनी थिएन अनि न्यायको निम्ति समुदायको सामु खड़ा नभएसम्म र त्यस समयको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यो यही शहरमा बसिरहोस्। त्यसपछि त्यो ज्यानमारा आफ्नो घरमा आफ्नै शहरमा जसबाट त्यो भागेको थियो त्यही शहरमा जाओस्। तब तिनीहरूले गालिलमा नप्तालीको पहाड़ी देशमा केदेश एफ्राइमको पहाड़ी देशमा सकेम र यौदाको पहाड़ी देशमा किर्यत अर्बा जो हेब्रोन हो अर्पण गरे। एरिहोका एर्दनको पूर्वपट्टि रुबेनका कुलको उजाड़ी स्थानमा भएको बेसीमा बेसेरलाई गादका कुलको गिलादमा रामोतलाई मनसेका कुलको बासानमा भएको गोलानलाई तिनीहरूले ठहराए। कसैले कुनै मानिसलाई भूलले मारेको भए सभाको सामु त्यसको न्याय नभएसम्म हत्याको बदला लिनेको हातबाट मर्न नपरोस् भनेर त्यो भागेर जानलाई सारा इजरायलीहरू र तिनीहरूसँगै प्रवास गर्ने परदेशीहरूको निम्ति ठहराइएका शहरहरू यिनै हुन्।

यहोशूको पुस्तक अध्याय 21 लेवीहरूको 48 सहरहरू। त्यसपछि लेवीहरूको मुखियाहरूले एलाजार पुजारी नुनका छोरा यहोशू र इजरायलका परिवारका मुखियाहरूको नजिक आएर कनान देशको सिलोमा तिनीहरूलाई यसो भने, हामीलाई बस्नको निम्ति शहरहरू र हाम्रा वस्तुहरूलाई खर्कको निम्ति वरिपरिका ठाउँहरू हामीलाई दिनु भनी परमप्रभुले मोसाद्वारा हुकुम गर्नुभएको छ। यसर्थ परमप्रभुको हुकुम अनुसार इजरायलीहरूले लेवीहरूलाई आफ्नो अधिकारबाट यी शहरहरू र चरणहरू दिए। अनि कहातीका वंशका नाउँमा पहिलो चिट्ठा निस्क्यो। लेवीहरू मध्येका हारून पूजाहारीको सन्तानले यौदाको कुल, सिमियोनको कुल र बेन्यामिनको कुलबाट 13 शहरहरू पाए। कहाका बाँकी सन्तानले एफ्राइमको कुल, दानको कुल र मनस्सेको आधा कुलका वंशहरूबाट 10 शहरहरू पाए।

गर्सेनका सन्तानहरूले इसाखारको कुल, आसेरको कुल, नप्तालीको कुल र बासानका मनुष्यको आधा कुलका वंशहरूबाट 13 शहरहरू पाए। मरारीका सन्तानले तिनीहरूको वंश अनुसार रुबेनको, गादको र जबलुनको कुलबाट 12 शहरहरू पाए। परमप्रभुले मोसाद्वारा हुकुम गर्नुभए बमोजिम इजरायलीहरूले लेवीहरूलाई चरणहरू समेत ती शहरहरू दिए। तिनीहरूले यौदाको कुल र सिमियोनको कुलबाट तल नाउँ लेखिएका यी शहरहरू पाए। यी शहरहरू लेवीका कुलका कहातीका वंशहरूका हारूनका सन्तानका निम्ति थिए, किनकि चिट्ठा पहिले तिनीहरूकै नाउँमा निस्केको थियो। अनि तिनीहरूले उनीहरूलाई यौदाको पहाड़ी देशमा किर्यत अर्बा, जो हेब्रोन हो, नाउँको शहर र यसका वरिपरिको चरण दिए। अनाकका पुर्खा अर्बा थिए, तर त्यस शहरका खेतहरू र त्यसका बस्तीहरू चाहिँ तिनीहरूले एपुन्नेका छोरा कालेबलाई अधिकारको निम्ति दिएका थिए। हारून पुजारीका सन्तानलाई ज्यानमाराको निम्ति शरण नगर नियुक्त भएको हेब्रोन, त्यसका चरण समेत र लिब्ना, एतिर, एस्तमो, होलोन, दबीर, ऐन, युक्ता र बेथ सेमेस, तिनका चरणहरू समेत ती दुई कुलबाट 9 शहरहरू तिनीहरूले दिए। अनि बेनामिनको कुलबाट गिबोन, गेबा, अनातोत, अल्मोन, तिनका चरणहरू समेत 4 शहरहरू दिए। हारून पुजारीका सन्तानका जम्मा 13 शहरहरू तिनका चरणहरू समेत थिए। लेवीका कुलका कहातीका बाँकी वंशहरूको चाहिँ एफ्राइमको कुलको भागबाट यी शहरहरू पाए। तिनीहरूले उनीहरूलाई एफ्राइमको पहाड़ी देशमा ज्यानमाराको निम्ति शरण नगर नियुक्त भएको सकेम, त्यसका चरण समेत र गेजेर, किप्सेम, बेथ होरोन, तिनका चरणहरू समेत 4 शहरहरू दिए। दानको कुलबाट तिनीहरूले एलतके, गिब्बतुन, अयालुन, गात, रिम्मोन, तिनका चरणहरू समेत 4 शहरहरू पाए। मनसेको आधा कुलबाट तिनीहरूले तानाक र गात रिम्मोन, तिनका चरणहरू समेत 2 शहरहरू पाए। कहातीका बाँकी वंशका जम्मा 10 शहरहरू तिनका चरणहरू समेत थिए। गेर्सुनीका लेवीका वंशहरूलाई मनसेको आधा कुलबाट बासानमा ज्यानमाराको निम्ति शरण नगर नियुक्त भएको गोलान, त्यसका चरण समेत 2 शहरहरू दिइयो। इसाखारको कुलबाट किस्योन, दाबरत, यर्मुत र एन गन्निम, तिनका चरणहरू समेत 4 शहरहरू दिइयो। आसेरको कुलबाट मिसाल, अब्दुन, हेलकेत र रहोब, तिनका चरणहरू समेत 4 शहरहरू दिइयो। नप्तालीको कुलबाट गालिलमा ज्यानमाराको निम्ति शरण नगर नियुक्त भएको केदेश, त्यसका चरण समेत र हम्मोत, डोर र कर्तान, तिनका चरणहरू समेत 3 शहरहरू दिइयो। तिनीहरूको वंश अनुसार गेर्सेनीहरूका जम्मा 13 शहरहरू तिनका चरणहरू समेत थिए। लेवीहरूका बाँकी मरारीका वंशहरूलाई चाहिँ जबलुनको कुलबाट योकनाम, करतह, दिब्ना र नहलल, तिनका चरणहरू समेत 4 शहरहरू दिइयो। रुबेनको कुलबाट बेसेर, यहसा, कदेमोत र मेपा, तिनका चरणहरू समेत 4 शहरहरू दिइयो। गादको कुलबाट गिलादमा ज्यानमाराको निम्ति शरण नगर नियुक्त भएको रामोत, त्यसका चरण समेत र महनुम, हेसबोन र याजिर, तिनका चरणहरू समेत जम्मा 4 शहरहरू दिइयो। तिनीहरूका वंश अनुसार लेवीका बाँकी मरारीका जम्मा 12 शहरहरू तिनका चरणहरू समेत थिए। इजरायली अधिकारमा रहेको भूभागभित्र लेवीहरूको चरण सहित जम्मा 48 शहरहरू थिए। यी शहरहरूका आफ्ना वरिपरि चरणहरू थिए। सबै शहरहरू यही किसिमका थिए। यसरी परमप्रभुले इजरायलीहरूलाई दिन्छु भने तिनीहरूको पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको सबै देश दिनुभयो र तिनीहरूले त्यो आफ्नो अधिकारमा लिएर त्यसमा बसे। अनि परमप्रभुले तिनीहरूको पुर्खाहरूसँग शपथ खानुभए बमोजिम तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। तिनीहरूको सबै शत्रुहरू मध्ये एकजना पनि तिनीहरूको सामुन्ने खड़ा हुन सकेन। परमप्रभुले तिनीहरूको शत्रुहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। परमप्रभुले जति उत्तम प्रणहरू इजरायलीहरूलाई गर्नुभएको थियो तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भए।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: मार्टिन लुथर सुधारवादी ईश्वर शास्त्री साथै लेखक भन्नुहुन्छ। सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।
1: टाइम चेक यति बेला अपराह्नको 4 बज्यो।

बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत। त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत। प्रिय श्रोता जयमसी नमस्ते, जो लापाला सफ्याफुल्ला जोले सेवारो। प्रिय श्रोताबिन कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर हरेक आइतबार जस्तै आज पनि म तपाईँको माझमा उपस्थित भइसकेको छु। कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर हामी हरेक हप्ता आइतबार साँझ 4 बजेबाट 4:30 बजेसम्म कार्यक्रम शुरूआत विभिन्न फरक व्यक्तिसँग फरक व्यक्तिको आशिष अनि फरक व्यक्तिको अनुभव हामी लिएर हरेक हप्ता जस्तै आउने गर्छौं र फरक कथा र फरक प्रेरणाका कुराहरू हामी तपाईँको बीचमा प्रस्तुत गर्दै आइरहेका छौं। आजलाई भने कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा आशाको कथा लिएर तपाईँको बीचमा आएको छु र यसलाई मैले विशेष तयार गरेको छु, विशेष गरी हाम्रो पवित्र बाइबल धर्मशास्त्रबाट भने विभिन्न व्यक्तिहरूको जीवनबाट। आजलाई हामी कार्यक्रम शुरूआतमा एउटा नयाँ शुरूआतको कुरा गर्नेछौं। श्रोताबिन साँच्चै जीवनको यात्रा हरेक दिन नयाँ हुन्छ, नयाँ बिहानसँगै नयाँ अवसर र नयाँ सम्भावनाहरू लिएर आउँछ। त्यसैले आज हामी कुरा गर्दैछौ नयाँ शुरूआतको बारेमा। प्रिय श्रोता हामी विशेष गरी हामीले बाइबलमा हेर्दछौ भने यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, तेह्र पुरानो भित्ति गएको छ। यसले के भन्दछ भने हामी जो ख्रिस्टमा छौं हामी नयाँ सृष्टि हौ, नयाँ ऊर्जा हामीले पाएका छौं अनि नयाँ आशा र नयाँ बिहानी हाम्रो जीवनमा हरेक दिन आएको छ। अनि भनिएको छ कि पुरानो हेर पुरानो बिति गएको छ, पुराना कुरोहरू हराएर गएका छन्, सबै कुरा नयाँ भएका छन्। अनि यो वचनले हामीलाई यो सम्झाउँछ कि हरेक सफलता असफलता पछि पनि नयाँ शुरूआत गर्न सक्छौ। प्रिय श्रोता हामीले यस कार्यक्रममा विशेष गरी शुरूआतको विषयमा र शुरूआतका कुराहरू हामी गर्दछौ। हामी निराशाका कुरा गर्दैनौ, हामी आशाका कुरा गर्दछौ। हामी असफलताको कुरासँग मात्रै गर्दैनौ, असफलताबाट पाउने सफलताको कुराहरू गर्नेछौ। विशेष गरी तपाईँको बीचमा आज मैले गिदोन, जो बाइबलमा हामी न्यायकर्ताको पुस्तकमा हामी देख्दछौ, गिदोन भन्ने एउटा सामान्य व्यक्ति, सामान्य किसान परिवारमा हुर्केको व्यक्ति, खेती किसानीमा आफ्नो जीवनयापन गरिरहेको व्यक्तिको विषयमा हामी हेर्नेछौ, जसले चाहिँ मिग्धानीहरूलाई हराउनु भएको कुरा हामी देख्न सक्छौ। जो गिदोन उनी बारीमा खेतमा अन्नबाली उब्जाउको लागि परिश्रम गर्दै थिए, तर परमेश्वरको बोलावट, उनी साधारण मानिस थिए। प्रियहरू उनी साधारण मानिस थिए तर उनलाई असाधारण तरिकाले परमेश्वरले चलाउनु भएको हामी देख्न सक्छौ। न्यायकर्ताको पुस्तक 6-8 हामीले अध्यायसम्म हामीले हेर्यौँ भने परमेश्वरले गिदोनलाई इजरायललाई मुक्त गराउनलाई, दासत्वबाट छुटकारा गराउनको लागि, मिद्यानहरूको अत्याचारबाट छुटकारा गराउनको लागि चाहिँ परमेश्वरले गिदोनलाई बोलाउनु भयो। विशेष गरी परमेश्वरको बोलाहोट चाहिँ गिदोनले यो थियो कि प्रियहरू इजरायलले परमेश्वरबाट टाढा भएर अन्य धर्महरूलाई अवलम्बन गरेको हामी त्यहाँ देख्दछौँ। तर परमेश्वरले इजरायललाई प्रेम गर्नुहुन्थ्यो, त्यो राष्ट्र थियो प्रियहरू। अनि गिदोन व्यक्तिलाई चाहिँ एउटा व्यक्ति जो चाहिँ बारीमा काम गर्दै गरेको व्यक्तिलाई परमेश्वरले चलाउन चाहनुभयो, परमेश्वरको बोलावट आयो। उनले मिद्यानको हातमा 7 वर्षसम्म परेको इजरायललाई चाहिँ छुटकारा दिनको लागि परमेश्वरले बोलाउनु भयो। उनी हात हतियारको पोख्त थिएनन्, उनी ट्रेनर थिएनन्, उनी कुनै पनि सैन्य विद्याबाट चाहिँ उनी परिचालित थिएनन्, उनी सामान्य एउटा किसान थिए, कुटोको दालो, होइन, हाम्रो सामान्य भाषामा हामी भन्छौँ भने कुटोको दालो गर्ने, होइन, उब्जाउमा विशेष ध्यान दिने एउटा किसान, एउटा काम गरिरहेको व्यक्तिलाई चाहिँ परमेश्वरको बोलावट भयो। के बोलावट त असाधारण कामको लागि चाहिँ बोलाउनु भयो। श्रोताबिन्दहरू हामी पनि जीवनमा कहिलेकाहीँ साधारण व्यक्तिहरू देखिएलौँ, साधारण हौँला हामी, तर यदि हामीले बोलावटलाई चिन्न सक्यौँ, हामीले आशालाई चिन्न सक्यौँ, हामीले समयलाई चिन्न सक्यौँ भने चाहिँ हामी चाहिँ पक्कै पनि असाधारण कामको लागि प्रयोग हुन सक्छौँ, असाधारण कामको लागि हामी प्रयोग हुन सक्छौँ र त्यो विजय हामीले प्राप्त गर्न सक्छौँ। प्रिय श्रोताबिन्दहरू
गिदोन आफै साधारण व्यक्ति थिए, उनले विश्वास गरेनन् कि म सक्छु र उनले आफूलाई गाँच्न खोजे। तर अनि जब गिदोनले आफूलाई परमेश्वरबाटै बोलावट भएको भन्ने कुरा चाहिँ उनले प्रष्ट पार्न खोजे, प्रमाण र सहित माग्न खोजे, गिदोनले बडो अचम्मको काम गरे। गिदोनले परमेश्वरसँग भने कि म चाहिँ बाहिर ऊन राख्नेछु, निश्चय किन गिदोन निश्चय हुन चाहन्थे परमेश्वरबाटै बोलावट भएको हो भन्ने कुरा है। उनले भने कि एउटा भेडाको ऊन चाहिँ उनले बाहिर राख्नको रातभरि बाहिर राख्छु भनेर परमेश्वरसँगको प्रमाणित गर्न खोजे। अनि उनले त्यो ऊन रातभरि बाहिर राखे, जुन ऊन चाहिँ भिजेको हुनुपर्थ्यो। अनि त्यस्तै नै भयो भोलिपल्ट उठ्दा। फेरि उनी बडो दोधारमा परे, न होइन कि यो भएकै हो कि हो। जीवनमा कहिले काहीँ हामी कुनै कुराको सुरुवात गर्दाखेरि, कुनै बोलावटमा हामी

असाधारण काम गरेको हामी देख्न सक्छौं। मिद्यानीहरू बलिया थिए, उनीहरूको सेनाको संरचना ठूलो थियो, तर पनि परमेश्वरले के गर्नुभयो, एउटा सामान्य व्यक्तिबाट चाहिँ इजरायलको बचाउको लागि चाहिँ चुन्नुभयो गिदोनलाई। आज जीवनमा कतिपय अवस्थामा तपाईँ र मलाई, तपाईँ र म एउटा ठाउँमा उभिएका हुन्छौँ। अगाडि बढ्नको लागि हामी दोधार हुन सक्छौँ, शिक्षाको क्षेत्रमा हुनसक्छ, कामको क्षेत्रमा हुनसक्छ, कुनै पनि सेवकाईको क्षेत्रमा हुनसक्छ, हामीलाई दोधार हुनसक्छ, त्यो हाम्रो लागि नयाँ सुरुवात हुनसक्छ। श्रोताबिन्दहरू, हामीले आज गरेको एउटा सुरुवातले चाहिँ भोलिको दिनमा हामीलाई विजय दिनेछ, त्यसमा चाहिँ हामी परिपक्व हुनुपर्छ र हामीलाई आएको बोलावटलाई हामीले चिन्न सक्नुपर्छ, जसरी गिदोनले चिन्नुभएको छ। अनि गिदोन आफूलाई शक्तिशाली बनाउन चाहे, उनले 32,000 सेना तयार गरे, तर परमेश्वरले भन्नुभयो 32,000 सेना यदि प्रयोग भएर तिमीहरू विजय भयो भने त यो मान हाम्रो हामीद्वारा आएको हो भन्ने कुरा त्यहाँनिर मानिसहरूले भन्नेछन् भन्ने परमेश्वरले भन्नुभयो। र गिदोनलाई भन्नुभयो, तैँले नदीमा लगेर उनीहरूलाई पानी खुवाउने एउटा बाट, पानी खाने एउटा पानी पिउने तरिकाबाट चाहिँ उनीहरूलाई प्रयोग गर्नु, उनीहरूलाई लिनु भन्नुभयो। अनि नदीमा लगेर, तल नदीमा लगेर उनीहरूलाई पानी पियाउने क्रममा, पिउने क्रममा चाहिँ गिदोनलाई भन्नुभयो परमेश्वरले, जसले चाहिँ घुँडा टेकेर सच्चिकै पानीलाई चाहिँ आदर गरेर, एउटा शब्दमा भन्नुपर्दा कुकुरले जसरी घुँडा टेकेर चाटेर पिए, त्यस्तो व्यक्तिहरूबाट 300 गिदोनलाई चुन्नको लागि आग्रह गर्नुभयो। कहिलेकाहीँ हामीले थुप्रै संख्याहरूको बिचमा हामी काम गर्न खोज्छौँ, श्रोताबिनहरू, त्यहाँ हामी असफल हुन सक्छौँ। हामी थोरै संख्याबाट हामी जब कामको सुरुवात गर्न खोज्छौँ नि श्रोताबिन, हामी त्यहाँ सफल हुन सक्छौँ। थोरै होलाउँ, तर त्यो थोरैबाट पनि हामीले कामको सुरुवात गऱ्यौँ भने हामी संख्यामा, आर्थिकमा, सम्भावनामा थोरै देखिएलौँ, तर विजय निश्चित हुन्छ। किनभने एउटा चट्टानमा, एउटा ढुङ्गामा हामीले हजारौँ लिटर पानी एकैचोटि खन्यायौँ भने पनि त्यसलाई केही असर गर्दैन, तर त्यही 1,000 लिटर पानी चाहिँ एक एक थोपा गरेर जब त्यो चट्टानमा, त्यो ढुङ्गामा पर्दछ नि, तब त्यो ढुङ्गालाई खियाउने काम चाहिँ गर्दछ। त्यसको शक्तिले होइन, त्यसको निरन्तरताले हो। श्रोताबिनहरू, हामी ठुलो देखिएर शक्तिशाली हुने होइनौँ, हामी जब निरन्तर निरन्तर निरन्तर प्रयास गरिरहन्छौँ, थोरै हुँदाखेरि पनि निरन्तर प्रयास गरिरहन्छौँ भने हामी विजय प्राप्त गर्दछौँ। यो कुरा चाहिँ हामीले गिदोनको जीवनबाट देख्न सक्छौँ। 32,000 घटाएर चाहिँ 300 चाहिँ परमप्रभुले युद्ध जित्दै हुनुहुन्थ्यो, अर्थात् मिद्यानीहरूमाथि विजय प्राप्त गर्दै थियो गिदोनको नेतृत्वमा। यसलाई हामी हेर्छौँ भने जब त्यो 300 पनि त्यहाँनिर 300 पनि हात हतियारले पोख्त थिएनन्, उनीहरू हात हतियारले सजिसजाउ थिएनन्, उनीहरू कुनै पनि युद्धका ज्ञान उनीहरूसँग थिएन, तर परमेश्वरले के गर्नुभयो त, सामान्य एउटा मसाल, जुन चाहिँ आगोको प्रतीक मसाल, अनि भाँडा गाग्राहरू उनीहरूको हातमा लिए र उनीहरू तुरै फुक्ने, तुरै फुकेर चाहिँ त्यहाँ वरपर जाने, मिद्यानीहरूको बिचमा गए। जब त्यो गाग्रा फुटाइयो, हातमा मसालहरू लिएर अगाडि बढे, अनि उनीहरूले चाहिँ तुरै फुके, यसले चाहिँ के भयो त अन्त, त्यहाँ मिद्यानीहरूको बिचमा चाहिँ उनीहरू त्रसित भए, उनीहरू एक आपसमा लड्न थाले। कहिले काहीँ श्रोताबिन्दहरू, हामी देखेर समस्या आफै नै भागेर जान्छ। हामी जब हामी बलवान देखिन्छौँ, जब हामी प्रयासरत निरन्तर प्रयास गर्छौँ, समस्या हामीबाटै भगेर जान्छ। एउटा मिठो शब्दमा भन्नुपर्दा, दुःखी हुने मान्छेलाई खुसी बनाउने र खुसी हुन भएको मानिसलाई दुःखी बनाउने कुनै एउटै मात्रै शब्द छ भने

त्यो हो, यी पलहरू पनि बितेर जानेछन्। श्रोताबिनहरू, हामी जब समस्या आउँछ हामी आफू हताश निराश हुने होइन, हामीले सुरुवात गरेको कामहरूमा हामीले निरन्तरता दिने हो, किनकि यो पलहरू पनि बितेर जानेछन्। श्रोताबिनहरू, जसरी गिदोनले अनि आफ्नो 300 सैनिकहरूलाई मसाल अनि त्यो भाँडाहरू टुक्रा टुक्रा पार्न लाएर तुरैको आवाजबाट चाहिँ उनी त्यो मेघध्यानीहरूको पाल नजिक पुगे, मेघध्यानीहरू आफू आफै भाग्न थाले, आफू आफै डरले कम्पले भाग्न थाले, अनि उनीहरू आफै एक आपसमा आफू आफै जुत्न थाले, अनि उनीहरू आफू नष्ट भए, उनीहरू नष्ट भए उनीहरू भागेर गए। यसरी नै हाम्रो जीवनमा पनि हामी बलियोसँग उभिन सक्यौँ भने, हामीले सुरुवात गरेको काममा, हामीले सुरुवात गरेको कुनै पनि कुरामा हामी बलियो भएर निरन्तरता दिन सक्यौँ भने नि त्यसले हामीलाई विजय दिन्छ। यो चाहिँ हामी गिदोनको जीवनबाट हामी थाहा गर्दछौँ। श्रोताबिनहरू, आज कार्यक्रम सुरुवात कथा सङ्घर्ष र सफलताको म तपाईँ सुन्दै हुनुहुन्छ। गिदोन जसले चाहिँ सामान्य एउटा व्यक्ति जो चाहिँ असाधारण काम गरेका छन्, साधारण एउटा व्यक्ति जसले चाहिँ असाधारण काम गरेर इजरायलमा 40 न्यायकर्ताको रूपमा चाहिँ शासन गरेको हामी पाउन सक्छौँ। अनि गिदोनबाट हामी केही कुराहरू हामी सिक्न सक्छौँ। यदि परमेश्वरले साधारण व्यक्तिलाई पनि असाधारण कार्यको लागि बोलाउनुहुन्छ, श्रोताबिनहरू, यदि हामी बोलाइएका छौँ, हामी त्यो बोलावटमा छौँ, हामी त्यो दर्शनमा छौँ, आज परमेश्वर सिधै आएर तपाईँलाई नभन्नुभएको होला, तर तपाईँको पास्टर, तपाईँको अगुवा, तपाईँको लिडर, तपाईँको बुवा आमा, तपाईँको अग्रजबाट त्यो बोलावट आइरहेको छ। त्यो आवाजलाई हामीले सुन्न सक्यौँ भने, त्यो आवाजलाई हामीले निरन्तरता दिन सक्यौँ भने, त्यो आवाजलाई हामीले बुझ्न सक्यौँ, कन्फर्मेसन कन्फर्म गर्न सक्यौँ भने हामी विजयको नजिक पुग्नेछौँ। अनि विश्वास र आज्ञाकारिता भएमा असम्भव भन्ने कुरा जीवनमा केही पनि छैन। हामी भन्छौँ नि, मेरो डिक्सनरीमा असम्भव भन्ने कुरा, इम्पोसिबल भन्ने कुरै छैन भन्छौँ। हो, परमेश्वरको डिक्सनरीमा असम्भव भन्ने कुरा छैन। उहाँले हरेक कुरा सम्भव बनाउनुहुन्छ, हरेक कुरा उहाँमा सम्भव छ। विश्वास र आज्ञाकारिता हामीमा चाहिन्छ। परमेश्वरको मार्गदर्शनमा अघि बढ्दा वास्तविक सफलता पाइन्छ भन्ने कुरा हामी गिदोनको जीवनबाट पाउँछौँ। यदि हामी हाम्रो मार्गदर्शनमा, हाम्रो विचारमा, हाम्रो सोचमा होइन, तर जब हामी परमेश्वरको सोच विचार, परमेश्वरको भएमा हामी अगाडि बढ्दछौँ भने साँच्चीकै वास्तविक सफलता हामीले त्यहाँबाट प्राप्त गर्न सक्छौँ। हामी साधारण मानिसको जीवन हामी हेर्छौँ भने, एकजना व्यक्ति जो चाहिँ हामी हेर्छौँ भने, एउटा साधारण मानिस जसले चाहिँ एउटा पहाड खनेर बाटो बनाउन, 70 को बाटो बनाउन सफल भएको व्यक्तिको विषयमा हामीले धेरैपल्ट सुनेका छौँ। यो कथा हामी हेर्छौँ भने, विशेष गरी गिदोनको जस्तै अर्को हामी साधारण एउटा व्यक्ति जो चाहिँ भारतको बिहारमा हुनुहुन्थ्यो, माझी दशरथ माझी भन्ने, जुन चाहिँ माझी गाउँको एउटा ठुलो पहाड थियो, त्यो पहाडको छेउबाट भएर अस्पताल जाँदाखेरि 70 पहाडको बाटो पुरा गरेर जानुपर्ने हुन्थ्यो। एक दिन त्यो माझी साधारण व्यक्ति हुनुहुन्थ्यो, तर उनले असाधारणका काम गरेको कुरा हामी त्यहाँबाट पनि प्राप्त गर्न सक्छौँ। जीवनमा यो सत्य घटनामा आधारित कुरा, दशरथ माझीको गाउँ ठुलो पहाडको छेउमा थियो, गाउँका मानिसहरूलाई बजार र अस्पताल आउजाउ गर्नको लागि 70 लामो बाटो घुमेर जानुपर्ने हुन्थ्यो। एक दिन उनकी पत्नी बडो बिमारले थला परिन्, अनि उनलाई अस्पताल लानको लागि माझीले बडो प्रयास गरिरहे। उनले एक्लो मानिस अनि गाउँघरको मान्छेलाई भने, अनि जब गाउँमा कसरी बोकेर लिएर जाँदाखेरि उनको पत्नी बिच बाटोमै उनी के भन्छ भन्दा त्यहीँ उनले आफ्नो प्राण त्यागिन्, अनि माझी दशरथ बडो पीडामा भए, उनले बडो पीडा गरे, उनी अब हामीले अहिले भन्नुपर्दाखेरि बडो उनको जीवनमा सायद एक्लोपन आयो होला, होइन, किन उनी चाहिँ एक त्यही पत्नी र

आफू मात्र जीवन गुजारा गर्दै थिए अनि उनले त्यही आफ्नो प्राणभन्दा प्यारो व्यक्ति गुमाइसकेपछि उनी शोकमा मात्रै बस्छन् श्रोताहरू. उनले एउटा अठोटले अब म यो पहाडलाई काट्छु, मेरो गाउँका मानिसहरूलाई छोटो बाटो बनाइदिन्छु भन्ने उनले सोच बनाए. उनले पहाडलाई काट्ने विचार गरे, हो मैले जुन कुरा भोगेँ अब मेरो गाउँको मानिसहरूले, मेरा मानिसहरूले, मेरा वरपरका मानिसहरूले यो कुरा भोग्नु नपरोस् भन्ने उनले अठोटले. अनि थोरै थिएन श्रोताहरू, 70 किलोमिटरको बाटो भनेको पहाड फोडेर निकाल्नुपर्ने थियो. अनि उनले आफ्नो मनमा अठोट लिए अनि उनले भने सबैलाई गुहार गरे, अरू मानिसहरूलाई पनि गुहार गरे, उनले सरकारलाई पनि सहयोगको लागि अपिल गरे. तर कहीँ कतैबाट पनि त्यो कुराको अपिल, त्यो कुराको सहयोग उनमा आएन. अनि उनी आफै मात्रै, उनले न त सरकारको सहयोग पाए, न कुनै ठुलो मेसिनहरू उनको हातमा थियो, सिर्फ एउटा हतौडा र छैनीको माध्यमबाट उनले दिनरात गरेर एक दिन, दुई दिन, तिन दिन, चार दिन गर्दै गर्दै गर्दै गर्दै उनले त्यो बाटो खोल्ने प्रयासमा लागिरहे. सुन्दा बडो हाँसुर्दो, मानिसहरूले देख्दाखेरि बडो अचम्मको काम गरिरहेछ, नहुने असम्भव काम गरिरहेको छ भन्ने लागिरहेको थियो होला. अनि त्यहाँ वरपरको मानिसहरूले पनि भन्दथे कि तिमीले एक्लैले यो सक्दैन, यो सम्भव छैन, दशरथ तिमी यो जे गर्दैछौ यो गलत गर्दैछौ, नगर छोडिदेऊ, किन बेकार आफ्नो फजुल समय खर्च समयलाई किन फजुल खर्च गर्छौ भन्ने मानिसहरू पनि धेरै आयो उनको जीवनमा. तर उनले निरन्तर निरन्तर निरन्तर प्रयास गरिरहे. उनले त्यो कुराहरूमै वास्तव गरेनन्, उनले मात्रै काम गरिरहे. उनले एउटा हतौडा र छैनीको माध्यमबाट चाहिँ उनले दिनरात मेहनत गरिरहे, किनकि उनले एउटा अठोट लिएका थिए कि मैले जुन वेदना, मैले जुन पीडा मेरो जीवनमा भोगेको छु अब भोग्न अरू मानिसहरूले भोग्न नपरोस् भनेर. उनले निरन्तरको प्रयास पछाडि 22 वर्षसम्म उनले एक्लै पहाड काटिरहे. दशरथ माझीले अनन्त 110 मिटरको बाटो, लामो बाटो, 9 फिट चौडा बाटो र 7 फिट अग्लो बाटो बनाएर तयार भयो. अब गाउँबाट अस्पताल पुग्न लागि केवल 70 किलोमिटर होइन, अब 1 किलोमिटर मात्रैको बाटो उनले बनाउन सफल भयो. यो उनको निरन्तर निरन्तरको प्रयास थियो. हेर्नुहोस् त, 70 किलोमिटरको बाटोलाई उनले 1 किलोमिटरमा तय गरिदिएका छन्. यो उनको शक्तिले होइन, यो उनको स्रोत र साधनले होइन. स्रोत र साधन त के थियो र, एउटा हथौडा र छैनी नै थियो होइन, तर उनको निरन्तर प्रयास र एउटा हृदयको अठोटले के गर्न सफल भए, 70 किलोमिटरको बाटोलाई 1 किलोमिटरमा लिएर आउन सफल भए. उनले जुन पीडा भोगेको थियो जीवनमा, त्यो पीडा उनको जीवनबाट, उनले लिएको अठोटबाट चाहिँ उनी एउटा, आज पनि हामी उनको नाम इतिहासमा हेर्न सक्छौँ. यो श्रोताबिनहरू, हामीले जीवनमा के गर्यौँ, कस्तो गर्यौँ, के छौँ, हिजो के भयो, कस्तो भयो, हिजो मेरो बितेर गयो, नराम्रो भयो, मैले गर्न सकिनँ, होइन, आज म के छु र आज मैले के अठोट लिएको छु, म के नयाँ सुरुवात गर्दैछु, के कुरामा म लागि परेको छु, त्यो कुराले बडो महत्त्व राख्छ. श्रोताबिनहरू, जीवनमा कहिलेकाहीँ हामीले लिएको अठोटले सफलता लिएर आउँछ. जसरी एउटा दशरथ माझी हामीले हेऱ्यौँ, जसरी हामीले बाइबलमा हेऱ्यौँ, गिदोन व्यक्ति, एउटा साधारण व्यक्ति, परमेश्वरले असाधारण तरिकाले चलाउनु, एउटा साधारण व्यक्ति दशरथ माझी, गाउँको एउटा सामान्य किसान, जसले चाहिँ आफ्नो अठोटमा 70 किलोमिटरको बाटोलाई 1 किलोमिटरको बाटोमा तयार गर्न सफल भयो, एउटा लामो समयको लागि योगदान दिए. श्रोताबिनहरू, हामी पनि जीवनमा कहिलेकाहीँ हार खान्छौँ, कहिले थाक्छौँ, कहिले लड्छौँ, तर पनि लडेको ठाउँबाट हामी उठ्छौँ, त्यहीँबाट हाम्रो फेरि अर्को यात्रा, नयाँ सुरुवात सुरु हुन्छ, फेरि हामी उठेर हिँड्न खाएको खण्डमा. एउटा राम्रो भनाइ छ, उठ उठ र दौड,
नत्र उठेकाहरूले तिमीलाई कुल्सेर दौडन बाध्य हुनेछन्। श्रोताबिनहरू, हामीले लिएको हठोटले हामी अगाडि बढ्न सक्छौँ, हामीले लिएको लक्ष्यले हामी अगाडि बढ्न सक्छौँ। भलै हिजोको कुरा के थियो, हिजो म कस्तो थिएँ, हिजो म को थिएँ कुराहरू होइन, आज म के छु र आज मैले के हठोट लिएको छु त्यो कुराले महत्त्व राख्छ। जीवनमा नयाँ सुरुवात गर्नको लागि कहिल्यै पनि तपाईँहरू पछाडि नपर्नुहोस्, कहिल्यै पनि निराश नहोस्, किनभने मैले हिँड्ने हरेक बाटो चाहिँ, तपाईँ र मैले हिँड्ने बाटो चाहिँ उहाँले तयार गर्नुहुन्छ। यो साङ्गीतिक शैली तपाईँको माझमा राख्दछु।

हरेक बिहानी नयाँ सुरुवात हो, हरेक गल्ती नयाँ सिकायो, हरेक आँसुपछि मुस्कान आउँछ। प्रिय श्रोता, सफल मानिसहरू उनीहरू जसले धेरै पटक असफलतापछि पनि नयाँ सुरुवात गर्न सके। त्यसैले तपाईँलाई हतोत्साहित बनाउने कुरा जे भए पनि साहस बटुनुहोस् र भन्नुहोस्, आज म फेरि सुरु गर्छु। आजको कार्यक्रम हामीले सिक्यौं कि जीवनमा नयाँ सुरुवात गर्न कहिल्यै ढिलो गर्नु। यदि तपाईँ थाक्नु भएको छ भने विश्वास आशामा नयाँ कदम चाल्नुहोस्। प्रिय श्रोता, कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको बाट आज हामी तपाईँको बीचबाट जुन गिदोन र एउटा दशरथ माझीको जीवनमा भएको शुरूआत, उनीहरूले असाधारण भएर पनि साधारण भएर पनि असाधारण काम गरेर देखाए, त्यस्तै हामी पनि भोलिको दिनमा हुनेछौँ। प्रिय श्रोता, कार्यक्रम शुरूआतबाट म श्याम काजी, प्रस्तुता म श्याम काजी, सँगै प्राविधिक मित्र सरोज र सन्ध्यालाई पनि बिदा दिनुहोस्। आउँदो हप्ता आइतबार यसै समयमा हामी कार्यक्रम शुरूआतमा फरक व्यक्ति फरक आशिषका कुरा हामी लिएर आउनेछौँ। त्यति दिनसम्मको लागि बिदा दिनुहोस्। जय मसी, नमस्ते, तपाईँको दिन।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

0: जय मसीह साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस इस्टर्न चर्च बुढानीलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तोता सुशिखिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। त्यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा यहाँहरू सबैजनालाई जय मसी छ। वचनको समयमा फेरि पनि म यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय श्रोताहरू, तपाईँहरू कहाँ हुनुहुन्छ, कसरी बसिराख्नु भएको छ? निश्चय पनि तपाईँ मध्ये कतिजनाले काम गर्दै रेडियो सुन्दै हुनुहुन्छ होला, कतिजना यात्रा गर्दै रेडियो सुन्दै हुनुहुन्छ होला। परमेश्वरको वचन सुन्नु र परमेश्वरको वचनद्वारा आशिष हुनु जस्तो आनन्दको कुरा संसारमा अरू केही पनि छैन। हामीहरू धेरै कुराबाट जीवनमा आनन्दित दिन खोज्दछौँ। मनोरञ्जनको पाटो लगायत अन्य थुप्रै तरिकाबाट हामी जीवनमा आशिषित हुने प्रयत्न गरिराखेका हुन्छौँ। तर परमेश्वरको वचन सुन्नु र परमेश्वरको वचनबाट आशिषित हुनु जस्तो आनन्दको कुरा अर्को केही पनि छैन। एक दिन प्रभु येशु ख्रीष्ट एउटा घर अर्थात् परिवारमा जानुभयो, जहाँ चाहिँ मार्था र मरियम भनेर त्यहाँ दुईजना दिदी बहिनी हुनुहुन्थ्यो, र त्यहाँ गएर उहाँको सन्देश सुनाउन लाग्नुभयो। र परमेश्वरको त्यो सन्देश सुनाउँदै गर्दाखेरि त्यहाँ एकजना बहिनी जसले चाहिँ प्रभु येशु ख्रीष्टको पवित्र वचनलाई ध्यान दिएर एकटक्क लाएर सुनेको छ, अनि अर्को एउटा बहिनी जो मार्था थिइन् अनि उनले चाहिँ प्रभु येशु ख्रीष्टलाई एकदम भौतिक रूपमा असल खाना खुवाएर परिकारहरू खुवाएर स्वागत गर्नको लागि ऊ लागिराखेको छ। यसो हेर्दाखेरि दुवै कामहरू अत्यन्तै उत्कृष्ट छन् र आवश्यकता जस्तो पनि देखिन्छन्। तर प्रभु येशूले अन्तमा भन्नुभयो, मरियमले जे कुरा रोजेकी छन् त्यो चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हो। परमेश्वरको वचन सुन्नु है, परमेश्वरको वचन सुन्नु जुन कुराले चाहिँ हाम्रो जीवनमा आशिष लिएर आउँछ, चङ्गाई लिएर आउँछ, छुटकारा लिएर आउँछ, अनि परमेश्वरको वचनद्वारा हामी नजानिदो प्रकारबाट हामी निर्माण भइराखेका हुन्छौँ अनि हाम्रो परिवारलाई बलियो बनाइराखेको हुन्छ। प्रभु येशूको उद्देश्य मार्था अनि मरियम त्यो परिवारमा चाहिँ एउटा परमेश्वरको एउटा आशिषित परिवार बन्न सकोस् भन्ने उहाँको उद्देश्य थियो। तसर्थ मार्था र मरियमको घरमा गएर उहाँले परमेश्वरको वचनको सन्देश सुनाउनु भयो। मनोरञ्जन पनि चाहिन्छ, खानपिन पनि चाहिन्छ, अतिथि सत्कार चाहिन्छ, यी सबै कुराहरू भन्दा पहिला चाहिँ परमेश्वरको जीवित वचनद्वारा हामी निर्माण हुनु, परमेश्वरको जीवित वचनद्वारा हामी आशिषित हुनु चाहिँ महत्वपूर्ण कुरा हो। प्रियजनहरू, प्रभुले भन्नुभयो, मानिस रोटीले मात्रै होइन तर परमेश्वरको मुखबाट निस्किएको हरेक वचनले जीवित रहदछ। पवित्र धर्मशास्त्र बाइबलमा यस्ता धेरै घटनाहरू हामी पाउँछौ जुन परिवारहरूले आफ्नो जीवनलाई परमेश्वरको वचन, परमेश्वरसँगको एउटा संगति, परमेश्वरसँगको एउटा उपस्थितिमा बिताए, ती मानिसहरू चाहिँ आशिषित परिवारको रूपमा रूपान्तरण हुँदै गएको हामीले देख्दछौं। कोही बेला हामीलाई लाग्छ कि यो संसारमा हामी छौं, संसारमा छँदाखेरि हामीले काम गर्नै पर्यो, खानै पर्यो, रुपियाँ पैसा कमाउनै पर्यो, त्यो छिमेकी साथीकोमा जानै पर्यो, उसले बोलाएको ठाउँमा जानै पर्यो, संगति त भोलि गरौंला, प्रार्थना भोलि गरौंला, प्रभुसँगको सम्बन्धमा भोलि रहौंला, जस्ता कुराहरूले आज धेरै मानिसको जीवनमा आशिषहरू गुमिराखेको हामी देख्दछौं। भलै यी भौतिक कुराहरूले हामीलाई क्षणिक आनन्द त दिन्छ नै, यी क्षणिक आनन्दको लागि हामीले अनन्तको एउटा आशिष र आनन्दलाई गुमाइराखेका हुन्छौं। आज यहाँहरूको बीचमा मैले आशिषित परिवारको लागि केही 10 सुझावहरू भनेर

मलाई रक्तदान गर्न एकदमै मनपर्छ, अर्थात् ब्लड डोनेट गर्न मलाई व्यक्तिगत रूपमा एकदमै मनपर्छ। केही समय अगाडि म किन यसरी ब्लड डोनेट गर्नलाई अर्थात् रक्तदान गर्नलाई म तयार हुन्छु वा मलाई किन यो मनपर्छ, यसको पछाडिको एउटा कारण मैले बताउन चाहे। करिब आजभन्दा 5 वर्ष अगाडि एउटा कार्यक्रम जहाँनिर मैले स्वास्थ्य सम्बन्धी कार्यक्रममा म सहभागी थिएँ र त्यहाँ शिक्षकले बताउनु भएको एउटा कुराले मलाई एकदमै प्रेरणा दियो। त्यो कुरा थियो, येशु ख्रिस्ट यो संसारमा आउनुभयो र सम्पूर्ण मानव जाति पापको कारणले गर्दाखेरि बिरामी भएको अवस्थामा उहाँले आफ्नो स्वस्थ रगतद्वारा तिनीहरूको उद्धार गर्नुभयो, अर्थात् सम्पूर्ण मानव जातिलाई रगतको खाँचो थियो, सम्पूर्ण मानव जातिलाई उद्धारको खाँचो थियो, सम्पूर्ण

0: मानव जाति पापले थलिएर बिरामी परेको थियो, त्यो अवस्थामा तिनीहरूलाई बचाउनको लागि येशू ख्रिस्त आउनुभयो र उहाँले आफ्नो शुद्ध रगत बहाएर, शुद्ध रगतलाई बगाइकन सम्पूर्ण मानव जातिलाई बचाउनु भयो। अनि साँच्ची नै प्रिय मित्र हो, यो प्रसंगले, यो कथाले, यो घटनाले मलाई, यो भनाइले एकदमै छोयो र म रक्तदान तर्फ एकदमै सकारात्मक भए। मैले सोचे कि एकजना व्यक्ति, एकजना ईश्वर जो यो संसारमा आएर रगत बगाउनु भयो अनि उहाँको रगतद्वारा यदि सम्पूर्ण मानव जाति बच्यो भने मेरो रगतले गर्दाखेरि अर्को व्यक्तिको ज्यान चाहिँ किन नबस्ने त। अनि आधुनिक समयमा, अहिलेको समयमा आइकन हामी देख्दछौ कि रक्तदान एउटा ठूलो विषय बनेको छ अनि थुप्रैजना व्यक्तिहरूले यसलाई सकारात्मक रूपमा लिइकन रक्तदान गरिरहेको हामी देख्दछौ। अनि आजको प्रचार मैले यो प्रसंगबाट शुरू गर्नुको उद्देश्य चाहिँ केही एउटा विषयमा म भन्न गइराखेको छु, जो चाहिँ बलिदानको विषयमा हो। र हामी पक्कै पनि हिन्दू या मुस्लिम वा अन्य विभिन्न पृष्ठभूमिबाट हामी हुन सक्छौ र हामीले बलिदान के हो र यसको आवश्यकता र महत्वको विषयमा हामीलाई सठिक जानकारी भएको हुन सक्छ। अनि केही एक दुईवटा प्रसंग मैले ल्याउन चाहे, अनि एक दुईवटा नेपाली साहित्यिक क्षेत्रका प्रसंगहरू, जस्तै उदाहरणको लागि एउटा गीत जो स्वदेश गान हो र एकदमै प्रख्यात छ र हामी मध्ये सम्भवतः धेरैलाई यो स्वदेश गान पक्कै पनि मनपर्छ। अनि यसले यसो भन्दछ, देशले रगत मागे मलाई बलि चढाउनु, रुदिनन् मेरी आमा ऊ नेपाली किशोरी। यो गीतको लेखकले चाहिँ देशलाई यदि ब्लडको खाँचो छ, रगतको खाँचो छ भने मलाई बलि चढाउनु भनेको कुरा हामी देख्दछौ। अनि देशलाई पनि शहीदहरूको खाँचो पर्दछ, जब जब व्यक्तिहरू शहीद हुन्छन् देशले एउटा नयाँ रूप र स्वरूप पाउँदछ। त्यसै गरी भूपी शेरचनको शहीद नामको कवितामा हामी यो कुरा उल्लेख गरेको पाउँदछौ, हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। अर्थात जबसम्म कसैले देशको निम्ति बलिदानी दिँदैन, कुर्बानी दिँदैन, तबसम्म देश बन्न सक्दैन। कुनै पनि समाजको पछाडि, कुनै पनि कुराको पछाडि, अर्थात कुनै पनि कुरा उच्चतम शिखरमा पुग्नभन्दा अगाडि त्यसको पछाडि धेरैजनाको रगत र धेरैजनाको त्याग र बलिदान, धेरैजनाको बलिदान रहेको हुन्छ। कुनै पनि कुरा यत्तिकै जादुको छडीद्वारा अचम्बित तवरमा अगाडि बढेको हुँदैन अनि त्यसको पछाडि धेरैजना व्यक्तिहरूको रगत र पसिनाको महत्व हुन्छ। आज नेपाल स्वतन्त्र मुलुक, सार्वभौम मुलुकको रूपमा रहेको छ, यसको पछाडि पनि धेरैजनाले आफ्नो रगत इतिहासमा बगाएको हामी देख्दछौ, जसलाई अर्को अर्थमा बलिदान पनि भन्ने गरिन्छ। बलिदान भन्ने शब्द मैले तपाईँको बीचमा यसरी ल्याउँदै गर्दा यसको परिभाषाको विषयमा अलिकति म बोल्न चाहे। यसलाई अर्थात बलिदान भनेको के हो भन्दै हामी हेर्दाखेरि यसको अक्षरश, यसको परिभाषा भनेको, बलिदान भनेको कुनै दोषको प्रायश्चित स्वरूप ईश्वरसँग पुनः सम्बन्ध जोड्नका निम्ति आफ्नो सट्टामा कुनै अर्को प्राणीलाई मार्नु हो। एकपटक फेरि मैले यसलाई दोहोर्याउन चाहे, बलिदान भनेको कुनै दोषको प्रायश्चित स्वरूप ईश्वरसँग पुनः सम्बन्ध जोड्नका निम्ति आफ्नो सट्टामा कुनै अर्को प्राणीलाई मार्नु हो। ईश्वरसँगको सम्बन्ध जोड्नको निम्ति आफ्नो सट्टामा, आफ्नो दोषको सट्टामा, आफूले गरेको गल्तीको प्रायश्चित स्वरूप, हे ईश्वर मैले अपराध गरेको छु, मैले पाप गरेको छु, मलाई क्षमा गर्नुहोस् भन्ने त्यो स्वरूपलाई, त्यो कुरालाई प्रकट गर्नको निम्ति अर्को कुनै प्राणीलाई मारिकन त्यसको रगत आफ्नो सट्टामा बहाउनुलाई नै बलिदान भनेर हामी भन्दछौ। बलिदानको वास्तविक अर्थ चाहिँ यो हो। अनि हामी सबैले यो कुरा जानेको हुनुपर्छ, संसारका सबै धर्ममा बलिदानको आफ्नो महत्व छ र हरेक धर्मले बलिदानलाई आफ्नो तरिकामा व्याख्या गरेको र त्यसलाई नीतिमा ल्याएको कुरा हामी देख्दछौ। अनि प्राचीन समयमा म यहुदी धर्मको कस्तो संस्कार थियो बलिदान सम्बन्धी भन्ने कुरालाई यहाँ उजागर गर्न चाहन्छु। यहुदी धर्म भनेको संसारकै पुरानो धर्महरू मध्ये एकमा पर्ने गर्दछ। अनि यहुदी धर्ममा परमेश्वरले, अर्थात ईश्वरले उनीहरूलाई आज्ञा दिनुभएको थियो, मोसाद्वारा यो आज्ञा दिनुभएको थियो कि कुनै पनि बलिलाई इसरायलीय जातिहरूको, अर्थात इजरायलमा बस्ने जो यहुदी छन् उनीहरूको पाप प्रायश्चितको लागि उनीहरूले एकदमै शुद्ध पाठोलाई ल्याइकन, थुमालाई ल्याइकन उनीहरूले बलि चढाउनु पर्थ्यो र त्यसको रगत उनीहरूले यहुदी मन्दिरमा लिएर अर्पण गर्नु पर्दथ्यो। अनि यो काम चाहिँ एकजना व्यक्तिले गर्थ्यो, त्यो गर्नको लागि केवल एउटै व्यक्ति हुन्थ्यो जसलाई चाहिँ प्रधान पुजहारी अर्थात पुजहारीहरूको पनि प्रधान भन्ने गरिन्थ्यो। र प्रधान पुजहारीले वर्षमा एक पटक उनीहरूको सबैभन्दा ठूलो चाड जसलाई निस्तार चाड भनेर बाइबलमा भनिएको छ र अहिले पनि इजरायलमा रहने यहुदीहरूले यो चाडलाई मनाउने गरेको हामी देख्दछौं। उनीहरूले यो चाडमा चाहिँ प्रत्येक वर्षमा एक पटक पुजहारीहरूको पनि मुख्य प्रधान पुजहारीले थुमालाई वा पाठोलाई या बोकालाई मारिकन त्यसको रगत लिएर मन्दिरमा ईश्वरको निम्ति परमेश्वरको निम्ति अर्पण गर्ने गर्दथ्यो। यो उनीहरूको रहन सहनमा थियो। पछि गएर इजरायलको मन्दिरलाई चाहिँ रोमीहरूले नष्ट गरिदिए र त्यसपछि यो बलिदानको कुरा चाहिँ रोकिएको छ। अनि हिन्दू धर्ममा पनि बलिदानको धेरै ठूलो महत्वलाई हामी देख्दछौ। यो कुरालाई हामीले बुझेका छौं या छैनौ, तर हिन्दुत्वमा चाहिँ हिन्दू धर्मको धर्मशास्त्रमा ब्रह्माले आफैलाई बलिदान गर्नेछन् भन्ने कुराको विषयमा उल्लेख गरिएको हामी देख्दछौ। हिन्दू धर्ममा पनि प्रत्येक वर्ष हाम्रै देशमा राङ्गाहरू त्यसै गरी बोकाहरू लाखौंको संख्यामा हामी काटिएको देख्दछौ र त्यसको पछाडिको अर्थ सायद हामी मध्ये धेरैजनाले नबुझेको हुन सक्छौ। दशैंमा दशैं नजिकै छ, कैयौं बोकाहरूको व्यापार हुन्छ, होइन, विभिन्न तरिकामा विभिन्न प्राणीहरूको खपत भइराखेको हामी देख्छौ। अनि ती सबैलाई मारेर आफ्नो निम्ति बलिदान, आफ्नो प्रायश्चितको निम्ति बलिदान स्वरूप यो गरिएको विधि हो। तर अहिले आएर हिन्दुत्वमा यसको संस्कार फरकै भएको हामी देख्दछौ र धेरैजनाले दशैंमा बोका काटिनुको खसी काटिनुको पछाडिको अर्थ चाहिँ बुझेका छैनन्। तर वास्तवमा भन्ने हो भने यसको अर्थ चाहिँ त्यो परिवारको निम्ति, त्यो परिवारका सबै सदस्यको पापको निम्ति त्यो बलिको, त्यो बोकाको, त्यो खसीको रगत बगाइएको। र हिन्दुत्वमा बलिदानको धेरै ठूलो भूमिका छ। अनि अहिले पनि हाम्रा हिन्दू दाजुभाइहरूले, हिन्दू मित्रहरूले बलि चढाउने काम गरिरहेको अनि बाइबलमा एउटा स्पेसिफिक एउटा विशेष खण्ड छ जहाँनिर चाहिँ बलिदान के हो र यसको महत्व के छ यसको अवस्थाको विषयमा बताइएको छ। प्रिय मित्र, तपाईँहरूको निम्ति यो समयमा बाइबलमा भएको हिब्रु नामक पुस्तकको 7:23-28 यो खण्डलाई मैले पढ्न चाहे र जसै म यसलाई पाठ गरिराखेको हुनेछु तपाईँहरू यसलाई ध्यानसँग सुनिदिनुहोला। यहाँ यसरी भनिएको छ, अघिका पुजारीहरू धेरै संख्यामा थिए किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्यो, तर येशु चाहिँ अनन्त हुनु भएकोले उहाँको पुजारी पद अटल रहन्छ। फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सदैव जीवित रहनुहुन्छ। किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एकजना प्रधान पुजारी हुनु पर्दछ जो पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट अलग र स्वर्ग भन्दा पनि माथि उचालिएका हुनुहुन्छ। अरू प्रधान पुजारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनु पर्दैन, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो। यो खण्डलाई यदि हामी विचार गर्दछौ भने बलिदानको विषयमा केही विशेष कुराहरू हामी यहाँ बताइएको पाउँदछौ। सबभन्दा पहिलो चाहिँ येशु चाहिँ अनन्त हुनुभएकोले उहाँको पुजारी पद अटल रहन्छ। येशु ख्रिस्ट जो परमेश्वर हुनुहुन्थ्यो, जो अनन्त हुनुहुन्छ, जसले स्वर्ग छोडेर यो संसारमा आउनुभयो, मानिसको रूपमा उहाँ जन्मनुभयो र उहाँको जो पुजारी पद छ यो अनन्तसम्म छ भन्ने कुरा बाइबलमा स्पष्टत बताइएको हामी पाउँदछौ। अनि यहाँ अगाडि भनेको छ किनकि यो उचित थियो कि हाम्रा लागि एकजना प्रधान पुजारी हुनु पर्दछ। सम्पूर्ण मानव जातिको लागि एकजना प्रधान पुजारी हुनु पर्दछ जो पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट अलग र स्वर्ग भन्दा पनि माथि उचालिएका हुनुहुन्छ। यहाँ त्यस्तो केही विशेषताहरू, त्यस्तो केही आवश्यकताहरूको बारेमा बताइएको छ जो प्रधान पुजारीमा हुनुपर्छ, जो चाहिँ पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट पनि अलग भएको हुनुपर्छ भन्ने कुरा बताइएको छ। अनि यो सबै विशेषताहरू चाहिँ एकजना व्यक्तिमा हामी पाउँदछौ। यो सबै विशेषताहरू चाहिँ केवल एकजना व्यक्तिमा पूरा भएको छ जो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि अन्तिममा यहाँनिर बताइएको छ आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो। यहाँ पास्ट टेन्समा अर्थात् भूतकालमा भनिएको छ, आफैलाई अरू कुनै खसी बोका वा राङ्गा काटेर होइन, खसीको रगतबाट, बोकाको रगतबाट या राङ्गाको रगतबाट होइन, तर आफैलाई अर्पण गरेर अर्थात् आफ्नै रगतबाट, आफ्नै रगत अर्पण गरेर उहाँले यो काम एक वर्षको लागि, दुई वर्षको लागि, चार वर्षको लागि या दस वर्षको लागि होइन, तर बाइबलमा यो खण्डमा स्पष्ट भनिएको छ आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरी चाहिँ यो भन्दा बढी मैले तपाईँहरूको लागि व्याख्या गर्नुको आवश्यकता म देख्दिन। प्रिय मित्र, हामी सबै समझदार छौ, यो कुरालाई बुझ्न सक्छौ। यहाँ भनिएको छ आफैलाई अर्पण गरेर येशूले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरी, सर्वमान्य कुरा हो, सबैले यो कुरालाई स्वीकार गरेका छन्। पक्कै पनि पाप क्षमाका लागि बलिदान चाहिन्छ, हाम्रो पापको क्षमाको निम्ति बलिदानको खाँचो पर्दछ। रगत नबगाइकन, बलि नचढाइकन पाप क्षमा हुन सक्दैन, बलिदानको एकदमै अपरिहार्यता छ। रगत नबगाइकन पाप क्षमा हुन सक्दैन, अनि येशूले आफैलाई एकै पल्ट अर्पण गरेर त्यो सधैँको निम्ति पूरा गरिदिनु भएको छ। तपाईँले सोध्न चाहन्छु म कि हामीले सधैँ बलिदान चढाइराख्नु जरुरी छ कि आउँदो दशैंमा हामीले अझै पनि बोका मार्न जरुरी छ? तपाईँलाई खानको लागि हो, परिवारमा रमाइलो गर्नको लागि हो भने त्यसमा कुनै आपत्ति छैन, तर यदि तपाईँले चढाइराखेको बोकाको रगतले तपाईँको पाप अझै पनि क्षमा हुन्छ भन्ने कुरा तपाईँ सोचिराख्नु भएको छ भने प्रिय मित्र हो, दुःखको साथ मैले भन्नुपर्छ, तपाईँ अझै पनि गलत हुनुहुन्छ। हामीले अझै पनि त्यो बलिदानलाई चिन्न सकेका छैनौं जो 2000 वर्ष अगाडि स्वर्ग छोडेर यो संसारमा आउनुभयो र हामी सबैको निम्ति बलि हुनुभयो, हामी सबैको निम्ति रगत बगाउनुभयो, अनि अझै पनि हामी बोका राङ्गाहरू खोज्दै हिँडिराखेका छौं। दुःख लाग्दो कुरा हो। परमेश्वरले तपाईँ र मेरो लागि त्यो बलिदान गरिसक्नु भएको छ। हामीले कहिलेसम्म बोकाहरू खोज्दै हिँड्ने, हामीले कहिलेसम्म त्यो निहत्था जनावरको रगत बगाइराख्ने, कहिलेसम्म अब हामीले आफ्नो पापको लागि त्यो निर्दोष जनावरहरूलाई मारिराख्ने, अब जरुरी छैन। अब एउटै कुरा जरुरी छ प्रिय मित्र हो, एउटै कुरा मात्रै हामीले गर्नुपर्छ, त्यो हो त्यो बलिदान जो 2000 वर्ष अगाडि आएर हाम्रो लागि आफैलाई बलिदान अर्पण गरिसक्नु भएको छ, हाम्रो पापको लागि क्रुसमा मरिसक्नु भएको छ, उहाँमाथि विश्वास गर। बाइबलमा युहन्ना नामक पुस्तकको 3 अध्यायको 16 पदमा हामी यसो लेखिएको पाउँदछौ, तपाईँहरूको निम्ति म यहाँ यस खण्डलाई पाठ गरिदिनेछु। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। हामी सबैको निम्ति बाइबलको वचन यही हो, जसले उहाँलाई प्रेम गर्छ त्यो कहिल्यै पनि नाश हुँदैन तर त्यसले अनन्त जीवनलाई प्राप्त गर्दछ। प्रिय मित्र हो, के तपाईँले अनन्त जीवनको खाँचो छैन र के सम्पूर्ण मानव जातिलाई पाप बाटोको प्रायश्चितको खाँचो छैन र? हुनसक्छ सायद आजको आधुनिक जीवनशैलीले हाम्रो भित्री आध्यात्मिकताको आँखालाई बन्द गरिदिएको छ, हाम्रो अगाडि भएको भौतिक शरीरले हाम्रो भित्रको आध्यात्मिक दृष्टिलाई, आत्मालाई बन्द गरिदिएको छ। तर एकपटक आफैलाई नियालेर हेर्नुहोस्, भित्री मनमा प्रश्न सोध्नु। संसारका सबै धर्मले बलिदानको महत्वलाई बुझेका थिए, सम्पूर्ण संसारका सबै धर्ममा बलिदानको बेग्लै भूमिका हामी देख्दछौ, सम्पूर्ण धर्ममा बलिदान चढाउने कुरालाई जोड दिएको कुरा हामी देख्दछौ, तर बलिदानको कामलाई एकजना व्यक्तिले मात्रै, एकजना परमेश्वरले मात्रै पूरा गर्नुभयो जो सम्पूर्ण ब्रह्माण्डको परमेश्वर हुनुहुन्छ, जसले दृश्य र अदृश्य सम्पूर्ण थोकहरूलाई बनाउनुभयो, जो सम्पूर्ण कुराहरूको रचयिता हुनुहुन्छ, उहाँले मात्रै यो कामलाई पूरा गर्नुभएको छ। उहाँले एकमात्र आफ्नो पुत्रलाई यो संसारमा पठाउनुभयो र उहाँले आफ्नो रगत क्रुसमा बगाएर तपाईँ र मेरो लागि त्यो बलिदानको कामलाई पूरा गरिदिनु भएको छ। अब हामीले आफ्नो पापको प्रायश्चितको लागि बोकाहरू, रगतहरू चढाउन जरुरी छैन, त्यसको लागि हामीले एउटै काम गर्नु पर्दछ मित्र हो, त्यसको लागि हामीले गर्न एकमात्र आवश्यक काम भनेको त्यो बलिमाथि, त्यो बलिदानमाथि हामीले विश्वास गर्नुपर्छ, र त्यो बलि भनेको सिद्ध येशू ख्रिस्ट हुनुहुन्छ। तपाईँहरू जो जति यो कार्यक्रम सुनेर बसिराख्नु भएको छ, तपाईँहरू सबैलाई मेरो विनम्र अनुरोध छ, आफ्नो जीवन येशूको लागि अर्पण गरिदिनुहोस्। त्यो येशूको निम्ति जसले तपाईँलाई प्रेम गरिकन 2000 वर्ष अगाडि आफैले आएर आफ्नो रगत क्रुसमा बगाउनु भयो, उहाँलाई नराम्रो तरिकामा मारियो र पनि उहाँले मृत्युलाई जितेर तेस्रो दिनमा फेरि जीवित भएर उहाँ आउनुभयो। तपाईँको लागि बलिदानको काम उहाँले गरिदिनु भएको छ। उहाँले तपाईँलाई अत्यन्तै प्रेम गर्नुहुन्छ। उहाँले तपाईँलाई औधी प्रेम गर्नुहुन्छ। उहाँ तपाईँको लागि यो संसारमा आउनुभएको, आज नै यसै समयमा नै आफ्नो सम्पूर्ण जीवन त्यही ईश्वरको सेवाको लागि अर्पण गरिदिनुहोस्। अनि म विश्वास गर्दछु तपाईँको जीवन अनन्तताको लागि सुरक्षित रहनेछ। मृत्युपछिको जुन यात्रा हामी शुरू गर्न जाँदैछौ त्यसमा तपाईँ ईश्वरसँगै रहनुहुनेछ र परमेश्वरको महान आशिषले तपाईँहरूको जीवन भरिपूर्ण हुनेछ। आजको यस सन्देशबाट महान परमेश्वरले हामी सबैमाथि आफ्नो आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद दाई हरिलाई। साँच्चीकै आजको वचन पूर्ण सन्देशमूलक र आशिषमय थियो। वचनमा भने जस्तै हामीले इतिहासमा हेर्ने हो भने संसारमा देश बचाउने नाममा, स्वाभिमानको नाममा, स्वतन्त्रता र अधिकार प्राप्तिका विभिन्न लड़ाईहरूमा धेरै मानवको बलिदान भएको हामी पाउँदछौ, जसलाई सम्मानित शब्दमा सहित पनि भनिन्छ। हाम्रो नेपालमा देश रक्षाको लागि, जनताको अधिकार सुनिश्चितताको लागि भएका आन्दोलनमा मारिएका शहीदहरूको सम्मान स्वरूप माघ 16 गते शहीद दिवस मनाइने गरिन्छ। तर श्रोता, वचनमा भनिए जस्तै हरेक कुराको निम्ति बलिदानको आवश्यकता भएझै मानिसका पापहरूको प्रायश्चितको निम्ति पनि बलिदानको आवश्यकता छ। फलस्वरूप सबै धर्महरूमा मानिस आफ्ना पापको खातिर विभिन्न कुराहरूको बलि दिइरहेको सर्वविदितै छ। जस्तै हिन्दू धर्ममा मानिसहरू विभिन्न कुराको निम्ति खसी बोका, कुखुरा, राङ्गाहरूको बलिदान दिदछन् अनि उनीहरूलाई लाग्दछ कि ती दिएका बलिदानहरूबाट उनीहरूको पाप क्षमा भई उनीहरूले प्राप्त गर्न चाहेको ईश्वरत्व पाउनेछन्। तर श्रोता, बाइबलले भन्दछ संसारमा मानिसको पापको खातिर 2017 वर्ष अगाडि यसु ख्रीष्टले दिनुभएको बलिदान बाहेक अरू केही कुराले पनि मानिसको पापलाई क्षमा गर्न सक्दैन। यसकारण यसु ख्रीष्ट मानिसको मुक्ति र उद्धारको लागि निष्कोट थुमाको रूपमा बलिदान भइसक्नु भएको छ। अब उपरान्त कुनै पनि अन्य बलिले मानिसले चाहेको पाप क्षमा, ईश्वरत्व र मुक्ति पाउन सक्ने छैन। त्यसैले श्रोता, संसारका मानिसको लागि बलिदान हुनुभएको यसु ख्रीष्टलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाताको रूपमा विश्वास गर्नुहोस्, किनकि उहाँ मात्र संसारको पापको निम्ति बलि हुनुभएको पहिलो र अन्तिम बलि हुनुहुन्छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, प्रतिक्रिया पठाउन चाहनुहुन्छ वा यस कार्यक्रमका बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 98580 37454। कन्ट्याक्ट नम्बर फेरि एकपटक 98580 37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले दबिएका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैजनालाई येशु ख्रीष्टको नाममा न्यानो अभिवादन, साथै जय मसी। आज फेरि पनि हामी एकदमै महत्वपूर्ण विषयलाई चर्चा गर्नेछौ प्रियहरू। जब हामी परमेश्वरको वचनबाट सिक्छौने प्रियहरू, परमेश्वरले हाम्रो जीवनमा कार्य गर्न थाल्नुहुन्छ प्रियहरू। जब हामी परमेश्वरको वचनलाई आदर गरेर सुन्छौ भने नि त्यो वचनले हाम्रो जीवनमा फल फलाउन थाल्दछ प्रियहरू। यो वचनले परमेश्वरको महिमा ल्याउन थाल्दछ प्रियहरू। आज म जुन विषयमा चर्चा गर्न गइराखेको छु प्रियहरू, यो विषयले हामी सम्पूर्णलाई चुनौती दिनेछ प्रियहरू। अनि यो समय मैले तपाईँहरूसँग चर्चा गर्न लागिरहेको विषय चाहिँ येशु ख्रीष्टले स्वर्गमा हामीलाई दिने मुकुटको बारेमा म चर्चा गर्न गइराखेको छु प्रियहरू। तपाईँले धेरैचोटि यो विषयमा सुन्नु भएको छ होला, कतिजनाले धेरैचोटि यो विषयमा प्रचार गर्नु भइराखेको छ होला, तर म यो समय तपाईँलाई बताइदिन चाहन्छु प्रियहरू, हामीले मुकुट पाउने जीवन जिराखेको छौ कि छैनौ प्रियहरू? हामीले परमेश्वरको वचन अनुसारको जीवन जिराखेको छौ कि छैनौ? यो कुरा हाम्रो जीवनमा एकदमै महत्वपूर्ण छ प्रियहरू। न्यायको दिनमा चाहिँ नि के हुनेछ भन्दै गर्दा नि जीवनको पुस्तक चाहिँ खोलिनेछ, अनि कतिजना बाँचेको र सदा उहाँसँग जिउने व्यक्तिहरूलाई चाहिँ उहाँले मुकुट दिनुहुनेछ प्रियहरू। येशूमा भएको हाम्रो विश्वास काम अनुसारको चाहिँ उहाँले तपाईँ र मलाई पुरस्कार अथवा मुकुट या क्राउन दिनुहुनेछ प्रियहरू। हामीले जस्तो जीवन जिएका छौ नि प्रियहरू, त्यस्तै मुकुट चाहिँ हामीले पाउनेछौ प्रियहरू। अनि तपाईँ र मैले मुकुटको आशा राखेको छौ भने नि यो वचन अनुसारको जीवन जिउन आवश्यक छ प्रियहरू। जब तपाईँ र मैले पुरानो नियममा मुकुट चाहिँ कसले प्रयोग गर्दथ्यो भन्दा चाहिँ प्रियहरू, राजाले र पुजारीहरूले चाहिँ पुरानो नियममा मुकुट लाउने गर्दथ्यो। अनि त्यसले चाहिँ के देखाउँथ्यो भन्दा चाहिँ, यो व्यक्ति चाहिँ विशेष हो, यो व्यक्ति चाहिँ जिम्मेवारी पाएको व्यक्ति हो भनेर पनि। जब हामीले पुरानो करारमा मुकुट भन्ने शब्दलाई हिब्रू भाषामा हेर्यौँ भने चाहिँ नेजर भन्ने हुँदछ, अनि जसको अर्थ चाहिँ समर्पण, पवित्रता, पवित्रताको लागि छुट्याएको भन्ने पनि हुँदो रहेछ भने तास, शिरको आभूषण भनेर पनि भनिँदो रहेछ प्रियहरू। अनि यो शब्दहरूले चाहिँ सम्मानका कुराहरू, अधिकारका कुराहरूलाई चाहिँ दर्शाउने रहेछन् प्रियहरू। जब तपाईँले ग्रिक शब्द हेर्नुभयो भने ग्रिक शब्दमा मुकुटलाई चाहिँ स्टेफानोस भनेर भनिन्छ, अनि जसको अर्थ चाहिँ विजयको प्रतीक, सम्मान, पुरस्कारको रूपमा पनि प्रयोग गरिन्थ्यो प्रियहरू। जब तपाईँले दोस्रो कोरिन्थी 5:10 हेर्नुभयो भने यसरी लेखिएको छ, किनकि हामी सबै क्रिस्टको न्यायको आसन सामुने खडा हुनुपर्छ। यसरी शरीरमा हुँदा हामीले गरे बमोजिम हरेकले असल र खराबको प्रतिफल पाउनेछ भन्ने कुरा चाहिँ यो वचनले बताइराखेको छ। यदि तपाईँ र म चाहिँ क्रिस्टमा भएर पनि सही जीवन जिएको छैनौ, क्रिस्टमा भएर पनि उहाँलाई हामीले सामान्य रूपमा हाम्रो जीवनमा काम गर्न पनि दिइराखेको छैनौ भने नि पुगेहरू, हामीले असल या खराब गरेको कुरा चाहिँ स्वर्गमा चाहिँ खोलिन्छ पुगेहरू, अनि उहाँले त्यही बनाउदिन चाहिँ हामीलाई मुकुट दिनुहुन्छ। यो कुरा पनि म तपाईँलाई सम्झना दिलाउन चाहन्छु प्रियहरू। हामीले गरेका कार्यहरू, हामीले गरेका कामहरू चाहिँ नि स्वर्गमा चाहिँ राजदेखि जाँचिने सक्नेहरू, हामीले जान्ने सक्छौ कि कति कुरा चाहिँ ध्वस्त हुनेछ भने नि आगोले, कति कुरा चाहिँ सबैको लागि रहनेछ भन्ने कुरा बाइबलले बताउँछ। अनि तपाईँ र मैले हेर्दै गयो भने चाहिँ नि यो मुकुट दिने कुरा चाहिँ नि परमेश्वरको इच्छा बमोजिम हुँदछ प्रियहरू। अनि अर्को कुरा चाहिँ नि परमेश्वरको इच्छा बमोजिम गरेको कार्यहरू हुँदछ। जसरी तपाईँले एबिसी 2:10 हेर्नुभयो भने परमेश्वरको शक्तिमा गरेका कार्यहरूको लागि पनि त्यहाँनिर मुकुट दिइनेछ। योना 6:33 चढायो फेरि 1:8 पनि तपाईँ र मैले पाउँछौ, परमेश्वरको महिमाको लागि गरिएको कार्यलाई पनि त्यहाँनिर चाहिँ जाँचिनेछ प्रियहरू। तपाईँ र मैले 1 कोरिन्थी 10:31 कोलोसी 3:17 पनि हामीले यो कुरा पाउँछौ प्रियहरू, मुकुटहरू परमेश्वरको इच्छा बमोजिम दिइनेछ। उहाँको शक्ति, उहाँको महिमाको लागि हामीले गरेका खास खास कार्यको लागि विशेष मुकुट दिइनेछ प्रियहरू। यदि तपाईँले म मुकुट पाउन चाहन्छौ भने चाहिँ नि तपाईँ र मैले परमेश्वरको वचन अनुसारको कार्य गर्न आवश्यक छ प्रियहरू। यदि तपाईँ र म मुकुट पाउन चाहन्छौ भने नि परमेश्वरको बाटोमा हिँड्न आवश्यक छ प्रियहरू। अनि विश्वासीहरूले यो मुकुट कहिले पाउँछन् त प्रियहरू, यो कुरा हामीले जान्न आवश्यक छ। यो मुकुट चाहिँ यीशुको दोस्रो आगमन पछि चाहिँ विश्वासीले यो मुकुट पाउनेछन् प्रियहरू। 2 तिमोथी 4:8 हेर्नुभयो भने यहाँनिर यसरी लेखिएको छ, अब उपरान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, यो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई उहाँले दिनुहुनेछ भन्ने कुरा यहाँनिर पावलले तिमोथीलाई सिकाइराखेका छन् प्रियहरू। अनि त्यो दिन भनेको चाहिँ यीशुको पुनरागमन र न्यायको समयलाई जनाउँछ प्रियहरू। जब यीशु क्रिस्ट चाहिँ आफ्नो न्यायको राशनमा बसिकन उहाँले चाहिँ विश्वासीहरूलाई त्यो मुकुट दिनुहुनेछ प्रियहरू। अनि यो मुकुटहरू चाहिँ नि तुरन्तै पाउने अथवा मृत्यु पछि पाउने होइन, जब यीशु क्रिस्ट फर्केर आउनुहुन्छ र उहाँले त्यो न्यायको सिंहासनमा बसिकन उहाँले यो मुकुट दिनुहुन्छ प्रियहरू। अनि अर्को कुरा चाहिँ हामीले कहिले पाउँछौ भन्दा नि क्रिस्टको न्यायको सिंहासन अगाडि हामीले यो मुकुटलाई पाउँछौ प्रियहरू। जब तपाईँ र मैले 2 कोरिन्थी 5:10 हेर्यो भने यसरी लेखिएको छ, किनकि हामी सबै क्रिस्टको न्याय आसनको सामुने खडा हुनुपर्छ, यसरी शरीरमा हुँदा हामीले गरे बमोजिम हरेकले असल र खराबको प्रतिफल पाउनेछ भन्ने कुरा यहाँनिर हामीले पायौं। अनि क्रिस्टको न्यायको सिंहासन अगाडि हामी जब जान्छौ उहाँले चाहिँ त्यतिखेर हामीले गरेको असल र खराब कार्यलाई उहाँले जाँच्नुहुनेछ प्रियहरू, अनि उहाँले तुलना पनि गर्नुहुनेछ र त्यो समय चाहिँ उहाँले हामीलाई त्यो मुकुट दिनुहुनेछ। अनि यो निर्णय चाहिँ उद्धारको लागि होइन, विश्वासीहरूको कामको आधारमा मुकुटहरू प्रदान गरिने सबैहरू अनि न्याय पछि योग्य जो व्यक्तिहरू योग्यको समितिहरू उनीहरूले चाहिँ मुकुटलाई पाउनेछन् भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। त्यति मात्र होइन, जीवनको दौड़को समाप्त गरेपछि हामीले यो मुकुट पाउँछौ, आफ्नो फिनिसिङ द रेस भन्ने कुरा पछि चाहिँ हामीले यो मुकुटलाई पाउँछौ। प्रियहरू, जब तपाईँले पहिलो कोरन्थी 9:24-25 हेर्नुभयो भने यसरी लेखेको छ, के तिमीहरूलाई थाहा छैन दौड़मा दौड़नेहरू सबै दौड़छन् तर इनाम चाहिँ एउटाले मात्र पाउँछ। तिमीहरूलाई इनाम प्राप्त गर्ने किसिमले दौड़, खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मा स्वयं हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। तिमीहरू दौड़नेहरू सबै पुरस्कार पाउनलाई दौड़ अथवा सबैजना चाहिँ मुकुट पाउनलाई दौड़ भनेर यहाँनिर पावलले बताउँदैछ। जब हामीले हाम्रो विश्वासको दौड़लाई, हाम्रो जीवनको दौड़लाई असल तरिकाले दौड़छौ भने नि हाम्रो जीवनको दौड़ समाप्त पछि चाहिँ हामीले मुकुट पाउने रहेछौ। प्रियहरू, आत्मिक दौड़ चाहिँ सफलतापूर्वक पूरा गरेपछि हामीले यो मुकुटलाई पाउने रहेछौ। अनि यो समयमा विश्वास कुराहरू, सेवाको कुराहरू, आत्मिक जीवन जिउने कुराहरू, धैर्यता देखाउने कुराहरू पनि धेरै भन्दा धेरै त्यहाँनिर के हुन्छ जाँचिन्छ। प्रियहरू, अनि तपाईँ र मैले जहिले पनि नि स्वर्गीय मुकुटहरू पाउने आशामा हामीले जीवन जिउनु पर्छ। प्रियहरू, यो चाहिँ अनन्तताको लागि दिइएको कुरा हो। यो चाहिँ तपाईँले सँगै लिएर नि येशूसँग बस्नुहुन्छ। अनि तपाईँ र मैले यो कुरा पनि जान्नुपर्छ प्रियहरू, परमेश्वरसँग जब हामी भेट गर्छौ, येशूले हाम्रो जीवनको कार्यलाई मूल्याङ्कन गर्दै उहाँले हामीलाई मुकुट दिनुहुनेछ। प्रियहरू, अनि यो मुकुट चाहिँ नि अहिले होइन, तर यो मुकुट चाहिँ येशूको दोस्रो आगमन पछि उहाँले गर्ने न्याय पछि चाहिँ उहाँले तपाईँ र मलाई दिनुहुन्छ। प्रियहरू, अनि विश्वासीहरूले स्वर्गमा कस्तो खालको मुकुट पाउने छन् त प्रियहरू, एकैछिन हामी यो विषयलाई चर्चा गर्नेछौ। प्रियहरू, पहिलो चाहिँ नाश नहुने र अविनाशी मुकुट चाहिँ विश्वासीहरूले पाउने रहेछन्। प्रियहरू, अनि यो कुरा चाहिँ हामी पहिलो कोरन्थी 9:25 पाउँछौ, खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मा स्वयं हुनुपर्छ, तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। यसको मतलब चाहिँ प्रियहरू, कस्तो व्यक्तिले चाहिँ यो अविनाशी मुकुट, नाश नहुने मुकुट पाउँदो रहेछ भने नि आत्मा स्वयं र आत्मिक अनुशासनमा चल्नेहरूको लागि चाहिँ यो मुकुटले कुरेर बसेको रहेछ। प्रियहरू, अनि परमेश्वरको वचन अनुसार जिउने र परमेश्वरमा लागिरहने व्यक्तिले चाहिँ यो मुकुट पाउँदो रहेछन्। अनि यो मुकुट त्यही कसको लागि रहेछ भन्दा आत्मा स्वयं भएर जिउने, परमेश्वरमा सोझ भएर जिउने व्यक्तिहरूले चाहिँ यो अविनाशी मुकुट पाउने रहेछन्। प्रियहरू, अनि यो यसरी पनि यसलाई हामीले भन्न सक्छौ, आत्मिक अनुशासनमा जिउने व्यक्तिहरूले यो अविनाशी मुकुट पाउँदो रहेछन्। प्रियहरू, यदि हाम्रो जीवनमा आत्मिक अनुशासन छैन, परमेश्वरको वचनले भने चाहिँ हाम्रो जीवन छैन, हामीले उहाँको वचनलाई पछाएको छैन भने चाहिँ त्यस्ता मानिसहरूले यो मुकुट पाउँदैनन्। प्रियहरू, अनि कतिचोटि प्रलोभनमा पढ्दै गर्दा पनि नि परमेश्वरलाई पहिलो प्राथमिकता दिने व्यक्तिहरूले चाहिँ अविनाशी मुकुट पाउने रहेछन्। प्रियहरू, अनि म तपाईँहरूलाई बताउन चाहन्छु, के तपाईँ आत्मामा अनुशासित तरिकाले जिइराख्नु भएको छ? के तपाईँले यो अविनाशी मुकुट पाउनको लागि तपाईँ योग्यको हुनुहुन्छ? तपाईँले आफूले आफूलाई मूल्याङ्कन गर्नको लागि म अनुरोध गर्न चाहन्छु। नि अर्को मुकुटको विषय पनि हामी चर्चा गर्नेछौँ, यो मुकुट चाहिँ आनन्दको मुकुट, हर्षको मुकुट भनेर पनि बताइएको छ। प्रियहरू, येशू ख्रीष्टले अविनाशी मुकुट मात्र दिनुहुन्न, आनन्दको मुकुट पनि दिनुहुन्छ। प्रियहरू, पहिलो थेस्लोनिकी 2:19 हामीले यसरी पाउँछौ, हाम्रो प्रभु येशू जब आउनुहुन्छ त्यस बेला उहाँको सामुन्ने हाम्रो आशा वा आनन्द वा गर्वको मुकुट तिमीहरू नै होइन र भनेर यहाँनिर बताइएको छ प्रियहरू। अनि यो मुकुट चाहिँ कसले पाउने रहेछ भन्दा नि प्रियहरू सुसमाचार सुनाएर लाटमा जित्नेहरूले यो मुकुट पाउने रहेछ प्रियहरू। परमेश्वरको राज्यको लागि लाटमाहरू ल्याउनेले यो मुकुट पाउने रहेछ। त्यति मात्र होइन प्रियहरू, हामी चाहिँ बाँचेकोहरूलाई बचाउनेले यो मुकुट पाउँदैन, तर मरेकोहरूलाई बचाउनेले चाहिँ यो मुकुट पाउँछ प्रियहरू। आत्मामा जित्ने जीवन चाहिँ सबैभन्दा बहुमूल्य जीवन हो भनेर पनि परमेश्वरको वचनले भन्दछ। अनि म तपाईँहरूलाई बताउन चाहन्छु, यदि हामी आनन्दको मुकुट, द क्राउन अफ रिजोइसिङ को मुकुट पाउन चाहन्छौ भने चाहिँ तपाईँले मैले आत्मालाई जित्न आवश्यक रहेछ प्रियहरू। जब हामीले आत्माहरू परमेश्वरको राज्यमा ल्याउँछौ, तपाईँले मैले आनन्दको हर्षको मुकुट पाउँछौ प्रियहरू। यदि मात्र भए नि प्रियहरू, तपाईँले मैले पाउन पनि सक्छौ, नपाउन पनि सक्छौ। यो कुरा चाहिँ म तपाईँको हातमा छोड्न चाहन्छु प्रियहरू। किन म यो मुकुटको कुरा गर्दैछु भन्दा नि प्रियहरू, तपाईँ र मैले जे कुरा चाहिँ यो पृथ्वीमा गर्नुपर्नेछ त्यो कुरा चाहिँ गर्न आवश्यक छ। जब हामी यो कुरालाई गर्छौ नि, आत्मा बचाउने कुरा, परमेश्वरको मुकुट लाउनको लागि चाहिँ नि तपाईँ र मेरो श्री चाहिँ नि तयार हुँदछ प्रियहरू। नत्र भए चाहिँ तपाईँले आफ्नै बारेमा सोच्नु होला, म यो मुकुट पाउनको योग्यको छु कि छैन भनेर। अनि कतिचोटि अहिले चाहिँ प्रियहरू आत्मा बचाउने प्रतिस्पर्धा हुन आवश्यक हो, तर यहाँनिर चाहिँ आत्मा बचाउने भन्दा चाहिँ नि मरेको आत्मालाई बचाउने भन्दा बाँचेको आत्मा बचाउनेलाई खेल भइराखेको छ। तर त्यस्तो व्यक्तिहरूले यो मुकुट पाउँदैनन्। साँच्चै नै आत्मामा जित्नेहरू, आत्मा बचाउनेहरूले चाहिँ यो मुकुट पाउँदछन् प्रियहरू। अनि बाइबलले कति राम्रो कुरा भन्छ प्रियहरू, सुसमाचार सुनाउने पाउहरू कति सुन्दर भनेर बताएको छ। आत्मा बचाउने मानिसहरू पनि त्यति नै सुन्दर हुन् भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि तेस्रो मुकुट चाहिँ नि धार्मिकताको मुकुटको कुरा गर्छ, द क्राउन अफ राइचियसनेसको कुरा गर्छ। अनि यो मुकुट चाहिँ कसले पाउँदछ त यो कुरा पनि हामी हेर्नेछौ। दोस्रो तिमोथी 4:8 यसरी लेखेको छ, अब उपरान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताको न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबै र उहाँले दिनुहुनेछ। हालेलुया। अनि जब हामीले यो पदलाई हेर्छौँ भने नि प्रियहरू, यहाँनिर एकदमै शक्तिशाली कुरा छ। जसले यीशुको आगमनको आशा गर्छ र त्यो आशालाई उमाउ जिउँछ, उसले चाहिँ धार्मिकताको मुकुट पाउने रहेछ प्रियहरू। यीशुलाई प्रेम गर्नेहरूको लागि तयार गरिएको मुकुट चाहिँ नि धार्मिकताको मुकुट रहेछ। कतिचोटि म तपाईँलाई भन्यौ, यो मुकुट चाहिँ त्यो व्यक्तिले पाउँछ जुन व्यक्तिले यीशु क्रिस्ट कलवरी क्रुसमा जानुभएको र सहनु भएको पीडालाई सम्झेर धुरु धुरु रुन्छ र त्यो पीडालाई आफै महसुस गर्छ प्रियहरू। यो मुकुट चाहिँ परमेश्वरलाई प्रेम गर्नेहरूको लागि चाहिँ परमेश्वरले राख्नु भएको रहेछ, धार्मिकताको मुकुट प्रियहरू। त्यति मात्र होइन प्रियहरू, वाचा र पवित्रतामा स्थिर रहने व्यक्तिहरूलाई पनि उहाँले चाहिँ यो धार्मिकताको मुकुट दिनुहुने रहेछ प्रियहरू। तपाईँ र मैले यदि परमेश्वरलाई प्रेम गर्छौँ भने चाहिँ नि उहाँले तपाईँ र मलाई धार्मिकताको मुकुट अवश्य दिनुहुन्छ। अनि प्रेम चाहिँ मुखले मात्र होइन, हृदयले गर्नेहरूलाई चाहिँ उहाँले यो मुकुट दिनुहुन्छ। यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ प्रियहरू। अनि चौथो मुकुट चाहिँ नि प्रियहरू, महिमा र गौरवको मुकुट हो, क्राउन अफ ग्लोरीको मुकुट हो प्रियहरू। अनि यो मुकुट चाहिँ कसले पाउँदछ भन्दा चाहिँ पहिलो पत्रुस 5:2-4 यसो लेखिएको छ, तिमीहरूको रेगडेगमा राखिएका परमेश्वरको बलगाउँदो हेरचाह गर, करले होइन तर स्व इच्छाले, धनले होइन तर उत्साह साथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन तर बगाउको निम्ति उदाहरण भएर, जब मूल गोठालो प्रकट हुनुहुनेछ तब तिमीहरूले महिमाको नऔलाउने मुकुट प्राप्त गर्नेछौ। हालेलुया। विशेष गरी यो मुकुट चाहिँ प्रियहरू परमेश्वरको दासहरूको लागि अथवा पास्टर, अगुवा, शिक्षक को लागि चाहिँ यो मुकुट रहेछ प्रियहरू, अनि विशेष गरी अगुवापन गर्नेहरूको लागि यो वरदान रहेछ प्रियहरू। अनि यो चाहिँ नि बगालको हेरचाह गर्ने स्व इच्छाले सेवकार गर्ने परमेश्वरको मानिसलाई सुसजीव गर्ने व्यक्तिले पाउने मुकुट चाहिँ महिमा र गौरवको मुकुट रहेछ प्रियहरू। यसरी पनि यसलाई हामीले भन्न सक्छौ, परमेश्वरको मानिसलाई सुसजित गर्ने, परमेश्वरको मानिसलाई उहाँको दोस्रो आगमनको लागि तयारी गर्ने व्यक्तिले चाहिँ यो महिमाको मुकुट पाउने रहेछ प्रियहरू। नम्रता र निस्वार्थमा सेवा गर्ने व्यक्तिहरूको लागि चाहिँ यो महिमा र गौरवको मुकुटले कुरेर बसिराखेको रहेछ प्रियहरू। अहिलेको समयमा हामीले हेर्यौँ भने नि प्रत्येक व्यक्तिहरू चाहिँ नि स्वार्थ बोकेर सेवकाई गरिराखेको छ, प्रत्येक व्यक्ति चाहिँ मैले के पाउँछु भनेर सेवकाई गरिराखेको छ। यदि तपाईँकोमा चाहिँ विदाउट एक्सपेक्टेसन चाहिँ सेवा गरिराखेको छ भने चाहिँ यो मुकुट चाहिँ तपाईँ र मैले पाउने रहेछौ प्रियहरू। कति असल कुरा, निस्वार्थ सेवा गर्नेहरू, निस्वार्थ पास्टर सेवा गरी गर्ने व्यक्तिहरूले चाहिँ यो मुकुटलाई पाउनु हुने रहेछ प्रियहरू। अनि अर्को मुकुट चाहिँ नि जीवनको मुकुट छ, द क्राउन अफ लाइफ भन्ने कुरा हामी यहाँनिर पाउँछौ नि। जीवनको मुकुट चाहिँ कसले पाउनु हुने रहेछ भन्दा नि यहाँको एकको बारेमा हेर्यो भने यहाँनिर यसरी लेखेको छ, त्यो मानिस धन्य हो जो आपद विपदमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ। त्यो परमेश्वरले उसलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नु भएको छ भनेर याकुब एकको बारेले भन्दछ भने प्रकाशमा पनि यो मुकुटको विषयमा चर्चा गरिएको छ। प्रकाश 2:10 तिमीहरूले भोग्नै रहेका कष्टहरूसँग नडराउ, हेर डियाबलसले तिमीहरू मध्ये कतिलाई तिमीहरूको जाँचको निम्ति कैदमा हाल्न आँटेको छ, र तिमीहरूलाई 10 दिन कष्ट हुनेछ। तिमीहरू मृत्यु सबै विश्वासी हौ, र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु। हालेलुया। अनि जीवनको मुकुट चाहिँ कसले पाउनेछ रहेछ भन्दा नि तिमीहरू स्वपावरबाट जाने व्यक्तिहरूले, स्वपावरबाट जाँदै गर्दा पनि परम प्रभुमा विश्वास राख्ने, परम प्रभुलाई नै खोज्ने र परम प्रभुको लागि मर्ने व्यक्तिहरूले चाहिँ यो जीवनको मुकुट पाउने रहेछ प्रियहरू। अनि त्यस्तो व्यक्तिले पनि यो मुकुट पाउँछ, दुःखमा परीक्षामा सतावको बीचमा पनि परमेश्वरप्रति विश्वास कायम राख्ने व्यक्तिले चाहिँ जीवनको मुकुट पाउँदछ प्रियहरू। अझ दुःख सहने, विश्वासको लागि समस्याबाट जाने व्यक्तिहरूले चाहिँ के गर्दो रहेछ भन्दा जीवनको मुकुट पाउँदो रहेछ प्रियहरू। यसलाई यसरी पनि भनौं, धैर्य र आत्मसमर्पणको जीवन जिउनेहरूले चाहिँ जीवनको मुकुट पाउने रहेछ प्रियहरू। मैले तपाईँहरू बीचमा धेरैवटा मुकुटको कुरा गरे प्रियहरू, अनि जब यो मुकुटहरू हामीले पाउँछौ नि प्रियहरू, अनि यो मुकुटहरू चाहिँ स्वर्गीय पुरस्कारहरू हुन् प्रियहरू। हामी संसारमा हुँदै गर्दा प्रत्येक गेम खेल्दै गर्दा प्रत्येक कुरामा हामीले पुरस्कार पाउँछौ प्रियहरू। यदि हामीले सही तरिकाले खेल्यौं भने, सही तरिकाले हामीले हाम्रो कार्य गर्यौं भने, अनि यो मुकुटहरू चाहिँ तपाईँ र मलाई स्वर्गमा दिने मुकुटहरू हो, जसले हाम्रो विश्वास, निष्ठा, सेवकाय, आत्मिक जीवनको यो प्रतिफल पनि हो भनेर म भन्न चाहन्छु प्रियहरू। यो चाहिँ नि क्रिस्टले दिनुहुने पुरस्कार हो, क्रिस्टले दिनुहुने यो गौरव हो तपाईँ र मेरो लागि। अनि म तपाईँलाई यो उत्साह दिन चाहन्छु प्रियहरू, म कुन मुकुट पाउने जीवन जिइराखेको छु प्रियहरू, यो तपाईँले आफूले आफूलाई मूल्याङ्कन गरेको म चाहन्छु प्रियहरू। मेरो सेवा, मेरो विश्वास, मेरो आत्मिक यात्राको मूल्य के छ त? कुन मुकुट पाउनको लागि चाहिँ मेरो सेवा, मेरो विश्वास, मेरो यात्रा अगाडि बढिराखेको छ? अनि म आत्मा जित्ने काममा कति सक्रिय भइराखेको छु भन्ने कुरा तपाईँ र मले यो कुरालाई थाहा गर्नु आवश्यक छ प्रियहरू। अनि हाम्रो इच्छा भन्दा पनि नि येशूको इच्छामा जब हामी बाँच्न थाल्छौं, हामीले त्यो मुकुट अवश्य पनि प्राप्त गर्नेछौ प्रियहरू। नत्र भए हामीले त्यो मुकुट नपाउन पनि सक्छौ, त्यो मुकुट चाहिँ खोसिनेछ भनेर प्रकाशको पुस्तकले भन्दछ प्रियहरू। यदि तपाईँकोमा साँच्चै नै परमेश्वरलाई प्रेम गर्छौ भने हामी उहाँको लागि सही तरिकाले दौडाउँछौ, सही तरिकाले हामी उहाँले दिनुभएको लक्ष्यलाई पुरा गर्छौ र उहाँबाट पुरस्कारको मुकुटको पनि हामी अपेक्षा गर्छौ। प्रियहरू, होइन भने चाहिँ नि तपाईँ र मैले मुकुट पाउन सक्दैनौ भने त्यो जस्तो दुःखको क्षण चाहिँ तपाईँ र मेरो लागि केही पनि हुन सक्दैन। तपाईँहरू सबैजनालाई परमेश्वरले मुकुट पाउने जीवनतिर लम्काउनु भएको होस्, तपाईँ चाहिँ मुकुट पाउने जीवन जिउनु भएको होस् भनेर पनि म तपाईँलाई उत्साह दिन चाहन्छु। तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष र अनुग्रह गर्नुभएको होस्। जय मसीह।
2: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813565447 9813565447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गड ब्लेस यू ऑल।

0: जय मसीह, म गायिका चन्दा देवान। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

आज दिनभरिमा कतिवटा विचारले तपाईँको ध्यानलाई भङ्ग गर्यो? आज दिनभरिमा के कस्ता कुराहरू अकस्मात तपाईँको दिमागमा आयो जसले गरेर तपाईँले पहिले नै योजना गरेका कामहरू तपाईँले गर्न सक्नु भएन, तर तपाईँ त्यो सोचमा डुब्नुभयो र सम्भवतः तपाईँको कति समय खेर गयो होला। यो हरेक दिनको जस्तै कहानी हो जस्तो मलाई लाग्छ, होइन र? हामी बिहान उठेर दिनको लागि एउटा तालिका बनाउँछौ, आजको दिनमा म यसो गर्छु, आजको दिनमा म उसो गर्छु, आजको दिनमा मैले यो काम भ्याउनु पर्नेछ, आजको दिनमा चाहिँ म यति समय आफ्नो लागि दिन्छु, आजको दिनमा चाहिँ म यति समय प्रार्थना गर्छु, आजको दिनमा चाहिँ मैले यो खण्डलाई चाहिँ आज पढिसक्छु भनेर हामी विभिन्न योजनाहरू बनाउँछौ, तर भइदिन्छ विपरीत। यस्ता कुराहरू आउँछन् जसले हामीलाई डिस्ट्राक्ट गर्छ। कहिले काहीँ तपाईँ पुराना कुरा सम्झेर टोलाउनुहुन्छ होला, कहिले अकस्मात कसैबाट केही कुरा सुन्नुहुन्छ जसले तपाईँको ध्यानलाई तितर बितर पारिदिन्छ र तपाईँ आफ्नो योजनामा फोकस्ड रहन सक्नुहुँदैन, केन्द्रित रहन सक्नुहुँदैन। मलाई लाग्छ मैले यो कुरा भन्दै गर्दा तपाईँहरू धेरैजना यो कुरासँग रिलेट गर्न सक्नुहुन्छ। म पनि धेरै डिस्ट्राक्ट हुने मान्छेहरूमा पर्छु, मलाई पनि एउटै कुरामा आफ्नो ध्यान लगाइरहन साह्रै गाह्रो पर्छ। त्यसो हुँदाखेरि कहिले काहीँ अति आवश्यक कुराहरू गर्न मसँग समय नै हुँदैन, किनकि म डिस्ट्राक्ट भएको कारण, मेरो ध्यान भङ्ग भएको कारणले गर्दाखेरि म अनावश्यक कुरामा चाहिँ आफ्नो समय बढी खेर फ्याल्छु र जे कुरा गर्नै पर्ने हो ती कुराहरू चाहिँ छुट्न जान्छन्।

जय मसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म हरेक हप्ता जस्तै आज पनि यहाँहरूको बीचमा कार्यक्रममा उपस्थित भइसकेको छु र मलाई विश्वास छ तपाईँ पनि आजको कार्यक्रम सुन्न एकदमै उत्साहको साथमा र प्रार्थना सहित आफ्नो रेडियो सेटको नजिकै हुनुहुन्छ होला। कार्यक्रम टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित कार्यक्रम हो जहाँ हामी महिलाहरूको लागि हाम्रो परमेश्वरमा भएको आशाको विषयमा कुराकानी गर्छौं। कार्यक्रम नारी आशा हो, महिलाहरूको लागि हामी भन्छौं, तर तपाईँ दाजुभाइ हुनुहुन्छ, पुरूष हुनुहुन्छ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने झट्टै उठेर नजानुहोस् है। कार्यक्रम तपाईँको लागि पनि आशिषित पक्कै हुनेछ किनकि हामी यहाँ विश्वासको कुरा गर्छौं, हामी केबाट आशा पाउन सक्छौं भन्ने बारे कुरा गर्छौं अनि महिलाहरूले दैनिक रूपमा भोग्ने विभिन्न विषयवस्तुमा हामी कुराकानी गर्छौं, जुन कुरा सुन्दा तपाईँलाई पनि पक्कै फाइदा हुनेछ। तपाईँले पनि पक्कै दिदी बहिनीको बारेमा केही कुरा बुझ्नुहुनेछ, सुन्नुहुनेछ अनि त्यो कुरा सुनेर बुझेर प्रार्थना सहित तपाईँ आफ्नो श्रीमतीको लागि, आफ्नो घरमा आमाको लागि, दिदी बहिनीको लागि या तपाईँको महिला मित्रहरूको लागि एउटा असल मित्र या असल पार्टनर तपाईँ बन्न सक्नुहुन्छ। त्यसकारण तपाईँ पुरूष हुनुहुन्छ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने झट्टै उठेर जानुपर्ने केही आवश्यकता छैन। अनि यो महिनाभरि चाहिँ हामी नो डिस्ट्राक्सन भन्ने सिरिजमा कुराकानी गर्दैछौ। भन्नुको मतलब हाम्रो जीवनमा हाम्रो ध्यानलाई भंग गर्ने कुराहरूबाट हामी कसरी टाढा हुन सक्छौ अथवा हाम्रो ध्यानलाई चाहिँ कसरी हामी सही कुरामा केन्द्रित गरिराख्न सक्छौ, डिस्ट्राक्सनहरूलाई कसरी पछ्याउन सक्छौ, ती बाधाहरू भन्दा माथि उठेर हामी चाहिँ जे कुरा आवश्यक छ त्यसमा कसरी हाम्रो ध्यानलाई चाहिँ एकदमै केन्द्रित गरिराख्न सक्छौ भन्ने बारेमा कुराकानी गर्दैछौ। पहिलो हप्तामा हामीले कुराकानी गर्यौं कि हाम्रो जीवनको उद्देश्य के हो, हामी के कुराको लागि बाँचिराखेका छौ, किनकि कहिलेकाहीँ हाम्रो जीवनको उद्देश्य एकदमै क्लियर नहुँदाखेरि धेरै डिस्ट्राक्सनले मौका पाउँछ हामीलाई हाम्रो ध्यान खलबल गरिदिने, होइन हामी यो पो हो कि त्यो पो हो कि, यो पो मेरो प्राथमिकता हो कि, म यसको लागि पो बनिएको हुँ कि, होइन यो कुरा थाहा नहुँदा चाहिँ हामी कतिचोटि अनावश्यक कुरामा हाम्रो जीवनलाई चाहिँ के हो त बिताइराखेका हुन्छौँ। हाम्रो जीवन एकदमै बहुमूल्य छ, हामीसँग सीमित समय छ अनि त्यो सीमित समयलाई पनि हामी के हो त एकदमै खेर फालिराखेका हुन्छौँ। अनि अस्तिको हप्ता हामीले सिक्यौं कि हाम्रो जीवनको वास्तविक र एकमात्र उद्देश्य भनेको चाहिँ परमेश्वरलाई महिमा दिनु हो अनि यो जीवनबाट हामी जे गर्छौ त्यसबाट चाहिँ प्रभुलाई महिमा हामीले दिनुपर्छ भन्ने कुरा सिक्यौं। अब हाम्रो उद्देश्यमा हामी क्लियर छौं भने त्यो उद्देश्य प्राप्तिको लागि हामीले के गर्नुपर्छ, त्यो उद्देश्य प्राप्ति गर्ने क्रममा चाहिँ के कस्ता चाहिँ डिस्ट्राक्सनहरू आउन सक्छन् र त्यसलाई चाहिँ हामीले कसरी चिनेर चाहिँ त्यसबाट टाढा हुनुपर्छ भन्ने कुराहरू हामीले अस्तिको हप्तामा सिक्यौं। मलाई विश्वास छ आजको कार्यक्रम सुन्नको लागि पनि तपाईँ अति नै एकदमै एक्साइटेड हुनुहुन्छ होला किनकि म एक्साइटेड छु। आजको कार्यक्रममा चाहिँ हामी कसरी फोकस्ड भइरहने, कसरी केन्द्रित भइरहने, कसरी हामी फोकस्ड हुन सक्छौं, हाम्रो ध्यानलाई चाहिँ कसरी एक ठाउँमा टिकाइरहन सक्छौ भन्ने बारेमा चाहिँ कुराकानी गर्नेछौ। मलाई विश्वास छ आजको कार्यक्रम पनि तपाईँको लागि उति नै आशिषित हुनेछ। प्रिय मित्र, भजन संग्रहको पुस्तक यसको 16:8 भन्दछ, मैले परम प्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु, उहाँ मेरो दाहिने हात तर्फ हुनुहुन्छ, यसकारण म डग्ने छैन। यो पदको अर्थ के होला? यो पदले हामीलाई भन्छ कि परमेश्वर चाहिँ हाम्रो केन्द्र हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो अगाडि हुनुहुन्छ। जब हामी उहाँलाई आफ्नो नजिक, आफ्नो अगाडि, आफ्नो जीवनको केन्द्रमा राख्छौ हामी स्टेबल हुन्छौ, हामी डगमगाउँदैनौ। जब हाम्रो जीवनमा समस्या आउँछ, जब विभिन्न खालका बाधाहरू आउँछ, विभिन्न कुराहरू डिस्ट्राक्सनहरू हाम्रो जीवनमा आउँछ र हाम्रो ध्यानलाई भङ्ग गर्न खोज्छ, त्यो समयमा पनि यीशु ख्रीष्ट चाहिँ हाम्रो अगाडि हुनुहुन्छ, हाम्रो नजिक हुनुहुन्छ, उहाँलाई हामीले समातेका छौँ, हाम्रो जीवनमा उहाँलाई राखेका छौँ भने हामी डगमगाउँदैनौ। किनभने हाम्रो ध्यान परमेश्वरमा हुन्छ। हाम्रो जीवनमा धेरैचोटि हामीले डगमगाउने कुरा चाहिँ यही नै हो कि हाम्रो ध्यान परमेश्वरमा भन्दा पनि आउने समस्याहरूमा हुन्छ, आउने डिस्ट्राक्सनहरूमा चाहिँ हामी हाम्रो सम्पूर्ण ध्यानलाई चाहिँ खन्याइदिन्छौँ, जसको कारणले गर्दा हाम्रो जीवन चाहिँ खलबलिन पुग्छ, डगमगाउन हामी पुग्छौँ। तर परिस्थिति जस्तो सुकै किन नहोस्, हाम्रो आँखा चाहिँ परमेश्वरमा छ, हाम्रो ध्यान चाहिँ परमेश्वरमा हामीले केन्द्रित गरेका छौँ भने हामी डगमगाउने छैनौँ। प्रिय दिदी बहिनी, बाइबलमा एउटा राम्रो उदाहरण छ, नेहेमियाको पुस्तक तपाईँले पक्कै पढ्नु भएको छ। नेहेमियाले

यरूशलेम जलेको भत्केको विनाश भएको कुरा थाहा गर्छन् अनि यो थाहा गरिसकेपछि पक्कै उनी चिन्तित हुन्छन् दुखी हुन्छन् तर अरू डिस्ट्राक्सनहरूतिर नगएर अरू उसको ध्यानलाई बिथोल्ने कुराहरूतिर नगएर नेहेम्याले त्यो कुरालाई बनाउने निर्णय गर्छन् या जुन शहर जुन आफ्नो देश आफ्नो ठाउँ जुन कुरा भत्केको थियो विनाश गरिएको थियो जलेको थियो त्यो शहरलाई बनाउने चाहिँ उनले निर्णय गर्छन् उनी त्यही कुरामा केन्द्रित हुन्छन् र फेरि त्यसलाई पुनर्निर्माण गर्ने काममा लाग्छन् मन्दिरलाई पुनर्निर्माण गर्ने काममा शहरलाई पुनर्निर्माण गर्ने काममा अनि यरूशलेमको पर्खालहरू बनाउने काममा चाहिँ उनी अगाडि लाग्छन् यदि उनी अरू डिस्ट्राक्सनहरूतिर गएको भएदेखि उनीले त्यो काम गर्न सक्ने थिएनन् उनको जीवनबाट त्यो पुनर्निर्माणको काम हुन सक्ने थिएन हामी नेहेमियाको पुस्तक चार अध्यायमा गएर हेर्छौं भनेदेखि त्यहाँनिर धेरै मानिसहरूले उनलाई रोक्न खोजेको उनलाई डिस्ट्राक्ट गर्न खोजेको धेरै कुराहरू हामी देख्न सक्छौ मानिसहरूले उनलाई डर देखाउन खोजे उनको काममा बाधा ल्याउन खोजे होइन यी सबै कुराहरू गर्न खोजे तर नेहेमियाले चाहिँ परमेश्वरमाथि भरोसा गरे भने कि डर मान्नु पर्दैन परमप्रभु महान र शक्तिशाली हुनुहुन्छ उहाँले नै सहायता गर्नुहुन्छ यो कुरामा नेहेमिया यति फोकस थिए कि उनले थोरै समयमा छोटो समयमा नै यरूशलेमलाई चाहिँ त्यो शहरलाई चाहिँ पुनर्निर्माण गरे हामीले पनि यस्तै फोकस हाम्रो जीवनमा राख्नु पर्यो हामी जे कुरा महत्वपूर्ण छ जे कुरा प्रभुबाट आएको छ जे कुरा चाहिँ हाम्रो जीवनबाट हुनुपर्नेछ जे कुरा पहिलो प्राथमिकतामा छ त्यो कुरालाई हासिल गर्नको लागि हामीले डर भन्दा माथि उठेर डिस्ट्राक्सनहरू भन्दा माथि उठेर एकदमै परमेश्वरमा भरोसा राखेर फोकस्ड भएर चाहिँ हामीले काम गर्नुपर्छ परमेश्वर महान हुनुहुन्छ भन्ने कुरा नै नेहेमियाको कन्फिडेन्स थियो उनले बाहिर मानिसहरूले के भन्दैछन् बाहिर मानिसहरूले कसरी उसको ध्यानलाई भङ्ग गर्न खोज्दैछन् या उनको कामलाई बाधा हाल्न खोज्दैछन् भन्ने कुरातिर आफ्नो ध्यानलाई लगेनन् मानिसहरू के भन्दैछन् म यो गर्न सकौंला कि नसकौंला यो चाहिँ सम्भव पनि छ कि छैन भन्ने कुरातिर आफ्नो ध्यानलाई भङ्ग नगराएर परमेश्वर महान हुनुहुन्छ शक्तिशाली हुनुहुन्छ र उहाँले यो कुरा गर्न मलाई सहायता गर्नुहुन्छ भन्ने कुरामा चाहिँ नेहेमियाले आफ्नो कन्फिडेन्स राखे यो कुरामा उनी अत्यन्तै आत्मविश्वासी बने र नभन्दै परमेश्वरले नेहेमियालाई सहायता गर्नुभयो अनि उनले असल काम गरेर देखाए त्यो पनि सबैभन्दा छोटो समयमा नै हामी पनि परमेश्वरको काममा छौं परमेश्वरले हामीलाई यो संसारमा उहाँको योजना पूरा गर्नको लागि राख्नु भएको छ जसरी नेहेमियाको लागि मन्दिर पुनर्निर्माण गर्नु या भनौं यरूशलेम शहर पुनर्निर्माण गर्नु परमेश्वरले देखाउनु भएको एउटा काम थियो एउटा जिम्मेवारी थियो त्यसै गरी हाम्रो जीवनमा पनि परमेश्वरले योजनाहरू दिनुभएको छ उद्देश्यहरू दिनुभएको छ र त्यो उद्देश्य प्राप्तिको लागि हामी परमेश्वरमा भरोसा गरेर उहाँमा मात्रै ध्यान केन्द्रित गरेर अगाडि बढ्छौं भने मात्रै ती कुराहरू हामी पूरा गर्न सक्छौ तर यो काम गर्दै जाँदाखेरि बीचमा आउने बाधाहरूलाई चाहिँ हामी आफ्नो ध्यान दिन्छौं आफ्नो समय दिन्छौं होइन आफ्नो सोचहरू ती कुरामा खर्च गर्न थाल्छौं र एउटै कुरामा फोकस हुनुको सट्टा हामी दायाँ बायाँ बरालिन थाल्छौं भने हाम्रो जीवनबाट त्यो उद्देश्यहरू पूरा गर्न हामी सक्दैनौं प्रिय दिदी बहिनी तपाईँको जीवनमा पनि परमेश्वरले विशेष योजनाहरू राखिदिनु भएको छ तपाईँलाई पनि परमेश्वरले विशेष कामको लागि भनेर खटाउनु भएको छ त्यसकारण तपाईँ फोकस्ड हुनुहोस् तपाईँ आफ्नो ध्यान परमेश्वरमा र तपाईँलाई दिएको जिम्मेवारीमा केन्द्रित गर्नुहोस् तपाईँका वरिपरि भएका कोलाहलमा तपाईँले ध्यान नदिनुहोस् तपाईँको ध्यान भङ्ग गर्न आउने कुराहरूलाई आफ्नो समय आफ्नो एनर्जी दिएर ती कुराहरूलाई बढावा नदिनुहोस् तर तपाईँको ध्यान परमेश्वरमा र तपाईँले गर्नुपर्ने काममा केन्द्रित राख्नुहोस्

0: प्रिय दिदी बहिनी, यदि नेहेमियाले आफूलाई बाधा ल्याउन आएका मानिसहरूको कुरामा ध्यान दिएको भए, आफ्नो ध्यानलाई आफ्नो उद्देश्यमा भन्दा अरू कुरामा लगाएको भए 52 दिनमा यरुसलेम शहरलाई पुनर्निर्माण गर्न उनले सक्ने थिएनन्। हाम्रो जीवनमा पनि हामी कतिचोटि कस्ता योजनाहरू बनाउँछौ। मैले कार्यक्रमको शुरूआतमै पनि भनेको थिएँ, हामी कुनै दिनको लागि योजनाहरू बनाउँछौ, यो दिनमा यसो गर्छु उसो गर्छु, तर विभिन्न खालका कुराहरू आइपुग्छन् अनि त्यसपछि हामी त्यो काम पूरा गर्न सक्दैनौ, अनि त्यो काम अर्को दिनको लागि, त्यसपछि अर्को हप्ताको लागि, र कहिलेकाहीँ अर्को महिनाको लागि पनि थुप्रिन पुग्छ। अहिलेकै उदाहरण म तपाईँलाई दिन्छु। म कार्यक्रम रेकर्ड गर्दैछु अनि मैले यो छिटै सकाउनु पर्नेछ ताकि यो तयार भएर तपाईँले सुन्ने ठिक समयमा चाहिँ कार्यक्रम पुगोस् भन्नको लागि म हतार हतार काम गर्दैछु। आज यो सकाउँछु नै भनेर मैले योजना गरेको थिएँ, तर कोही मानिस भेट्न आउनुभयो अकस्मात, बिना योजना मैले उहाँलाई भेट्नै पर्यो। अनि उहाँसँग कुराकानी गर्दा, उहाँसँग बसेर केही विषयमा कुरा गर्दाखेरि समय कतिखेर कति अगाडि बढिसक्यो थाहै भएन। अब मलाई आजको यो काम पूरा गर्नको लागि हम्मे हम्मे परिसकेको छ। यदि आज सकिन भने यो काम भोलिको लागि थुप्रिन्छ, भोलि पनि सकिन भने अर्को दिनको लागि थुप्रिन्छ, र त्यसपछि गर्नुपर्ने कामहरूको एउटा ठूलो पहाड खड़ा हुन्छ। र हामी जति धेरै कामको भद्रगोल हुन्छ त्यति नै हामी डिस्ट्राक्ट हुन्छौ, त्यति नै हामी झन अल्मलिन्छौ र केही पनि कुरा ठिक समयमा हामी पूरा गर्न सक्दैनौ। र यसले हामीलाई त बेफाइदा गर्छ नै, सँगसँगै त्यो कामसँग जोडिएका अरू मानिसहरूलाई पनि यसले अझ ढिलाइ गरिदिन्छ। अनि एकजना डिस्ट्राक्ट हुँदाखेरि, एकजनाले आफ्नो ध्यान ठिक समयमा ठिक कुरालाई दिन नसक्दाखेरि धेरैजना मानिसले त्यो कुराको मूल्य चुकाउनु पर्छ। तपाईँ र म गृहिणीहरू हौ, घरमा हामी दिनको लागि योजना बनाउँछौ। कहिलेकाहीँ हामी घरमा आज लुगा धुनु छ, आज घर सफा गर्नु छ, आज चाहिँ बच्चाको लागि म यो खाना पकाइदिन्छु भनेर योजना गर्छौ। तर अकस्मात कोही साथीले तपाईँलाई फोन गर्नुहुन्छ, कसैको फोन हामी पाउँछौ, र त्यो साथीसँग कुरा गर्दा या अकस्मात केही कुरा आइपरेको कुरामा लाग्दाखेरि, अथवा कुनै दिन हामी फोनमा यसो केही हेर्नको लागि फोन खोल्छौ, त्यसपछि सम्भवतः टिकटकमा गएर अड्किन्छौ या फेसबुकमा गएर अड्किन्छौ, र हामीले लुगा धुन, घर सफा गर्न भनेर तोकेको समय हामी त्यो फोनमा नै बिताइदिन्छौ। त्यसपछि ती योजनाहरू ती दिनमा पूरा हुँदैन, र अर्को दिनमा त्यो योजना थपिँदाखेरि अर्को दिनको लागि हामीसँग पहाड जस्तै कामहरू थुप्रिन्छन्, अनि हामी झन हतारिन्छौ, कहाँबाट सुरु गरौं, के गरौं, कसरी गरौं, र त्यसले चाहिँ त्यो पूरा हप्तालाई नै पिथोलिदिन्छ। यस्तै नै परमेश्वरले हाम्रो जीवनमा राखिदिनु भएको उद्देश्यहरू निश्चित छ। उहाँ हाम्रो जीवनबाट एकदमै धेरै कुराहरू गर्न चाहनु हुँदैन, तर एउटै कुरा हो कि हामीले उहाँको इच्छा अनुसारको जीवन जिउँ र हाम्रो जीवनबाट उहाँलाई महिमा दिउँ, हाम्रो जीवन हामी आनन्दमा उहाँको शान्तिमा जीवन बिताउँ भन्ने चाहिँ प्रभुको योजना हो, उहाँको काम गरौं भन्ने प्रभुको योजना हो। तर हामी जीवनमा त्यो कुरा भन्दा अरू हजार कुरामा हाम्रो ध्यान लगाउँछौ, यो पनि गर्न चाहन्छौ, त्यो पनि गर्न चाहन्छौ, यो पनि हासिल गर्नुपर्छ भन्ने हामीलाई लाग्छ, यो पनि मैले पाउनुपर्छ, यहाँ पनि म एकदमै उत्कृष्ट हुनुपर्छ, यहाँ पनि मैले एकदम राम्रो गर्नुपर्छ भनेर हामी आफैलाई चाहिँ विभिन्न ठाउँमा हाम्रो ध्यानलाई चाहिँ फैलाउँछौ, अनि अन्त्यमा हामी कुनै एउटा कुरा पनि असल प्रकारले गर्न सक्दैनौ। प्रिय श्रोता मित्र, आजको कार्यक्रममा हामीले कुरा गर्यौं कि हाम्रो जीवनको निश्चित उद्देश्य प्राप्त गर्नको लागि हामीले कसरी सधैँ परमेश्वरमा नै फोकस्ड भइरहनुपर्छ या परमेश्वरमा नै हामी केन्द्रित हुनुपर्छ भन्ने बारेमा हामीले कुरा गर्यौं र केही कुराहरू सिक्यौं। अब तपाईँ केन्द्रित हुन नसक्ने मानिस हुनुहुन्छ, एकदम छिटै केही कुराले तपाईँलाई डिस्ट्राक्ट गरिहाल्छ, अथवा विभिन्न कुराले गर्दा तपाईँ आफूले सोचे अनुसार काम गर्न सकिरहनु भएको छैन भने केही कुराहरू हामी मनन गर्न सक्छौ, किनकि म पनि त्यस्तै मानिसहरूमा पर्छु, म पनि तपाईँ जस्तै नै छु, मलाई पनि एउटा कुरामा ध्यान लगाइरहन गाह्रो पर्छ। त्यसकारण आउनुहोस् तपाईँ र म सँगै यो कुराहरू मनन गरौं कि मेरो जीवनमा सबैभन्दा मलाई धेरै डिस्ट्राक्ट गर्ने कुरा के हो, त्यो कुरालाई हामी विचार गरौं। हुन सक्छ हाम्रो जीवनमा मोबाइल फोन हामीलाई एकदम धेरै डिस्ट्राक्ट गर्ने कुरामा पर्छ होला, हामी सोसल मिडियामा अथवा मोबाइल फोनमा नचाहिने अथवा अनावश्यक या भनौं केही फाइदा नगर्ने कुराहरू हेरेर पनि समय बिताइराखेका छौं कि त्यो कुराले हामीलाई डिस्ट्राक्ट गरिराखेको छ कि अथवा अरू पनि कुनै कुरा हुन सक्छ जसले तपाईँलाई एकदमै धेरै तपाईँको ध्यानलाई भङ्ग गरेको छ, त्यो कुरालाई हामी थाहा गरौं। त्यसपछि हामी अर्को कुरा के मनन गर्न सक्छौं भने के म परमेश्वरमा फोकस्ड छु, के मैले परमेश्वरमा आफ्ना आँखालाई फिक्स गरेको छु, अथवा के म सधैँ परमेश्वरलाई हेरिराखेको छु कि म दायाँ बायाँतिर लागिराखेको छु, मेरो ध्यान कता छ, होइन मेरो फोकस्ड कता छ, म कोमा केन्द्रित छु या केमा केन्द्रित छु भन्ने कुरा हामी विचार गरौं। यदि परमेश्वरको सट्टा हामी अरू केही कुरामा चाहिँ केन्द्रित छौं भने अब हामीले त्यो फोकसलाई, त्यो ध्यानलाई चाहिँ परमेश्वरतिर मोड्नु पर्यो, किनकि जब परमेश्वरमा हामी फिक्स्ड हुन्छौं, जब परमेश्वरमा फोकस्ड हुन्छौं, तब मात्रै हामी अरू कुराहरूमा चाहिँ ठिक प्रकारले आफ्नो ध्यानलाई दिन सक्छौं, या भनौं हामी न डगमगाइकन हाम्रो उद्देश्य प्राप्त गर्न सक्छौं। अर्को कुरा भनेको हामीले मनन गरौं कि हामी आफ्नो कलिङमा या परमेश्वरले जुन उद्देश्य हामीलाई दिनुभएको छ त्यो कुरामा कसरी फोकस्ड हुन सक्छु, मेरो जीवनको उद्देश्य के हो र त्यो कुरा प्राप्त गर्नको लागि मैले आफूलाई के कुराबाट टाढा राख्नुपर्छ, या मेरो ध्यानलाई चाहिँ मैले के कुराबाट हटाएर त्यो मेरो उद्देश्य प्राप्तितिर राख्नुपर्छ भन्ने कुरा चाहिँ हामीले मनन गर्न सक्छौ। एउटा विश्वासी महिलाको रूपमा तपाईँ र मेरो जीवनमा परमेश्वरले धेरै थरीका योजनाहरू राख्नु भएको हुन सक्छ। तपाईँ भन्नुहोला कि म त गृहिणी मात्रै हुँ, म त घरकै हाउसवाइफ मात्रै हुँ, मेरो जीवनमा के नै योजना होला र भन्ने तपाईँलाई लाग्छ भने तपाईँको घर नै तपाईँको मिनिस्ट्री फिल्ड हो। तपाईँको परिवारमा तपाईँले जुन प्रकारले चाहिँ परिवारलाई बाँधिराख्नु भएको छ, जुन प्रकारले आफ्नो परिवारको सेवा, परिवारलाई तपाईँले दिन प्रतिदिन जुन खालको हेरचाह गरिरहनु भएको छ त्यो तपाईँको मिनिस्ट्री या त्यो तपाईँको सेवाकै हुन सक्छ। तपाईँ मण्डलीमा सेवा गरिरहनु भएको छ, म त धेरै ठूलो जिम्मेवारी केही छैन, म त मण्डलीमा सकेको आफैले गर्छु भन्ने तपाईँ भन्नुहुन्छ भने त्यही नै तपाईँको मिनिस्ट्री हुन सक्छ। तपाईँ कुनै अफिसमा काम गर्नुहुन्छ जहाँ कोही पनि विश्वासी छैनन् र तपाईँ एकजना मात्र विश्वासको हुनुहुन्छ भने त्यो तपाईँको अफिस नै तपाईँको मिनिस्ट्री फिल्ड हुन सक्छ। त्यो नै तपाईँको लागि परमेश्वरले राखिदिनु भएको उद्देश्य हुन सक्छ कि तपाईँ आफ्नो जीवनबाट अरू मानिसहरूलाई ख्रिस्ट चिनाउनुहोस्। अनि यही कुराहरू, यही उद्देश्यहरू, कति उद्देश्य हामीलाई साना लाग्छन् तर प्रभुको नजरमा ती कुराहरू साना हुँदैनन्, ती कुराहरूलाई चाहिँ हामीले बुझ्नु पर्यो र त्यो कुरामा हामीले आफ्नो उद्देश्य प्राप्त गर्नलाई हाम्रो ध्यानलाई चाहिँ त्यहाँ फोकस्ड गर्नु पर्यो। प्रिय मित्र, हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रममा हामीले कसरी हाम्रो उद्देश्य प्राप्तिको लागि हामी फोकस्ड भइरहने भन्ने बारेमा कुराकानी गर्यौं। नेहेमियाको जीवनबाट हामीले हेर्यौं कि कसरी नेहेमियाले चाहिँ आफ्नो उद्देश्यतिर आँखा लगाए अनि आफ्नो ध्यान सम्पूर्ण रूपमा चाहिँ परमेश्वरको विश्वास योग्यतामा लगाए र उनले चाहिँ कसरी यरुसलेमलाई चाहिँ 52 दिनमा चाहिँ पुनर्निर्माण गरी भ्याए भन्ने कुरा हामीले हेर्यौं। हाम्रो जीवनमा पनि हामी यदि केही उद्देश्य प्राप्त गर्न चाहन्छौं भने हामी फोकस्ड भइरहनुपर्छ, केन्द्रित भइरहनुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो ध्यान चाहिँ सुरुमा परमेश्वरमा फिक्स्ड हुनुपर्छ। त्यसपछि मात्रै हामी के हो त एउटा निरन्तर प्रकारले अगाडि बढ्न सक्छौ भन्ने कुरा हामीले आज गरेका छौ। मलाई विश्वास छ आजको कार्यक्रम तपाईँको लागि पनि उत्तिकै आशिषित भयो होला जति आशिषित मैले अनुभव गरेको छु। कार्यक्रमबाट मैले विदा लिने बेला भयो, तर कार्यक्रमसँग सम्बन्धित तपाईँका केही सल्लाह सुझावहरू छन्, तपाईँलाई आफ्ना पनि केही कुराहरू राख्न मन छ, केही कुराहरूको जिज्ञासा छ जुन तपाईँ कार्यक्रम मार्फत सम्बोधन भएको चाहनुहुन्छ भने कार्यक्रमको अन्तिममा हाम्रो ठेगाना तपाईँले पाउनुहुनेछ, त्यसमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हवस् त, आजको लागि बिदा दिनुहोस्। अर्को हप्ता फेरि यसैसँग सम्बन्धित अरू कुराकानी हामी गर्नेछौ। अर्को हप्ताको कार्यक्रम पनि सुन्न नछुटाउनुहोला। तबसम्म परमेश्वरको अनुग्रह यहाँको जीवनमा रहिरहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी 2561, काठमाडौँ नेपाल। एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पापमय अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट प्रभुको महिमित दोस्रो आगमनको वचन बाँडेर ख्रिस्ट येशूद्वारा परमेश्वरको अझ नजिक आउन दिइएको उत्तम आशाको सन्देश सुनाउन प्रस्तुत ख्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रसारणमा हाम्रा प्यारा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ र स्वीकार्नुहोस् हाम्रो सादर नमस्कार। वचनको शुरूआत गर्नुभन्दा पहिले एउटा मिठो ख्रिस्टीय भजन यहाँहरूको लागि प्रस्तुत गर्दैछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, जय मसीह। श्रोताहरू, हामीहरू उहाँको नाउँ पवित्र छ भन्ने शीर्षकको दोस्रो अध्यायमा छौं। यसै क्रममा आजको अध्यायमा हामीहरूले पवित्र ग्रन्थबाट कसरी परमेश्वरको पुत्रले उहाँलाई प्रकट गर्नुहुन्छ भन्ने लगायतका महत्वपूर्ण विषयहरूमा रही चर्चा गर्नेछौ। आउनुहोस् शुरूआतमा एउटा प्रार्थना गरौं। हे पिता, जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद गर्छौ, धन्यवाद दिन्छौँ यो वचनको लागि। हामी जान्दछौँ तपाईँको नाम पवित्रताका साथ लिनुपर्छ। यो कुरालाई बुझ्न बुझाउन सहायता गर्नुहोस्। जसरी प्रभु आज यस विषयमा रही हामी चर्चा गर्नेछौँ, हामीलाई यी महत्वपूर्ण विषयलाई बुझ्नको लागि तपाईँले हामीलाई स्वर्गीय ज्ञान बुद्धि विवेकले परिपूर्ण गर्नुहोस्। यीशुको नाम आमेन। मित्रहरू, पूर्ण रूपले परमेश्वरले आफैलाई उहाँको पुत्रमा प्रकट गर्नुभएको छ। परमेश्वरको पुत्र वचन देहदारी परमेश्वरको अनन्त स्वर उच्चारण गर्नुहुन्छ। यसले के संकेत गर्दछ भनेर पितासित अनन्त पुत्रको त्रियक परमेश्वरको बारेमा सीमित ज्ञानले कहिले बुझ्न सकिँदैन। हामी भन्न सक्छौ कि जे भए तापनि जति कुरा परमेश्वरले कुनै प्राणीलाई प्रकट गर्नुभएको छ भने उहाँको अनन्त पुत्र मार्फत गर्नुभएको छ। प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा र धेरै विभिन्न प्रकारले परमेश्वर बोल्नुभयो। तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रहरूद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो। उहाँद्वारा समस्त सृष्टि रच्नु पनि भयो भनेर हिब्रू 1:1-2 पदमा उल्लेख छ। उहाँको पुत्रमा रहेको परमेश्वरको यस प्रकाशलाई धर्मशास्त्रमा भएको प्रकाशबाट पनि अलग गर्न सकिँदैन। परमेश्वर आफै पूर्ण रूपले ख्रिस्टमा प्रकट हुनुभएको छ अनि ख्रिस्ट पूर्ण रूपले धर्मशास्त्रमा प्रकट हुनुभएको छ। उहाँ सत्य हुनुहुन्छ। युना 14:60 आमिन विश्वास योग्य र साँचो साँची प्रकाश 3:14 ख्रिस्ट सार ईश्वरीय प्रकाश र सार पूर्णताको शिर हुनुहुन्छ। परमेश्वर आफै प्रकट हुने इच्छा गर्नुभयो, यसकारण उहाँलाई सुन्न परमेश्वरले हामीलाई आज्ञा गर्नुहुन्छ। लुका 9:35 परमेश्वरको कस्तो प्रकाश ख्रिस्टमा हामीसित छ। उहाँले हामीलाई व्यवस्था र अगमवक्ताहरू दिनुभयो किनकि उहाँ नयाँ मध्यस्थ हुनुहुन्छ। गलाती 3:19-20 अहिले उहाँले हामीलाई महिमाको पूर्ण ज्योति दिनुभएको छ अनि वचन देहदारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भए हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखे, जुन महिमा पिताबाट आउनु भएको एकमात्र पुत्रको जस्तो थियो। युना 1:14 अनुग्रह र सत्यतासँग डराउन हामीसित हरेक कारण छ। हामी स्वभावैले पापी छौ अनि सत्यता ईश्वरीय ज्योति हो, त्यसले हामीलाई परमेश्वरको न्यायमा ल्याउँछ। तर ख्रिस्टमा परमेश्वरले अनुग्रहलाई सत्यतासँगै एकसाथ जोड्नुहुन्छ। भजनकारले यसलाई अघिबाटै देखे, प्रेम र विश्वस्ततामा आपस मिल्छन्, धार्मिकता र शान्तिले एक अर्कोलाई चुम्बन गर्दछ। वचन संग्रह 50:10 यो हाम्रो उद्धारकर्ता ख्रिस्टमा मात्र हुन्छ। उहाँमा मात्र र उहाँको असल कामद्वारा परमेश्वर धर्मी बन्नुहुन्छ अनि अझै उहाँलाई विश्वास गर्नेहरूलाई धर्मी ठहराउनुहुन्छ। रोमी 3:26-4:5 मित्रहरू, परमेश्वरको नाउँको प्रकाशले हामीमाथि गम्भीर उत्तरदायित्व थपार्छ। यदि प्रकृतिको ज्योतिले मानिसहरूलाई बहाना दिँदैन भने जस जसले ख्रिस्टमा परमेश्वरको पूर्ण प्रकाश पाएका छन् हामीले तिनीहरूको विषयमा के भन्ने त? यस प्रकाशले जवाबको माग गर्दछ अनि परमेश्वरको वचन जस्तो स्पष्ट हुनुपर्ने त्यस्तै छ। परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय दियो, उहाँको पवित्रतामा सुसज्जित भएर परमप्रभुको आराधना गर। भजन संग्रह 29:2 फेरि उहाँको नाउँको महिमाको स्तुति गाऊ, उहाँको प्रशंसालाई महिमित तुल्याऊ। भजन संग्रह 66:2 यसो गर्न प्रभुले हामीलाई दिनुभएको उत्तरदायित्व। यसको विपरीतमा वचनले अरू देवताहरूको नाउँहरू लिन निषेध गर्दछ। प्रस्थान 23:13 हामीले पढ्छौ, मैले भनेका सबै कुराहरू तिमीहरूले ध्यान दियो, अरू देवताहरूको नाउँ पनि नलियो, ती तिमीहरूको मुखबाट उच्चारण नै नहोस्। तिनको महान मसीह अगमबाणीको सम्बन्धमा दाउदले भने, अरू देवताको अनुसरण गर्नेहरूले आफ्नो दुःख बढाउँछ, ती देवताहरूलाई रक्त बलि म चढाउने छैन र तिनीहरूको नाउँ मेरो ओठले उच्चारण गर्ने छैन। भजन संग्रह 16:4। यी खण्डहरूबाट यो स्पष्ट छ कि हाम्रो ओठले देवताको नाउँ लिनु भनेको चाहिँ पूजाको काम हो। यस प्रकारले जब हामी हाम्रो ओठले परमेश्वरको नाउँ उच्चारण गर्दछौ, यो आराधनामा हुनुपर्दछ। उहाँको व्यक्तित्व, वचन र कार्यको स्वीकार गर्दै आराधनामा उहाँको नाउँको उचित प्रयोग गर्नुपर्दछ। प्रभुको प्रार्थनाको शुरूका वचनहरूमा प्रभु येशूले सिकाउनु भयो, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्। यसैया 8:13 यी वचनहरू लिएको। सर्वशक्तिमान परम प्रभुलाई नै तैले पवित्र ठान्नु र तैले उहाँकै भय मान्नु, उहाँसँगै त डराउ। पत्रुसले भने, तर ख्रिस्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। 1 पत्रुस 3:15। यसरी नै आराधनाको सबै आकारहरूमा उहाँको नाउँ प्रयोग गर्नु यो हाम्रा निम्ति उचित हुन्छ। प्रार्थना गर्नु भनेको उहाँको नाउँलाई पुकार्नु, तर प्रार्थनामा पनि उहाँको त्यो पवित्र नाउँ व्यर्थमा लिन भने हामी होसियार हुनुपर्दछ। जब हामीले प्रभुलाई पुकार्छौ, हामी निश्चित हुनुपर्दछ कि हामी उहाँको नाउँलाई सम्मानपूर्वक र विशेष रूपले प्रयोग गरेका छौ। हामीले उहाँको नाउँलाई आराधनामा भजनद्वारा उच्चारण गर्नुपर्दछ, तर हामीले कसरी उच्चारण गर्छौ त्यसमा होसियार हुनुपर्दछ। केही इसाई भजनहरू र गीतहरू आजभोलि प्रसिद्ध भएका छन्, तर प्रभुको नाउँ हल्का र मूर्ख तरिकाले प्रयोग भइरहेको छ। कतिपय भजनहरूमा झनै प्रभुको नाउँ पनि छैन। इसाईहरूको माझमा यो विकृति र विसङ्गति हो। यसको विपरीतमा प्रकाश 5:5 प्रस्तुत गर्दछ, भजनमा हामीले कसरी प्रभुको नाउँ उच्चारण गर्ने भन्ने विषयमा स्वर्गदूतहरूद्वारा महिमित पारेका सन्तहरूलाई चारैतिर घेरिएको ख्रिस्टको नाउँ उचाल्दै उच्चारण गर्नुपर्दछ। तपाईँ योग्य हुनुहुन्छ, कस्तो पवित्रता, कस्तो डर, कस्तो महिमा, त्यस भजनमा कस्तो आनन्द। प्रशंसाको भजनमा प्रभुको नाउँलाई प्रयोग गर्नु उचित हुन्छ। धर्मशास्त्रले धेरै उदाहरणहरू दिएको छ। हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। Ephesians 1:3। पत्रुसले यस्तै भाषा प्रयोग गर्दछ। उनी 1 पत्रुस 1:3 भन्दछन्, परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौँ। हाम्रो महान परमेश्वर र मुक्तिदाताको नाउँलाई प्रशंसा गर्न कसरी आत्मिक हर्षोन्माद, कसरी आत्मिक खुसीमा उठाउने भनेर यहुदा 24:25 हामीलाई सिकाउँदछ। अन्तिम आशिषको प्रार्थनामा हामीले प्रभुको नाउँलाई उचित रूपले प्रयोग गर्न सक्छौ। धेरै पटक नयाँ करारले यस्तो उच्चारणलाई प्रयोग गर्दछ, परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट हामीहरूलाई अनुग्रह र शान्ति। 1 कुरिन्थी 1:3। प्रभुको नाउँ आशिषको प्रार्थनामा प्रयोग गर्नु साँच्चै प्रभुको अनुग्रह र कृपाको प्रार्थना र आशीर्वाद हो। जस्तै Galatians 6:24-27 परमप्रभुले तिमीहरूलाई आशिष दिउन् र तिमीहरूलाई रक्षा गरून्, परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन र तिमीहरूलाई अनुग्रह गरून्, परमप्रभुले आफ्नो अनुहार तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन्। मित्रहरू, गवाई दिँदा प्रभुको नाउँलाई प्रयोग गर्न उचित हुन्छ। यसो गर्नु हामीले भनेको पवित्र शपथ सत्यलाई निश्चय गर्न परमेश्वरसँग अपिल हो। यो गम्भीर धार्मिक अभ्यास हो अनि केवल रिस, क्रोध र उदण्डबाट बोलिनु हुँदैन। Matthew 5:34 ख्रिस्टको आज्ञा शपथ खाँदै नखाओ प्रभुको नाउँ अशुद्ध पार्ने कुरालाई मनाही गर्दछ र केवल केही कुरालाई जोड़ दिनको लागि साधारण बातचितमा शपथ खानेलाई सावधान गर्दछ। यो चाखलाग्दो छ कि खण्डहरूमध्ये एउटा उहाँले डियाबलसको परीक्षालाई विरोध गर्न प्रयोग गर्नुभयो। यसले शपथको उचित प्रयोग प्रति सिधै बाइबलको पदलाई, प्रयोग प्रति सिधै वचनको पदलाई उल्लेख गर्दछ। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको डर मान्नु, उहाँकै सेवा गर्नु र उहाँकै नाउँ शपथ खानु। व्यवस्था 6:13 र मत्ती 4:10। पावलले कुरन्थीहरूलाई भने, परमेश्वर मेरो साँची हुनुहुन्छ। दोस्रो कुरन्थी 1:23। तिमीले फिलिपीहरूलाई लेख्दै भने, परमेश्वर मेरा साँची हुनुहुन्छ। फिलिपी 1:8। तिमीले रोमीको पुस्तक लेख्दा यहुदीहरूका निम्ति तिनका मानिसहरूको बारेमा पवित्र शपथका साथ बताए, म ख्रिस्टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैन। मेरो विवेकले पवित्र आत्मामा मलाई गवाही दिन्छ। मेरो हृदयमा असाध्य शोक र मनमा अटुट वेदना छ। म त यहाँसम्म पनि चाहन सक्थे कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्बहरूका खातिर म नै श्रापित हुँ र ख्रिस्टबाट परित्याग हुँ। रोमी 9:1-3। परमेश्वर आफैले उहाँको करारको अनुग्रहलाई निश्चय गर्न शपथ खानुभयो। मानिसहरू आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छ र तिनीहरूको हरेक वाद विवाद शपथबाटै पक्का गरिन्छ। परमेश्वरले आफ्नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्ने उहाँको अभिप्राय पक्का गरी देखाउन चाहनुभयो। उहाँले शपथ खाएर नै त्यो निश्चय गरी दिनुभयो। बदली हुन नसक्ने यी दुई कुराहरूमा परमेश्वर असत्य ठहरिनु असम्भव छ। यसैकारण हामी शरण लिनेहरूले हाम्रा सामु राखिदिएको आशा प्राप्त गर्न ठूलो हौसला पाएका छौं। हिब्रू 6:16-18। झुटलाई मानिसहरूमा विश्वास गराउन प्रभुको कुनै पनि नाउँ लिनु चाहिँ नबनाऊ। आज्ञाको उल्लङ्घन मात्र हुँदैन तर यसले तेस्रो आज्ञा पनि उल्लङ्घन गर्दछ। यो शपथको प्रयोग हामीले पुरानो करार मा मात्र देख्दैन तर नयाँ करारमा पनि यसको प्रयोग छ। त्यो गोलाको प्रयोग थियो। जब निर्णय सन्तुष्टि योग्य हुँदैन थियो त्यस बेला मुख्य कुरालाई निर्णय गर्न परमेश्वरको सामुन्ने गोलाहरू हालिन्थ्यो। प्रेरित अध्याय 1 उल्लेख गर्दछ कि एउटा प्रेरितको स्थान रिक्त थियो किनकि यहुदा इस्करियोतले प्रभु येशूलाई धोका दियो र उसले आत्महत्या गरेको थियो र त्यसको रिक्त रहेको ठाउँ परिवर्ति गर्न निर्देशनका निम्ति प्रार्थना गरेर विश्वासीहरूले दुईजना मानिसहरूको नाउँ प्रस्ताव गरे र गोला हाने। परमेश्वरले तिनीहरूको कामकाजमा नियन्त्रण गर्नुभयो। हितोपदेश 16:33 पदको प्रतिज्ञा अनुसार चिट्ठा त हालिन्छ तर यसको प्रत्येक निर्णय परमप्रभुबाट नै आउँछ। यस प्रतिज्ञाको निश्चयतामा सोलोमनले भने, गोला हाल्ने कलम थामिन्छ। हितोपदेश 18:18। चिट्ठाको दुर्व्यवहारहरू पुरानो हुन्। चिट्ठाहरू आधुनिक आविष्कार होइनन्। त्यो रोमीको समयमा पनि थियो। तिनीहरूको पक्षमा उही तर्क गरियो जुन आज पनि छ। प्राचीन समयमा कतिले चिट्ठालाई समर्थन गरेन। आजभोलि पनि कति मानिसहरूले चिट्ठालाई समर्थन गर्दैन। उनीहरूको तर्क छ कि चिट्ठा चाहिँ विनाशकारी र अनैतिक हो। उनीहरूको वाद विवाद छ। चिट्ठाले उहाँको सर्वोच्च कृपा दृष्टिप्रति र परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दछ। यसले 10 आज्ञालाई अवज्ञा गर्दछ। लालच नगर्नु, यो पनि एक किसिमले परमेश्वरको नाउँ व्यर्थमा लिनु जस्तै हो। जे भए तापनि परमेश्वरको प्रकाशको असल प्रयोग गर्नका निम्ति हामीसित उत्तरदायित्व छ। वास्तवमा चिट्ठा परमेश्वरले उहाँको इच्छा बुझ्नका निम्ति सरल उपाय प्रदान गर्नुभएको। हामीले चिट्ठाको माध्यमबाट परमेश्वरको इच्छा प्रार्थनाद्वारा बुझ्नु पर्दछ तर हामीले यसलाई गलत प्रयोग गर्ने भने पटक्कै गर्नु हुँदैन। जुन हामी बजारमा खेल्ने चिट्ठा छ त्यो भने पूर्ण रूपले अवाच्छनीय छ। हामी बजारमा गएर त्यस किसिमको चिट्ठा चाहिँ कहिले पनि खेल्नु हुँदैन। अन्तत हामीले परमेश्वरको इच्छालाई बुझ्नु पर्दछ। हामीले यसलाई सुन्नु पर्दछ, ध्यान दिनु पर्दछ र घोषणा पनि गर्नुपर्दछ। उहाँको प्रकाश हामीमाथि परमेश्वरको नाउँलाई महिमित पार्न र सम्मान गर्न राख्नुहुन्छ। हामीसित गम्भीर जिम्मेवारी छ। त्यसले तेस्रो मुख्य सत्यताप्रति हामीलाई डोर्याउँछ। आमेन। श्रोताहरू याद राखौं, हामीले परमेश्वरको नाउँलाई आदरणीय रूपमा लिनु पर्दछ। आजको पाठको मूल सार भनेकै यही हो भन्दै मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनुभएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9800823326। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
3: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
2: अनि यी सबै कहाँ पाउने त दाई?
3: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
2: कार्यक्रम मुक्तिको मार्ग?
3: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
4: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
5: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। यदि हामीले संसारको ज्योतिलाई पछ्यायौं भने पृथ्वीको विनाश र अशान्तिले हामीलाई छुन सक्ने छैन र कहिले अन्त नहुने ज्योति र अनन्त जीवनको प्रतिज्ञा पाउनेछौ। आजको वचन कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ सिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। वचन सुन्न अघि आउनुहोस्, एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

0: आजको वचन हामी पहिलो कोरिन्थी 12 अध्यायको 27 पदबाट हेर्नेछौ। वचनको शीर्षक, हामी ख्रीष्टका शरीर र स्वर्गका नागरिक हौ। भाग 3,
1: उरी टिम, कु सङ्घोक्वान अने इन्नम भुन्दुल, कुरिगो कुगोसे दारेन इल त्येमुने वा इन्नम भुन्दुल, दाहमेन 30명에 가까운데 그 사오이를 음식을 해댔어.
0: 하므로 토리 र त्यहाँ अन्य कामले आएका मानिसहरू झन्डै 30 जनाका लागि उहाँहरूले ती दिनभरि खाना पकाउनु भयो।
1: कुरन्देदो सोमबारी नमु झाल माजासो हिमन त्रोचिमान गिप्पुमियोत्ताको हाशेसु।
0: काम निकै गाह्रो भए तापनि आपसी तालमेल मिलेकोले त्यो सेवा कार्य निकै आनन्ददायी भएको उहाँहरूले बताउनु भयो।
1: दु बन्चे वादान टिम, ओबेङान मुक्सानिम टिमजाङहरू हेसो जाङ्मी वादान गोङसा नामु छन्जी जागोप यचुकी जागोप हेन्नन्देयो।
0: दोस्रो बगैचा टोलीले ओब्याङ हान पास्टरको नेतृत्वमा गुलाबको बगैचा बनाउने, रुखका हाँगा काट्ने र घाँस काट्ने काम गर्यो।
1: फुरुल जेगोहागो तामुल फागो जाङ्मीनु सिमोया देन्दे योन्जाङी ओप्सो।
0: घाँस उखलेर खारल खनी गुलाब रोप्नु पर्ने थियो, तर त्यहाँ पर्याप्त औजारहरू थिएनन्।
1: सेसाङे साबी 그냥

0: परमेश्वरको वचनले हामीलाई सिकाउँछ कि जब मानिसहरू व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर एउटै लक्ष्यका लागि एकजुट हुन्छन् तब सीमित साधन र कठिन परिस्थितिमा पनि असम्भव देखिने कामहरू सम्पन्न गर्न सकिन्छ। शारीरिक थकाई र बाहिरी समस्याहरूले त्यति बेला हार खान्छन् जब मानिसको मनमा सेवा गर्ने सच्चा उत्साह र मुस्कान हुन्छ। हामी सबै प्रभुको शरीरका विभिन्न अङ्गहरू हौ। जसरी एउटा अङ्ग दुख्दा शरीरले महसुस गर्छ, त्यसरी नै मण्डलीको एकताले संकटका बेला शक्ति प्रदान गर्छ। मिशनमा जानेहरूको मेहनत र पछाडि बसेर मण्डलीले गर्ने निरन्तर प्रार्थनाको संयमले नै असम्भवलाई सम्भव बनाउँछ र युद्धको घडीमा पनि परमेश्वरले सुरक्षाको बाटो निकाल्नुहुन्छ। आमेन।
1: यो कार्यक्रम द लभ सर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे शुरू हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजका लागि यति नै। अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै नमस्कार।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। र गन्तीको पुस्तक 21 अध्यायको 4 पददेखि केही पदहरूमा यस्तो लेखिएको छ, तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए, तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने। तब तिनीहरूले परमेश्वर र मोसाको विरूद्धमा यसो भन्न लागे, यस उजाड स्थानमा मर्न हामीलाई तपाईहरूले किन मिश्र देशबाट ल्याउनु भयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन, यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो। तब परमप्रभुले ती मानिसहरूको बीचमा विषालु सर्पहरू पठाइदिनु भयो र सर्पले मानिसहरूलाई डसे र इजरायलीहरूको धेरैजना मरे। अनि मोसा कहाँ आएर मानिसहरूले भने, परमप्रभु र तपाईँको विरूद्धमा बोलेर हामीले पाप गरेका छौं, उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्। तब मोसाले ती मानिसहरूको निम्ति प्रार्थना गरे। परमप्रभुले मोसालाई भन्नुभयो, तैले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुन्ड्या, सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्। तब मोसाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुन्ड्याएर सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे भनेर चाहिँ हामीले परमेश्वरको वचनमा पाउँदछौ। र यो चाहिँ अवश्य पनि इजरायलीहरूको गनगनको एउटा प्रतिफलको रूपमा पनि हामीले पाउँदछौ। र श्रोता, आज कार्यक्रम अन्तर्विन्ती मार्फत म तपाईँलाई यो वचनको पदहरूबाट यही उत्साह दिन चाहन्छु कि हाम्रो जीवन पनि कहिलेकाहीँ मरूभूमिको बाटो जस्तै भएर, जसरी इजरायलीहरू हिँड्नु परेको थियो, सायद हामी पनि कतिवटा कुराहरूबाट हिँडिरहेको छौँ होला। कतिवटा परिस्थितिहरूमा हामीलाई कहिलेकाहीँ गनगन पनि आउँछ होला, निरुत्साहका कुराहरू पनि हुन्छ होला, अनि हामीलाई एकदम चित्त पनि दुखेको छ होला, हामीलाई एक्लोपना महसुस पनि भएको छ होला, यो भएन त्यो भएन भन्ने कुराले गर्दा हामीलाई एकदम विचलित पनि बनाएको छ होला। आज म तपाईँलाई यही भन्न चाहन्छु, इजरायलीहरूले जुन प्रकारले गनगन गरेका छन् त्यो प्रकारले हामीले गनगन गर्ने होइन, तर हामीले परमेश्वरलाई हेर्ने काम चाहिँ गर्नुपर्दछ। जब हामी प्रभुलाई हेर्छौ नि, हामी बाँच्छौ, जसरी सर्पले होइन त्यहाँ डस्ने अवस्था परिस्थितिहरूमा जसले चाहिँ त्यो खामोलाई हेरे अनि उनीहरू चाहिँ बाँचे भनेर यहाँ लेखिएको छ, हामीले त्यो अवस्था परिस्थितिहरू हुनुभन्दा अगाडि नै हाम्रो जब गनगनको कुराहरू शुरू हुन लाग्दछ, परमेश्वरलाई हेरेर जिउन शुरू गरौं। कारण हामीलाई अवस्था परिस्थितिहरूले चाहिँ कतिचोटि हो एकदम कमजोर र जटिल पनि बनाउँदछ, तर हामीले चाहिँ गनगन गर्ने भन्दा पनि परमेश्वरसँग अवस्था परिस्थितिहरू राखेर प्रार्थना गर्ने र अन्तर्विन्ती गर्ने काम चाहिँ हामीले गर्नुपर्दछ। एकले अर्कालाई यही उत्साह दिउँ कि गनगनको अवस्था होस्, चाहे निरुत्साहको अवस्था होस्, चाहे निराशाको अवस्थाहरू किन नहोस्, तर परमेश्वरमा चाहिँ अन्तर्विन्ती गर्ने र परमेश्वरमा प्रार्थना गर्ने काम चाहिँ हामीले गरौं। तर गनगन गरेर हाम्रो जीवनमा अझै समस्या र श्राप निम्ताउने काम हामीले नगरौं, परमेश्वरलाई हेरौं र परमेश्वरमा नै बाँच्छौं र परमेश्वरमा नै भरोसा गरौं भन्ने यो उत्साह आज म तपाईँ सम्पूर्णलाई दिन चाहन्छु। र अझै परम प्रभु परमेश्वरमाथि भरोसा गर्नुहोस् भन्ने यो उत्साह तपाईँको निम्ति राख्दै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनम बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईव को पुनः प्रसारण।
2: जय मसिह, नमस्ते। गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा आज कार्यक्रम आदम ईव लिएरमा आएको छु। आज हामी 12 एक बजेसम्म यो कार्यक्रममा रहनेछौं र वैवाहिक सम्बन्धका कुराहरू, दाम्पत्य जीवनका कुराहरू पक्कै पनि गर्नेछौं। हामी विवाह विज्ञान नभए पनि परमेश्वरको वचनले हामीलाई दिनुभएको आज्ञा अनुरूप यी कुराहरू गर्ने गर्छौं। र गुड न्यूज एफएमबाट किन यो कार्यक्रमहरू हामी प्रस्तुत गर्छौं भन्दाखेरि, तपाईँको वैवाहिक जीवन चाहिँ जहिले पनि सुमधुर होस्, कसैको पनि विवाह नटुटोस् भन्ने नै हाम्रो मुख्य आकांक्षा पनि हो। र हामीसँग साथमा मिठाई मिठा गीतहरू पनि हुने नै छन् र वैवाहिक सम्बन्धको विवाह अगाविका कुराहरू, विवाह पश्चातका कुराहरू पनि त हामी गर्छौं होइन। तपाईँ कति विवाहितले सुनिरहनु भएको छ रेडियो, कतिले अविवाहितले सुनिरहनु भएको छ, दुवैजनाको लागि काम लाग्ने टिप्सहरू पनि हामी कहिलेकाहीँ दिने गर्छौं। कार्यक्रमको शुरूआतमा प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै मिठो गीतबाट शुरू गर्छु, त्यसपछि म आउने नै छु।

गर्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो। मैले जस्तै विवाह अगावैका कुराहरू गर्दै गर्दाखेरि एउटा प्रिपेरेसनको तयारीका कुराहरू हुन्छन्। विवाह अगावै साँच्ची नै विवाहलाई सोच त हामी राख्छौं। कतिजनाले विवाह गरेर पनि विवाहको अर्थ नबुझेका व्यक्तिहरू पनि अहिले पनि संसारमा धेरै नै हुनुहुन्छ। म विवाह त गरेँ

विवाह गरेका म विवाहित पुरुष हुँ, विवाह गरेका व्यक्तिहरूलाई पनि कहिले काहीँ कस्तो हुन्छ भन्दाखेरि म विवाह नगर्दाखेरि म आनन्दित थिएँ, विवाह गरेपछि चाहिँ श्रीमतीको कचकचले अथवा परिवारको पारिवारिक झन्झट अलिकति बोझिलो भयो भन्ने कुराहरू हामी पक्कै पनि गर्छौं शरीरमा बोझ हुँदाखेरि। तर हामीले परमेश्वरको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ विवाहलाई चाहिँ आशिष मान्नुपर्ने रहेछ होइन, विवाहलाई आनन्दमा परिवर्तन गर्नको निम्ति चाहिँ पति र पत्नीको हात हो नि त। तर द्वन्द त हुन्छ पक्कै पनि, द्वन्द भए पनि हामी केही क्षणको लागि मात्रै ती कुराहरू हाम्रो जीवनमा हुन्छ, त्यसपछि चाहिँ हामी त्यसलाई छोड्छौं त्याग्छौं अनि त्यसपछि असल कुरा के हो अनि कुन उपयुक्त छ ती कुरामा लागि पर्छौं, किनभने हामी परमेश्वरका जनहरू हौं। र विवाह अगावै तयारी गर्ने धेरै कुराहरू छन्, जस्तै डेटिङका कुराहरू भए, कसैको विवाह गर्ने इच्छा छ भनेदेखि त्यहाँ चाहिँ अब कुन तरिकाले सुरुवात गर्ने त होइन, आफैले आफैलाई तयार गर्ने त मुख्य कुरो नै हो। र कतिले भन्नुहुन्छ विवाह अगावै म कसरी तयार हुने, प्रार्थना मात्रै गरेर हुन्छ कि अथवा के गरेर हुन्छ, कस्ता किसिमका यसमा रूल्स रेगुलेसनहरू अथवा फार्मुलाहरू छन् भन्ने कुरा पनि सोधिन्छ कति भर्खरका विश्वासीहरूले होइन। कोरिन्थीको पुस्तक 6:18-20 भनिएको छ, देह चाहिँ पवित्र आत्माको मन्दिर हो, तपाईँ र मेरो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो, र विवाह अघि शरीरलाई चोखो राख्नुपर्छ र आत्मिकी पवित्रता जोगाउन जरूरी छ भन्ने कुरा नै महत्वपूर्ण हो। सबैजना धेरैजसो यसै कुरामा चुकेका हुन्छन्, मेरो विवाह भएको छुइनँ, म स्वतन्त्र छु, म मण्डली जान्छु, मण्डली जाने म विश्वासी हो, तर कसैले मलाई देखेको छैन, म चाहिँ अन्धकारमा जुनसुकै कामहरू पनि गर्छु भन्ने व्यक्तिहरू पनि धेरै हुन्छन् अनि त्यसपछि पवित्र विवाहमा जोडिने व्यक्तिहरू पनि हुन्छन्। होइन, यो कुरालाई परमेश्वरले कहिले पनि प्राथमिकता दिनुभएको छैन, यो चाहिँ हुनु हुँदैन भन्नुभएको छ। त्यसैले त यो वचन लेखियो नि, विवाह अघि शरीरलाई पवित्रता राख्ने र आत्मिक पवित्रतालाई जोगाउने कुराहरू, चाहे केटाले होस् चाहे केटीले। जबसम्म विवाह हुँदैन तबसम्म त्यो शरीर पुरुषको अथवा स्त्रीको बन्न सक्दैन, त्यो शरीर चाहिँ परमेश्वरको हो। जबसम्म परमेश्वरको करारमा, परमेश्वरको उपस्थितिमा दुवैजनाले करार बाँधेर म तिम्रो तिमी मेरो भन्ने हुँदैन, तबसम्म कसैको शरीरमाथि कसैको अधिकार हुँदैन, मात्रै परमेश्वरको अधिकार हुन्छ। त्यसैले नै आज परमेश्वरले हामीलाई विवाह अगावैका धेरै अभ्यासहरू दिनुभएको छ होइन, डेटिङ गर्ने कुराहरू दिएको छ। जस्तै म त के स्वत के भन्छु भन्दाखेरि हाम्रै सन्तानहरूले पनि डेटिङ गर्दाखेरि हामी परमेश्वरका जन हौ, हामीले जस्तै एकान्त ठाउँलाई रोज्नु हुँदैन, जुन कुराहरू चाहिँ ले चाहिँ पाप गर्नतिर अग्रसर गराउँछ त्यस्ता स्थानदेखि लिएर, त्यस्ता व्यक्तिहरूदेखि लिएर, त्यस्ता हरेक कुरालाई एभोइड गरेर हामीले चाहिँ पवित्रतातिर लम्कनुपर्ने हुन्छ। र हामीले डेटिङ गर्ने ठाउँ चाहिँ जस्तै केटा अथवा केटीको मन चाहे त बुझ्नु पर्यो होइन, को कस्तो छ भनेर बुझ्नको निम्ति चाहिँ संगति पनि मुख्य स्थान हो, संगति पनि मुख्य स्थान हो। अनि त्यसपछि हामी कुराकानी गर्छौँ भने पनि सबै कुरामा संयमतामा रहेर गर्नुपर्ने हुन्छ। र बुद्धि र समझ चाहिँ परमेश्वरबाट सिक्नुपर्छ हामीले, त्यसैले गर्दा किनभने हितोपदेशको पुस्तक 24:3-4 भन्दछ, घर बुद्धिले बनिन्छ, समझदारीले दृढ विश्वास बढ्छ, विवाह अघि बुद्धि धैर्य समझ विकास गर्नुपर्छ। जस्तै विवाह अघि चाहिँ बुद्धि प्राप्त गर्नुपर्छ, बुद्धि भएन भने कहिलेकाहीँ चाहिँ हामीले दुःख पाउँछौँ। कतिजनाले के भन्छन् भन्दाखेरि एउटा मैले रेडियोमा विज्ञापन पनि सुन्थे, मेरो त कर्मै उस्तो, मेरो त भाग्य नै यस्तो भनेर भन्दै थियो जब दुःख पाउँछ एउटा मानिसले, अनि अर्को व्यक्तिले के भन्यो भने कर्म उस्तो होइन बुद्धि उस्तो भन्न भनेर भनिन्थ्यो कि। यो कर्म र चाहिँ होइन, हामीले चाहिँ यो आफूले गरेको के गरेका छौँ त्यो कुराको नतिजा चाहिँ हामीले भोग्नुपर्ने हुन्छ। त्यसैले विवाह अघि धेरै बुद्धिका कुराहरू चाहिँ बाइबलबाट सिक्न जरुरी छ, यो सिक्नै पर्छ। किनभने आज धेरै विवाहहरू पवित्र विवाह भनेर लेखिएको हुन्छ ब्यानरमा, तर त्यो विवाह कतिको पवित्रता छ भन्ने कुरा चाहिँ स्वयं त्यो क्यान्डिडेटलाई मात्रै होइन, त्यो विवाह गर्ने पात्रहरूलाई मात्रै थाहा हुन्छ, म कतिको पवित्र छु, मैले विवाह अगावै के गरेँ होइन, विवाह अगावै परमेश्वरको वचनले भन्दा भन्दै म कस्तो तरिकाले चाहिँ जीवन व्यतीत गरेँ, त्यो प्रश्न हो नि त हाम्रो जीवनमा होइन। तर त्यसैले पवित्र विवाहलाई ठट्टामा हामीले राख्नु हुँदैन, ब्यानरमा लेखिएको पवित्र विवाहले मात्रै तपाईँको विवाह पवित्र हुँदैन, किनभने तपाईँ चाहिँ सुरुवाती समयदेखि नै पवित्रतालाई जोगाएर राख्नुपर्ने हुन्छ। त्यसैले विवाहमा पस्दाखेरि पनि परमेश्वरले धेरै ठूलो आशिष दिनुहुन्छ, त्यसपछिका तपाईँका सन्तानहरू पनि स्वर्गीय आशिषले भर

हुन्छन् पक्कै पनि। याकुबको पुस्तक 1:5 पनि भन्छ, यदि कसैमा बुद्धिको कमी छ भने परमेश्वरसँग मागोस् भनेर भनेको छ। के तपाईँले विवाह गर्न अगाडि मानिसको सल्लाह लिँदै हुन्छ कि परमेश्वरको सल्लाह लिँदै हुन्छ? परमेश्वरसँग ती कुराहरू माग्नु भएको छ कि छैन? परमेश्वर, मैले चाहिँ अहिलेसम्म तपाईँको सेवकाई गर्दैछु, अथवा क्वायर लिडरको काम गर्दैछु, अथवा भनौँ न पास्टरी सेवकाई गर्दैछु, अथवा साधारण सदस्यमा सेवकाई गर्दैछु, तर पनि तपाईँले यो भन्नुभएको छ कि छैन, मलाई चाहिँ बुद्धि सिकाउनुहोस्, मैले विवाह गर्दैछु, अब म कस्तो तरिकाले चल्नुपर्ने, मैले के बोल्नुपर्छ, पवित्र आत्माले सिकाउनुहुन्छ नि त होइन? त्यसले गर्दाखेरि परमेश्वरसँग बुद्धिको घटी छ भने परमेश्वरसँग मागोस् भनेर भनिएको छ। आज धेरै व्यक्तिहरूले मागेका हुँदैनन्, अरूले प्रार्थना गरिदिइरहेका हुन्छन् भर उनीहरूको निम्ति, तर विवाह गर्ने जुन प्रतिनिधि पात्रहरू हुन्छन् उनीहरूले आफूले मेहनत गरेर प्रार्थना गरेर एकदम दिलो ज्यानले लागि परेको चाहिँ हामी देख्दैनौँ। त्यसैले यो विवाहहरू कहिलेकाहीँ असल बन्धनमा पनि पुग्दैन। त्यसैले गर्दाखेरि हामीले तयारी गर्नुपर्छ स्वतः। यो हामीले यहाँबाट जति कुराहरू भन्यौँ ती कुरा नगर्दा पनि हुन्छ भन्ने छैन, यो गर्नै पर्छ। हामीले प्रार्थना गरौँ, प्रार्थनाको साथमा तयारी के हुन्छन्। वचन नपढी चाहिँ ज्ञान हुँदैन। प्रार्थना गरेकै छु, वचन जस्तो भए पनि मलाई वचन थाहा थिएन अनि पाप गर्न पुगेछु भन्न मिल्दैन, हामीलाई त्यो माफ छैन। त्यसैले गर्दा वचन पढ्नुपर्छ। वचनले चाहिँ हामीलाई हरेक अवस्थाको कुराहरू दिएको छ। परमेश्वरको वचनमा के छैन र? विवाह अगाडिका कुरा छ, विवाह पश्चातका कुरा छ, छोराछोरी भइसकेपछि वृहत फ्यामिलीका कुराहरू छन् होइन, एकल फ्यामिलीका कुराहरू छन्, अनि एकल महिलाका कुराहरू छन्, एकल पुरुषका कुराहरू छन्, के छैन र? सृष्टिका कुरा छन्, अन्तका कुरा छन्, अन्तपछि मृत्युपछिको जीवनका कुराहरू छन् होइन, सबै कुराहरू छन् नि त परमेश्वरको वचनमा। पढ्नु पर्यो, अध्ययन गर्नु पर्यो, र परमेश्वरलाई पहिलो स्थान दिनु चाहिँ कहिले पनि बिर्सन हुँदैन विवाह गर्ने जो पात्रहरू हुनुहुन्छ। र पहिला परमेश्वरको राज्यलाई खोजी गर्ने पात्र हुनुपर्छ ती केटा र केटीले चाहिँ पहिले परमेश्वरको राज्यलाई खोजी गर्ने। कति मैले यो रिल्सहरूमा देख्ने गर्छु, कुनै भाइहरूले यसो भन्नुभएको हुन्छ, म चाहिँ सिङ्गल केटो हुँ, म परमेश्वरको छोरो हुँ, म येशूको छोरो हुँ, मैले विवाह गर्न आँटेको छु, हेर तिमीले मलाई मन पराउँछ भनेदेखि मलाई भन्दा धेरै येशूलाई तिमीले प्रेम गर्नुपर्छ अनि मात्र म तिमीलाई विवाह गर्छु भन्ने मैले त्यस्ता रिलहरू पनि देखेको छु। यो एकदम जसरी भनिन्छ त्यस्तै होस् हाम्रो जीवन होइन, त्यो चाहिँ एकदम राम्रो कुरो हो। त्यसैले गर्दा विवाह अगाडिका तयारीहरू छन् श्रोता, हामीले ती तयारीहरू पनि गर्नुपर्छ। हामी विवाह विज्ञ नभए पनि बाइबलले भनेका कुराहरू त हामी एकले अर्कालाई सल्लाह सुझाव त पक्कै पनि दिन सक्छौ। हामी कार्यक्रममा आदमी मानैछौ, यतिखेर एउटा गीत सुनाउँछु, त्यसपछि फेरि म आउनेछु।

हजुर, पक्कै पनि हजारौं दिनको पर्खाई, हजारौं दिन पछिको प्रार्थनाको उत्तर भनेर गीतले पनि एकदम मिठो शब्दहरूले भनिरहेको थियो। र श्रोतामित्र, हामीले हजारौं दिन अगाडि होइन सयौं दिन अगाडि प्रार्थना गरेका हुन्छौं, उडा टेकेर मेरो निम्ति असल जोडीको होला, जो एउटा असल विश्वासी छ उसले त्यो तरिकाले चाहिँ परमेश्वरसँग मागेको हुन्छ र उसले पर्खि नै रहेको हुन्छ। पहिलो प्राथमिकता परमेश्वरलाई दिएर अनि मात्रै सम्बन्धमा रहने कुराहरू उसले जानेको हुन्छ। त्यसैले गर्दा आज त्यस्ता धेरै व्यक्तिहरू छन्। आज अब्राहम, इसाक, याकुब जस्ता व्यक्तिहरू पनि संसारमा छन् भने यहुदा इस्करियोत जस्ता व्यक्तिहरू पनि छन्। अनि पापमा रमाउने व्यक्तिहरू पनि हामी छौं, होइन धेरै किसिमका व्यक्तिहरू छौं। त्यसैले आज हामीले विवाह गर्दैछौं भने चाहिँ विवाह चाहिँ एउटा संवेदनशील कुरा हो, परमेश्वरले दिनुभएको एउटा असल उपहार त हो, तर यसलाई जोगाउनु भने सजिलो पक्कै पनि छैन। त्यसले नै विवाहमा द्वन्द आउने गर्दछ, विवाहलाई बेमेलका कुराहरूले सताउने काम गर्दछ। पहिले परमेश्वरको राज्यको खोजी गर्ने कुराहरू यदि गर्यौं भनेदेखि त्यो विवाह पक्कै पनि बलियो हुन्छ र आफ्नो समाजमा भर नपर्ने कुराहरू चाहिँ हितोपदेशका पुस्तकले हामीलाई बताउँदछ। प्रभुमा चाहिँ भरोसा गरेर अगाडि बढ्नुपर्ने हुन्छ र सही साथी छान्ने। सही साथी चाहिँ कसरी छान्ने? कसैले भनेको भरमा होइन, कसैले भनेको भरमा, कसैले गरिदिएको विवाहमा मारले मात्रै हुँदैन। त्यहाँ गएर चाहिँ हामीले सही साथी छान्नको लागि चाहिँ बाइबलले हामीलाई के भन्छ, दोस्रो कोरिन्थी 6:14 यताउति गरी हामीले वचन नै अगाडि राख्नुपर्छ। त्यहाँ भनेको छ, अविश्वासीसँग असमान जुवामा नबाँधिन। होइन, हामीलाई चाहिँ आत्मसंयमी रहने र अविश्वासी मानिसलाई नचुन्ने कुराहरू परमेश्वरले भन्नुभएको छ। अविश्वासीसँग अथवा परमेश्वरलाई विश्वास नगरिनसँग विवाह गर्न परमेश्वरले कहिले पनि अनुमति दिनुभएको छैन। हामीले विवाह नगरेर बस्न सक्छौं बरु, पावलले भन्दछन् विवाह नगरी बस्न सक्छ बरु, त्यो परमेश्वरको निम्ति चाहिँ एक किसिमको नाजिरी हो, परमेश्वरको निम्ति चाहिँ एक किसिमको असल हो। तर विवाह गर्छ भने चाहिँ त्यो विवाह चाहिँ पवित्र होस् भनेर पावलले पनि भन्नुभयो। विवाह नगर्नेलाई पनि परमेश्वरले छुट दिनुभएको छ र विवाह गर्नेलाई पनि परमेश्वरले त्यही किसिमले चाहिँ नियम कानूनको परिधिभित्र राख्नुभएको छ। बाइबल पनि एउटा संविधान हो, परमेश्वरले लेख्नुभएको संविधान। हाम्रो देशका संविधानहरू चाहिँ कति कति वर्षमा बदली हुन्छ भनेदेखि परमेश्वरको संविधान कहिले पनि बदली हुँदैन। जब हामीले जन्मेर यो वचन सुन्यौं, हाम्रो मृत्युपछिको जीवनमा पनि वचनहरू लागू हुन्छ। त्यसले गर्दा विवाह पनि अहिलेको मात्रै बन्धन होइन, तपाईँ चिहानमा जाँदासम्म, चिहानपछिको पुनरुत्थानपछि पनि परमेश्वरको इच्छा छ भने हामी श्रीमान श्रीमतीलाई चिन्न सक्छौं एकले अर्कालाई। त्यहाँ त अब रिलेसनका कुराहरू नभए पनि हामी एउटा आनन्दमा रहनेछौं। त्यसले गर्दा यो अहिलेको लागि छोटो सम्बन्ध चाहिँ पक्कै पनि होइन, परमेश्वरले हामीलाई धेरै लामो समयसम्म लान चाहनुहुन्छ। त्यसैले गर्दा हामीले साथी छान्दाखेरि चाहिँ अविश्वासी छान्नु हुँदैन। होइन, भनिन्छ नि कतिले के भन्छन् भने मेरो चाहिँ केटा साथी अथवा केटी साथी गर्लफ्रेन्ड बोयफ्रेन्ड हुनुहुन्छ र उनीहरू चाहिँ विश्वासी होइनन् र उहाँहरूलाई चाहिँ म केही समय पश्चात मेरो प्रार्थना छ त्यसपछि म ल्याउनेछु, अहिले चाहिँ विवाह गर्दै गर्छु भनेर तपाईँले विवाहको बहानालाई बहानामा आफ्नो सम्बन्ध यसरी नगाँस्नुहोस्, किनभने परमेश्वरले मन पराउनुहुन्न त्यस्तो सम्बन्धलाई। हो, कतिजना व्यक्तिहरू चाहिँ विवाह पश्चात पनि असल बनेको हामी देख्छौं, तर कुनै ग्यारेन्टी भन्न पक्कै छैन। तपाईँले अविश्वासी केटो अथवा केटीसँग विवाह गरेपछि म पछि यसलाई पवित्रतामा ल्याउँछु भन्ने कुरो तपाईँले चाहिँ त्यो आकाशी फल जस्तो मात्रै हुन्छ। त्यसैले गर्दा यो नहुन पनि सक्छ र त्योभन्दा राम्रो कुरो चाहिँ पहिले नै हामीले केही सावधानी अप्नायौं भने चाहिँ ठिक हुन्छ। वचनले भन्दछ अविश्वासीसँग विवाह नगर, सिधै भन्नुपर्दा। र विवाह गर्ने पात्र कस्तो हुनुपर्छ भन्दा मैले उपदेशका धेरै पुस्तकहरू हितोपदेशका धेरै वचनहरू आज ल्याएको छु। 31:30 भन्दछ, परमप्रभुसँग डराउने स्त्री परमप्रभुलाई सँग डर मान्ने स्त्री अथवा पुरुष हुनुपर्छ। होइन, विवाह गर्ने योग्य व्यक्ति कस्तो हुन्छ भन्दाखेरि परमेश्वरसँग डराउने, त्यो श्रीमान र श्रीमती एकअर्कामा डर राख्ने भन्दाखेरि पनि पहिले परमेश्वरसँग डराउने व्यक्ति भयो भने ती पछिका कुराहरू चाहिँ परमेश्वरले आफै नै हामीलाई दिनुहुन्छ। र धैर्यवान र एउटा प्यासेन्समा रहने होइन, अनि धैर्य गर्न सक्ने संयमी त्यस्ता व्यक्ति हुनुपर्छ। जिम्मेवारीका तयारीहरू धेरै छन् विवाह अगावै। तिमोथीको पुस्तकमा हामीले हेर्छौं भन्दाखेरि यहाँ के देख्छौ 5:8 भने, पहिलो तिमोथी 5:8, आफ्नो परिवारको हेरचाह नगर्नेले विश्वास अस्वीकार गरेको हुन्छ
र आर्थिक मानसिक आत्मिक सबै सम्बन्धमा बलियो हुनुपर्छ त्यो व्यक्ति भनेर पनि भनिएको छ। र तिमोथीको कुरा आइहाल्यो, तिमोथीको कुरा गर्दै गर्दाखेरि चाहिँ तिमोथी पनि जवान थिए, तिमोथीले कतै विवाह गरेको रेकर्ड छैन, बाइबलमा लेखिए बमोजिम चाहिँ विवाह उहाँको भएको छैन, उहाँ चाहिँ भर्खरको युवा अवस्थामा परमेश्वरलाई अँगाल्ने निर्णय गर्नुभएको छ। उहाँको बुबा ग्रिक हुनुहुन्थ्यो, आमा यहुदी भए पनि उहाँले चाहिँ उहाँलाई चाहिँ कति कुराहरूको थाहा थिएन, कति कुराहरू गाह्रो थियो होइन, तर पनि दाजु पावलले उहाँलाई चाहिँ एउटा प्रतिनिधि पात्र बनाएर दाजु पावलले चाहिँ जवानी अवस्थामा नै परमेश्वरको राज्यको निम्ति उहाँलाई चुनेर तपाईँ तिमीले यो काम गर्नुपर्छ, एफिसस भन्ने मण्डलीमा गएर तिमीले चाहिँ प्रचारका कामहरू गर्नुपर्छ, परमेश्वरका कामहरू गर्नुपर्छ भन्दा कसरी माने होला त्यो उमेरमा। त्यसैले गर्दा आज हामी धेरै उत्शृङ्खल बन्नु हुँदैन श्रोता, जवानी सबैको आउँछ, बाइबलमा त्यस्ता जवानी व्यक्तिहरू धेरै छन् परमेश्वरको राज्यको निम्ति आफूलाई अर्पणे। शारीरिक चाहना शारीरिक आनन्दमा तपाईँ खुसी नहुनुहोस्, त्यसले अनन्ततातिर कहिले पनि लाँदैन। त्यसैले तपाईँ जवानी हुनुहुन्छ भन्दैमा कसैले तपाईँको जवानीलाई हेला गर्न नपाओस्। अनि तिमोथीले यसरी तयार भएका छन् परमेश्वरको राज्यको काम गर्न, उसले मेरो विवाह हुन्छ कि हुँदैन भनेर सोधेको पनि सोचेको पनि छैन, उसले चाहिँ मैले यो जागिर पाउँछु कि पाउँदिन, पैसा कमिन्छ कि कमिँदैन, यीशुको पछि हिँड्दा अथवा पावलको पछि हिँड्दा, यस्ता कुराहरू पनि उहाँले गर्नुभएको छैन भनेपछि एउटा परमेश्वरलाई प्रेम गर्ने व्यक्ति कस्तो हुँदो रहेछ। चाहे मेरो विवाह नहोस् तर परमेश्वरको आज्ञा म पूरा गर्न सकौं, त्यो चाहिँ हुनुपर्छ हामी, त्यसपछि त हाम्रो विवाह हुन्छ। त्यसैले आफू तयारी बन्ने कुराहरू छन् श्रोता, यो धेरै ध्यान दिनुपर्ने हुन्छ। आज मण्डलीहरूमा तयारी नभएको देख्दाखेरि दिक्क पनि लाग्छ। विवाह गर्ने जोडीहरू पवित्र छैनन्, विवाह गर्ने जोडीहरू अपवित्रतामा रहेर चाहिँ विवाह गर्न चाहिरहेका छन्, यो पटक्कै पनि हुँदैन। जसले गर्दा भोलिका दिनहरूमा आउने हाम्रा भावी सन्तानहरूले सिक्ने पथ प्रदर्शकको रूपमा काम गर्ने व्यक्तिहरू आज छैन। त्यसैले आज हामीले विवाह अगाडि धेरै ठूलो तयारी गर्नु परेको छ, आज पवित्र बन्नु परेको छ, मानिसलाई देखाउनु पर्दैन परमेश्वरलाई देखाउनु पर्ने हुन्छ। त्यसैले आफू तयार बन्नुपर्छ, कसैले तयार पारिदिएर हुँदैन। आज हामी दुला दुलाई सिँगार्दाखेरि अरूले तयार पारिदिन्छन्, मेकअप गरिदिन्छन्, वेशभूषाहरू लगाइदिन्छन्, त्यो किसिमको तयारी त अरूले गर्छन्, तर मनको तयारी भने आफैले गर्नुपर्छ। मनको तयारी तपाईँले मेरो मनको तयारी गरेर सक्नुहुन्छ? सक्नुहुन्न। तर कति व्यक्तिले के भन्छ भने मेरो त विवाह गरिदिने बुबा हुनुहुन्छ, मेरो पास्टर एल्डर डिकन हुनुहुन्छ, उहाँले गरिदिनुहुन्छ नि मेरो विवाह त। त्यसैले गर्दा तपाईँले विचार गर्नुपर्ने हुन्छ, तपाईँ आफू चाहिँ कस्तो तयारीमा हुनुहुन्छ होइन। पास्टर एल्डर डिकन होला, उहाँहरूले आफ्नो विधि विधानहरू गरिदिनुहुन्छ, तर तपाईँको मनको तयारी चाहिँ तपाईँ आफैले गर्नुपर्ने हुन्छ। र पवित्र जीवन जिउँदै ती तयारीहरू गर्दै गर्नुपर्छ, बुद्धि र प्रार्थनामा अगाडि बढ्दै गर्नुपर्छ, परमेश्वरलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ, र सही व्यक्ति छान्ने कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन। त्यसैले आज विवाह अगावै गरिने डेटिङ पिरियडका बाइबलकामा गाइडेन्सहरू थुप्रै पाउँछौं, तर त्योभन्दा मुख्य कुरो चाहिँ आफूले आफूलाई तयार बनाउने नै कुराहरू हामी त्यहाँ पाउँछौं। हो, आज एउटा जवान जवानी व्यक्ति चाहिँ एकान्त ठाउँमा भेट भए र उनीहरू डेटिङका कुराहरू गर्दैछन् भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ एउटा शारीरिक पाप पनि जन्मन सक्छ। त्यसैले यदि त्यस्तो हो भने त्यस्ता कुराहरूलाई हामीले एभोइड गरेर जुन कुराले चाहिँ हामीलाई संयमी बनाउँछ त्यतातिर जानुपर्ने हुन्छ। त्यसैले कतिजनाले के विवाहलाई सजिलो तरिकाले लिनुहुन्छ, तर यो चाहिँ ठिक होइन। हामी कार्यक्रम आगामीमा यस्तै टिप्सहरू तपाईँलाई सुनाउँछौँ, किनभने हामीले पनि विवाहका कुराहरू भोगेका छौँ। कतिले विवाह के हो थाहा छैन, विवाह कतिको निम्ति बोझ भइरहेको छ, तर विवाहलाई बोझ नलिनुहोस्। विवाह एउटा सुन्दर, अब मलाई चाहिँ म एक्लो थिएँ, मेरो श्रीमती अथवा मेरो श्रीमान पाएर म दुईजना भएको छु, त्यसमाथि तीन सुताले बाटिएको डोरी परमेश्वर पनि हुनुहुन्छ, अब म कहाँ पुग्छु, मलाई परमेश्वरले स्वर्गीय स्थानमा पुर्याउनुहुन्छ भनेर खुसी मनाउनु पर्छ। हामीले विवाहलाई बोझ यदि मान्छु मान्नुहुन्छ भने विवाह नगरेको देश हो। विवाहलाई चाहिँ आशिषमा परिवर्तन गर्ने तपाईँहरू मेरो आफ्नै हातको कुराहरू पनि हो, र हामी कसरी अगाडि बढ्छौं भन्ने कुरा हो। हामीले बाइबलमा धेरैजना व्यक्तिहरूको विवाह देखेका छौं, कतिजनाको विवाह चाहिँ श्रीमतीको कारणले गर्दा अमिलो भएको, दाम्पत्य जीवन श्रीमानको कारणले गर्दा अमिलो भएको पनि देख्छौं।
तर हितोपदेशको पुस्तक 31 अध्यायले एउटा यस्तो स्त्रीको विषयमा भनेको छ, त्यो स्त्री चाहिँ आफ्नो परिवारको निम्ति कति मेहनत गर्छिन्, होइन, आफूलाई पवित्रतामा राखेर पनि आफ्नो परिवारको निम्ति राति 2 बजे उठेर उहाँले चर्खाहरू काट्छिन्, आफ्नो परिवारको निम्ति न्यानो कपड़ाहरू बनाउँछिन्। यसरी परमेश्वरले दिनुभएको असल निर्देशन अनुसार हिँड्ने व्यक्ति जहिले पनि स्वर्गीय स्थानमा पुग्छ। श्रोता, आज हामी देख्छौं मण्डली हाम्रा चर्चहरूमा पनि कतिजनाको विवाह चाहिँ एकदमै राम्रो आश्रित छ, कतिजनाको विवाह चाहिँ फेरि हामीले अलिकति धमिलिएको देख्छौ। यो चाहिँ के हो भन्दा प्रिपेरेसन पुगेन, होइन, प्रार्थना पुगेन, तयारी पुगेन। पक्कै पनि तयारी पछि पनि विवाह भइ त गयो, होइन, विवाह भएपछि विवाह पश्चातका कुरा सोच्ने, विगतका कुरा सोचेर चाहिँ हामीले विवाहलाई बिगार्ने कुरा त आउँदैन। मैले त फलनासँग विवाह गरेर खतमै भए नि भन्ने कुराहरू छोडिदिनुपर्छ। परमेश्वरले एउटा जीवनसाथी दिइसक्नु भएपछि तपाईँ विवाह पश्चात चाहिँ तपाईँमा धेरै जिम्मेवारीहरू थपिएका छन्। म पनि विवाह अगावै एउटो खानेकुरो भए पनि एक्लै खान पाउँथे, अलिकति पैसा भए पनि मेरो आफ्नै लागि नै खर्च गर्न सक्थे, तर अझ परिवार भइसकेपछि मैले धेरै कुराहरू सोच्नुपर्ने हुन्छ, मेरो हातमा भएको पैसालाई परिवारसँग बाँडचुँड गर्नुपर्ने हुन्छ। त्यसैले अभिभारहरू थपिन्छन्, सजिलो छैन है, आमा बुवा पैसावाला हुनुहुन्छ, आमा बुवा मेरो धनाढ्य हुनुहुन्छ, प्रभुमा पनि बलियो हुनुहुन्छ, म विवाह गरिदिन्छु, मेरो श्रीमतीलाई त उहाँहरूले हेरिहाल्नुहुन्छ, त्यो तरिकाले विवाह नगर्नुहोस्। त्यसैले गर्दा तयारी धेरै चाहिन्छ श्रोता। मेरो आमा बुबा कसरी प्रभुमा बलियो हुनुभयो, त्योभन्दा बलियो भनेर मेरो श्रीमान श्रीमती मिलेर घुँडा टेकेर अरू दम्पतिहरूको निम्ति, मण्डलीमा भएका अरू क्यान्डिडेटका लागि हामी प्रार्थना गर्ने दम्पति बन्न सकौं भनेर तपाईँले कहिले सोच्नुभएको छ? तपाईँ र मैले त यो मात्रै सोचेका छौँ, मेरो परिवार कसरी राम्रो हुन्छ, मेरो श्रीमान श्रीमती कसरी फल्दो फुल्दो हुन्छ। तर परमेश्वरले त भन्नुहुन्छ, एकले अर्काको भार उठाऊ, अरूको निम्ति प्रार्थना गर। के तपाईँको श्रीमान श्रीमती मिलेर अरू बिग्रिरहेको घरानाको निम्ति प्रार्थना कहिले गर्नुभएको छ? त्यसैले गर्दा तपाईँ र मेरो निम्ति धेरै चुनौती र प्रश्न परमेश्वरले दिनुभएको छ। पवित्र आत्माले पनि भन्नुहुन्छ कि तिमीले अरूको निम्ति वास्ता गर्छौ। जब अदनको बगैँचामा कैनले हाबिललाई मारेको थियो अनि परमेश्वरले सोध्नुभयो, तेरो भाइ कहाँ छ? अनि कैनले भन्दछन्, म के मेरो भाइको गोठालो हुँ र? आज हामीमा त्यस्तै किसिमको उत्तरहरू हुन्छन्। परमेश्वरले भन्नुहुन्छ, मण्डलीमा सँगै बसेका व्यक्तिलाई तिमीले जयमसी गर्यौ? मण्डलीमा सँगै बसेका व्यक्तिसँग तपाईँको तिम्रो सम्बन्ध सुधार्यौ? तर भन्नुहुन्छ तपाईँले चाहिँ परमेश्वरलाई जवाब दिँदाखेरि, म के फलनाको गोठालो हुँ र? आज त्यो किसिमको कारणले गर्दा नै हाम्रो मण्डली अथवा परिवारमा व्यक्तिगत जीवनमा पनि आशिष नआएको कारण हुनसक्छ। त्यसैले हामीले त केही काम एकचोटि गर्न अगाडि 10 पल्ट सोचेर ती कुराहरू गर्यौँ भने पक्कै पनि उपयुक्त र आश्रित हुन्छौँ हामी। मैले आज विवाहको म विज्ञ नभए पनि विवाहका कुराहरू चाहिँ आफू पनि विवाहित भएको हुनाले बाइबलसँग ट्याली गरेर तपाईँमा आज प्रस्तुत गर्दैछु। कस्तो लागिरहेको छ श्रोता, तपाईँले चाहिँ हामीलाई कहिलेकाहीँ कमेन्ट पनि गर्न सक्नुहुन्छ। भन्दै कार्यक्रममा यतिखेर एउटा निकै मिठो गीत सुनाउँछु।

राजु शर्मा निधन, राजेश राई र साथीहरूको आवाजमा मैले निकै मिठो विवाहको गीत तपाईँमा आज प्रस्तुत गरेँ। गुड न्यूज एफएमको प्रसारण कार्यक्रम आदम हिट सुन्दै हुनुहुन्छ। वैवाहिक सम्बन्धका कुरा गर्ने कार्यक्रम हो आज। हामीले विवाह अगाडिका कुराहरू, विवाह पश्चातका कुराहरू पनि गरिरहेका नै छौं र समग्रमा भन्नुपर्दा विवाहलाई कसरी बलियो बनाउने, विवाहमा जहिले पनि आनन्दित भएर कसरी रहने भन्ने कुरा नै आउँदछ। हुन त विवाहको उद्देश्य समस्या रहित परिवार बनाउनु चाहिँ पक्कै पनि होइन। समस्या रहित घर यो दुनियाँमा कसैको पनि हुँदैन। दुःख आउँछन्, अप्ठ्यारो परिस्थितिहरू आउँछन् जसले हामीलाई बनाउँदछ। मैले एकजना व्यक्तिले भन्नुभएको सर्मन सुनिरहेको थिएँ। त्यहाँ भन्नुभएको थियो, जब पनि जीवनमा समस्याहरू हेरेर आउँछन्, ठेक्नै नसक्ने गरी समस्याहरू आउँछन्, यो चाहिँ जीवनको अन्त होइन, अब केही राम्रो आशिषहरू आउन लागेको छ भनेर सम्झ भनेर भन्नुभएको थियो। धेरै चित्त बुझ्यो, किनभने त्यो समस्याको घडी तपाईँले पार गरिसकेपछि चाहिँ परमेश्वरले धेरै आशिषका ढोकाहरू खोलिदिनुहुन्छ भन्ने कुराहरू गरिएको थियो। त्यो रहेछ हाम्रो लागि एउटा भनौँ न जाँचिने कसी, होइन, हामीलाई आउने जाँचहरू त्यस्ता हुन्छन्। त्यसैले गर्दा पावले पनि भन्दछन्, दुःखमा सुखमा आनन्द गर, यो प्रभुको इच्छा हो भनेर भन्नुहुन्छ। र उहाँले लेख्नुहुन्छ एफिसीको पुस्तकमा, जे भए पनि तिमीहरू हरेकले आफ्नो पत्नीलाई आफैलाई चाहिँ प्रेम गर, पत्नीले पनि आफ्नो पतिको आदर गर भनेर भनेको छ। एफिसीको पुस्तकको मेन उद्देश्य नै यही हो, पतिले पत्नीलाई प्रेम गर्ने र पत्नीले पतिलाई आदर गर्ने। किन आदर गर्नुपर्छ भन्दाखेरि चाहिँ हामी चाहिँ दुईजना श्रीमान श्रीमती चाहिँ बेग्लै तरिकाले परमेश्वरले सृष्टि गर्नुभएको श्रोता। आदमलाई माटोबाट सृष्टि गर्नुभयो भने सहयोगीको रूपमा हवालाई चाहिँ खरङबाट सृष्टि गर्नुभयो। त्यसैले त्यो प्रक्रिया फरक छ, त्यहाँ बनाउने तरिका फरक छ, होइन। त्यसैले गर्दा किन हामी फरक हुँदैनौ, हुन्छौ नि। हुन त अहिले यो 21 औं शताब्दी भन्छ, अब अहिलेको जेनेरेसनमा चाहिँ काँधमा काँध मिलाएर पुरुष जत्तिकै काम गर्न सक्ने स्त्री दिदी बहिनीहरू हुनुहुन्छ, तर पनि परमेश्वरको वचनलाई हेर्ने हो भनेदेखि केही कमी चाहिँ बनाउनु भएको छ पक्कै पनि। त्यसैले नै आज करङबाट उहाँलाई निकालिएको हो नि त, भन्नाले शारीरिक रूपमा पनि फरक छ, होइन, सोचहरू फरक छन्, सबै कुराहरू फरक छन्, परमेश्वरले बनाउनु भएको नै फरक तरिकाले हो। त्यसैले नै पत्नीलाई चाहिँ धेरै प्रेम गर्नुपर्छ, किनभने करङबाट निकालिएको आफ्नो अङ्ग भएको हुनाले अङ्गलाई सुरक्षित राख्नुपर्छ भन्ने कुराहरू त्यसले देखाउँछ। भनेदेखि पत्नीले पतिको आदर गर्नुपर्छ, किनभने उहाँ त शिर हो नि त, होइन, जसरी मण्डलीको शिर चाहिँ ख्रिष्ट हुनुहुन्छ भनेर भनिएको छ। र श्रेष्ठ गीतमा यीशु प्रभु र हाम्रो मण्डलीसँगको चाहिँ एउटा प्रेम वार्तालाप त्यहाँ राखिएको छ। जस्तै यीशुलाई शिर भनिएको छ भने हामी चाहिँ एउटा स्त्री जातिको इन्डिकेट हामी गर्छौं मण्डलीलाई। त्यसैले यीशु ख्रिष्टलाई चाहिँ प्रत्येक मण्डलीले आज दुलहीको रूपमा पर्खिरहनु भन्ने कुरो चाहिँ त्यो हो। हाम्रो विवाह हुनेछ एक दिन। प्रकाशको पुस्तक 19 अध्यायमा भनिएको छ, थुमाको विवाह मण्डलीका मण्डलीसँग हुने अब दिन आउँदैछ। यो विवाह चाहिँ फेरि शरीरको विवाह जस्तो, पति पत्नीको विवाह भएको जस्तो होइन। जुन अगापी प्रेम प्रभुले तपाईँ र मलाई गर्नुभयो, मण्डलीलाई गर्नुभयो, अन्तको समय फेरि पनि एउटा धुमधामको भेट हुनेछ, जहाँ चाहिँ दुलहीको रूपमा सिगाइएका मण्डलीलाई परमेश्वरले पाउनुहुन्छ। त्यतिखेर हामी चाहिँ उहाँसँग एउटा नयाँ सम्बन्धमा हुनेछौं। त्यस्तै आज पति र पत्नीले पनि के इन्डिकेट गर्छ भनेदेखि, पत्नी चाहिँ पतिको पतिलाई आदर गर्ने अनि पतिले चाहिँ पत्नीलाई प्रेम गर्ने हुनुपर्छ भनेर पावलले लेखेका छन् एफिसीको पुस्तकमा। त्यसैले श्रोता, आज प्रत्येक व्यक्ति नै तयारीका साथ, श्रीमान होस् श्रीमती होस्, वैवाहिक जीवनमा हुनुहुन्छ अथवा एक्लो हुनुहुन्छ, विवाह गर्ने सोचमा हुनुहुन्छ अथवा विवाह नै गर्दिन भन्नुभएको छ, तर पनि आज्ञाकारिता त सबैलाई नै चाहिन्छ नि। आज्ञाकारिता बिना त परमेश्वरलाई खुसी तुल्याउन सक्दैनौ। परमेश्वरले तपाईँलाई मलाई अगापी प्रेम गर्नुभयो र अगापी प्रेम भनेर भनिन्छ जुन मानिसले गर्न सक्दैन। र तपाईँ र मैले चाहिँ परमेश्वरलाई कसरी प्रेम गर्ने त, उहाँले त देखाइसक्नुभयो, आफ्नो पुत्र दिएर हामीलाई प्रेम गरेर देखाउनु भयो। हामीले चाहिँ अब कसरी परमेश्वरलाई प्रेम गर्न सक्छौँ भन्दाखेरि, योहन्नाको पत्रहरूमा भन्दछन् हामीले परमेश्वरको आज्ञाकारी भएर उहाँलाई प्रेम गर्ने। जब हामी उहाँको आज्ञाकारितामा हिँड्छौं अनि उहाँलाई प्रेम गरेको ठहर छ। त्यसैले जो आज्ञाकारी छ उसले परमेश्वरलाई प्रेम गर्दछु भन्न सक्छ।
तर जो अनज्ञाकारितामै हिँड्छ भने उसले परमेश्वरलाई प्रेम गरेको हुँदैन, किनभने प्रेम चाहिँ परमेश्वर हो। त्यसैले हामीलाई वचन संग्रह पुस्तक एक अध्यायले एकदम मिठो गरी भनेको छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन। यसरी नै हाम्रो आचरणलाई आज्ञाकारितामा ढाल्नको निम्ति तयारी गर्ने प्रोसेसहरू हुने हो। हामी चाहिँ कस्तो हुनुपर्छ, दुष्टहरूको सल्लाहमा हिँड्नु हुँदैन, पापीहरूको मार्गमा खड़ा हुनु हुँदैन, तर परमप्रभुको व्यवस्थामा रमाउने व्यक्ति हामी हुनुपर्छ। यो चाहिँ तयारीका क्लासहरू हुन्। त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यसले गर्दा श्रोता, सांसारिक ज्ञान र स्वर्गीय ज्ञान एकदम फरक छ। मैले मेरो भाइलाई, मेरो मामाको छोरालाई कोरियामा पठाउँदाखेरि ओरिएन्टेशन क्लास भनेर चाहिँ उनीहरूलाई प्री क्लास दिएको थियो। उनीहरू कोरिया उड्नुभन्दा अगाडि त्यहाँ चाहिँ कोरियामा के सिकाइएको थियो भन्दाखेरि चाहिँ, कोरियामा गएपछि के हुन्छ होइन, त्यहाँको रहनसहन कस्तो, तिमी जाने ठाउँको भौगोलिक वातावरण यस्तो छ, त्यहाँको रहनसहन यस्तो छ, तिमीले गर्ने काम यस्तो हो, तिमी यो यो नियमको परिधिभित्र बस्नुपर्छ भनेर चाहिँ उनीहरूलाई एउटा प्री प्लान दिएको थियो। अनि त्यति गर्ने बित्तिकै उनीहरूले त्यो लिएको क्लासबाट उहाँ पुग्दाखेरि त जोस, उनीहरू तयारीमा थिए, तयारीमा भइसकेपछि त सबै कुराहरू नयाँ हुँदैन नि, उनीहरूको निम्ति नयाँ भए पनि उनीहरूले केही कुरा त जानेका हुन्छन् होइन। त्यसरी नै तपाईँ र मैले पनि अब परमेश्वरको राज्य चाहिँ कस्तो छ त, सुनका सड़कहरू होइन, परमेश्वरको उपस्थिति भएको, प्रभु राजा भएको, दाउदको सिंहासनमा यीशु ख्रीष्ट बस्नुभएको, हामी चाहिँ प्रभुसँग रहनको निम्ति कस्तो तयारी हुनुपर्छ भन्दाखेरि, अहिलेदेखि नै उहाँको व्यवस्थामा रमाउने होइन, हामीले नै ओरिएन्टेशन क्लासहरू, स्वर्ग कस्तो छ भन्ने कुरा चाहिँ अहिले हामीले वचनबाट थाहा पाउनेछौँ होइन, कोरिया कस्तो छ भने चाहिँ। त्यसैले गर्दाखेरि परमप्रभुको व्यवस्थामा रमाउने व्यक्तिले चाहिँ भोलि स्वर्गका कुराहरू पनि देख्न सक्छ र दिनरात उहाँको व्यवस्था मनन गर्ने भयौँ भने चाहिँ अहिले पनि खोलाको किनारमा रोपेको बोट जस्तै हामी हलहली बढ्नेछौँ, बढेका पनि छौ श्रोता। म व्यक्तिगत जीवनमा भन्न सक्छु, प्रभुलाई नपाउँदाको जीवनमा केही पनि थिएन, शून्य थियो। प्रभुलाई पाइसकेपछि शरीरका कुराहरू पनि उहाँले दिनुभयो, आत्माका कुराहरू पनि दिनुभयो, खुसी दिनुभयो, आनन्द दिनुभयो, परिवार दिनुभयो, याभन्दा के दिने परमेश्वरले। त्यसैले परमेश्वरलाई विश्वास गर्ने व्यक्तिहरूलाई कुनै पनि उत्तम कुराको खाँचो हुने छैन भन्नुभएको छ। तपाईँ र मैले यो साँचो परमेश्वरलाई चाहिँ आफ्नो हृदयदेखि पुकार्यौं र उहाँलाई विश्वास गर्ने भने, तपाईँले मेरो निम्ति परमेश्वरले कति अचम्मका आशिषहरू राख्नुभएको छ। रोमी 8:28 पनि भन्दछ, सबै कुरा मिलेर भलाई नै हुन्छ। तपाईँ नभन्नु होला मलाई दुःख भइरहेको छ, मैले त भलाइ छैन होला, होइन, परमेश्वरले चाहिँ सबै कुराहरू मिलाएर भलाइ नै गर्ने इच्छा छ हाम्रो मानिसप्रतिको। र त्यसैले गर्दा हामीले यसैको पुस्तक 45:7 पनि देख्छौँ, उज्यालो बनाउने म हुँ, अँध्यारो बनाउने पनि म हुँ, दुःख सुखलाई बनाउने पनि मै हो भन्नुहुन्छ परमेश्वरले। अनि जसले म आशिष दिन चाहन्छु उसलाई आशिष पनि दिन्छु भन्नुभएको छ। त्यसैले तपाईँ र मेरो जीवन त परमेश्वरमा यति फल्दो फुल्दो छ कि श्रोता, हामी किन अगाडि नबढ्ने? आज सानो विवाहको कुराले गर्दा परमेश्वरलाई दुःखी तुल्याउने, एउटा सानो सम्बन्ध गाँस्न आँटेका छौँ हामीले, स्वर्गीय ज्ञानभन्दा ठूला भएर हामीले आज्ञाकारितातिर जाने होइन नि त। हामीले चाहिँ आज्ञाकारी बनेर पवित्रतामा रहेर विवाह गर्दैछौँ भने पनि त्यो बन्धनलाई बलियो बनाउने कोसिस गरौं। र तपाईँ विवाहित हुनुहुन्छ भने पनि फेरि पनि म शुभकामना दिन चाहन्छु, आउने दिनहरूमा तपाईँको परिवार झन मजबूत होस् प्रभुमा प्रार्थना गर्न नछोड्नुहोस्। जसले विवाह गर्नुभएको छैन, यदि विवाह भएन, केटाकेटी नै पाउनु भएन अनि कुनै उम्मेद्वार पाउनु भएन भने पनि फिक्री नगर्नुहोस्। परमेश्वर तपाईँसँग हुनुहुन्छ भने विवाहभन्दा ठूलो कुरो चाहिँ परमेश्वर तपाईँसँग हुनुहुन्छ। त्यसले गर्दा विवाह अगावै पनि तयारी गर्दै हुनुहुन्छ भने तपाईँका तयारीहरू कस्तो हुनुपर्छ मैले भनिहालेँ। त्यसैले म विज्ञ नभए पनि मैले जति कुराहरू तपाईँ माझ प्रस्तुत गरेँ बाइबलबाट नै भनेको छु। अब भने हामी लगभग समयको अन्ततिर नै छौँ श्रोता मित्र, मजा लाग्छ यसरी अरूलाई उत्साह दिँदाखेरि आफू पनि उत्साहित हुन्छ। वचनले पनि भन्दछ, उत्साह दिने व्यक्तिले उत्साह पाउँछ। म पनि उत्साहित भएको छु, विवाहित भए पनि तपाईँहरूलाई दिइरहेको टिप्सले मेरो जीवनमा पनि धेरै आशित तुल्याएको छ, मेरो जीवनलाई, तपाईँको जीवनलाई पनि आश्रित तुल्याउनुको निम्ति चाहिँ आदम हब्बा कार्यक्रम सुन्दै गर्नुपर्छ। किनभने आदम यी कार्यक्रममा चाहिँ तपाईँले विवाह त गर्नुभयो, अब सकियो होइन, अब झन् त्यो सम्बन्धलाई कसरी थामिराख्ने भन्ने टिप्सहरू हामी दिने गर्छौँ, तपाईँले सुन्नुहोला भन्न चाहन्छु। र अब जतिजनाले सुनेर साथ दिनुभयो तपाईँहरूलाई धन्यवाद दिँदै, प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रममा आदमीबाट म विदा लिन्छु। धन्यवाद, जय श्री।

0: यसुले भन्नुभयो, जीवनको रोटी म नै हुँ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार ठिक 10 बजेको छ।

श्रोता, आज दिनभरिको हाम्रो प्रसारण सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आजलाई गुड न्यूज एफएम रेडियोको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित विविध कार्यक्रमको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। तपाईँको आजको रात सुखमय बितोस् र परमेश्वरको निगाह तपाईँमाथि निरन्तर भइरहोस्।